एकै वर्षमा 8,000 भन्दा बढ़ी बाल बालिका अपहरणमा परेको पाइएको छ। आर्थिक वर्ष 81-82 राष्ट्रिय बाल अधिकार परिषदले हराएका वा अपहरणमा परेका 8,179 जना बाल बालिकाको उद्धार नै गरेको हो। हराएका बाल बालिका मध्ये 575 जनाको खोज तलाश जारी रहेको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार व्यवहारिसे फेला परेका 409 जना, सड़क बालबालिका 204 समेत गरी कुल 8,792 बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2,285 बालक र 5,690 बालिका समेत गरी 7,975 जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। 216 जना अस्थायी पुनर्स्थापना केन्द्रमा राखिएको छ भने 601 जना बालबालिकाको स्पष्ट विवरण खुल्ने गरी प्रतिवेदन तयार पनि गरिएको छैन।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नया वर्ष को अवसर में मेको का विभिन्न होम अप्लायंसर को खरीद में कैश बैक तथा स्योर शॉर्ट गिफ्ट, वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिश वॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर, नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता र टिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।
3: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 82-83 को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थाहरूलाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि नै अवलम्बन गरिएको पेचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ।
2: यसपटक मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। कार्ययोजनामा भनिएको छ यस वर्षको मनसूनको पूर्वानुमान सन् 2014, 2016 र 2022का मनसून मौसमसँग मिल्दो जुल्दो देखिन्छ।
3: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका सातका वडा अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बसेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरना थालेको रिजालले गुइयाबारी स्वामीवास बभई सड़कको स्तर उन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि धरनामा बसेका हुन्।
2: दैनिक उपभोग्य खाद्यान्न, चामल, फलफूल तथा तरकारीमा प्रयोग भएका रासायनिक तथा विषारी प्रयोग भएको र नियन्त्रणमा सम्बन्धित निकायको भूमिका नपुगेको भन्दै उपभोक्ता अदालतले प्रतिवादीलाई 7 दिने म्याद जारी गरेको छ। बिहिबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्र राज रेग्मी र सदस्य आनन्द राज पोखरेलको इजलासले उक्त म्याद जारी गरेका हुन्।
3: नेपालमा विद्युतीय सवारी साधन प्रति बढ़दो आकर्षणसँगै बजाज श्वेतक इभीले आफ्नै विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँ बजारमा आफ्नो नयाँ सेवा सचेतक एक्सपीरियन्स जोन सञ्चालनमा ल्याएको छ। नयाँ स्वरूप राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय द्विपाङ्गे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।
2: अति सीमान्तकृत समुदाय मुसहरको बसोबास रहेको इटहरी 17 र 1 का बालबालिका गरीबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ़न जाने गर्थे। ती बालबालिका कतिपय बाबुआमा जाडरक्सी खाएर रमाउने गर्थे, जसले गर्दा मुसहर बस्तीमा चेतनाको स्तर टिठलाग्दो थियो। चेतनाको स्तरको मापकेलाई मान्ने विद्यालय जाने बालबालिका पनि घरमा गएर पढ़ने चलन थिएन, तर पछिल्लो समय यो अवस्थामा परिवर्तन आएको छ। स्थानीय टोल विकास संस्थाको अगुवाईमा मुसहरसँगै त्यस बस्ती तथा आसपासका क्षेत्रका थारू, दनुवार, कुमर, राई, लिम्बु र तामाङका बालबालिकालाई नियमित विद्यालय पढ़ाउने अभियान 2 वर्ष अघि संचालन गरियो, जसले विद्यालय बाहिर रहेका प्राय बालबालिका विद्यालय भर्ना भए।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन शेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो तीन दिने चीन भ्रमण सम्पन्न गरेका छन्। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिले गरेको यो भ्रमणले विश्वको ध्यान तानेको थियो। आफ्ना समकक्षी सिनियर राष्ट्रपति शी जिनपिङसँगको तीन दिने शिखर सम्मेलनका क्रममा विभिन्न समस्याहरूको समाधान भएको राष्ट्रपति ट्रम्पले दावी गरेका छन्। तर सहमति भएको भनिएका ठूला सम्झौताहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन्।
5: अब खेल र खेलाड़ीका खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन बिना शर्त फुकुवा गरेको छ। एन्फामाथि सरकारको निलम्बन फिर्तासँगै विश्व फुटबल महासंघ फिफाद्वारा निलम्बन गर्ने सम्भावना टरेको छ। सरकारले एन्फामाथि निलम्बन गरेपछि फिफाले पत्र मार्फत प्रतिबन्ध गर्ने चेतावनी दिँदै आएको थियो। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप र शिक्षा तथा खेलकुद मन्त्रालयसँग एन्फाको दुई दिनदेखिको छलफलपछि तीन आरोप लगाउँदै राखेपले एन्फामाथि तीन महिने निलम्बन गरे थियो। त्यसपछि त्यो निलम्बनको विरूद्धमा फिफाले तत्काल निलम्बन बिना शर्त फुक्का नभए नेपालको अन्तर्राष्ट्रिय सदस्यता जोखिममा पार्ने चेतावनी दिएको थियो।
4: अब विचार विश्लेषण। यदि सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सफलतापूर्वक कार्यान्वयन गर्यो भने त्यो केवल राजनैतिक उपलब्धि मात्रै हुने छैन, त्यो त नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो सामाजिक आर्थिक रूपान्तरण मध्ये एक हुनेछ। नेपाललाई केवल सड़क भवन र भाषणले मात्रै विकसित बनाउन सकिँदैन। वास्तविक विकास तब हुन्छ जब प्रत्येक नागरिकले सुरक्षित आवास, सम्मानजनक जीवन र उत्पादनशील अवसर प्राप्त गर्नेछन्। भूमिहीनलाई घर दिनु राज्यको दायित्व हो। रोजगारी सहितको कृत बस्ती निर्माण गर्नु खर्च नभई राष्ट्र निर्माणको आधार हो। अब नेपाल सामु एउटै प्रश्न छ। यो सरकार पनि विगतका सरकारहरू जस्तै सामान्य समस्यालाई बोकेर हिँड्ने सरकार बन्ने वा समस्यालाई अवसरमा बदल्दै सरकार बन्नेछ, रोजाई बालेन सरकारकै छ। सुकुम्बासीलाई समस्या देख्ने कि अवसर शीर्षकमा अनलाइन खबरमा डाक्टर आरसी लामिछानेले लेख्नु भएको विचार हो।
5: त्यस्तै रगतको मोलमोलाई गर्ने समाज शीर्षकमा प्रदीप सापकोटाले नागरिक दैनिकमा लेख्नुहुन्छ। नजिकबाट हामी सबैले नियालीको विशेष सन्दर्भ हो नछुइने पैसा। उपल्लो जात भनिएकाहरूको दमन र शोषणको सत्य कथा हो यो। उपल्लो जात भनिएकाहरूले कथित दलितका छोरीहरूमाथि गरेका यौन शोषणका उदाहरण यहाँ प्रशस्त छन्। मान्छेको जात मान्छे बाहेक अरू केही छैन भन्ने सन्देश पनि हो यो। कथाहरूले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन्। समाजमा विद्यमान विभिन्न समस्या, परम्परागत मूल्य, मान्यता तथा संस्कृतिहरूको कलात्मक प्रस्तुति कथामा पाइन्छ।
4: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 2 गते शनिबार, मे 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ै, 15.5 खर्ब बेरोजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
1: 300% म्याद थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै, घरबाट निस्कन मध्ये 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाईको इट्टा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमायो।
0: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीका स्रोतहरू सुक्दै पर्यटन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ै, 15.5 खर्ब बेरोजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।

0: युरोपमा इबोलाको नयाँ प्रकोप 65 जनाको मृत्यु युएले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने मध्यपूर्व द्वन्द समाधानका लागि चीनको सहयोग इरानले स्वागत गर्ने
1: र आईसीसी विश्वकप लीग दुईमा आज नेपाल अनि अमेरिका भेट्दै दुई महिनामै एन्फाको निलम्बन फुकुवा राष्ट्रिय महिला भलिबलको कप्तानी अब निरुता ठंगुन्नाले गर्ने
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा सर्लाहीको इटा भट्टामा पुरेर तीन मजदूरको मृत्यु भएको प्रसंग
0: सर्लाहीको हरिपुर नगरपालिका पाँच मर्जुवा स्थित कृष्ण इटा भट्टामा पुरिएर तीनजना मजदूरको मृत्यु भएको छ सर्लाहीकै कौडेना गाउँपालिकाका गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इटा भट्टामा पुरिएर उद्योगमा कार्यरत तीनजना मजदूरको हिजो साँझ मृत्यु भएको हो भट्टाबाट इटा निकाल्ने क्रममा माटो र इटाले पुरिएर सर्लाहीको गोडैता नगरपालिका सात रामबन बस्ने 50 वर्षीय फिताई मनसुर गोडैता नगरपालिका 9 बस्ने 35 वर्षीय शम्भु राउत र भारत लखिमपुर बस्ने 35 वर्षीय अंगद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार मलंगवा नगरपालिका सातका 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ तुलसीको प्रादेशिक अस्पताल मलंगवा र सत्यनारायणको मर्जुवास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ घटनामा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीलाई उद्धृत गर्दै रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीले खबर पठाउनु भएको छ
1: यसैबीच घरबाट निस्कने मध्ये दैनिक 7 जना बेलुका घर फर्कन नपाउने गरेको बारेमा संसदीय समितिमा छलफल चलेको छ संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले गत बुधबार समितिको बैठकमा सड़क दुर्घटनासँग सम्बन्धित यस्तो तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय निरन्तर संवाद गर्दै उपयुक्त विधि र निष्कर्षमा पुग्नुपर्ने उहाँले जानकारी गराउनु भएको हो 2077-78 यता 5 वर्षमा दुर्घटनामा 12,677 जनाले ज्यान गुमाएका छन् 5 वर्षमा 188,476 दुर्घटना भएका छन् चालकको लापरवाहीका कारण पनि दुर्घटना भएको देखिन्छ भने यात्रुका कारण 6,943 सवारी साधन दुर्घटना भएका छन् सड़कका कारण 3,175 यान्त्रिक कारण 2,997 चौपायाका कारण 521 मौसमका कारण 465 र नखुलेको कारणले गर्दा 69,105 सवारी साधन दुर्घटना भएको तथ्याङ्कले देखाउँछ यान्त्रिक कारणले भएका दुर्घटनाको संख्या इन्जिनमा गडबड़ी भएर 1,173 ओभरलोड गरिएका कारण 2,281 पुरानो भएका कारण 164 ब्रेक फेल भएका कारण 1,005 टायर खुस्किने कारणले गर्दा 91 र टायर पंचर भएर 141 सवारी साधन दुर्घटना भएको छ भने सवारी साधनको लाइट बत्तीका कारणले 41 र अन्य कारणले 101 दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ यात्रुका कारणले भएका दुर्घटना संख्या मध्ये चढ़ने बेलामा 111 दुर्घटना भएको छ ओर्लदा 233 झुण्डिएर यात्रा गर्दा 89 छतमा यात्रा गर्दा 21 शरीर बाहिर निकालेर यात्रा गर्दा 358 बाटो काट्ने बेलामा 5,523 र अन्य कारणले 608 दुर्घटना भएको तथ्याङ्कले देखाएको छ पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सवारी साधन दुर्घटनाका कारण मानवीयसँगै ठूलो धनराशिको पनि क्षति निम्ति रहेकाले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सड़क ऐनमा पनि संशोधनको प्रयास भइरहेको सीआईएनसँग बताउनुभयो
0: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता आर्थिक मितभेदता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ़दै गएको छ आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 15,43 अर्ब रूपियाँ पुगेको छ महालेखाले पछिल्लो समय आवधिक बेरुजु र कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम भने बेरुजुलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ जस अनुसार आवधिक बेरुजु 7,55 अर्ब 17

0: करोड़ रूपया हो भने कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम 7,87,86 करोड़ देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 को मात्रै बेरोजु 88,09,11,00,000 रूपियाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा भने केही कम हो। आर्थिक वर्ष 2081-82 को बेरोजु 91,59,69,80,00,000 रूपियाँ रहेको थियो। यता प्रदेशगत बेरोजुमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरोजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% बेरोजु देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयका कागजात जलेर नष्ट भएको कारण पनि कतिपय स्थानीय तहले लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायले बताउनु भएको छ।
1: जुन आन्दोलन भयो 23-24 को त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौं। नगरिसकेपछि त्यो बेरोजु पनि घट्यो, लेखा परीक्षक अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजु थियो स्थानीय तहको, र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। र बेरोजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भए होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
2: संघीय मन्त्रालयतर्फ आर्थिक वर्ष 2081-82 53,48,77,00,000 रूपियाँ बेरोजु रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै 37,63,77,00,000 रूपियाँ बेरोजु रहेको पाइएको छ। कुल बेरोजुमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22,44,78,00,000 अंकको लेखा परीक्षण गरेको थियो। अर्थको 37 अर्ब बेरोजु मध्ये 20 अर्ब असुल गर्नुपर्ने, 16,63,00,000 नियमित गर्नुपर्ने र 4,57,00,000 पेशकी बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 औं वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरीहरू देखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभग्राहीको खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको पनि महालेखाको प्रतिवेदनले औल्याएको छ। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको शुरू म्यादमा 3 गुणा बढ़ी अर्थात 300% समय थप्दा पनि काम अधुरै रहेको औल्याइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको देखिन्छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका छन्। सार्वजनिक गरिएको महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 को सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47,72,55,00,000 छ। आंशिक रकम भुक्तानी हुँदा समेत निर्माण कार्य अधुरै रहेको औल्याइएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निकुञ्ज क्षेत्रमा पानीको समस्या बढ़दै विकल्पमा कृत्रिम पोखरीको अभ्यास,
3: जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्यो।
2: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएका मुख्य चासोका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपाल कोराबले हिजो काठमाडौँमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा सरकारवालाका प्रश्नको जवाब दिँदै सांसदले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। अन्तर्क्रियामा सांसद पर्यटन व्यवसायी पेशागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञ सहितको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गरिने आयोजकले जनाएको छ। पर्यटक व्यवसायी आङ छिरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बतमा अहिले नेपाल भन्दा धेरै अगाडि भइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून पर्यटन व्यवसायी समुदाय र मजदूर मैत्री हुनुपर्ने बताउनु भएको छ। त्यस्तै होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र फरक फरक कानून बनाउँदा पर्यटन व्यवसायीलाई अप्ठ्यारो पर्ने गरेको समेत बताउनुभयो। पर्यटन व्यवसायीलाई आतिथ्यता प्रदान गर्ने साहसिक गतिविधि सञ्चालन गर्ने हवाई जमीन र नदी तालमा संचालित यातायातको व्यवस्था गर्ने र सभा सम्मेलनको आयोजना सञ्चालन गरी व्यवसाय गर्नेको व्यावसायिक गतिविधिहरू विशेष गरी नेपालको सन्दर्भमा देखिएकाले सोही बमोजिम दर्ता भएका संघ संगठनलाई मान्यता प्रदान गर्दा संस्थाका रूपमा विकास गरी राज्यले गर्ने लगानीलाई उनीहरूसँग सहकार्य गरी पर्यटन प्रबन्धन गर्दा सकारात्मक नतिजा आउने समेत पर्यटन बोर्डका कार्यवाहक प्रमुख हिक्मत सिंह एरीले बताउनुभयो। त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुन्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढ़ाउने समेत बताउनुभयो।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ। जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन।
0: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकार स्पष्ट नभए समस्या आएको समेत बताउनुभयो।
9: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो। निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि म चाहिँ सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्चमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्ला फाँटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्ने दिँदो रहेछ होइन त्यो कानूनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिँ ठूलो जग्गा चाहियो जग्गा चाहिँ बल्ने दिउ रहिन्छ यस्तो चाहिँ धेरै कुराहरु चाहिँ नि हुँदो रहिन्छ हैन अरु कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरु चाहिँ शुक्रखण्ड जान मान्नु रहिन्छ हैन जाँदो रहिन्छ त्यही नजिकै छ नि त वास्तवमा खर्च पनि धेरै हुँदैन हैन अनि धारा जानेले चाहिँ खप्दै जान मान्नु रहिन्छ धनगढीबाट काठमाडौँ आउने जाने चाहिँ प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन अहिले अहिले चाहिँ त्यो अलिक बजेट भाँच जस्तो लाग्छ त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा साउदीको फ्युचर सिटी परियोजना बन्द 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छापिएको छ सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदैछ उच्च लागत र बदलिँदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको उल्लेख गरिएको छ सगरमाथा चढ़िरहेका फुर्दीकीहरू शीर्षकमा तूफान न्युपानेले लेख्नु भएको खबर छ सन् 1975 जापानकी जुनको ताबेले पहिलो पटक सगरमाथाको चुचोरोमा पाइला राखिएता 50 वर्षमा सयौं महिलाले उहाँको पदचाप पछ्याएर कोही फर्किएका छैनन् सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्कनेले इतिहास रचे र रचिरहेका छन् भित्री पन्नामा खबर छापिएको छ एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको यो खबर हो नयाँ पत्रिका दैनिकमा संघीय कानूनको ओत लागेर प्रदेशको कानूनको शर्तलाई चुनौती दिन नमिल्ने बारेमा सर्वोच्चको व्याख्या बारेको खबर छापिएको छ सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ पूर्ण इजलासले संघीय निजामती ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएको छ सप्तरीको रूपनी घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढ़ुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश गरेको हो यद्यपि यादवको रिट खारेज गरिएको छ संसदीय सुनवाई समितिको कार्यविधि प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मले चार चार महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्य प्रगति विवरण सार्वजनिक गर्नुपर्नेछ संघीय संसदले राज्यका निकायका पदाधिकारीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको छ संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समिति आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक चार महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नेपर्नेछ गुप्तचर फेरि प्रधानमन्त्री कार्यालयकै माथतमा शीर्षकमा नयाँ पत्रिका दैनिकमै अर्को खबर छ सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदकै माथतमा ल्याएको छ देशको एकमात्र गुप्तचर निकाय अघि गृह मन्त्रालय अन्तर्गत थियो बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको कार्य सम्पादन नियमावली 2083 अनुसार विभाग प्रधानमन्त्री कार्यालय माथतमा रहने उल्लेख गरिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा जेएनजी आन्दोलनले आर्थिक व्यथिति शीर्षकमा सुरेन्द्र काफ्ले र सुनिता कार्कीले लेख्नु भएको खबर छापेको छ 179 निकायको हिसाब परीक्षण नै हुन सकेन महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजू 7,55,00,000,000,000 रूपियाँ पुगेको छ वर्ष दिनमै 88,09,00,00,000,000,000 बेरोजू थपिएको छ यस वर्ष जेएनजी आन्दोलनका कारण 180 कार्यालय र निकायको श्रेष्ठता पेश हुन नसक्दा 1,47,90,00,000,000,000 रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ
0: त्यस्तै आजको गोर्खापत्रको पहिलो पृष्ठमा 25,000 दरबन्दी कटौती शीर्षकमा खबर प्रकाशित छ सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन् का पनि डाक्टर शीर्षकमा अर्को खबर प्रकाशित छ भने पत्रकारिता मर्यादित हुनुपर्छ शीर्षकमा अर्को खबर छ 7.5 खर्ब नाग्यो बेरोजू शीर्षकमा खबर छ भने आजको गोर्खापत्रको पहिलो पृष्ठमा खबर प्रकाशित छ
2: नागरिक दैनिकमा कफिनमा फर्किए 1273 शीर्षकमा सविता खड्काले लेख्नु भएको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्, तर त्यही सुनौलो सपनाको खोजीमा विदेशीका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा पीड़ा छ नेपालीहरूलाई। रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 2082-83 दस महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। किशोर किशोरीको सम्बन्ध बदलियो, समय अब बदलिनुपर्छ कानून शीर्षकमा सुभद्रा धिथालले लेख्नु भएको खबर छापिएको छ। 2078 पुसमा महोत्तरीको बर्दिवास नगरपालिकामा 14 वर्षीय किशोरलाई प्रहरीले जबरजस्ती गर्ने प्रयासको आरोपमा पक्राउ गर्यो। त्यही ठाउँका 14 वर्षीय किशोरीलाई जबरजस्ती गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरलाई प्रहरीले समातेको थियो। घाँस काट्ने क्रममा भएको यस्तो खालको दुर्व्यवहारको विषयमा अनुसन्धान पनि पछि अगाडि बढ़्यो। बाल अधिकार कर्मी तारक धिताल धेरै देशहरूमा रोमियो जुलियट क्लज लागू भएको र जसले समान उमेर वा न्यून उमेर अन्तर भएका किशोर किशोरी बीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको अपराध नमान्ने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अधिकार कर्मी धितालको भनाई पनि उद्धृत गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कंगोको पूर्वी प्रान्तमा युवलाको नयाँ प्रकोप भेटी देखिएको छ। अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरूले युवला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म 246 संक्रमित भएको र कम्तीमा 65 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेकाले निगरानी र नियन्त्रणको प्रयास पनि तीव्र पारिएको बताइएको छ। पश्चिम एशिया द्वन्दले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि युएले विकल्पमा नयाँ पाइपलाइनको निर्माण अघि बढ़ाएको छ। यसै महिनाको शुरूमा तेल उत्पादन नियन्त्रण नियम उल्लंघन गर्दै उत्पादन र आपूर्ति बढ़ाएको युएले अर्को हप्ता अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना समेत अघि सारेको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले पूर्व मध्यपूर्वमा द्वन्द समाधान गर्न चीन लगायतका कुनै पनि सहयोग का लागि आफू तयार रहेको समेत बताउनु भएको छ। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको विदेश मन्त्री अराघसीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा समकक्षी सी जिनपिङसँगको भेटमा हर्मुज खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल युद्ध विरामका लागि इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेपछि अराघसीको यस्तो प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: साझा खबरमा अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार हिजो अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। अर्ली इलेक्सन बाटोपछि नहटेपछि गत 11 चैतमा राखेपले एन्फालाई 3 महिना समयका लागि निलम्बन गरेको थियो। यद्यपि राखेपले आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन। एन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेप बिना शर्त आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको हो। नेपालले काभा भलिबल च्याम्पियनशीपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गर्यो। महासंघको 69 केन्द्रीय कार्यसमितिको बैठकले दार्चुलाको नौगाट गाउँपालिका 6 जन्मनुभएका निरुतालाई नयाँ कप्तानका रूपमा नियुक्त गरेको हो। र कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलिरहेको आईसीसी विश्वकप लीग 2 घरेलु टोली नेपाल र अमेरिकाले आफ्ना समान 1-1 खेल गुमाएका छन्। सहभागी मध्ये स्कटल्याण्डले 2 जित निकालेको छ। संयोग यस्तो रह्यो कि स्कटल्याण्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार 2 हराएको थियो। लगातार 2 जित निकालेको स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका पनि दोस्रो स्थानमा झरेको छ। अमेरिकालाई पछिल्ला 4 हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाको बीच खेल आज हुँदैछ।
0: वन्यजन्तु र पक्षीका लागि पानीका स्रोतको अभाव र निकुञ्जमा गरिएको विकल्पको खोजी कुराकानी रिपोर्ट कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा निकुञ्जमा पानीको समस्या र समाधानको प्रयास जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै तालहरू छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लामा ताल छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने भेटिएका मध्ये 472 नामाकरण नै गरिएको उक्त अध्ययनमा उल्लेख छ। तर पछिल्लो समयमा तालहरू सुक्ने पुरिने र अतिक्रमणमा पर्ने क्रम रोकिएको छैन। चितौन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
4: 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना ताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल,
5: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउन्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
4: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामीतालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर नन्द भाउजू मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गएका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल,
5: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले हात्तीले बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
4: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल प्रयोग गरिएको प्रविधि उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
6: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, चाहिँ पानी खान आउने त्यही खेल्ने गर्दा अहिले स्पोर्ट हुन सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
7: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो, यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखा हो।
4: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। सिन्धु ढकाल, सीआईएन रेडियो भरतपुर, चितवन।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ी, 15.5 खर्ब बेरुजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
3: 300% म्याथ थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै, घरबाट निस्कने मध्ये दैनिक
9: दैनिक सात जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाहीको इटा भट्टामा पुरिएर तीन मजदूरले ज्यान गुमाए,
8: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीको स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता,
9: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, यूएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने,
8: र आईसीसी विश्वकप लीग दुईमा आज नेपाल र अमेरिका भिड्दै दुई महिनामै इन्फाको निलम्बन फुकुवा।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले ज्यापै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा प्रधानमन्त्री बालेन्द्र शाह जसलाई संसददेखि विभिन्न क्षेत्रमा प्रधानमन्त्री हराएको भनेर व्यङ्ग्य र टीका टिप्पणी पनि भयो। उहाँ नियमित रूपमा संसदको बैठकमा नगएपछि सांसदहरू कतिपयले अगाडि बढ़न नसक्ने भन्दै विरोध पनि जनाएका थिए। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, जहाँ प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्तिको नजिकै एकजना अर्को व्यक्ति जस्ता देखिन्छन्, जो अलिकति केही डराएको जस्तो, धक मानेको जस्तो देखिन्छन्, र उनलाई पत्रकारले केही सोधेका रहेछन् र जवाफमा केही भन्दै गरेको जस्तो देखिन्छ। छेउमा यस्तो लेखिएको छ, बोल्नुहुन्न, काम मात्र गर्नुहुन्छ उहाँ, के काम रे, नबोल्ने काम नि।
8: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। कार्यक्रम साझा नेपाल देशैभरिका सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालहरूमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालको आजको भागमा हामी विशेष गरेर सरकारले ल्याएको नीति तथा कार्यक्रममा भएको विश्व आध्यात्मिक पर्यटन केन्द्रको रूपमा नेपाललाई स्थापित गर्नको लागि देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ र त्यसमा मुख्य पशुपति लुम्बिनी लगायतका धार्मिक स्थलहरूको प्रवर्धनका कुराहरू उल्लेख गरिएका छन् र आज हामी विशेष गरेर यो कुरा कार्यान्वयनका लागि के गर्नुपर्दछ र अहिलेसम्म पशुपति लगायतका हाम्रा विभिन्न धार्मिक जुन पहिचान बोकेका धार्मिक स्थलहरू छन् त्यहाँ भइरहेका विभिन्न राजनीति भ्रष्टाचार अनियमितता र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र जसले यो अभियानका साथै विश्वकै एउटा केन्द्र सनातन धर्मावलम्बीहरूका केन्द्रको रूपमा रहेको पशुपतिको चाहिँ विकास गर्न सकिन्छ भन्ने बारेमा आज हामी कुराकानी गर्न गइरहेका छौं र कुराकानीको लागि हामीसँग अधिवक्ता एवं धार्मिक संचारकर्मी पशुपति क्षेत्रको लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका कृष्ण मुरारी पुडासैनी, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: हजुर, सबैभन्दा पहिले जुन अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विश्व नेपाललाई चाहिँ विश्व आध्यात्मिक पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने भनेर देवभूमि नेपाल राष्ट्रिय अभियान भनेर भनिएको छ होइन, त्योलाई पूरा गर्नको लागि चाहिँ तपाईँको अहिलेसम्मको आफ्नो अध्ययन अनुसन्धान होइन यो क्षेत्रमा वकालत गरिरहेको हिसाबले यसलाई अगाडि बढाउन के गर्दाखेरि अझ राम्रो होला?
1: हजुर, धन्यवाद प्रश्नको लागि। त त्यति धेरै विज्ञताको हिसाबले मैले भनिराख्ने छैन कि मेरो विश्लेषण व्यक्तिगत विश्लेषणको आधारमा मैले केही कुरा गर्छु किनभने म पनि पत्रकार अब दीपक राई मभन्दा सिनियरै पत्रकार हो होइन, तर अहिले कानून व्यवसाय गरिरहँदाखेरि एउटा अधिवक्ताको रूपमा पनि मैले प्रस्तुत भइरहँदाखेरि चाहिँ मैले अलिकति नीतिगत कुराहरू पनि यसमा जोड्न खोज्छु र अहिले जे सरकारले ल्याएको छ नीति तथा कार्यक्रममा पशुपति क्षेत्र विकास कोष लगायत धार्मिक पर्यटकीय हिसाबले अब पशुपति भनेको त विश्वभरिको हिन्दूको एउटा आस्थाको केन्द्र भयो, लुम्बिनी पनि होला अरू होला, तर मैले चाहिँ अलिकति बढी पशुपति क्षेत्र विकास कोषसँगै को त्यो विषय अध्ययन गरिरहेको र पशुपतिको क्षेत्रको बारेमा चाहिँ पत्रकारिता गरिरहँदाखेरि पनि धार्मिक पत्रकारिता गरिरहँदाखेरि पनि पशुपति आइहाल्छ, यसरी अध्ययन गरिरहँदाखेरि चाहिँ केही कुराहरू चाहिँ अलिकति बढी सूक्ष्म रूपमा मैले अध्ययन गरेको छु भन्ने लाग्छ मलाई। अब यसमा चाहिँ यो अहिले जुन नीति तथा कार्यक्रममा आयो यो नौलो चाहिँ म त्यसलाई ठान्दिनँ, यो पहिला पनि आइरहेको छ र पर्यटकको हिसाबले पशुपतिलाई जोड्ने पशुपतिको शिव सर्किटको योजना पशुपति क्षेत्र विकास कोषको नीति तथा कार्यक्रम सँगसँगै पशु नेपाल सरकारको पनि नीति तथा कार्यक्रममा आइराख्ने विषय हो, तर हामी चुनौती चाहिँ केमा छ भने त्यसलाई कार्यान्वयनको तहमा कसरी लान्छ भन्ने एउटा प्रश्न महत्वपूर्ण छ। यसमा एनालाइसिस गरिरहँदाखेरि अहिले अघि ओपनिङमा पनि कुरा गर्नुभयो अनियमितताको कुराहरू अपारदर्शिताका कुराहरू जुन सुशासनका नर्म्सहरू छन् मापदण्डहरू छन् त्यसलाई चाहिँ कसरी नेपाल सरकारले चाहिँ प्रस्तुत गर्छ त। अब हामी त सुशासनको लागि भनेर जनता आन्दोलनपछि यसरी यो सरकार बनिया छ होइन नयाँ जनादेशपछि, अब पशुपति क्षेत्र विकास कोषलाई कसरी लान्छ नेपाल सरकारले? अब मैले त सुन्दैछु पशुपति क्षेत्र विकास कोषलाई खारेज गरेर अर्को कुनै संस्था चाहिँ एउटा मन्त्रालयको मातहतमा पनि राख्न सक्ने हो कि, कहिलेकाहीँ यो पनि एउटा चाहिँ अलिकति मलाई चाहिँ त्यो डर चाहिँ छ होइन। र अर्को कुरा चाहिँ पशुपति क्षेत्र विकास कोष राखिरहे पनि अब त्यहाँका अहिले पदाधिकारीहरू सबै खाली छ, हिजो मात्रै त्यहाँको कार्यकारी निर्देशक हुनुहुन्थ्यो उहाँ पनि अहिले चाहिँ उहाँको पद पनि खारेज भयो, त्यो नियावली आयो नयाँ कर्मचारी शर्त तथा नियावली 2083 भनेर मात्रै आएको छ, के छ त्यसमा हेर्न पाएको छैन, तर समाचारको आधारमा हेर्ने हो भने चाहिँ कार्यकारी निर्देशक नरहने गरिकन त्यो बनाएको छ भन्ने खालको कुरा छ। अब यो स्थितिमा अब एउटा चाहिँ कुनै पनि हामी गाडी कुदाउँदैछौँ भने सरसफाई चिटिक्क त भएको छ हेर्दाखेरि, अब त्यो भित्रको चाहिँ त्यो जुन छ नि सामान मान्छे हेर्दाखेरि बाहिर असाध्यै राम्रो नुहाई धुवाई गरेर चिटिक्क सफा गरेको छ, भित्र त्यसको फोहोर छ भने त त्यसले त राम्रो त दिँदैन। अब त्यो रिजल्ट दिनका लागि भित्रको सरसफाई कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ. मैले देखेको यो पशुपति क्षेत्र विकास कोष मात्र होइन, हामीले पर्यटकसँग जोडिने विभिन्न खालका निकायहरू छन्, पर्यटन बोर्डदेखि होला, तारागाउँ विकास समिति पनि छ. मैले तारागाउँ विकास समितिको बारेमा पनि केही अध्ययन गरेका थिएँ. लुम्बिनी विकास क्षेत्र विकास कोषको बारेमा छ, यावत छ, स्वर्गद्वारीदेखि नेपालका मुक्तिनाथदेखि सबै कुरा. तर यसमा चाहिँ यो बोर्डका मेम्बरहरू जुन छ र त्यहाँका चाहिँ कार्यरत कार्यकारीहरू जो हुनुहुन्छ, सदस्य सचिव कार्यकारी जे नाम थियो, उहाँहरूले कसरी काम गर्नुहुन्छ, उहाँहरूलाई सरकारले कसरी बाँच्छ, सरकारको नीति तथा कार्यक्रम अनुसार भन्दा पनि सरकारको भन्दा पनि कुनै व्यक्तिवादीका लागि हुने हो कि भन्ने खालको कुरा पनि छ. अब म चाहिँ अलिकति संख्या चाहिँ मैले संख्याको सुविधा चाहिँ मसँग छ.
0: हजुर, अब यो देवस्थलहरू होइन जुन एउटा धार्मिक रूपमा चाहिँ एउटा दान गर्ने, सेवा गर्ने, होइन त्याग गर्नुपर्ने ठाउँ हो, तर त्यहाँ चाहिँ स्वार्थहरू बाझिँदाखेरि पशुपति भनौं कि लुम्बिनी भनौं कि अथवा स्वर्गद्वारीकै कुरा गर्दाखेरि हरेक ठाउँमा चाहिँ यस्ता अनियमितताका कुराहरू, मनोपोलीका कुराहरू होइन आफ्नो मन लागेको कुरा गर्न खोज्ने, तर त्यसलाई राज्य संयन्त्रले चाहिँ ठिक ठाउँमा ल्याउनको लागि चाहिँ चेक एण्ड ब्यालेन्स गर्ने कुराहरूमा चाहिँ अलिकति कमजोरी भएको जस्तो देखिन्छ होइन. अब त्यसलाई चाहिँ पशुपतिमा नजिकबाट निहालेर हेरिरहँदाखेरि त्यसलाई एकदम राम्रोसँग चलाउँदा अहिले ल्याएको सरकारको तपाईँले भन्नु भने अब कोषको अर्को विकल्पको कुरा गरिरहेको भन्ने कुराहरू नै आइरहेको हिसाबले त्यसलाई कसरी लाँदाखेरि चाहिँ एकदमै राम्रो हुन्छ यो देवस्थल.
1: कुरा त हामीले त्यहाँभित्रको सुशासनको पाटो हेर्नुपर्छ, यो सबैले भन्जाकै कुरा हो. सुशासनको कुरा, पारदर्शिताका कुराहरू महत्वपूर्ण हुन्छ. र दोस्रो कुरा, तर कहिलेकाहीँ चाहिँ के हुन्छ भने सुशासन त चाहियो चाहियो, तर नीतिगत कुराहरू चाहिँ भएन भने पनि त्यो सुशासनले पनि काम गर्दैन. यो दुइटै कुरा एकसाथ हिँड्नु पर्नेछ. अब यसमा चाहिँ के भने पशुपति क्षेत्र विकास कोषको जुन अहिले 44 बनेको ऐन छ, यहाँ बुझ्नुपर्ने कुरा, धेरैले बुझ्नुपर्ने कुरा चाहिँ पशुपति क्षेत्र विकास कोष ऐन 2044 छ. त्यो राजाका पालामा बनेको हो, कोषको स्थापना राजाका पालामा भयो, अनि त्यसपछि नै अहिले 44 केही केही कुराहरू संशोधन हुँदै आए. अहिले हामी 83 छौं, त्यो बीचमा कति राजनीतिक घटनाक्रमहरू भए, अनि जनताको मनस्थिति कसरी परिवर्तन भयो. यो नियम भन्ने कुरा त गतिशीलका कुरा हो नि त, कानून भनेको त गतिशीलता हो, यो कहिले पनि स्थिर रहन सक्दैन. अब कतिको स्थिर त्यसलाई हामीले गतिशीलता प्रदान गर्न सक्यौं, ऐनलाई, कानूनलाई, त्यहाँका नीतिका कुराहरूलाई, नियमका कुराहरूलाई भनेर यसो हेर्दाखेरि पशुपति क्षेत्र विकास कोषको ऐन नियमहरू गतिशीलता भएको छैन. त्यस कारणले पनि पशुपति क्षेत्र विकास कोषको ऐनलाई यथोचित त्यसलाई परिवर्तन गर्नुपर्ने, संशोधन गर्नुपर्ने कुराहरू धेरै छन्. यतिसम्म कि छ कि यतिसम्मको मैले अध्ययन गरेको छु कि त्यो अहिले मैले मिडियामा भन्न पनि मिल्दैन, तर मैले इन्डाइरेक्टली त भन्नुपर्छ, कुनै बेला मैले यो भन्न खोजेको थिएँ भन्न त पाइन्छ होइन. पशुपति क्षेत्र विकास कोषको एउटा यस्तो दफा छ, त्यो दफा यदि साँच्चीकै लागू हुने हो भने पशुपति क्षेत्र विकास कोषको त्यो पशुपति एरियाको कोर एरिया भन्दा बाहेकका जति पनि हाम्रो दाताहरूले दिएको जग्गा, गुठीका जग्गा छ नि, पशुपति अमालकोट कचहरी अन्तर्गत गुठीका जग्गाहरू, त्यो गुठीका जग्गा कुनै पनि रहँदैन. यस्ता खालका छन्. अब यो कसैको आँखा नपरेको हो कि, अथवा त्यतिखेर चाहिँ कसैले मिस्टेकले हाल्यो कि, अथवा कसैको डिजाइनमा हाल्यो कि भन्ने खालको शङ्का चाहिँ छ. अब यसलाई संशोधन गर्नुपर्ने स्थितिमा जो पाए त्यसले भनौ, यहाँ त शङ्का छ, त्यो शङ्का भएको मान्छेले त्यही दफा लगाएर हाम्रो धर्म नष्ट हुने गरिकन व्यवहार गरिदिएला, नभनौ राज्यले नसुनेपछि भएन. यस्तो स्थितिमा भएको कारणले हामी समस्त हिन्दूहरू, त्यो पनि हिन्दू मात्रै भन्दिनँ म त, पशुपति सबैलाई माया छ, किनभने एउटा हाम्रो देशको धर्महरू, हिन्दूका मात्र होइन सम्पूर्ण नेपालीका चाहिँ एउटा गौरवको विषय भएको कारणले गर्दाखेरि चाहिँ सबैले ध्यान दिनुपर्ने विषय एउटा छ, र त्यहाँ चाहिँ त्यहाँको आफ्नै खालको परम्परा छ, त्यो परम्परालाई कुनै कानूनले तोड्न पनि सक्दैन. प्रथाहरू हुने, हामी त कानूनको स्रोत भनेको नि प्रथा त हो नि, त्यो प्रथा त्यागेर त हामी कानून बनाउन सक्दैनौँ. ती प्रथाहरू छ, त्यो प्रथाहरूलाई मेन्टेन गर्दै अगाडि बढ्नुपर्नेछ. अब यो प्रथाहरू अन्तर्गतका कति कुराहरू चाहिँ अहिलेको नीतिसँग जुट्दैन भनौँ न, त्यहाँको अब अहिले सार्वजनिक निकायले खरिदो ऐन लगाउनु पर्छ. पशुपति क्षेत्र विकासमा चाहिँ कहिलेकाहीँ यस्तो अवस्था पर्छ कि त्यो खरिद ऐनले चाहिँ त्यो 30 दिनभित्र टेन्डर खोल्नुपर्ने, 3 दिनभित्रको सूचना निकाल्नु पर्ने कुराहरू हुन्छ. कहिलेकाहीँ तुरन्तै त्यहाँ एउटा आवश्यकता पर्छ, पूजा गर्नुपर्ने हुन्छ, अथवा क्षमा पूजा गरौँ न, त्यो 2-3 दिनमै हुनुपर्छ. आज यो मिस्टेक हो, पछि क्षमा पूजा गरौँ पशुपतिमा भन्यो भने, त्यो क्षमा पूजा गर्नको लागि त 15-20 लाख रुपियाँको सामान चाहियो भने त्यसलाई त खरिदैन लाग्नु पर्यो. 3 दिनभित्र उता खरिदैन नलागे भने उता भ्रष्टाचार अख्तियारले समाउँछ, अब यता चाहिँ त्यो काम नगर्यौँ भने उता प्रथा तोडिन्छ. यस्तो खालका कुराहरू पशुपतिका लागि चाहिँ विशेष खालको कानून अथवा मन्त्री परिषदले निर्णय गरेर हुन्छ कि यस्ता खालका कुराहरू ल्याउनुपर्छ. यसमा आँखा पुगेको पनि देखिएन र पुगेको कुरा पनि सरकार राज्यले त्यसलाई सुनेको छ अवस्था मैले देखिनँ. केही केही पदाधिकारीहरूले त्यसलाई प्रयास गरेको देखिन्छ तर त्यो प्रयास चाहिँ कसैले बुझ्ने खालको त्यो सरकारै आएन. अब अहिले त मलाई के लाग्छ भने यो अहिले चाहिँ यो परिषदका सदस्यहरू त्यहाँका पदाधिकारीहरू सम्पूर्ण खाली भएको अवस्थामा अब कस्तो खालको व्यक्ति आउलान्? किनभने त्यहाँ त धर्म संस्कृति बुझेर मात्रै हुँदैन. कोही मान्छे असाध्यै ठाडो टिका लगाउने, वेदान्त पढ्ने, शास्त्र पढ्ने एकदम विद्वत व्यक्ति पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा आयो भने पशुपति परिवर्तन गर्न सक्दैन. यसमा एउटा चाहिँ राम्रो प्रशासक, प्रशासन बुझेको, धार्मिक र आध्यात्मिक मन भएको, पशुप्रति एकदमै अगाध आस्था राख्ने खालको र एकदम लिडरसिप भएको, नेतृत्वमा हुनुपर्ने गुण भएको व्यक्ति आयो भने चलाउन सक्छ. नत्र होइन भने चाहिँ नबुझेका मान्छे आयो भने त्यहाँका एउटा साधारण कर्मचारीले पनि घुमाइदिन सक्छ.
0: हजुर, अब यो पशुपतिको अथाह सम्पत्ति छ, त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता छ होइन पहिल्यैदेखि. तर अब त्यसको राम्रोसँग लेखाजोखा गर्ने कुराहरू, भएका जग्गाहरूको लेखाजोखा गर्ने कुराहरू, भएका संरचनाको भाडाका कुराहरू होइन, त्यो सधैँ विवादमा आउँछ होइन, त्यसलाई कसरी समाधान गर्न सकिन्छ?
1: एकचोटि मैले ठ्याक्कै त्यो साल चाहिँ बेसी 78 साल 76 77 जस्तो लाग्छ मलाई, मैले ठ्याक्कै बिर्सिँ. जग्गा पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको जग्गाको छानबिन भएको रहेछ. त्यतिखेर चाहिँ डाक्टर मिलन कुमार थापा कोषाध्यक्ष हुनुहुन्थ्यो, उहाँको संयोजकत्वमा भएको देखिन्छ. त्यो लगभग 500-600 पृष्ठको छ, त्यो मेरो एक कपी मसँग पनि हातमा छ. त्यसमा हेर्दाखेरि चाहिँ धेरै पशुपति क्षेत्रभित्रको जग्गाहरू भूमाफियाहरूले कब्जा गरेको देखिन्छ, भूमाफियाहरूले. र केही धेरै जग्गाहरूमा चाहिँ त्यो बीचमा न गुठीको गुठी संस्थान छ नि, कति जग्गाहरू चाहिँ गुठी संस्थान र पशुपतिको अमालकोट कचहरी अन्तर्गतको चाहिँ द्वैत स्वामित्वमा छ. कति पशुपति क्षेत्र अमालकोटभित्रकै छ, कति चाहिँ यो पशुपति क्षेत्र विकास कोषकै जग्गाहरू नेपाल सरकारले पनि लगाएको छ. अब हो, नेपाल सरकार लगाएपछि पशुपति नेपाल सरकार एउटै हो भन्ने खालको पनि त्यो न्यारेटिभ हुन सक्छ. तर हामी पशुपतिको कुरा गरिरहेछौँ भने चाहिँ पशुपति क्षेत्रको गुठीको जग्गा नेपाल सरकारको नाममा जानु हुँदैन, किनभने पशुपति हाम्रो दाताहरूले चाहिँ पशुपतिको पूजा चलोस्. हेर्नुहोस् त कस्तो राम्रो कन्सेप्टले चाहिँ गुठीको त्यो पशुपतिनाथको नाममा चाहिँ गुठी त्यो परिकल्पना गरेर रहेछ हामीले. त्यतिखेर पशुपति अब आउने भावी पुस्ताहरूले चाहिँ त्यहाँ डोनेसन गरेनन्, धर्मप्रति आस्था राखेनन् भने पनि पशुपतिको पूजा स्मुथली चलिरहेको छ. तर त्यसलाई चाहिँ निरन्तरता प्रदान यो नगर्ने हो भने चाहिँ, अथवा त्यो यो जग्गा जमिनहरू चाहिँ विकृति अवस्थामा आउँदै जाने हो भने भोलि पशुपतिको पूजा पनि नचल्न सक्छ. किनभने अब त हामी त कोही सनातनीका कुरा गरिरहेछौँ, कोही हिन्दू के हो भनेर भनिरहेछौँ, धर्मनिरपेक्षताको कुराहरू आइरहेछ. यो अवस्थामा पशुपतिका जग्गाहरू सकिँदै जाने, घट्दै जाने अवस्था भयो भने भोलि पशुपति नाथको चाहिँ पूजा कसरी चल्ला भन्ने पनि चिन्ता गर्नुपर्ने अवस्था आउन सक्छ. त्यसकारणले पनि पशुपतिको जुन छानबिन गरेर चाहिँ त्यो रिपोर्ट निकालेको छ प्रतिवेदन, त्यो रिपोर्टको आधारमा जग्गा खोजी गर्नुपर्छ. मलाई लाग्छ अहिले तुरन्तै पनि पशुपति क्षेत्र विकास कोषले चाहने हो भने अथवा नेपाल सरकारले कुनै एउटा छानबिन समिति बनाउने हो भने लगभग 500-700 जग्गा त 3 महिनाभित्रमा फिर्ता ल्याउन सकिन्छ. त्यो मिसयुज भइराखेको छ. कतिहरू कुदमा समस्या छ, कुद लिइराखेको छैन. अब कुदमा परिवर्तन भएको छैन. त्यतिखेर दुई माना कुद अथवा दुई पाथी कुद अथवा दुई मुरी कुद भनेर कुद लिने भनेर भनेको छ. दुई पाथी दुई मुरी त्यतिखेरको कुरा. अब अहिले त्यो जग्गाको भ्यालुएसन कति भयो, त्यसको त्यो बराबरको हामी जस्तो पशुपति क्षेत्र विकास कोषले लिन सक्ने कि नसक्ने? त्यसमा यो हेर्दाखेरि पशुपतिमा चाहिँ सरसफाई भएन, यो सेक्युरिटी भएन भन्ने कुरा यो आधारभूत कुराहरू हो. तर भविष्यका लागि दीर्घकालीन पशुपतिनाथको हित चाहने हो भने चाहिँ पशुपतिको जग्गा संरक्षण गरेर यस्ता खालका कुरामा चाहिँ एकदमै लाग्यो भने भोलिको दिनमा राम्रो हुन्छ. होइन भने यो यत्तिकै हराएर जाने स्थिति पनि आउँछ. यो सँगसँगै यहाँलाई भन्नै पर्छ, पशुपति गौशाला धर्मशालाको कुरा पनि यसमा जोडिन्छ. नौरो पनि जग्गा मारवाडी सेवा समितिले चाहिँ त्यहाँ गौशालाको नाममा क्याप्चर गरेर बसिरहेको थियो, त्यसको विषयमा मुद्दा पनि पर्यो. त्यसको विषयमा चाहिँ पशुपति क्षेत्र विकास कोष लगायत आम नेपालीहरूले पनि लडे र यसको एउटा परिणाम ढिलै भए पनि एउटा परिणाम के आएको छ भने त्यो पशुपति क्षेत्र विकास कोषको हुने भन्ने अदालतले पनि पुनरावेदनको रूपमा पनि त्यसलाई फैसला गरेका छ. भनेपछि अब त्यो लिनका लागि पनि पशुपति क्षेत्र विकास कोषलाई कुनै समस्या छैन होइन. भनेपछि यो खालको कार्यान्वयन त कसरी जान्छ त? भन्ने महत्वपूर्ण कुरा हो. मुख्यत पशुपति क्षेत्र विकास कोषको लगभग 18,000 रोपनी जग्गा छ. त्यो 18,000 लगभगमा चाहिँ 5,000 रोपनी पशुपति क्षेत्र विकास कोषको आफ्नै नाउँमा छ. यी बाहेक धेरै हराएका छन्, प्रयोगमा आइरहेका छैनन्. र कति कुराहरू 12,000 भनेपछि कति कुराहरू गुठी संस्थानको द्वैत समेत छ, गुठी संस्थानले आफैले क्याप्चर गरेर बसिरहेको छ. पशुपतिको त्यहाँबाट केही पनि त्यसले उपयोग गर्न पाएको छैन. र अर्को कुरा चाहिँ कति कुराहरू मिसिज भयो, नेपाल सरकारको नाममा पनि गएको देखिन्छ. त्यो कसरी गयो भन्ने कुराहरू यावत खोजबिन गर्नुपर्छ. र अर्को कुरा भनेपछि पशुपति क्षेत्र विकास कोष कुन नाममा भएको जग्गा, त्यसको बारेमा अब म एउटा कानुन व्यवसायी र पत्रकारिता गरिरहेको चाहिँ त्यो मनस्थिति अहिले पनि मेरो त्यो छ, किनकि मैले लगभग अब अलिकति कानुन व्यवसाय भएपछि नगरे. तर पशुपति क्षेत्र विकास कोषको धेरै जग्गाहरू व्यक्तिगत नाममा पनि गएको देखिन्छ.
0: भनेका ठूला व्यक्तिहरूका
1: ठूला व्यक्तिहरू ठूला व्यक्तिहरूले केही बेचिसकेका पनि देखिन्छ. त्यसको बारेमा कुरा ल्याउन खोजबिन गर्दैछौ. यो भनिरहँदाखेरि धेरैले चाहिँ के हो भनेर सोध्नुहुन्छ. अब मैले त्यो कुरा भने जसले त्यो गरे हो त्यसले लुकाउन थाल्छ होइन. त्यो कारणले गर्दाखेरि मैले अहिले यो यहाँ छ भनेर म भन्दिनँ. केही मेरो रेकर्डमा छन्, आधिकारिक रेकर्डमा छन्, मसँग कागज दस्तावेजै छ. तर त्यो खोल्नुपर्ने दिन कहिले आउँछ भने म जब एक्ज्याक्ट प्रमाण लिएर बस्छु त्यसपछि मैले मुद्दा हाल्नुपर्ने हो कि अदालतमा, नेपाल सरकारलाई घचघच्याउनु पर्ने हो कि, यी कुराहरू पनि गर्नुपर्छ. यो सँगसँगै यो जग्गा छानबिन समितिमा चाहिँ अहिले सदस्य सचिव जुन अहिले चाहिँ उसमा अहिले निलम्बन है, उहाँको अवधि सक्यो, मिलन कुमार थापा. डाक्टर मिलन कुमार थापाले जुन जग्गा छानबिनको एउटा रिपोर्ट बनाइदिनु भएको छ त्यो अध्ययनका लागि धेरै चाहिँ फ्रुटफुल भएको छ हाम्रो लागि. त्यो हेर्दै जाँदाखेरि भविष्यमा त्यो रिपोर्टले काम गर्छ. त्यही रिपोर्टको आधारमा हामीले जग्गा खोज्दै पनि छौँ इन्टरनल रूपमा पनि. त्यो भोलिका दिनमा खोजौँला, तर यसका लागि सबैजना लाग्नुपर्ने पनि छ.
0: हजुर, सरकारले अहिले सुकुम्बासी समस्या समाधान गर्नको लागि जुन पहल गर्यो र अहिलेसम्म हटाउन नसकेका बस्तीहरू हटायो होइन, त्यस्तै गरी पशुपतिको जुन अतिक्रमित जग्गाहरू छन्, मान्छेहरूले लिएका जग्गाहरू, त्यसलाई फिर्ता ल्याउनको लागि चाहिँ तपाईँ सरकारलाई के भन्नुहुन्छ?
1: अस्ति एक दुईवटा काम पनि भयो होइन, यो बीचमा पनि जसरी सुकुम्बासीको हटाउने बेलामा चाहिँ पशुपति अन्तर्गतको जग्गा जति कति कुराहरू चाहिँ यो गुरु योजनामा परेका त्यो मुआब्जा पनि लिइसकेको जग्गाहरू खाली भइरहेको थिएन. त्यो खाली गर्नको लागि पनि सिडिओ हुनुहुन्थ्यो, त्यो सिडिओकै सदस्य पनि हुनुहुन्छ, त्यो जुन मुआब्जा कमिटीहरू हुन्छ त्यसबाट चाहिँ मुआब्जा लिएर पनि नछोडेको स्थिति. तिलगङ्गाको बिठट कति भन्छ त्यसको नाम चाहिँ, तिलगङ्गाको यो तिलगङ्गा हस्पिटलको ठ्याक्कै अपोजिट राम मन्दिर जाने बाटोमा त्यहाँ सत्य विकृति थियो. त्यो तुरन्त हटायो ताकि त्यो लगभग मलाई लाग्छ त्यो 10-15 वर्ष 20 वर्ष भइसकेको थियो, हटाउन सकेको स्थिति थिएन. त्यो एक दिनमा साफ भएछ, मलाई पनि यो भयो अरे भन्ने कुरा. अब त्यहाँ एउटा कस्तो खालको समस्या छ भने त्यहाँ मापदण्ड अझै उनीहरूले चाहिँ मुआब्जा लिइसकेपछि पनि त्यो जग्गा नछोडेको, तर किन नछोडेको भन्ने प्रश्न चाहिँ मूल हो. किनभने त्यहाँ पशुपति क्षेत्र विकास कोष परिषदले चाहिँ उहाँहरूले छोड्दाखेरि चाहिँ अर्को चाराना जग्गा कोठा टारमा त्यसको सट्टा भर्न दिने भन्ने पनि निर्णय गरेर छ. त्यो जग्गा चाराना नपाउँदैन हामी छोड्दिनँ भन्ने उहाँहरूको तर्क थियो. यही बीचमा चाहिँ उहाँहरूलाई हटाइयो. हेर्दाखेरि त्यो सिम्पल त्यो हटाएको ठिक छ, तर उहाँहरूलाई दिएको प्रतिबद्धता के हुने होइन. अब त्यो प्रतिबद्धता भ्यालिड हो कि भ्यालिड नभएको कानुन, त्यसको बारेमा छुट्टै व्याख्या गर्नु पर्ला. र पशुपति क्षेत्र विकासको सुकुम्बासीको समस्याको कुरा गरिरहँदाखेरि उता गोठा टारमा धेरै जग्गाहरू गोटाटारको 530-531 रोपनीको जम्मा हिसाब छ. त्यो 530-531 रोपनी जग्गामा मलाई लाग्छ 100 रोपनी 200 रोपनी 100 रोपनी भन्दा बढी अहिले त झन् बढ्यो होला. त्यहाँ पनि यस्तै गरेर थापाथली मनोहरमा बसेका चाहिँ पक्की घरसहित पशुपतिको जग्गामा सुकुम्बासीहरू बसिरहेका स्थिति छ. त्यो बसिरहेका स्थिति छ. अब त्यसलाई नेपाल सरकारले अहिले जसरी हटेको हटाउन सक्छ कि सक्दैन, पशुपति क्षेत्र विकास कोषले इनिसिएसन लिन सक्छ कि सक्दैन, यी कुराहरू अब अहिले चाह्यो भने त हुँदो रहेछ, हुन पनि सक्छ. तर अब पशुपतिको जग्गामा सरकारको आँखा लाग्छ कि लाग्दैन भने, मतलब पशुपतिको हितमा फेरि सरकारको आँखा लाग्यो भने पशुपति क्षेत्र विकास कोषको जग्गाको सरकारले लाने होइन. फेरि यहाँ हामी कन्फ्युज के हुन्छौँ भने नेपाल सरकारको जग्गा र पशुपतिको एउटै होइन. नेपाल सरकार शिवस्व राजस्व देवस्व खानु हुँदैन भन्छौ नि, यो चाहिँ शिवस्व चाहिँ सरकारले पनि लिन मिल्दैन. जस्तो गुटीको परिकल्पना गरिरहँदाखेरि हाम्रो पूर्वजहरूले के भन्थे भने यदि देशमा आर्थिक संकट भएको बेलामा पशुपतिनाथको ढुकुटीबाट सापट लिएर सरकारले चलाउने, 25% भर्ना गरिदिने भनेपछि पशुपतिनाथको सम्पत्ति राज्यले पनि खानु हुँदैन भनेको स्थितिमा त्यो जग्गा खाली गर्नको लागि नेपाल सरकारले सहयोग गर्नुपर्छ पशुपतिलाई. र पशुपतिले चाहिँ इनिसिएसन लिनुपर्छ। अब यहाँ त कस्तो भइदला भन्ने मलाई डर चाहिँ के छ भने पशुपतिको जग्गा चाहिँ फेरि नेपाल सरकारले लाने हो कि भन्ने कुरामा चाहिँ मलाई एकदमै डर छ।
0: हजुर, पशुपति लुम्बिनी लगायतका हाम्रा जुन महत्वपूर्ण तीर्थस्थलहरूको राम्रोसँग प्रचार प्रसार गर्ने, संरक्षण गर्ने, व्यवस्थित गर्ने हो भने नेपाललाई आर्थिक रूपमा पर्यटक ल्याएर मजासँग त्यहीबाट आर्थिक आत्मनिर्भर हुन सक्छ भन्ने कुराहरू छ होइन। अब यी क्षेत्रहरूलाई व्यवस्थित गर्नको लागि चाहिँ र पर्यटकहरू अझ बढी ल्याउनको लागि चाहिँ के गर्नुपर्छ? अझ
1: यसको त विज्ञहरू हुनुहुन्छ, पर्यटकीय हिसाबले कसरी बढाउने भन्ने कुरामा अब अलिकति हामी चाहिँ पशुपतिसँग मैले अलिकति बढी अध्ययन गरेको कारणले म पशुपतिको बारेमा चाहिँ केही भन्न सक्छु। पशुपति क्षेत्र विकास कोषले एकचोटि 2082 सालमा पर्यटन भ्रमण वर्ष, पशुपति पर्यटन भ्रमण वर्ष यस्तो के नाम थियो 2082 भनेर नीति तथा कार्यक्रममा लिएर आयो। त्यतिखेर त्यो त्यो यो निर्णय गर्दाखेरि चाहिँ मलाई लाग्छ योगेश भट्टराई मन्त्री हुँदाखेरि, पर्यटन मन्त्री हुँदाखेरि त्यो गरेको त्यो भ्रमण वर्ष पनि सँगसँगै जोडिया थियो। त्यसपछि फेरि अर्को चरणमा चाहिँ सुदन किराँती मन्त्री हुँदाखेरि पनि यी कुराहरू उठेका थिए र पशुपतिबाट चाहिँ पशुपति भनेको एउटा टाउको भयो। पशुपति सम्झिने बित्तिकै नेपालका धेरै शिवका मन्दिरहरू जोडेर आउँछन्, अनि 64 लिङ्गेश्वरका कुराहरू यावत कुराहरू आउँछन्। पशुपति भनेपछि धेरै हिन्दूहरूलाई थाहा हुन्छ, लगभग थाहा पशुपतिनाथ थाहा नहुने हिन्दूहरू कमै होलान्, त्यो अपवाद होला। पशुपति आउने पर्यटक एक दिन पशुपति मात्र दर्शन गरेर जाने होइन, ऊ पशुपतिको यावत स्थान घुम्नु पर्यो, कैलाश जानु पर्यो, उता गुजेश्वरी जानु पर्यो, त्यसपछि किराँतेश्वर, मृगस्थली, त्यहाँ हामी विश्वरूपा छ होइन, यावत महत्वपूर्ण कुराहरू त्यहाँ छन्। यी सँगसँगै घुमेपछि त 2-3 दिन त त्यहाँ लाग्ला राम्रोसँग घुम्नलाई, अथवा दर्शनै गर्ने भने पनि 2-3 दिन त लाग्छ। यो सँगसँगै पशुपति शिव सर्किट, नेपालका जति पनि शिव मन्दिरहरू स्थल छन् ती काहीँ न काहीँ पशुपति भगवान्को नेटवर्क लिङ्कसँग जोडिन्छन्। अब पशुपति आइसकेपछि त्यहाँ प्रचार प्रसार कस्तो हुनु पर्यो नि, फलानु ठाउँमा यहाँ माथि साँखुमा शाली नदी यहाँ शिवको मन्दिर, अथवा यहाँ 64 लिङ्गेश्वर माथि यतापट्टि अर्को मन्दिर, अथवा यतापट्टि वरुणेश्वर मन्दिर यहाँ छ है। पशुपति आएपछि उहाँको यो यो दर्शन गरे भने चाहिँ हामीले फलदायी हुन्छौँ भनेर प्रचार प्रसार गर्न सक्यौँ भने त्यहाँ त टुरिस्टहरूलाई चाहिँ भनौँ न कोही पनि एक दिनका लागि मात्र घुमेर आउँछ, कम्ती त 7-10 दिन 15 दिनको प्लान गरेर आओस् र उसले त्यो पैसा यहाँ खर्च गरोस् भन्ने खालको यावत खालको त्यो त्यो चाहिँ नीति बनाउन सकेर यसरी प्रचार प्रसार गर्न सक्यो भने चाहिँ पशुपति शिव सर्किट भन्ने एउटा जुन नारा छ त्यो शिव सर्किट प्रचार प्रसार गरेर त्यसलाई चाहिँ एउटा संयन्त्र मेकानिजम राम्रो गर्न सक्यो भने पनि धेरै पर्यटक चाहिँ पशुपतिको नामबाट आउन सक्छ। र पशुपतिको नामबाट कसरी पनि आउन सक्छ भने अर्को कुरा चाहिँ पशुपति क्षेत्र विकास कोषले चाहिँ त्यहाँ विभिन्न खालका रोजगारीहरू रोजगारमूलक काम कार्यक्रम पनि चलाउन सक्छ। त्यो सँगसँगै त्यो हेर्नका लागि पनि पर्यटकहरू आउँछन् र हामीले ती सबैलाई सम्पूर्ण चाहिँ साफसफाई गर्नेदेखि लिएर यावत कुराहरू चाहिँ म्यानेज गर्न सक्यौँ भने पनि आउँछन्। अब यहाँ त पशुपति क्षेत्र विकास कोषले त्यो राम्रोसँग म्यानेज गर्न नसकेको हो या नभएको हो,
0: त्यहाँ सुधारकहरूलाई त टिक्नै दिँदैनन् भन्छन्, अलि सुधार गर्न चाहनेहरूलाई
1: त्यहाँ यस्तो छ, म त्यसको पनि कुरा आउँछु, तपाईँहरूको अलिकति म बायस हुन्छु कि भन्ने डरले, त्यहाँभित्र चाहिँ दर्शन गर्दाखेरि आफ्नै समस्या छन् होइन, त्यहाँभित्र चाहिँ त्यो म्यानेजमेन्टको कुराहरू आफ्नै छन्, कताबाट जाने भन्ने कुरा छ पशुपति है। अर्को कुरा भन्छु, यहाँले सुधारका कुरा गर्नुभयो, कोही व्यक्ति हामी नै पस्छौँ पशुपति जाँदाखेरि पशुपति दर्शन गरेर सबै घुमेर हिँड्छौँ नि, त्यो प्रोसेस मिल्छ त, मैले श्राद्ध गर्ने भनेर कसैले चाहिँ बाबुको श्राद्ध गर्ने हजुरबाको श्राद्ध गर्ने भनिसकेपछि श्राद्ध गर्दाखेरि पिण्ड मात्रै दिएर चाहिँ त्यो श्राद्ध हुन्छ त, त्यसको त कार्यविधि छ नि त, पहिला के गर्ने पछि के गर्ने कुन बेला पिण्डदान गर्ने भन्ने कुरा छ नि त। पशुपति दर्शन गर्ने हो भने पनि त्यहाँ वन गणेशदेखि दर्शन गरिसकेपछि यहाँ जानुपर्छ, त्यहाँबाट जानुपर्छ, त्यहाँबाट रुद्रगारेश्वर जानुपर्छ, त्यहाँबाट तल झर्नुपर्छ, त्यहाँबाट यसो गर्नुपर्छ, भैरव दर्शन गर्नुपर्छ सेन्टर, अनि मात्रै पशुपतिको दर्शन गरेपछि कार्यविधि पुरा हुन्छ भन्ने खालको खोज्ने पशुपति माथिमा यो कुरा उल्लेख छ। तर हामी के गर्छौँ, पशुपति जान्छौँ दर्शन गर्छौँ, कार्यविधि नमिलेपछि श्राद्ध गरेको पिण्ड मात्र दान गरेर श्राद्ध त पुरा हुँदैन नि, त्यो त बुझ्छ र बुझ्दैन नि, त्यसको प्रोसेस छ, त्यो प्रोसेस नगरेपछि त्यसको फल नपाइने होला, अनि पशुपति दर्शन गर्दाखेरि पशुपति मात्र दर्शन गरेर अरू प्रोसेस पुरा गर्दा त्यसको फल पाइन्छ त, त्यही भएर हामी नेपालीले पनि दुःख पाएको हो कि, किनभने हामी कार्यविधि पुरा नगरिकन चाहिँ दर्शन गरेर पनि पशुपतिनाथले दिने दर्शन त्यो जुन त्यो एउटा पुण्य हुन्छ नि एउटा त्यो फल त्यो नपाएको हो कि, अनि नेपालको स्थिति आउनुमा पनि कतै हामीले त्यो प्रोसेस चाहिँ नबुझेको कारणले हो कि, यो त राष्ट्र हाम्रो अभिभावकहरूले पनि यसरी त्यो दर्शन गरेर मैले देखाएको छैन, उहाँहरू पनि स्वाट आउनुहुन्छ दर्शन गर्नुहुन्छ माला लाउनुहुन्छ जानुहुन्छ, यो प्रोसेसले चाहिँ किन नगर्ने त, यसको बारेमा पनि प्रचार गरौँ, यसपछि के हुन्छ भने कमसेकम डेढ दुई घन्टा तीन घन्टा त्यहाँ मान्छे कन्ज्युम हुन्छ. कोही मान्छे पशुपति दर्शन गर्न आउँछ, म दर्शन गरेर पाँच मिनटमा जान्छु भनेर नआओस्, त्यसको छुट्टै होला. तर सबै म प्रोसेसमा गर्छु भन्दाखेरि पनि त सबै दर्शन गर्दाखेरि पनि त त्यहाँ पर्यटकको हिसाबले पनि त राम्रो होला. यी कुराहरू व्यापक कुराहरू छन् पशुपतिका, यी प्रचार गर्न सकिँदैन. र यहाँले भने जस्तो त्यहाँ सुधारकहरू आयो भने टिक्न दिँदैनन् भनेको. पशुपति क्षेत्र विकास कोषमा धेरै यति राजनीति छ कि त्यो नेपालको यो राजनीतिक वितरणमा भन्दा बढी देखाएको छु मैले. कारण केही होइन, कारण केही होइन, यसमा मनमुटा त ठुलो कि म ठुलो भन्ने कुरा हो. त्यहाँ सञ्चालक परिषद र त्यहाँ कार्यकारी बीच ठुलो चाहिँ त्यहाँ एउटा ग्याप छ. त्यो ग्यापमा चाहिँ कसैले त्यसलाई फुलफिल गर्न सके मैले देखाएको छैन. तैँले यो गरे भएन, मैले यो गरे भएन, तैँले यो गरे भएन. त्यो हुन्छ नि राजनीतिमा कहिले राम्रो काम गर्यो भने पनि त्यसलाई चाहिँ सकारात्मक तरिकाबाट आलोचना गर्ने कि राम्रो गरे पनि यो गलतै हो भनेर भनिरहने. त्यहाँ चाहिँ कस्तो छ भने राम्रो गर्यो भने पनि यसले गलतै हो भने, किनभने त्यसलाई पदबाट निकाल्न, यहाँ त पदको त्यस्तो स्वार्थ छ नि त त्यहाँ. त्यो कारणले गर्दाखेरि त्यसरी पशुपति क्षेत्र विकास कोषभित्र यस्तो खालको राजनीति हुँदो रहेछ भने, मैले म पत्रकारिता गरेर आइरहँदाखेरि मैले पशुपतिको रिसर्च गर्दाखेरि नै मैले धेरै राजनीति सिकेँ भन्छु. मैले वकालत पनि मैले पशुपति क्षेत्र विकास कोषको अध्ययन गरेपछि नै अलि राम्रोसँग मैले वकालत गर्न सिकेँ भनेर भन्छु. त्यस कारण पशुपतिनाथको मलाई व्यक्तिगत रूपमा त आशीर्वाद होला होइन. तर अर्को कुरा चाहिँ के हो भने, यो पशुपतिनाथको जुन चाहिँ यो प्रवर्धन गर्न सकिन्थ्यो नि, यी कुराहरूमा चाहिँ धेरै खालको भाइरस भन्छु मैले चाहिँ. त्यहाँ नन्दी भृगी के सबै हुन्छन्, यिनलाई चाहिँ त्यो ट्याक्क म्यानेज गर्नुपर्ने, त्यो म्यानेज गर्ने खालको व्यक्ति नआएको पनि होइन, त्यसलाई चाहिँ खुट्टा तान्ने प्रवृत्ति पनि छ. यसलाई चिर्नको लागि राज्य अहिले अलिकति पावरफुल भएको स्थितिमा सकारात्मक सोच त्यहाँ भने हुन्छ. होइन भने फेरि हामी कता कताको डिजाइनमा चलेर गयौँ भने चाहिँ पशुपति क्षेत्र विकास कोष अथवा पशुपतिनाथ मन्दिरको मलाई चाहिँ यो आस्थामा पनि कहिलेकाहीँ घट्ने खालको प्रवृत्ति आउने हो कि, हाम्रो धर्मप्रतिको पनि घट्ने हो कि. अब यहाँ सुरक्षाको कुरा छन्, कहिलेकाहीँ भन्छौँ नि हामी त्यहाँ विभिन्न खालका चाहिँ त्यो विभिन्न खालका चाहिँ अरू धर्मी सबै धर्म एकै हो, तर धर्मभित्र पनि विधर्मीहरू हुन्छन्. विधर्मीहरूले कहिलेकाहीँ चाहिँ पशुपतिको गरिमा घटाउनको लागि, हाम्रो पशुपतिनाथ पनि त लुटिएको इतिहास छ नि त, यस्तो खालको फेरि नदोहोऱ्याइ राखे भन्ने कुरा कहिलेकाहीँ चाहिँ नेगेटिभ सोचिन्छ नि. कहिलेकाहीँ ओ यस्तो भइदियो भने के गरे नहोस्, त्यस्तो खालको सोचेर त्यहाँ क्रियाकलाप गर्नुपर्नेछ, कार्यक्रम गर्नुपर्नेछ सेक्युरिटीको हिसाबले पनि. यी कुराहरूमा यावत ध्यान दिनुपर्नेछ. त पशुपतिनाथ चाहिँ आफै चलाइरहनु भएको छ भनेर भन्छौँ, त्यो भन्नका लागि मात्रै हो. हामीले धेरै प्रवर्धन गर्न सकेका छैनौँ.
0: हस्, यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद.
1: हस् धन्यवाद. मैले पनि केही अध्ययनको कुराहरू तपाईँ सामु राख्न पाएँ. मलाई एउटा
2: अहिले बिहानको 7 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज.
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश.
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तिनकुने काठमाडौँ.
4: दैनिक रु 100 सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
4: जनहितका लागि हजुरको रेडियो 102.1

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.
0: सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: Kajaria Tiles, your world-class luxury.
4: के तपाईलाई थाहा छ, तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण घाँस दाउरा सम्बन्धी विवाद,
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
4: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
4: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
4: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
4: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
4: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
5: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
4: गाली बेइज्जती सम्बन्धी विवाद,
5: लुटपिट सम्बन्धी विवाद,
4: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
4: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
4: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: Kajaria Tiles, your world class luxury.
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
3: Kajaria Tiles, your world-class luxury.
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: without you.
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: मंगलसूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुविना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यावसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904660 9896962998।
1: Kajaria Tiles, your world class luxury.
10: अहिले बिहानको 5 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त। सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: Kajaria Tiles, your world-class luxury.
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
8: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
8: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-29-25-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
8: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: ए गर्मियामा आयो हजुर, सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.
2: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: Kajaria Tiles, your world-class luxury.

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: Kajaria Tiles, your world-class luxury.
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
7: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
7: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
6: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 047-5214
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: Kajaria Tiles, your world-class luxury.

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पठन पाठन सञ्चालनका लागि नयाँ व्यवस्था। अनुदानमा उपलब्ध गराएको मल कालो बजारी गर्नेलाई कार्यवाही गरिने। ओखलढुङ्गाको मोलुङ गाउँपालिका विरूद्ध हेलो सरकारमा उजुरी। सरकारी विद्यालयलाई बेवास्ता गर्दै बोर्डिङलाई कक्षा थप अनुमति दिँदा आर्थिक चलखेल गरेको आरोप। सिन्धुपाल्चोकको गन्जे खोलाबाट 1620 थान भेपसहित 7 जना पक्राउ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप
0: खेल गरेको आरोप। सिन्धुपाल्चोकको गन्जे खोलाबाट 1620 थान भेपसहित 7 जना पक्राउ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज

0: सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475-90-466 98692-65998।
7: हजुरको रेडियो 102.1 मेगा।
4: अब समाचार विस्तारमा। शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत्र 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय सञ्चालन हुने 5 दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले तोकिए अनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभएको छ। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 205 दिन पठन पाठन सञ्चालन हुने, कक्षा 1 देखि 3 सम्म जम्मा 26 पाठ्यघण्टा अर्थात वार्षिक 832 कार्यघण्टाको पठन पाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको निर्देशक पौडेलले बताउनु भएको छ। उहाँका अनुसार कक्षा 4 देखि 7 सम्म जम्मा 32 पाठ्यघण्टा अर्थात वार्षिक 1024 कार्यघण्टा र कक्षा 9, 10, 11 र 12 मा कम्तीमा 37 पाठ्यघण्टा अर्थात 1184 कार्यघण्टादेखि बढ़ीमा 42 पाठ्यघण्टा अर्थात 1344 कार्यघण्टा पठन पाठन गर्नुपर्ने हुन्छ। पठन पाठन सञ्चालनका लागि खर्च भएको 32 घण्टाको समयावधिलाई 1 पाठ्यघण्टा मानिने केन्द्रका महानिर्देशक पौडेलले जानकारी दिनुभएको छ। तोकिएको पाठ्यघण्टा नघट्ने गरी विद्यालयको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्दा सामान्यत पाठ्यघण्टा गणना 1 घण्टाको इकाइमा गरिने केन्द्रले जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार 205 दिन विद्यालय सञ्चालन गर्दा न्यून हुन आउने पठन पाठन दिन संख्या 21 र शिक्षा नियमावलीको नियम 85 अनुसार 220 दिन विद्यालय खोल्ने व्यवस्था अनुसार न्यून हुने दिन संख्या 36 हुन आउँछ। अपुग भएर बाँकी हुन आउने 218 दिनको समय मध्ये दैनिक 15 मिनट प्रार्थना, 20 मिनट खाजा समय छुट्याउँदा 6 घण्टाको विद्यालय समयबाट पठन पाठनका लागि दैनिक रूपमा प्राप्त हुने समयावधि 5 घण्टा 25 मिनटका आधारमा वार्षिक पठन पाठनका लागि उपलब्ध समय 758 घण्टा हुनेछ। यसरी अपुग हुने पाठ्य घण्टालाई विद्यालय समयभन्दा अतिरिक्त

0: समयमा गरिने परियोजना तथा प्रयोगत्मक कार्य लगायत सिकाइ सम्बन्ध क्रियाकलापलाई विषयगत तथा बहु विषयगत सिकाइ उपलब्धिसँग आबद्ध गर्ने र यसरी सिकाइका लागि उपयोग हुने समयलाई वार्षिक कार्य घण्टामा समावेश गर्न केन्द्रले निर्देश गरेको केन्द्रका महानिर्देशक पौडेलले बताउनु भएको छ। पालिकाको बेरुजु 2,20,47,26,00,00 रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2080/81 सम्मको कुल बेरुजु 2,09,28,91,00,00 रहेकोमा आर्थिक वर्ष 2081/82 बेरुजु 19,04,77,00,00,00 समेत गरी बाँकी 2,20,47,26,00,00,00 बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयका अनुसार पालिकामा गएको आर्थिक वर्षमा सपरीक्षणबाट 8,14,64,00,00 फर्जट समायोजन तथा सम्परीक्षणबाट 28,22,00,000 थप भएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको 63 औं प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081/82 721 पालिकाको 11,09,52,38,00,000 लेखा परीक्षण सम्पन्न भएको छ। लेखा परीक्षणबाट 21,47,50,00,000 बेरुजु देखिएकामा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि 2,42,73,00,00,000 फर्जट गरेकाले 19,04,77,00,000 फर्जट गर्न बाँकी रहेको देखिएको, त्यसमध्ये असुल गर्नुपर्ने 2,01,33,00,000, नियमित गर्नुपर्ने 15,18,94,00,000 र म्याद नागेको पेस्की 1,84,50,00,000 बाँकी फेरुजु देखिएको छ। यो वर्ष लेखा परीक्षणबाट औँल्याइएपछि 491 पालिकाले 32,19,00,000 र प्रारम्भिक प्रतिवेदन जारी गरेपछि 502 पालिकाले 47,96,00,000 समेत 80,14,00,000 असुली गरेका छन्। विगत वर्षको बेरुजु सम्परीक्षणको क्रममा 482 पालिकाबाट 1,01,87,00,000 समेत यो वर्ष कुल 1,82,01,00,000 रूपियाँ असुल भई सम्बन्धित राजस्व खातामा दाखिला भएको छ। गएको आर्थिक वर्षमा 4 महानगरपालिका, 10 उपमहानगरपालिका, 261 नगरपालिका र 446 गाउँपालिका समेत 721 स्थानीय तहको 11,09,52,00,000 लेखा परीक्षण सम्पन्न गरिएको छ। प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा एक पालिकाले लेखा परीक्षण गराएको छैन। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन र घटनाको कारण 179 कार्यालय तथा निकायको लेखा र त्यस सम्बन्धी श्रेष्ठा पेश नभएकाले 1,47,90,00,000 लेखा परीक्षण गरिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना, न्यूनतम अधिकतम पोषक तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीहरूको सरुवा गर्दा बागमती प्रदेशका 5 जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। बागमतीको काभ्रे, सिन्धुली, चितवन, रामेछाप र नुवाकोटका प्रहरी प्रमुखहरू फेरिएका छन्। जस अनुसार काभ्रे प्लाञ्चोकमा प्रहरी प्रेक्षक एसपी रविन कार्की आउनुहुने भएको छ भने सिन्धुलीमा रविन्द्र बहादुर सिंहलाई पठाइएको छ। एसपी कार्कीलाई काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर 2 काभ्रे प्लाञ्चोकको प्रहरी प्रमुखमा सरुवा गरिएको, कार्की यसअघि रौतहट र दोलखाको प्रहरी प्रमुख भएर जिम्मेवारी सम्हाल्नु भएको थियो। सिन्धुलीमा खटाइएका सिंहलाई भने प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा गरी पठाइएको, यस्तै चितवनको प्रहरी प्रमुखमा एसपी रामेश्वर पौडेललाई जिम्मेवारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी प्रमुखमा डीएसपी सन्तुलाल प्रसाद जयसवार र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी इकबाल हवारीलाई पठाइएको छ। डीएसपीहरू माधव प्रसाद काप्रेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, विजय श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली, चन्द्रभूषण यादवलाई जिल्ला प्रहरी कार्यालय चितवन, निशान थापालाई प्रहरी वृत्त थिमी र राकेश थापालाई इलाका प्रहरी कार्यालय बनेपा सरुवा गरिएको छ। सर्वोच्च अदालतले सिमानाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेक प्रसाद टुङ्गेनाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तस्करी औषधि सीमा पारीबाट तरकारी औषधि लता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रका सीमा नाकामा कड़ाई हुन थालेको थियो। नेपाल इन्भेस्टमेन्ट ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आवश्यक परेको समयमा उपस्थित हुने सरसहित पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चले हिजो आदेश दिएको। न्यायाधीश सारङ्ग सुवेदी र शान्ति सिंह थापाको सहित इजलासले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको छ। पाण्डेलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको दावी गर्दै उहाँकी पत्नी मेरु दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पाण्डेलाई गएको बुधबार प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना संचालकलाई पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो उनीहरूलाई पक्राउ गरेको। शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्व तयारी कक्षा भाषा शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उपत्यका 95 शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा गैर कानूनी कार्य गरेको फेला परेको, ती केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिन्छु भने नेपाली नागरिकलाई ठगी गर्ने गरेको भन्ने उजुरी गुनासो निवेदन परेकाले शिक्षा ऐन 2028, शिक्षा नियमावली 2059 र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षा निर्देशिका 2073मा उल्लेखित मापदण्ड अनुसार दर्ता नवीकरण नगरी बिना इज्जत सेवा सञ्चालन गरिएको पाइएको कार्यालयले जनाएको छ। ती परामर्श केन्द्रहरूबाट ठगीमा परेको भए निवेदन दिन पनि प्रहरीले आग्रह गरेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। सिन्धुलीको सिन्धुलीमाढीमा एक विशेष कार्यक्रम बीच 30 दिने निशुल्क बिल्डिङ इलेक्ट्रिसियन तालिमको उद्घाटन गरिएको छ। 30 दिने निशुल्क तालिमको शुक्रबार सिन्धुलीको कमलमाई नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख मञ्जुदेव कटाले उद्घाटन गर्नुभएको। रोजगार सेवा केन्द्र कमलमाई नगरपालिका सिन्धुलीको आयोजनामा गरिएको तालिममा नगरबाट छनौट भएका 12 जना प्रशिक्षार्थीको सहभागिता रहनेछ। तालिम आउँदो 30 गते समापन हुनेछ। 30 दिने निशुल्क बिल्डिङ इलेक्ट्रिसियन तालिमले सहभागीहरूलाई सिपयुक्त बनाई स्वरोजगार बन्न मदत पुग्ने विश्वास लिएको कार्यवाहक नगर प्रमुख मञ्जुदेव कटाले जानकारी दिनुभएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 3 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेपसहित 7 जना पक्राउ परेका छन्। जेठे गते राति 9:30 बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगत बहादुर राईको कमाण्डमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। चीनबाट भोटेकोशी 3 बोक्चेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ। 9 वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिनुभएको छ। राईका अनुसार सिन्धुपाल्चोकको भट्टीकोशी 4 का 35 वर्षका गणेश खड्का, वर्ष 46 का हिमाल खड्का, वर्ष 24 का विकास विक, वर्ष 48 का रामबहादुर विक, वर्ष 17 का विशाल रकपाल, वर्ष 37 का मंगल बहादुर थामी र 12 विश्व नगरपालिका 5 का वर्ष 42 का कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याई राखिएको प्रहरीले जनाएको छ। नेपाल चीन सीमा स्थित तातोपानी नाकाबाट पछिल्लो 1 महिना यता यात्रु शाखाबाट कुनै पनि खाद्य सामग्री ल्याउन दिएको छैन। तातोपानी वनसार कार्यालयले मितेरी पुल स्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको झोले फोके व्यापार ठक्क छ। बिहान सबेरै चिनिया बजार सामु पुगेर बेलुका झोलाभरि सामान लिएर फर्किने स्थानीयको चहल पहल सरकारी नियम लागू भएसँगै रोकिएको हो। ओखलढुङ्गाको मलुङ गाउँपालिका विरूद्ध हेलो सरकारमा उजुरी परेको छ। मलुङ गाउँपालिका 6 भालुङका स्थित कालिका उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बहादुर कटवालले गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष उत्तम कुमार राई, शिक्षा शाखा प्रमुख सरस्वती पौडेल र मलुङ छ स्थित चम्पा देवी बोर्डिङ स्कूल विरूद्ध प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा उजुरी दर्ता गर्नुभएको। उजुरीमा सरकारी विद्यालयलाई कमजोर बनाउने उद्देश्यले निजी बोर्डिङ स्कूललाई गैर कानूनी रूपमा कक्षा सञ्चालनको अनुमति दिएको आरोप लगाइएको छ। पत्र अनुसार 2018 सालदेखि सञ्चालनमा रहेको कालिका उच्च माभि हाल उच्च माध्यमिक तहसम्म सञ्चालनमा रहेको र आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति भएको नमूना विद्यालयका रूपमा रहेको उल्लेख गरिएको छ। उजुरीकर्ताले गाउँपालिकाले सरकारी विद्यालयको हित विपरीत आर्थिक चलखेल गरेर निजी बोर्डिङ स्कूललाई अपग्रेड कक्षा सञ्चालन गर्न अनुमति दिएको दावी गरेका छन्। यसले कालिका उच्च माभि जेसे माभि मलुङ 7 तथा शिवद्वती माभि मलुङ 5 लगायतका सरकारी विद्यालयमा नकारात्मक असर परेको आरोप पनि पत्रमा उल्लेख छ। उजुरीमा निजी विद्यालयलाई प्राथमिकता दिँदा सरकारी विद्यालयका विद्यार्थी संख्या घट्ने, न्यून आय भएका परिवारका बालबालिकाको शिक्षामा असर पर्ने तथा राज्यको लगानी खेर जाने अवस्था सिर्जना भएको उल्लेख छ। सर्लाहीको हरिपुरमा इट्टा निकाल्ने क्रममा थिचिएका 3 जनाको ज्यान गएको छ। 2 जना घाइते भएका छन्। हिजो बेलुका हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा रहेको कृष्ण इटा उद्योगमा इटा निकाल्ने क्रममा इटाको चाङले थिचिएर 3 जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको गौडेता नगरपालिका 7 रा वनका 50 वर्षीय फिताई मनसुर गोडेता नगरपालिका नौका 35 वर्षीय शम्भु राउत र भारतको लखिमपुरका 35 वर्षीय अंगद कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायक प्रेक्षक सरोज राईले जानकारी दिनुभएको छ। घाइते भएका मलङ्गवा नगरपालिका सातका 32 वर्षीय तुलसी महत्तोको पारदर्शिक अस्पताल मलङ्गवामा र मलङ्गवा नगरपालिका सातका 52 वर्षीय सत्यनारायण महत्तोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। देशका विभिन्न स्थानमा डुबेर 3 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार सर्लाही महोत्तरी र दाङमा 3 जनाको डुबेर मृत्यु भएको, सर्लाहीको मलङ्गवा नगरपालिका 2 झण्डा बजार नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका वाल्मीकि पण्डितकी छोरी 4 वर्षीय संयुक्त प्रजापतिको मृत्यु भएको छ। शुक्रबार बिहान डुबेर अशक्त भएकी उनको पारदर्शिक अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै महोत्तरीको लोहरपट्टी नगरपालिका 8 स्थित गिगही खोलामा डुबेर सोही ठाउँ बस्ने रजाबुल राइनको छोरा अन्दाज 12 वर्षीय नौसाद राइनको शुक्रबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको पारदर्शिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको, उता दाङको राजपुर गाउँपालिका 1 गुरूङ खोला बस्ने 60 वर्षीय पुनेरोका मगरको सोही ठाउँ स्थित गुरूङ खोलामा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ। घटनाबारे आवश्यक अनुसन्धान पछि अघि बढ़ाइरहेको प्रहरीले जनाएको छ। समाचार क्रममा मौसम समाचार, आज मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशी सहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशीका केही ठाउँ, बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूर पश्चिम प्रदेशको हिमाली पहाड़ी भाग र मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्लो 3 घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ। र समाचारको अन्त्यमा केही खेल समाचार, आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिविदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर 2 स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको छ। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई 7 विकेटले हराएको छ। हिजो लखनऊमा भएको खेलमा चेन्नईले दिएको 188 रनको लक्ष्य लखनऊले 16 ओभर 4 बलमा 3 विकेट गुमाउँदै भेटायो। लखनऊका मिचेल मार्सले 38 बलमा 90 रन बनाउनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 187 रन बनाएको थियो। चेन्नईका कार्तिक शर्माले 42 बलमा 71 रन जोड्नुभयो। लखनऊका आकाश सिंहले 3 विकेट लिनुभएको छ। अंक तालिकामा चेन्नई 12 खेलमा 12 अंकसहित 6ठौं र समान खेलमा 8 अंकसहित लखनऊ पुछारमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन्। नयाँ समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पठन पाठन सञ्चालनका लागि नयाँ व्यवस्था, अनुदानमा उपलब्ध गराएको मल कालोबजारी गर्नेलाई कार्यवाही गरिने। ओखलढुङ्गाको मोलुङ गाउँपालिका विरूद्ध हेलो सरकारमा उजुरी, सरकारी विद्यालयलाई व्यवस्था गर्दै बोर्डिङलाई कक्षा थप अनुमति दिँदा आर्थिक चलखेल गरेको आरोप। सिन्धुपाल्चोकको गन्जे खोलाबाट 1620 थान भेपसहित 7 जना पक्राउ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै। हस्त बिहान 9 बजेको हजुरको समाचार छ कि हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा आउने नै छ। तीनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Kajaria Tiles, your world-class luxury.
1: Wow, Deb, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायौ?
2: हेर न तसिमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
3: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530। एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामे छाप।
4: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
3: लौ, के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: Kajaria Tiles, your world-class luxury.
1: हजुर को आवाज हजुर के साथ यह हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
2: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
3: Wow, aina hijo ghar ma jada testai chamak, aaja office ma aayo testai chamak cha. Yeti dherai ghar office ko lagi chahine decoration ko saman chai kahile lyayo ni? Ani kaha bata lyayo?
1: Kaha bata hununi? Hamrai Monthly Cotterwood najik raheko Birganj Furnishing and Supplies bata lyayeko ni? त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो न धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी।
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439 0485402533 र 98540402439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ। सम्पर्क नम्बर 98540602। गोविन्द श्रेष्ठ। सम्पर्क नम्बर 98540402। र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
8: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ?
10: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
11: ए काका काकी, के को गन्थन मन्थन हो?
4: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
11: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
12: रोग राइटर मोहन कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98540403005 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.
13: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
14: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
13: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
14: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
13: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
14: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालय कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डडेलोबाट वन जोगाऊ।
13: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
12: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
15: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
16: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
13: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
17: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
17: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
12: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
17: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
12: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
17: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकको सिलीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई। हजुरको रेडियो 102.1 MHz हरेक दिन 10 बजेबाट 11 बजेसम्मको बसाईमा सञ्चालन भइरहेको कार्यक्रम लोकको सिलीलाई लिएर आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा उपस्थित भइसकेकी छु म निशा भण्डारी। यति बेला प्राविधिकबाट मिठो साथ मिलेको छ सिराज महजीको भने साथमा हुनुहुन्छ तपाईँहरू। बिहानको समय छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, खाना खाने तयारीमा हुनुहुन्छ अथवा खाइसक्नु भएको छ, जे जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ रहनु मस्त रहनु र कार्यक्रम सुनेर राख्नु पनि भन्न चाहन्छु। बिहानको समय छ होइन, अफिसतिर जाने तयारीमा हुनुहुन्छ अथवा गइसक्नु भएको छ, स्कूल पनि गइसक्नु भएको छ, व्यापार व्यवसाय पनि भर्खर भर्खर शुरूआत हुँदैछ होइन, भर्खर गरिराख्नु भएको छ, व्यस्त हुनुहुन्छ, घरासी काम काजमा पनि व्यस्त हुनुहुन्छ, पक्कै पनि जे जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुभएको छ, तपाईँहरूको माया हामीलाई पाइरहेका छौं पनि भन्न चाहन्छु। हामी बिहानको बसाईमा छौं होइन, कार्यक्रम लोकको सिलीको बसाईमा छौं, तपाईँहरूलाई हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूको माझ उपस्थित हुँदै आइरहेका छौं। तपाईँहरूलाई थाहा नै छ आज भने शनिबारे बसाइरहेको छ, आज भने तपाईँहरूले आएर मिठा मिठा भाका गाउनु पर्ने हुन्छ होइन, तपाईँहरूले गीत गाउनुहुन्छ, आज म चाहिँ आनन्दले मनोरञ्जन लिएर आज मैले चाहिँ सुन्न पाउँछु होइन, तपाईँहरू मिठा मिठा गीत गाउन आउन सक्नुहुन्छ। तपाईँहरूको लागि स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौं, 0 48 40 00 26 तपाईँहरूको लागि खुल्ला रहेको छ। तपाईँहरू हामी बिहानको बसाईमा छौँ होइन, कार्यक्रम लोकको सिलीको बसाईमा छौँ, तपाईँहरूलाई हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूको माझ उपस्थित हुँदै आइरहेका छौँ। तपाईँहरूलाई थाहा नै छ आज भने

बाट सुनिराख्नु भएको छ होइन, देश तथा विदेश जहाँ भएर पनि हामीलाई सजिलै सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.mp तथा हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभबाट र तामाको सीएफएम 95 MHz हामीलाई सजिलै सुनिराख्नु भएको छ। देश तथा विदेश जहाँ हुनुहुन्छ हामीलाई सजिलै सुनिराख्नु भएको पनि छ। हामीलाई फेसबुक लाइभतिर पनि धेरैजना हाम्रो वैदेशिक यात्रामा रहनुभएका साथीहरूले धेरै कमेन्ट गर्नुहुन्छ होइन, धेरै माया जताउनुहुन्छ। खुसी लाग्छ तपाईँहरूको त्यो माया देखेर होइन, तपाईँहरूको यो माया सधैँभरि पाइराख्न पाऊ होइन। बिरानो देशमा हुनुहुन्छ, आफ्नो ख्याल राख्नुहोला, ड्युटीतिर हुँदा पनि अलिकति ध्यान दिएर ड्युटी गर्नुहोला पनि भन्न चाहन्छु। र स्वदेशमै बस्नुभएका पनि सबैजनाले आफ्नो ख्याल राख्नुहोला होइन, पानी पर्छ भनेर हाम्रो समाचारहरूमा भनिराख्नु भएको छ। सोही कारणले अनावश्यक तरिकामा होइन, अनावश्यक काममा चाहिँ बाहिर नहिँड्नुहोला पनि भन्न चाहन्छु। आफ्नो काम नपरिकन लामो यात्रा नगर्नुहोला, सकेसम्म परिवारसँग नै रमाएर बस्नुहोला होइन। अब बर्खा लागिसकेको छ, धेरै हिन्डुल गर्ने समय पनि होइन यो, तपाईँहरू धेरै बुझ्ने हुनुहुन्छ, जान्ने हुनुहुन्छ, तपाईँहरूले जान्नुहुन्छ पनि। यस्तै गरी हाम्रो कार्यक्रम लोकको शैलीलाई प्रायोजन गर्नु भएको छ सूर्यज्योति लाइफ इन्सुरेन्स। तपाईँहरू एकदमै जीवन बिमा गरेर होइन लुक्क तरिकाले बस्न चाहनुहुन्छ भने सम्झिनुहोला हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्सलाई होइन। अहिलेको सिचुएसनमा, अहिलेको युग होइन, अहिलेको जमानामा चाहिँ जीवन बिमा एकदमै इम्पोर्टेन्ट छ। तपाईँहरू धेरै पढा लेख्या मान्छे हुनुहुन्छ होइन, पढ्ने लेख्ने मान्छेले पक्कै पनि जान्नुहुन्छ। आफ्नो आफन्ती साथीभाइ सँगैहरू होइन, छरछिमेक सबैलाई चाहिँ भनिदिनुहोला, भन्नुहोला पनि भन्न चाहन्छु। जीवन बिमा गरेर आफूलाई ढुक्क तरिकाले होइन, परिवारको सबैलाई जीवन बिमा गरेर आनन्दले ढुक्क भएर जिन्दगी बिताउन पनि सक्नुहुन्छ तपाईँहरू। हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्समा गएर टक्क बिमा गरेर होइन, आनन्दले बस्न पनि सक्नुहुन्छ पनि भन्न चाहन्छु। भन्दै तपाईँहरूको लागि आज भने होइन शनिबारे बसाइ छ, तपाईँहरूले मिठा मिठा गीत गाउनु पर्ने हुन्छ हामीमा आज आएर। तपाईँहरू पनि आउँदै गर्नुहोला। हाम्रो स्टुडियोको नम्बर 048-40-40-0026 तपाईँहरूको लागि खुल्ला छ भन्दै तपाईँहरू आउँदै गर्नुहोला। यति बेला भने कार्यक्रमको शुरूआतमै राख्छौ हामीले एकदमै मिठो गीत नमस्ते ढोक दिया तपाईँहरूको लागि। तपाईँहरू पनि आउँदै गर्नुहोला।

निकै मिठो गीत होइन, नमस्ते डुब्दी, हाम्रो श्रीराजीको रोजाइमा रहेको थियो। हाम्रो श्रीजीले पक्कै पनि तपाईँहरूलाई थाहा नै छ होइन, एकदमै मिठा मिठा रमाइला रमाइला खाले गीतहरू रोजाइमा पार्नुहुन्छ। मान्छे पनि त्यस्तै राम्रो भएर होला है, मान्छे राम्रो भएर होला, पक्कै पनि राम्रो राम्रो गीतहरू रोजाइमा पार्नुहुन्छ हाम्रो श्रीराजीले। खुसी लागेको छ उहाँ हुँदाखेरिमा होइन। ठिक छ, अब भन्ने पालो तपाईँको होइन, हामीले एकदमै मिठो गीत नमस्कार डोगबिया भन्ने तपाईँहरूको लागि होइन कार्यक्रमको शुरूआतमा नै राखिसक्यौँ। अब भन्ने पालो तपाईँको 048 40 00 26 तपाईँहरूको लागि खुल्ला छ, पक्कै पनि तपाईँहरू आउन सक्नुहुन्छ। हामी कार्यक्रम लोकको शैलीको बसाईमा छौँ होइन, हरेक दिन यसै बेला 10 बजेदेखि 11 बजेसम्म तपाईँहरूको माझमा अत्याधिक रमाइलो गर्ने तरिकाले आइरहेका छौँ, जुटिरहेका छौँ। पक्कै पनि हरेक दिन छुट्टै विषयवस्तु लिएर होइन तपाईँहरूलाई हरेक दिन छुट्टै तरिकाले मनोरञ्जन दिन आइरहेका हुन्छौँ हामी। सोही क्रममा आज पनि शनिबारे बसाई लिएर आइसकेका छौँ। अब भने पालो तपाईँको नै हो, आज भने तपाईँहरू हामीसँग आएर मिठा मिठा गीत गाउनु पर्ने हुन्छ होइन, तपाईँहरूले गाउने अनि हामीले सुन्ने। आज चाहिँ एकदमै मिठा मिठा गीत सुन्न पाउँछु भन्ने आशमा छु म पक्कै पनि। हाम्रो धेरै साथीहरू हुनुहुन्छ होइन, धेरै साथीहरू आएर चाहिँ मिठा मिठा गीत गाउनुहुन्छ, मिठा मिठा गीत हामीले सुन्न पाउँछौ भन्ने आशामा छौ पक्कै पनि होइन। बिहानको समय छ, कहीँ कतै व्यस्तता पनि हुन सक्नुहुन्छ होइन, अफिसतिर जानेहरू गइसक्नु भएको छ होइन, घरयासी कामकाज अब हुन्छ नि त, अब घरभित्र पनि धेरै कामहरू हुने गर्दछ होइन, अब खाना खानेदेखि लिएर धेरै कामहरू हुन्छ, धेरै कामहरू गर्दै गर्दै व्यस्त पनि हुनुहुन्छ पक्कै पनि। तपाईँलाई फुर्सद पनि मिलेको छैन, सो फुर्सद मिलाएर होइन, फुर्सद मिलाएर हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ, मनोरञ्जन लिन सक्नुहुन्छ। बुवा आमाहरू भर्खरै खाना खाएर आनन्दले अब एकछिन आराम गर्ने तर्खरमा हुनुहुन्छ, आराम गर्दै लोकको शैली सुन्नुपर्छ। त्यहाँ त मिठा मिठा हामीले सुन्न मन पराउने होइन, हामीले रुचाउने खाले मिठा मिठा गीतहरू बज्छ भनेर बुवा आमाले पनि रेडियोको भल्युम ठूलो पारेर सुन्दै हुनुहुन्छ। बुवा आमालाई पनि धेरै माया अनि सम्झना छ, आफ्नो ख्याल राख्नुहोला होइन, दबाई खाना बिर्सिनुहोला, पक्कै पनि धेरै कुराहरू ख्याल राख्नुहोला, धेरै कामकाज नगर्नुहोला होइन, बुढेसकालमा धेरै कामकाज गर्नु ठिक हुँदैन, आफ्नो ख्याल राख्नुहोला, परिवारहरूले पनि बुवा आमाको ख्याल राख्नुहोला र आफ्नो पनि ख्याल राख्नुहोला भन्दै हामी कार्यक्रम लोकको शैलीको बसाईमा छौँ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, कार्तिकी कसको नमस्कार? के भन्नुभयो? सृजना श्रेष्ठ भन्नुभयो। के छ हाम्रो सृजनाजीको हाल खबर? मेरो पनि एकदमै ठिक छ सृजनाजी, खाना खानुभयो त? खानु भएको छैन है? कति बेला खानुहुन्छ हाम्रो सृजनाजीले? कार्यक्रम सकिएपछि खानुहुन्छ हो? पक्कै पनि हाम्रो सृजनाजीसँग मेरो पहिलोचोटि कुराकानी हो। तपाईँलाई मेरो तर्फबाट एकदम धेरै स्वागत छ है त। अनि अरू सृजनाजी के कस्तो लाग्छ कार्यक्रम लोकको शैली तपाईँलाई? राम्रो रमाइलो लाग्छ है? केही सल्लाह सुझावहरू छ त? खासै केही छैन, यति भयो भने हाम्रो सृजनाजीले भनिहाल्नुहुन्छ होइन त? पक्कै पनि धेरै खुसी लाग्यो सृजनाजी होइन, मिठो कुराकानी गर्न पाइयो, सर्वप्रथम नै कुराकानी भएको रहेछ होइन, तपाईँलाई धेरै धेरै स्वागत पनि छ भन्दै। आज भने हामी शनिबारे बसाईमा छौँ, तपाईँलाई थाहा नै छ कुन गीत गाउन चाहनुहुन्छ? आज तपाईँले जुन गीत गाउन नि पाउनुहुन्छ, गाउनुहोस्।

0: ஆஹா, ஜாப்பை ஆயினுமோ கண்ணி எல்லாருக்கு ஒரே ரை. ஆஹா, கத்தி মিঠো গীত গাওয়ানো ভাগ তো নি আমরা সৃজন আজিলে সৃজন আজি বেলা বেলা কথা গাই বন্ধু ভাষ তাই বেলা বেলা কথা হরাউনু ভাষ বলে छैन है, निकै नै मिठो गीत सुनाउनु भयो सिर्जना आजै होइन. पहिलोचोटिमै निकै नै मिठो कुराकानी पनि गर्न पाइयो. आगामी दिनहरूमा पनि आउँदै गर्नु होला आजको लागि भने छुट्टीमा है त. सिर्जनाजी आउनु भएको थियो होइन, निकै नै मिठो गीत झ्याप्पै आए पाहुन्दाई जनै लाएर भन्ने हाम्रो बज्रुबङ्गिनी सरले गीत आउनु भएको र ज्योति मगरले गाउनु भएको एकदम मिठो गीत गाएर गइसक्नु भएको छ. अब नेपाल तपाईँको तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन. 0448 40 00 26 0448 40 00 26 तपाईँहरूको लागि एकदमै खुल्ला छ. तपाईँहरू आएर मिठा मिठा गीतहरू सुनाएर जान सक्नुहुन्छ. यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हजुर नमस्कार. हेलो हेलो. कोही साथी हुनुहुन्थ्यो होइन, उहाँसँग भने हामी कुराकानी गर्न सकेनौ. केही छैन, अब तपाईँ पुनः आउन पनि सक्नुहुन्छ होइन. केही प्रब्लमले पनि हुन सक्छ, तपाईँहरू फेरि ट्राई गर्न सक्नुहुन्छ, अवश्य फोन लागि नै हाल्छ होइन. भन्दै थिएँ यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार.
1: हेलो नमस्ते. हजुर
0: नमस्कार. कहाँदेखि कसको नमस्कार?
1: म बोल्दैछु सिलगढीको भाइदेखि मनोज सुन्दास.
0: के छ हाम्रो मनोजीको हालखबर?
1: हजुर एकदमै ठिक ठाक छ, राम्रो छ, रमाइलो छ भन्नु छ होइन.
0: राम्रो पनि रमाइलो पनि है त.
1: हजुर हजुर.
0: अनि हाम्रो मनोजीले खाना खानुभयो त?
1: मेरो बाँकी छ भन्नुभयो हजुरहरूले खानुभयो त.
0: हाम्रो मनोजीले नखाइकन मैले कसरी खानु के?
1: हजुर हो नि, ल आउनु ल है यता.
0: पक्कै पनि म मनोजीसँग कार्यक्रम सक्ने बित्तिकै खाना खानको लागि त उडेर आउँछु है त.
1: हुन्छ, म आशा गरौँला, भर नपरौँला.
0: पक्कै पनि आशा गरौँला, भर चाहिँ नपरौँला होइन.
1: हजुर हजुर.
0: किन मेरो भर लागेन?
1: भर लाग्दैन त.
0: कति साह्रो भर नभएको पो भयो नि क्या हो. ठिकै छ, अब गफै त हो होइन. अब त्यही पनि अब कुनै दिन मिलेछ भने अवश्य नै आउने नै छ है त मनोजी. अनि अरू के छ हाम्रो मनोजीको नयाँ हालखबर?
1: ठिकै छ भन्नुपर्छ, यतातिर चाहिँ अब मकेश छाड्ने काम चाहिँ सकियो भन्नुपर्छ, काम लगाइरहेछ होइन. हजुरहरूको सुनिरहेछु. यस्तै छ भन्नुपर्छ.
0: प्रोग्राम त हाम्रो मनोजीले मजाले सुन्नुहुन्छ होइन त.
1: हजुर एकदमै, म चाहिँ आनन्दले नै सुन्छु भन्नुभयो.
0: पक्कै पनि आनन्दले नै सुन्नुहुन्छ, खुसी लाग्छ होइन. के सल्लाह सुझाव छ त मनोजी?
1: हजुर त्यस्तो खासै सल्लाह सुझाव दिनुपर्ने चाहिँ खासै जस्तो लाग्दैन, जहिले प्रोग्रामहरू ल्याइरहनु भएको छ, एकदमै राम्रो छ. यसै गरी आउनु होला, कहिले कहीँ नआएको खुन्नामा चाहिँ दुःख लाग्छ त्यही नै हो.
0: पक्कै पनि हाम्रो तपाईँहरूलाई दुःख दिने मन त होइन, तर के गर्नु होइन, कहिले काहीँ अब यस्तै हुन्छ, कहिले काहीँ अब आफूलाई पनि समस्या हुन्छ होइन. त्यो भएको कारणले पनि सकेसम्म चाहिँ हामी तपाईँहरूमा आज उपस्थित हुने कोसिस चाहिँ हामीले गरिरह हुन्छौँ, तर पनि अब कतिपय बेलामा चाहिँ गर्दा गर्दै पनि मिल्दैन होइन, यस्तै हो. ठिक छ, अब निकै नै मिठो कुराकानी गर्न पाएँ हाम्रो मनोजीसँग होइन, रमाइलो खाले हुनुहुँदो रहेछ, खुसी पनि लाग्यो. आज भने हामी शनिबार बसाइमा छौँ, कुन गीत गाउन चाहनुहुन्छ हाम्रो मनोजीले?
1: हजुर अब खासै गीत त गाउन आउँदैन, तर एउटा गाउने कोसिस जारी छ भन्नुभयो होइन.
0: सुरु गर्नुहोस्.

0: सो हजुर यति नै
1: के भएर पर्नु र गोली फेरि आएको है
0: हजुर
1: हाम्रो मनोजीले मलाई नै भन्नुभएको त होइन नि
0: खासै भने त होइन
1: तर ठ्याक्कै मिल्न मिल्न गयो कि क्या हो
0: हजुर अब त्यही त आउँछ भनेर आशा देखाउनु भयो त्यही भएर नि
1: पक्कै पनि आउँछु भनेर आशा देखाएँ त्यही भएर मिठो बाँड हानिहाल्नु भयो नि त
0: हजुर
1: ठिक छ अब के गरौँ त यस्तै छ है ठिक छ मनोजी निकै नै मिठो कुराकानी गर्न पाइयो साथसाथै निकै मिठो गीत पनि सुन्न पाइयो आगामी बसाईमा पनि आउँदै गर्नु होला आजको लागि भने छुट्टा है त बाई बाई मनोजी आउनु भएको थियो होइन उहाँसँग निकै नै रमाइलो तरिकाले कुराकानी गऱ्यौँ अब भने पालो तपाईँको ढिला नगरिकन आउनु होला होइन हामी समय एक घन्टाको समय तपाईँलाई दिन्छौँ तपाईँहरूसँग मनोरञ्जन लिनको लागि हामी हरेक दिन 10 बजीबाट 11 बजीसम्मको समयमा तपाईँहरूकोमा आजमा रहेर आइरहेका छौँ तपाईँहरूलाई थाहा नै छ होइन हामी फरक फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित हुँदै आइरहेका छौँ सोही क्रममा आज भने शनिबार बसाइरहेको छ आज भने तपाईँहरू आएर मिठा मिठा गीत गाउन सक्नुहुन्छ पक्कै पनि तपाईँहरूको गीत सुन्न हामी एकदमै आतुर पनि छौँ होइन तपाईँहरू आउनुहोला मिठा मिठा गीत गाउनुहोला होइन मिठो कुराकानी पनि पक्कै पनि हामी गर्ने नै छौँ हाम्रो कार्यक्रमलाई प्रायोजन गर्नुहुने सूर्यज्योति लाइफ इन्सुरेन्स होइन तपाईँहरू यदि जीवन बिमा गरेर ढुक्क बसेर ढुक्क भएर बस्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झिन सक्नुहुन्छ आफ्ना आफन्ती छरछिमेक सबैलाई पनि भन्न सक्नुहुन्छ होइन अहिले एकदमै इम्पोर्टेन्ट छ जीवन बिमा भनेको होइन सबैले गरेर एकदम ढुक्क भएर बस्न सक्नुहुन्छ पक्कै पनि यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
2: नमस्कार हजुर
1: नमस्कार हाम्रो विक्रमजी हुनुहुन्छ पक्कै पनि मैले पनि चिन्न लागेँ नि विक्रमजी के छ हालखबर आरामै हुनुहुन्छ खानपिन गर्नुभयो त हाम्रो विक्रमजीले पक्कै पनि अब सँगै खानुपर्छ है त अनि के गरेर बितिरहेछ हाम्रो विक्रमजीको दिनहरू
2: दिनहरू चाहिँ म आज पनि पसलतिरै छु पसलै खोलेर छु त्यसले गर्दाखेरि अब कामतिरै ध्यान पनि दिइहाल्छु अनि साथमा रेडियो सुनेर यस्तै गरी दिनहरू बितिरहेछ
1: हजुर कामतिर पनि ध्यान दिनुहोला तपाईँको व्यापार व्यवस्था एकदम राम्रो होस् होइन हाम्रो शुभकामना तपाईँलाई पक्कै पनि अनि विक्रमजी अरू नयाँ खबर त केही छैन नि है
2: नयाँ खासै छैन हिजो आज चाहिँ म दिल्ली नै जस्तो आएको छु त्यसले गर्दा खासै सुनाउन
1: अनि विक्रमजीले आज शनिबार बिर्सिनु त भएको छैन
2: सिस्टर कहाँ बिर्सिनु म त त्यही भएर पनि आज त चट्टा चुट्टा भएर
1: आएको छु नि मसँग घम्सा घम्सी दौरी खेल्नलाई एकदम फुर्तिलो भएर पो निस्किनुहुन्छ कि क्या हो
2: हेरौँ
1: ला मलाई जित्नु चाहिँ के क्या हाम्रो विक्रमजीले
2: त्यति साह्रो पनि नभनौ अब खेल्दै गएपछि हेरौँ न है
1: पक्कै पनि हाम्रो विक्रमजीले जित्नुहुन्छ मलाई होइन मलाई चाहिँ त्यति धेरै आउँदैन तर तपाईँहरूको इच्छालाई मार्न नसकेर मात्रै मैले सही कार्यक्रम ल्याएको हो होइन मनोरञ्जनकै कुरा हो होइन दोहोरीमा जे भनेर पनि बोलिन्छ होइन जुन सम्बन्ध पनि गाँसिन्छ दोहोरीको सम्बन्ध दोहोरीमै हुन्छ दोहोरी भनेको चाहिँ एकदमै रमाइलो गर्ने मनोरञ्जन लिने होइन एकअर्कालाई उडाउने अलिअलि ठट्टा गर्ने नै होइन सबैले बुझ्नुहुन्छ पनि आज पक्कै पनि हाम्रो विक्रमजीसँग एकदमै रमाइलो हुनेवाला छ 4:15 देखि 5 बजेको समयमा तपाईँहरू पनि छुट्नुहोला होइन तपाईँहरू पनि अवश्य पनि तपाईँहरू छुट्नुहोला पक्कै पनि आउनुहोला होइन तपाईँहरू नबिर्सिनुहोला 4:15 देखि 5 बजेको समय छ होइन त पक्कै पनि विक्रमजी एकदमै निकै नै रमाइलो हुनेवाला छ त्यो टाइममा भने तर हाम्रो विक्रमजीले अहिले पनि हामीलाई निकै नै मिठो गीत सुनाएर मनोरञ्जन भन्ने अवश्य नै दिनुहुन्छ होइन त
2: हुन्छ सिस्टर म छोटोमा गाउँछु है अलिकति अब सबैलाई मौका नै दिनुपर्छ आज शनिबार अब हामी पनि गाउँथ्यौँ नि किन यहाँ दाईहरू मात्रै आउँछ
1: पक्कै पनि
2: गाउँछु है म ल

0: सारी गाउँ थली घर हाम्रो रामे ठाकुर भमन थली घर हाम्रो रामे ठाकुर भमन थली
1: मलाई प्रारानी सक्नुभयो होइन के गर्नु फर्काउने चाहिँ मन थियो तर हाम्रो त्यो ट्रम चाहिँ मिलेन होइन ठिकै छ अब निकै नै मिठो गीत गाउनु भयो विक्रमजी तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गरिदिए अहिलेको लागि भने छुट्यो है त
0: सकेसम्म यो गीत बजाउनलाई दुर्गा नारायण श्रेष्ठको गीत हो यो है सरी गाउँ थली
1: भन्ने पक्कै पनि तपाईँको हुन्छ तपाईँको एक्जामले पुरा गर्ने नै छौँ होइन हामीसँग अझै आधी घण्टाको समय छ म एकदमै रमाइलो गर्ने तपाईँहरू आउन सक्नुहुन्छ 048 40 40 0026 यति बेला भने हामीले निकै नै मिठो गीत होइन चरी गाउँ थली भन्ने हाम्रो विक्रमजीले रोजिहाल्नुभयो उहाँको गीत बजाउँछौँ र सोही अनुसार त्यसपछि हामी छोटो व्यापार व्यवसायतिर पनि जाने नै छौँ होइन पक्कै पनि जाने नै छौ विश्रामतिर पनि सोही अनुसार त्यसपछि भने तपाईँहरू माझमा पुनः तपाईँहरूसँग रमाइलो गर्न तपाईँहरूसँग मनोरञ्जन लिन होइन तपाईँहरूको मिठो मिठो भाकामा गीत सुन्नको लागि हामी तपाईँहरू माझ उपस्थित हुने नै छौँ तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला यति बेला भने यो मिठो गीत तपाईँहरूको लागि

0: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।
1: Kajaria Tiles, your world-class luxury.

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
3: Kajaria Tiles, your world-class luxury.
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
6: कति रे 98540 अनि
4: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
6: 048-540-239
7: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
6: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
3: Kajaria Tiles, your world class luxury.
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु भयो?

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर, सम्पर्क नम्बर 9869 22 45 44,
5: 9840 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: छोटो ब्रेक पछि पुनः तपाईहरुमा आज उपस्थित भइसकेका छौं। एउटा मिठो निकै नै मिठो गीत अनि छोटो ब्रेक पछि हामी कार्यक्रम लोकशैलीको बसाईमा छौं। तपाईहरुलाई थाहा नै छ आज पनि आइतबार बसाई छ, तपाईहरुले मिठा मिठा गीत गाउनु पर्ने हुन्छ हामीमा आज आएर। तपाईहरु आउन सक्नुहुन्छ 0484040026 तपाईहरुको लागि खुल्ला छ भन्दै हामी कार्यक्रम लोकको सिलीको बसाईमा छौँ होइन। 10 बजीबाट 11 बजेसम्मको समय तपाईँहरूमा आज राख्ने गर्दछौ। हामीले हरेक दिन छुट्टै विषय वस्तुका साथ तपाईँहरूमा आज उपस्थित नै हुने गर्दछौ। हामीलाई प्रायोजन गर्ने सूर्यज्योति लाइफ इन्सुरेन्स होइन, तपाईँहरू यदि जीवन बिमा गरेर ढुक्क भएर बस्न चाहनुहुन्छ भने पनि पक्कै पनि तपाईँहरूले गर्न सक्नुहुन्छ होइन। सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झिन सक्नुहुन्छ पनि भन्न चाहे। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, कहाँदेखि कसको नमस्कार?
1: म निश्चल राई खलङ्गाबाट।
0: के छ हाम्रो निश्चलजीको हालखबर?
1: हालखबर समग्रमा सबै ठिकै छ भन्नुपर्छ अनि हजुरको?
0: मेरो पनि एकदमै ठिकै छ निश्चलजी। खानपिन गर्नुभयो त?
1: हजुर, खानपिन गरेर यसो फेसबुक लाइभमा ठ्याक्कै तपाईँलाई है तपाईँ बोलिरहेको सुन र मैले ठ्याक्कै नम्बर टिपेर कल गरेको भएपछि ठिक आउँदैछु म तपाईँको कार्यक्रममा।
0: पहिलोचोटि
1: कार्यक्रम राम्रोसँग मैले तपाईँको है पहिलोचोटि आएको कार्यक्रम राम्रोसँग बुझेको छुइनँ, के गर्नुपर्ने हो बुझ्दै जानुपर्छ बिस्तारै हो।
0: पक्कै पनि पहिलोचोटि आउनु भएको छ हाम्रो निश्चितजीलाई, कस्तो लाग्यो कार्यक्रम?
1: कार्यक्रम ठिकै लाग्यो भन्दा पनि राम्रै छ, राम्रै लाग्यो भन्नु पर्यो।
0: राम्रै लाग्यो है।
1: हजुर,
0: पहिलोचोटि आउनु भएको छ, तपाईँलाई एकदम स्वागत पनि छ है त।
1: हजुर धन्यवाद।
0: आज भने आइतबारे बसाइमा छौँ निश्चलजी, हामी आज तपाईँले गीत गाउनु पर्ने हुन्छ
1: भनिसकेपछि कि जुन गाए पनि हुन्छ नि होइन?
0: पक्कै पनि जुन गीत गाउँदा पनि हुन्छ।
1: सुरु गर्नु कि?
0: भइहाल्छ नि, गर्नु न।
1: हुन्छ, खासै गीत त आउँदैन होइन, म छोटो मिठो गाइदिन्छु। जुनकै चुरा नसके नि चाँदी बल दिउला हातैमा, दुःखै दुःख परे पनि हाँस

0: अहा, निकै नै मिठो होइन, मायालु मायालु हामी एकअर्काको है।
1: हजुर,
0: निकै नै मिठो गाउनु भयो त हाम्रो निश्चलजीले। सुरुवातमा नै यति मिठो गीत गाइदिएर सुरुवात गर्नुभयो, तपाईँलाई विशेष धन्यवाद छ निश्चलजी। हामीसँग थुप्रै रमाइला धेरै कार्यक्रमहरू पनि छन् होइन, तपाईँहरू अन्य बसाइमा पनि उपस्थित हुन सक्नुहुन्छ भन्दै आजको लागि भने छुट्यौँ है त। निश्चलजी आउनु भएको थियो, उहाँले पनि निकै नै मिठो गीत त गाएर गइसक्नु भएको छ। अब पनि हामीसँग समय एकदमै छोटो रहेको छ, तपाईँहरू छिटो छिटो आउन सक्नुहुन्छ होइन। हामीले समय गएपछि पनि हामीले तपाईँहरूलाई लिन सक्दैनौँ, तपाईँहरूलाई थाहा नै छ होइन। कति साथीहरूले भन्नुहुन्छ फोन हानेको, फोन लागेर उठेन भन्नुहुन्छ, कार्यक्रम सकिएपछि हामीले उठाउन पनि मिल्दैन पनि भन्न चाहन्छु। यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार, हाम्रो रमिलाजी हुनुहुन्छ कि निर्मला? निर्मलाजी हुनुहुन्छ
2: होइन, म रमिला
0: हो। के छ हाम्रो रमिलाजी, कालको वर्ष कस्तो सुरुमै मिगा मिलाकी रहेछ, किन बिगारे होला है? पक्कै पनि रमिलाजी, हामी पनि एकदमै ठिकठाक छौँ है।
2: हजुर हजुर।
0: खानपिन हाम्रो भएको छैन, रमिलाजीको भयो। खाइदिनु भयो, नखाइदिनु पर्ने एकछिन, खाइदिनु भयो त कस्तो भोक लाग्छ र भन्ने, हामीलाई त तपाईँहरूसँग बोल्न भएपछि भोकै लाग्दैन त, के भयो
2: त्यो त हो कि, तपाईँ त सिङ्गल मान्छे के भोक लाग्नु त नि
0: पक्कै पनि है। किन सिङ्गल भएर भोक नलाग्ने हुन्छ?
2: होइन, पहिला नि त्यति साह्रै मलाई भोक लाग्ने थियो क्या, सिङ्गल हुँदा त्यही भएर भनिएको।
0: किन बच्चा बच्ची भएपछि चाहिँ बढी भोक लाग्छ हो? ठिक छ, अब त्यो अनुभव पनि हामीले अलिकति लिन पाएका छैनौँ होइन, कुनै दिन भएछ भने म अवश्य भन्नेछु है त।
2: हुन्छ हुन्छ दिदी, भन्नु न, तपाईँ त यतिकै खुसी हुनुहुन्छ, पछि पछि चार बाह्र वर्ष पछि अनुभव गर्नु
0: न। पक्कै पनि म यतिकै पनि खुसी छु, त्यो भएपछि नि म अवश्य नै खुसी नै हुनेछु, किनभने म दुखी चाहिँ लगभग हुँदिनँ कि होइन त श्रीजी।
2: आफ्नो परिवार भएपछि त के को दुखी हुने त,
0: पक्कै पनि आफ्नो परिवार भएपछि दुखी हुने कुरै भएन होइन। म चाहिँ सधैँभरि हाँसिरहेको छु, एकदम रमाइलो खाले छु भन्नुहुन्छ मलाई यहाँ रेडियोबाट, अब हो होइन त थाहा भएन होइन।
2: मलाई त्यस्तै लाग्छ हो, तपाईँ रमाइलो हुनुहुन्छ होला।
0: पक्कै पनि हाम्रो रमिलाजीसँग पनि कुनै दिन रमाइलो गर्ने मौका मिल्ने रहेछ है।
2: अब म त कहाँ दिदी, म त शङ्खुवासभातिर छु, अब खै हामी त नभेट हुन्छ हुँदैन।
0: शङ्खुवासभातिर भए पनि के भयो त, कहिले काहीँ भगवान्ले जुरायो भने अवश्य नै हुन्छ नि त रमिलाजी।
2: त्यो त हो कि, धेरै टाढा छु नि दिदीदेखि, धेरै टाढा छु क्या तपाईँदेखि।
0: ठिक छ, धेरै टाढा भए पनि केही छैन, हामी भेटिहाल्छौँ होइन। ठिक छ, निकै नै मिठो कुराकानी गर्न पायो रमिला, अझै खुसी पनि लाग्यो होइन। कुन गीत गाउन चाहनुहुन्छ, सुरु गर्नुहोस्।
2: म त गाउनु गाउँदिन, थोरै गाउँछु नि ल।
0: पक्कै पनि।
2: कहाँ पुग्यौ र भेट पनि हुन्न, तिमीलाई सम्झी म यति रोइन, एउटा

0: एउटा फोटो पठाइदेऊ नौजाले, यसो मैले हातेका पौजाले। मलाई पनि हाम्रो रमिलाजीलाई हेर्ने ठुलो इच्छा छ, कसरी हेर्ने होला?
1: होइन होला, मलाई चाहिँ ठुलो तपाईँलाई हेर्ने ठुलो इच्छा के होला, कसरी होला, म अहिले भेटै भएको छैन क्या तपाईँलाई।
0: मैले तपाईँलाई होइन, हाम्रो हजुरको रेडियो मार्फत अब लाइभ गइरहेको कमेन्टहरू पनि कतै आउँछ कि भनेर मैले खोजिरहेको हुन्छ होइन, तर मैले कतै पनि भेट्दिन।
1: होइन होला,
0: हो मैले लाइभमा बस्छौँ नि त हामी, सो त्यहाँ कमेन्टहरूबाट पनि मैले साथीहरू बोलिराख्ने साथीहरूलाई चाहिँ एकदम खोजिरहेको हुन्छ होइन, तर मैले भेट्दिनँ हाम्रो रमिलाजीलाई। त्यही भएर होला सायद हजुरले कमेन्ट नपठाउनु भएर
1: होला।
0: अँ, पक्कै पनि हजुरले चाहिँ फेसबुक लाइभबाट खासै नसुन्नु भएर होला है। ठिक छ,
1: नाम के छ तपाईँको रे? क्या
0: टिकटक लाइभमा त म डेली हुन्छु त, कार्यक्रम हुँदै पछि हुन्छु नि रमिलाजी। मेरो नाम चाहिँ हो त्यही छ, लास्टमा चाहिँ 021 छ होला सायद।
1: अब लुलु तपाईँले भन्नुभएकोमा धन्यवाद है, कस्तो रहेछ गहाडी मान्छे भनेर नि।
0: 031 छ क्या हो सायद, एक्ज्याक्टली यही छ भन्ने चाहिँ थाहा छैन, 031 रहेछ। पक्कै पनि हेरौँला, भेटौँला, कुराकानी पनि गर्दै गरौँला। निकै नै मिठो गीत गाउनु भयो रमिलाजी, आजको लागि भने छुट्टी है त।
1: नमस्कार
0: दिदी। नमस्कार, रमिलाजी आउनु भएको थियो, उहाँसँग निकै नै मिठो कुराकानी गर्न पाइयो होइन। तपाईँहरू पनि आउँदै गर्नुहोला, अब आजको लागि त एकदमै हाम्रो समय सकिसकेको छ होइन। हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूले कमेन्ट गरेर साथ दिनुभएको छ होइन, विदेशमा रहेर उहाँहरूको कमेन्ट पढ्न गइरहेको छु म। कमलाजी हुनुहुन्छ, हेलो नमस्ते सेवा र म सयपत्री मिडिया ग्रुप प्रवासको मेम्बर काली कमला भने थाप्लेजुङ घर भई हाल कुवेतबाट विशेष गरी मेरो परिवारलाई मिठो सम्झना भन्नुभएको छ। सन्देशजी हुनुहुन्छ, सन्देश प्रेम यमुना खुशी यमुना रहेछ, सृजना अतीत अन्जान घाइल अभिरुमान अरुण भन अरुण छेम इक्त प्रसाद बसन्त लक्ष्मी लक्ष्मी मुना कुमार ढक्का धर्मराज रोशनी छत्र याम्पू अमित नम्रता तिलक पूर्वेली आकाश दीपक राज टेकबहादुर विष्णु हजार मान देवमान अन्य प्रोग्राम सुनेर सबै बस्नुहुने सबैमा भन्नुभएको छ, विशेष धन्यवाद छ। मनोजी हुनुहुन्छ, हेलो सिस नमस्ते गुड मर्निङ, के छ खबर हजुरको? म पनि सुनिरहेको छु सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट, सबैलाई मिठो माया भन्नुभएको छ। मेरो पनि एकदमै ठिक छ, तपाईँको पनि एकदमै ठिक छ भन्ने आशा राख्दछु मनोजी, धेरै धेरै धन्यवाद। बिर्जाङ लिम्बू हेलो हजुर सेवाहरू नमस्ते है, यही साथीहरूलाई लोकगीत मार्फत अब बज्ने गीत सुनाउनु पर्दा विनोद डोकेन्द्र सुमन आसन लिम्बू तारा शंकरलाई विशेष चिन्ने नचिन्ने सबैलाई भन्नुभएको छ, विशेष धन्यवाद छ तपाईँलाई पनि। अमिनाजी हुनुहुन्छ, हेलो गुड मर्निङ ब्रदर भन्नुभएको छ, आई एम नट ब्रदर। तपाईँ झुक्किनु भयो अमिनाजी होइन, यो कार्यक्रम लगभग जेन्ट्सले चाहिँ हाम्रो श्रीराज दाईले चाहिँ चलाउनुहुन्न होइन कहिले पनि, तर ठिकै छ, कहिले काहीँ यस्तो भइहाल्छ होइन। कमिङ सन डेडिकेटेड टु स्पेसल्ली मनिषा सुशीला दादा राज घले मगर तिलक विवश सावित्रा एलिसा निरुता संगीता कमला कविता हर्पर रोशनी सरस्वती कुमार प्रजाक खाय अभिमान मिलन नवराज किराती युनिसा धनु गजमेर भन्नुभएको छ, विशेष धन्यवाद छ। सुस्मिताजी हुनुहुन्छ, हेलो गुड मर्निङ सिस्टर लासो फ्याफुल्ला है, खाना खानुभयो सिस्टर? म रामेछाप खाँडादेवीबाट सुस्मिता मोक्तान हो दिदी, म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ भन्नुभएको छ, विशेष धन्यवाद छ सुस्मिताजी। खाना मैले खाएको छैन, निलाजी हुनुहुन्छ नमस्ते दिदी म नि सुन्दैछु यता खाना देवी माका दुमबाट निला खड्का सबै मिठो सम्झना भन्नुभएको छ विशेष धन्यवाद दुर्गाजी हुनुहुन्छ हेलो दिदी नमस्कार हजुर म यता रामेछाप नगरपालिका हिमा गंगा चार धारापानीबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद विनोदजी हुनुहुन्छ हेलो हजुर नमस्ते गुड मर्निङ म पानी सुन्दैछु सालुङबाट विनोद भरवार भन्नुभएको छ कल्पनाजी हुनुहुन्छ भोजपुर घर हाल काठमाडौँबाट गुड मर्निङ नमस्ते नाना बाबा विनोद सम्पाङलाई ह्याप्पी बर्थडे टु यु मामु अञ्जन यात्री प्यारिस सम्पाङ दिलपाली शर्मिला राई अर फ्रेन्ड्सलाई मिस यु भाइ नाना भन्नुभएको छ विशेष धन्यवाद छ अनि तपाईँको बुहालाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ निश्चर राई हुनुहुन्छ गुड मर्निङ नमस्कार ओखलढुङ्गा मामखाबाट सुन्दैछु निश्चर राई भन्नुभएको छ विशेष धन्यवाद छ राम कुमारजी हुनुहुन्छ हेलो सिस्टर गुड मर्निङ सेवारोम तेरा थुम घर भइहाल केएससीबाट सुन्दैछु अपकमिङ सन डेडिकेट मिडिया प्रेमी अनिशा संस्कृति हर्पर रोशनी आयुष सरोज गंगा रिहा रमिला गजमेर रमिला राई भन्नुभएको छ कविता घातनी लगायत सबैलाई भन्नुभएको छ होइन तपाईँलाई विशेष धन्यवाद शान्तिजी हुनुहुन्छ सुभाष मनोजीले पनि एकदम नमस्कार गर्नुभएको छ तपाईँलाई विशेष नमस्कार गुड मर्निङ सिस म पनि सुन्दैछु रोल्पाबाट भन्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद शान्तिजी कोही चासुमी हुनुहुन्छ मिस्यु भन्नुभएको छ मिस्यु मनको साथी जीवन कार्यक्रम हजुर शुभ बिहानी पोखरेली नमस्कार सन्चै हुनुहुन्छ हजुर सुनिराखेको छु कार्यक्रम लोकसेली कार्यक्रम एकदम राम्रो लाग्छ पोखराबाट मनको साथी सम्पूर्णलाई सम्झेको छ नेपाली गीत संगीतको जय होस् रेडियो बडुवालाई आजको दिन शुभ रहोस् भन्नुभएको विशेष धन्यवाद पुके धारी नमस्ते हजुर सुन्दैछु इटरी दश म इटरी चौधरी साथी सम्झिनु पर्दा गगन विवश राज खली मगर दिनेश कला सुमनिम एलिसा फुलमया मनकुमारी कान्छी रोशनी विवश सागर अभागी रमिला सुमी लिम्बू हर्प रोशनी लगायत सम्पूर्णलाई भन्नुभएको छ विशेष धन्यवाद खड्का केटो मतिर थुमको छथार सुदाबाट कमर खड्का कुमार खड्का भन्नुभएको छ विशेष धन्यवाद अनिताजीले नमस्ते भन्नुभएको छ नमस्कार विक्रमजीले लोकगीत हो नि हजुर चलचित्र होइन भन्नुभएको छ अह लोकगीत हो पक्कै पनि अह निकै नै मिठा कमेन्टहरू पढ्न पायौं होइन निकै नै माया गरेर धेरै साथीहरूले सम्झिएर हामीलाई धेरै माया गरेर कमेन्टहरू पठाउनु भयो तपाईँहरू सम्पूर्णलाई विशेष आफ्नो ख्याल राख्नुहोला पनि भन्न चाहन्छु होइन जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ रेडियो सुन्दै गर्नुहोला हामीलाई धेरै माया गर्नुहोला यस कार्यक्रमलाई प्रायोजन गर्ने सूर्यज्योति लाइफ इन्सुरेन्स तपाईँहरू यति जीवन बिमा गरेर ढुक्क हुन चाहनुहुन्छ भने हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झिन सक्नुहुन्छ भन्दै अब पनि हामी छुट्नुपर्ने हुन्छ होइन समय गइसके आज कार्यक्रममा सहभागिता जनाउने साथीहरू सृजना मनोज विक्रम निश्चल र रमिला तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद ज जसले प्रयास गर्नुभयो फोन लागेन उहाँहरूलाई पनि विशेष धन्यवाद छ प्रयास गरिराख्नुहोला अवश्य पनि लाग्नेछ भन्दै आज भने हामी कार्यक्रम उकाली ओह्राली पनि तपाईँहरू माझ लिएर आउने नै छौ चार पन्ध्रदेखि पाँच बजेको समयमा तपाईँहरूलाई थाहा छैन भने म जानकारी पनि गराउन चाहन्छु होइन हामी हरेक दिन छ दिन मात्रै कार्यक्रम सञ्चालन गर्थ्यौं भने अबदेखि सातै दिनको माझ सातै दिन चाहिँ तपाईँहरू माझ उपस्थित हुने नै छौ त्यहाँ विशेष दोहोरी रहनेछ तपाईँहरू एकदमै दोहोरीमा मनोरञ्जन लिन चाहनुहुन्छ भने दोहोरी गाउन सक्नुहुन्छ भने कृपया आउन सक्नुहुन्छ होइन तपाईँहरूको लागि त्यति बेला हामी चार पन्ध्रदेखि पाँच बजेसम्म तपाईँहरूको माझ रहनेछौ भन्ने जानकारी पनि गराए तपाईँहरू अवश्य आउनुहुन्छ तपाईँहरूले सुन्नुहुन्छ भन्ने पनि आशा राख्दै यति दिनसम्म मलाई प्राविधिकबाट साथ दिने प्यारो दादा श्री राज मोहजीलाई विशेष धन्यवाद दिँदै कार्यक्रम लोकको सिलीको बसाईबाट एउटा मिठो गीत तपाईँहरूको लागि राख्दै म निशा भण्डारी पनि उजेल पढ्न चाहन्छु नमस्कार शुभ दिन

नमस्कार, म लोक तथा दोहरी गायक सुरेश रमण अधिकारी। मेरो यो गीत यहाँले असाध्यै मन पराइदिनु भएको थियो। मैले यस्तै भावको अर्को नयाँ गीत फेरि लिएर आएको छु। मलाई असाध्यै आशा लागेको गीत पनि हो। मलाई आशा छ यो गीत पनि यहाँले मन पराइदिनु हुनेछ। अनि मन पर्यो भने लाइक, शेयर अनि

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रपतिले आज देशैभर वडा भेला आयोजना गरेको छ। तदर्थ समिति गठन नभएका वडाहरूमा आज भेला आयोजना गरिएको राष्ट्रपतिले जनाएको छ। आज हुने भेलाले ती वडाहरूमा तदर्थ समिति गठन गर्नेछ। राष्ट्रपतिले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकोले संगठन विस्तारमा लागेको छ। पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने राष्ट्रपतिको निर्णय छ। भारतले चिनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौजात रहेको नेपाल चिनी उत्पादक संघले जनाएको छ। संघले विज्ञप्ति निकालेर चिनीको मौजात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 चिनी उद्योग सञ्चालनमा आएको र झण्डै 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक चिनी उद्योगमै मौजात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चिनी मौजात रहेको संघको भनाइ छ। आउँदो क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघले जनाएको छ। स्वदेशमा पर्याप्त मौजात रहेकाले तत्काल कारखाना मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने भएकाले अनावश्यक भण्डारण नगर्न संघले अनुरोध गरेको छ। बंगलादेश स्थित नेपाली राजदूतावासले बंगलादेश नेपाल फ्रेण्डशिप सोसाइटीसँगको सहकार्यमा आज ढाका स्थित बंगलादेश शिल्पकला एकाडेमीमा नेपाल फेस्टिभल 2026 आयोजना गरेको छ। नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा फूड फेस्ट तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो। त्यस अवसरमा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवर्धन गर्नुका साथै नेपाल र बंगलादेश बीच विद्यमान साङ्गीतिक कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनु हो भन्नुभयो। उहाँले साझा सांस्कृतिक सम्पदाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको र जनस्तरको सम्बन्ध तथा आपसी समझदारीलाई निरन्तर मजबूत बनाइरहेको उल्लेख गर्नुभएको छ। कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका संस्कृति मामिला मन्त्री रिताही रोए चौधरीले महोत्सवको प्रशंसा गर्दै यसले नेपाल र बंगलादेशका जनतालाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। मधेसका महोत्तरी सहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी बसाइत पर्व मनाउँदैछन्। जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। बट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिला आफ्ना बस्तीका बट वृक्ष नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। नयाँ नयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रूपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन्। यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ। सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन मनाउने परम्परा छ। बट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिला आफ्ना बस्तीका बट वृक्ष नजिक जम्मा भएर सामूहिक रूपमा

यो पर्व मनाउँछन्। जेठ कृष्ण चतुर्दशीका दिन चोखनितो खाएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्षको फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झाउँदै ब्रह्मा विष्णु र महेश सहितका इष्ट देवताको पूजा आराधना गर्छन्। व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने भोलिदेखि अधिक मास शुरू हुने हुँदा भोलिको सूर्योदय हुनु अगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता वर्दिवास दुईका पण्डित महेश कुमार झा बताउनुहुन्छ। सती सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप भएको छ। अघिल्लो महिनादेखि लागू भएको युद्ध विरामलाई थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका हुन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमतिबारे जानकारी दिनुभएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्रमी गोटले सामाजिक सञ्जाल एक्स मार्फत गएको अप्रेल 16 तारीकदेखि शुरू भएको तनाव अन्त्यको प्रयासका लागि थप 45 दिनका लागि युद्ध विराम विस्तार गरिएको उल्लेख गर्नुभएको छ। यसबीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुनेछ। उत्तर भारतका विभिन्न क्षेत्रमा विगत 24 घण्टामा आएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण 80 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। सरकारी अधिकारीहरूले बिहिबार दिएको जानकारी अनुसार यो प्राकृतिक विपदबाट सबैभन्दा बढ़ी उत्तर प्रदेश राज्य प्रभावित भएको छ। भारी वर्षासँगै आएको असिना र तीव्र गतिको हावाहरूले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ। विपदका कारण उत्तर प्रदेशका विभिन्न स्थानमा ठूलो संख्यामा पशु चौपायाको क्षति हुनुका साथै घर तथा अन्य भौतिक सम्पत्तिमा नोक्सानी पुगेको रिपोर्ट गरियो। हजारौं रूखहरू ढलेका छन् भने कतिपय स्थानमा पर्खाल भत्किँदा च्यापिएर मानवीय क्षति भएको छ। उत्तर प्रदेशको प्रयागराज जिल्ला यस विपदबाट सबैभन्दा बढ़ी प्रभावित भएको छ, जहाँ मात्र करिब 20 जनाको मृत्यु भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत आयुक्तहरूलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्य अघि बढ़ाउन निर्देशन दिएका छन्। भारतको गोवामा मे 26 शुरू हुने साफ महिला च्याम्पियनशीपका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको कप्तानीमा 23 सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यसअघि बन्द प्रशिक्षणमा बोलाइएको 35 खेलाड़ीबाट न्यौपानेले अन्तिम टोली छनौट गरेका हुन्। नियमित कप्तान सावित्र भण्डारी साम्बा घुडाको चोटको शल्यक्रियापछि हाल कतारमा रिहाब गरिरहेकोले यसपटक नेपालको कप्तानी फेरि एन्जिलाले गर्ने हुनुभएको छ। च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यस समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।

0: उठाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: Kajaria Tiles, your world-class luxury.
4: Ghar banaunu ko lagi rod, cement, jasta pata, chaine, kabat laune hola. Phir yo manthali ma testo ramro aajur ko pasal che ka hola batit.
5: Kaka, timlai etini tha chaina? Ab hamrai manthali ma Deepjyoti Hardware and Suppliers khulyo ni kaka?
6: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
7: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048543385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
9: के जिस्केकी नि शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
10: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
8: महिलाहरूको तल्लो पेट दुख्ने भुक्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीएम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
11: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904066 9968
11: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
14: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर
15: खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
16: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
15: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
17: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
18: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.

0: action. La. Ali left dira, dekha camera left dira. Eda eda. Ah. Ah. Ah, nak nak barga nak khuta. Ah. Ab nak ke nak camera chode nak liyo nak liyo. Ah. Radaram karau.
1: Hazur ko radio. 102.1 MHz.
2: Kajaria Tiles, your world-class luxury.
3: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: Kajaria Tiles, your world-class luxury.
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
6: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
11: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
12: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
11: ए हो र?
12: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
13: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
12: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स. नमस्कार, म सम्झना महर्जन. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास. सिलिण्डरमा भरेर चूलो बाल्न थालियो. पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी. रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा. आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना. गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने. यूएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढ़ाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी. र विश्वकप क्रिकेट लीग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै ईशान पाण्डेको डेब्यू. साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा. नेपाल खबरमा अब पूरा खबर. नेपालमै पहिलो पटक बागलुङको बडीगाड गाउँपालिकामा खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ. खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो. नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको छ. परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिन्छ. त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो. परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ. बडीगाड गाउँपालिका 2 गिरिङ दी खोला लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो. 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो. 3 वर्षदेखि 7 साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट अहिलेसम्म 8 सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ. 1 वर्ष अघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो. नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो. आवश्यकता अनुसार ग्यास चूलोमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्ण श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित अर्थात अटोमेशन बनाउने तयारी गरेको छ. मन्त्रालयका सचिव दीपक काफ्रेका अनुसार पुनः श्रम स्वीकृति सम्बन्धी नीतिगत व्यवस्था सुधार गर्ने प्रस्ताव मन्त्रालयमा प्राप्त भइसकेको छ. यसलाई छिट्टै टुंगोमा पुर्याइनेछ. यसै गरी 753 वटै पालिकाको रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी सिप रोजगार तथा उद्यम प्रवर्धन केन्द्रका रूपमा विकास गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको छ. मन्त्रालयले तय गरेका मुख्य कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा कोषमा थप 50 संस्था दर्ता गर्ने, 10,000 श्रमिकलाई आबद्ध गराउने, 800 जनालाई सिपमूलक तालिम दिने, श्रमाधान कल सेन्टर मार्फत 5,000 गुनासो सम्बोधन गर्ने तथा पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालनमा लैजाने योजना अघि बढ़ाइएको छ. आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ. हावाहुरीलाई सिपमूलक तालिम दिने, श्रमाधान कल सेन्टर मार्फत 5,000 गुनासो सम्बोधन गर्ने तथा पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालनमा लैजाने योजना

0: यस्तै मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय कक्षा बिहान सञ्चालन गर्ने भएका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुरमा मेयर हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 र लेटर ग्रेडिङ निर्देशिका 2083 बमोजिम पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। शुक्लाफाटा नगरपालिकामा पनि बढ़दो गर्मीका कारण पर्सि जेठ 4 गतेदेखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका हुन्। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि शुरू भई दिउँसो 1:15 बजेसम्म सञ्चालन हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मिथिलामा आज वर्षायत पर्व मनाइँदै आईपीएल क्रिकेटमा आज राति कोलकाता र गुजरात खेल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एतिन्जेल हामीले नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास सिलिण्डरमा भरेर चूलो बाल्न थालियो पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वर्षाइत पर्व मनाउँदैछन्। जेठको औंसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। वट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिलाहरू आआफ्ना बस्तीका वट वृक्ष वरको रूख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। यस अवसरमा सावित्रीको कथा भन्ने र सुन्ने गरिन्छ। जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ। व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने भोलिदेखि अधिक मास शुरू हुने हुँदा भोलिको सूर्योदय हुन अगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता वर्दीवास दुईका पण्डित महेश कुमार झा बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्व युद्धले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि युएले स्ट्रेट अफ हर्मुजको विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई अघि बढ़ाउने भएको छ। पश्चिम पूर्वी पाइपलाइनले फैजुराह बन्दरगाह मार्फत विशाल इन्धन उत्पादक कम्पनी ईडीएनओसीको क्षमता दोब्बर गर्ने र अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने पहल गरिने युएईको सरकारी संचार माध्यमले जनाएको छ। युएका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानले ईडीएनओसी

परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ। पोर्ट अफ फैजुराह वेबसाइटका अनुसार हबसान तेल क्षेत्रदेखि फौजुराहसम्म फैलिएको 360 किलोमिटर पाइपलाइनको क्षमता प्रतिदिन 18 लाख ब्यारलको रहनेछ। यूएले अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना पनि बनाएको छ। अब खेल सम्बन्धी खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले नेपाल र अमेरिका खेलिरहेका छन्। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाले ताजा अवस्थामा 50 ओभरको खेलमा 34 बलमा 6 विकेट गुमाएर 172 रन बनाएको छ। आजको खेलबाट नेपालका ईशान पाण्डेले एक दिवसीयमा डेब्यू गरेका छन्। उनलाई करण केसीले डेब्यू क्याप दिए। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा पर्सी 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन् भने 3 खेलाड़ीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका हुन्। यस्तै गीता राणा, सबिना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका हुन्। नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई बहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलंका र भूटान छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भूटानसँग खेल्नेछ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल इडेन गार्डेन्समा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। गुजरात 12 खेलमा 16 अंकसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अंकसहित 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास। सिलिण्डरमा भरेर चूलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी। रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना। गर्मीका कारण कञ्चनपुरका 2 पालिकामा विद्यालय बिहान सञ्चालन हुने। यूएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढ़ाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै ईशान पाण्डेको डेब्यू। साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102 थप्लो 1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनमा हुनुहुन्छ श्री राज महत। साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाई नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शनिबारको बसाई, आजको बसाईमा चाहिँ तपाईँले एकदमै मिठो चलचित्र गीत गाएर सुनाउनु पर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 0026 चाहिँ फोन गरेर तपाईँले हामीलाई मिठो गीत सुनाउन सक्नुहुनेछ। कार्यक्रम समय अवधिभरि एकदमै मिठा र माइला चलचित्र गीतहरू नै बज्नेछ। यो समय बिदाको समय छ। तपाईँ आफ्नो घर वरिपरि हुनुहुन्छ होला, घरमै हुनुहुन्छ होला, आफ्नो कार्यक्रममा पनि व्यस्त हुनुहुन्छ होला, सरसफाईतिर ध्यान दिँदै हुनुहुन्छ होला, एकदम कतिपय ठाउँमा छर्को घाम लागिरहेको छ भने कतिपय ठाउँमा पानी पर्ला जस्तो भएको छ होला, होइन, मौसमको कुरा गर्नुपर्दा चाहिँ, र कतिपय गोठाला गर्दै हुनुहुन्छ होला, उकाले ओह्राली भन्ज्याङ चौतारी बेलापात गरिराख्नु भएको छ होला, घरतर्फ फर्कँदै हुनुहुन्छ होला, होइन, चौतारीमा बसेर मिठो श्री श्रीपतासँगै होइन मिठा गीत संगीतहरू सुन्ने तर्खरमा पर्खाईमा बसिराख्नु भएको छ होला भन्ने पनि आशा लागेको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी तपाईँको आवाजमा मिठो गीत सुन्न आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा मिठो गीत दुःख सुख चिन्ता कहानी पुरालको आगो चलचित्रको गीत रहेको थियो। एकदमै मिठो गीतबाट हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको बसाईमा तपाईँको मिठो आवाजमा हामी चलचित्र गीत सुन्नेछौ। तपाईँले सुनाउनुहुन्छ भने आशा लिएका छौ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। 0440 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला। तपाईँ समय व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि अब त कार्यक्रम आउने बेला भयो, सुन्नुपर्छ भन्ने तर्खर पनि गरिराख्नु भएको छ होला। पक्कै पनि हामीलाई आशा छ तपाईँको त्यो मिठो आवाजमा हामीले गीत सुनाउनुहुन्छ भने कार्यक्रम अवधिभरि एकदमै मिठा गीत संगीतहरू राख्ने नै छौं। तपाईँले पनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, हाम्रो यो आवाज धरानदेखि हो।
1: एकदमै पक्कै पनि हजुर।
0: ल, के छ हाम्रो व्यवस्थाको खबर?
1: एकदम ठिकै छ हजुर, राम्रै छ खबर है, एकदम घरतिरै छु भन्नुपर्छ।
0: खबर राम्रो छ, घरतिरै हुनुहुन्छ, कार्यक्रम सुनेर साथ दिनुभएको छ है।
1: एकदम सुनिरहेको छ हजुर।
0: खाना त खानुभयो नि? ठिक छ, अब कार्यक्रममा एकदम अब आजका गीत गाउनु पर्छ भन्ने तरिकाले चाहिँ उपस्थित हुनुभयो है।
1: उपस्थित चाहिँ भयो हजुर, अब कति राम्रो नभए पनि यसो गुनगुनाइदिउँ भन्ने
0: हजुर। त्यस्तो होइन, राम्रो नराम्रो भन्ने कुरा नै होइन, आफूलाई जस्तो आउँछ त्यस्तै गर्ने हो होइन। अब नराम्रो भए पनि राम्रो हुँदै हुँदै जान्छ नि, सुधार हुँदै गएपछि त एकदमै पछि पनि राम्रो हुन्छ नि होइन। ल, पक्कै पनि हामी कुराकानी भने अन्य व्यवसायमा गर्छौँ, केही नयाँ नौलो सुनाउनै पर्छ भन्ने कुराहरू छ भने चाहिँ हामी सुन्छौँ होइन, नत्र भने चाहिँ हामी कार्यक्रमतर्फ लाग्छौँ है।
1: त्यस्तो खास केही पनि छैन हजुर, एकदम ठिकै छ, म गुनगुनाउँछु
0: हजुर। ल, सुन्छ, सुरु गर्नुहोस्।

0: Krishna, Hare Rama. हजुर रेति नि हजुर
1: एकदमै बिचु छ, प्रयास गर्नुभएको छ होइन, यसरी नै प्रयास गर्दै जानुहोस् अवश्य पनि एकदमै मिठो गीत गाउनुहुन्छ पछि गएर भन्ने चाहिँ आशा लागेको छ हाम्रो व्यवस्थितको। ठिक छ हजुरलाई, थ्याङ्क यू सो मच होइन कार्यक्रममा आउनुभयो, एकदमै मिठो गीत पनि गुनगुनाउनु भयो, हजुरलाई विशेष धन्यवाद। आगामी बसीमा पनि आउँदै गर्नुहोला, आजको बसाइबाट हामी छुट्टाउँ है त। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो विवश गुलुङ पृथकजी हुनुहुन्थ्यो धरानदेखि, एकदमै मिठो गीत गुनगुनाएर उहाँ छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँलाई पनि यस्तै मिठा गीत संगीतहरू गाउँछु म पनि गाउँछु है भन्ने लाग्छ भने तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर छ होइन, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला होइन। तपाईँले चाहिँ अब आफ्नो प्रतिभा होइन जहाँ छ त्यही चाहिँ सीमित नगर्नु होला होइन, व्यवसायमा होइन यो ठाउँहरू धेरै माध्यमहरू छ, तपाईँले चाहिँ तपाईँको त्यो मिठो गीत संगीतहरू धेरै ठाउँमा चाहिँ गुन्जिनेछ होइन, धेरै साथीहरूले पनि सुन्न पाउनुहुनेछ। तपाईँले चाहिँ होइन नहिचकिचाइकन चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोस्, मिठो गीत गाउने प्रयास गर्नुहोस् होइन, सबैलाई आउँछ भन्ने छैन, छोटोमा मिठोमा एक हरफ भने पनि तपाईँले गुनगुनाउन सक्नुहुनेछ, कार्यक्रमको नियम पालना गर्न सक्नुहुनेछ र कार्यक्रममा पनि मिठा गीतहरू बस्नुहुन्छ होइन। तपाईँले त्यस्तो नआउला भन्ने त मलाई होइन त्यस्तो लाग्दैन, किनभने हाम्रो कार्यक्रममा हरेक दिन मिठा मिठा रमाइला चलचित्र गीतहरू अन्य कार्यक्रममा अन्य विषयको होइन गीत संगीतहरू बजिराखेका छन् होइन। तपाईँ नियमित कार्यक्रम सुन्नुहुन्छ भने त्यस्तो अप्ठ्यारो पनि छैन, तपाईँले कार्यक्रममा हरेक दिन बजिराखेको गीत संगीतहरूलाई पनि मनन गरेर होइन तपाईँले गुनगुनाउन सक्नुहुनेछ। अनि हाम्रो आवाजहरू चाहिँ होइन तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको छ होला, आज विदाको समय होइन, एकदमै आज र भोलि हाम्रो विदा नै रहेको छ। यो विदाको समयमा घर यसै काम गर्दै मेलापात धाउँदै होइन काम गर्दै हुनुहुन्छ होला, कतिपय व्यस्त हुनुहुन्छ होला, कार्यक्रममा सहभागिता हुनु हुँदाहुँदै पनि तपाईँ सहभागिता जनाउन सक्नु भएको छैन होला। यो समस्याको बावजुद पनि हामीलाई कतिपय साथीले सुनेर साथ दिनुभएको छ, खुसी लाग्छ। जो साथी फ्री हुनुहुन्छ कार्यक्रममा गीत गाउँछु भन्ने इच्छा चाहना हुनुहुन्छ भने उहाँ साथीले चाहिँ फोन डायल गरेर आउन सक्नुहुनेछ। तपाईँलाई मैले भन्दै आइराखेको छु हाम्रो स्टुडियोको नम्बर 048 40 40 0026 तपाईँको लागि खुल्ला नै रहेको छ, र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई हामी वाचन गर्ने नै छौं। हुनुहुन्छ हाम्रो पहिलो साथी विवश कुलुङ पृथकजी हुनुहुन्छ, उहाँले एकदमै मिठो गीत पनि गाउनुभयो र आफ्नो साथी सङ्गीलाई पनि सम्झना राख्नु भएको छ, भन्नुभएको छ नमस्कार म विवश कुलुङ पृथक धरानबाट, पुष्पा चामलिङ, राजघले राई, अनिता, कल्पना साम्पाङ, दिल्सा राई, रोशन फुलाहाङ र इतराम चौधरी लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ धेरै धेरै सम्झना माया छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी शान्ति विषय हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्नुभएको छ, शान्तिजीलाई पनि विशेष धन्यवाद। र रिमा थामीजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते है, म बाबुराम मगर हो, ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। साथी सङ्गी मेरो घर परिवार र विशेष गरी मेरो प्यारो साथी रंजित कालेलाई चाहिँ धेरै धेरै सम्झना माया छ है भन्दै हुनुहुन्छ। हाम्रो बाबुरामजीलाई पनि विशेष धन्यवाद, सास समुद्र पारी हुनुहुन्छ, कार्यक्रमलाई सुनेर साथ दिनुभएको छ, अनि उहाँको आफ्नो आफन्त साथी सङ्गी विशेष साथीहरूले पनि सम्झना गर्नुभएको छ, बाबुरामजीलाई पनि विशेष धन्यवाद। त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु भन्दै थिए, उहाँ बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि तपाईँ फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। हुनुहुन्छ अर्को साथी भावना मगर्जी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस, म पनि सुन्दैछु है इण्डियाबाट, मिस यू अल फ्रेन्ड भन्नुभएको छ, भावनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी शर्मिला हाइबजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म पनि सुन्दैछु है प्रोग्राम सिन्धुलीबाट, शर्मिला हाई हो, मिस यू अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु होइन। यति मिठा रमाइला होइन मायालु कमेन्टहरू तपाईँले छोड्नु भएको छ आफ्नो साथी सङ्गी आफ्नो घर परिवारमा होइन, छोटो मिठोमा सम्झना गर्नुभएको छ, लाग्छ यति धेरै माया छ साथ सपोर्टहरू तपाईँले दिनुभएको छ, हामी एकदमै खुसी छौँ होइन। कहिले काहीँ चाहिँ अब कार्यक्रममा धेरै होइन उपस्थित हुन पनि नसक्ने हुन्छ होइन, धेरै कामको व्यस्तता होइन, यति बेला कामको चटारो पर्ने बेला पनि हो होइन, र तपाईँले कार्यक्रममा सहभागिता हुन नसके पनि कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुभएको छ भने पक्कै पनि हामीले आशा सफलता लिएका छौं र सुनेर साथ दिनुहोला भन्ने यति बेला फेरि हामी तपाईँलाई अर्को मिठो गीतबाट मनोरञ्जन दिनेछौ र छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि। Kajaria Tiles, your world class luxury.
7: Wow, देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
8: हेर न त सीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
4: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि, मन्थली बस पार्क, रामेछाप।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
8: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: Kajaria Tiles, your world-class luxury.

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं हामीले। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेका छौं। हामीले एकजना साथीको आवाजमा मिठो गीत सुनिसकेका छौं। पालो तपाईँको रहेको छ। आजको बसाईमा तपाईँलाई पनि मिठा गीत संगीतहरू गुनगुनाउनु मन छ भने हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ। तपाईँले आउन सक्नुहुनेछ र तपाईँको प्रतिभा हामीलाई सुनाउन सक्नुहुनेछ। आउनुहोला पनि भन्न चाहन्छु। तपाईँले नियमित कार्यक्रम सुन्दै आइराख्नु भएको छ, त्यस्तो अप्ठ्यारो पनि नहोला जस्तो लाग्छ। होइन, तपाईँले अप्ठ्यारो नमान्नुहोस्। हामीले प्रयास नै गरेनौँ भने कसरी सफलता प्राप्त गर्न सक्छौ? होइन, त्यही भएर चाहिँ हामीले जस्तो आउँछ त्यस्तै एक प्रतिभा होइन सुनायो, प्रयास गर्यो भने त हामीले अब कहीँ कमी कमजोरी छ भने पनि हामीले पत्ता लगाउन सक्छौ। होइन, यस्तो भयो भने चाहिँ हामीले होइन चाहिँ हामी अगाडि बढ्न पनि सक्छौ। र मिठा गीत संगीतहरू सुनिराख्नु भएको छ, अप्ठ्यारो नमान्नुहोला पनि भन्न चाहन्छु। र धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश पठाउनु भएको छ। तपाईँहरूले पठाउनुभएका मिठा मायालु कमेन्टहरूलाई पनि हामी स्थान दिनेछौ र सुनेर साथ दिनुहोस् र धेरै साथीहरूलाई पनि सम्झना पठाउनुहोस् पनि भन्न चाहन्छु। र आजको बसाईमा मिठा गीत संगीतहरू सँगसँगै तपाईँको आवाजमा पनि मिठो गीत सुन्ने जमर्को रहेको छ। जो साथीहरू सहभागिता हुन चाहनुहुन्छ उहाँले हाम्रो स्टुडियोको नम्बरमा फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0840 40 00 26 को माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु। र हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीहरूले सुन्दै हुनुहुन्छ र आफ्नो साथी सिंहलाई पनि सम्झना पठाउनु भएको छ। उहाँले पठाउनुभएका सन्देशहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ। हुनुहुन्छ यति बेला हिरा बहादुर लकाईजी हुनुहुन्छ। नमस्ते जी, म बुटोलबाट कार्यक्रम सुन्दैछु है भन्दैछ। हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ राई सफल आयुषी हुनुहुन्छ। हेलो दर्शन हजुर, यूएबाट चाहिँ हो, मिस यू मोटु प्रेम तामाङ। त्यसै गरी लोकेश्वर लिम्बु, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरूङ, त्यसै गरी हुनुहुन्छ सेयुङ बुढाथोकी, निरुता चामलिङ राई, रमला साम्पाङ राई, मिडिया प्रेमी राई, अनिसा बान्तवा, सोफिया राई, निशा बान्तवा राई, सरिता राई, मिडिया प्रेमी राई, अनिसा, त्यसै गरी मिसन बाङथाङ राई भन्नुभएको छ, मिसिङ रेवत, त्यसै गरी रूपेश राई माझी छेत्री भन्नुभएको छ, रोशन फुलाहाङ राई, भूमिका राई, आशिष नयन टंक राई, लवली किरात राई, बालकुमार राई, पुष्पा राई, राइनी बुनु, त्यसै गरी राइनी राजकला, राइनी अनिता, सीता भण्डारी, सीता लिम्बु, संगीता श्रेष्ठ, जुनु संगीता, जुनु तिगेला लिम्बु भन्नुभएको छ, त्यसै गरी राधन लिम्बु, चिमजुङ युङहाङ लिम्बु भन्नुभएको छ, र त्यसै गरी कुमार कान्छा, उदय फागु फागो भन्नुभएको छ, रामकुमार लिम्बु, त्यसै गरी ठकुरी राजा, शाही राम भन्नुभएको छ, निशान निश्चल विशाल राई, निश्चल सामलिङ, मौसम राई भन्नुभएको छ, सुजन सामलिङ राई, मौसम साम्पाङ राई, सुमन बान्तवा राई, सुमन साम्पाङ राई भन्नुभएको छ, बिरु छेत्री, मदन गुरूङ, सत्यकला सरा, अल फ्रेन्डलाई चाहिँ धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। आयुषजीलाई पनि विशेष धन्यवाद। त्यति बेलाको साथी फोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार हजुर। यो आवाज कहाँदेखि हो? दोलखाबाट चाहिँ। शुभ नाम हजुरको?
1: पूजा
0: फुयाल भन्नुभयो। के छ हाम्रो पूजाजीको खबर?
1: ठिकै छ। अनि दिदीको के छ?
0: मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो छ। मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ मजाले चर्को चर्को घाम लागिरहेको छ, गर्मी महसुस भएको छ, यस्तै छ भन्नुपर्छ। अनि हजुरको सुनाउनुहोस् न, के छ?
1: हाम्रो नि यतातिर त्यस्तै छ।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ। सुनेर साथीहरूलाई आज के गर्नुपर्छ भन्ने कुरा पनि हजुरलाई थाहा छ है? कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि चाहिँ थाहा हुनुपर्ने होइन र? आज चाहिँ हजुरलाई चलचित्र गीत संगीतहरू कतिको गुनगुनाउन आउँछ?
1: आउँदैन हजुर।
0: आज चाहिँ गीत गुनगुनाउनु पर्ने हुन्छ, त्यही भएर चाहिँ होइन सहभागिता जनाउनु भएको जस्तो लागेको थियो। तर यति मिठो आवाज छ, हामीलाई गीत संगीतहरू त धेरै सुन्नुहुन्छ हाम्रो पूजाजीले है? ल हामीले छोटो मिठोमा गीत पनि यसो सुनाउन मिल्दैन र त्यो मिठो आवाजमा सुन्न पाए हामी कति आनन्द हुन्थ्यो होला जस्तो लागिरहेको छ पूजाजी. हो र तपाईँको सट्टा म गाइदिउँ त.
1: हुन्छ
0: तपाईँ सुन्नुहुन्छ.
1: हुन्छ
0: ल यतिकै बसेर सुन्नुहुन्छ है.
1: हुन्छ
0: कुन चाहिँ गीत गाइदिउँ त भन्नु त. म पनि त्यस्तै हो तपाईँ जस्तै हो. खासै मलाई पनि त्यस्तो गीत गाउन त आउँदैन तर पनि म छोटो प्रयास गर्छु तपाईँको लागि है त.
1: हुन्छ
0: ल फेरि नहाँस्नु है त. म त फेरि राम्रोसँग गाउन जान्दिनँ होइन. तपाईँको आवाजमा मिठो गीत सुन्यो भनेको अब तपाईँको लागि चाहिँ म गाउँदैछु है त.
1: हुन्छ दिदी.

0: पूजाजी
1: हजुर
0: ल तपाईँको लागि तपाईँको कथा मैले गाइदिएँ है त तर खासै राम्रो आवाज छैन गाउन पनि आउँदैन छोटो प्रयास है आगामी बसैमा हाम्रो पूजाजीको आवाजबाट चाहिँ मिठो गीत सुन्छौँ हामीलाई छोटो भए पनि सुनाउनु होला है त
1: अब गीत
0: ल म सिकाइदिन्छु नि त है ल पक्कै पनि आउनुभयो ठिकै छ अब कहिले काहीँ यस्तै हुन्छ कति हामीलाई गाउन मन लाग्छ तर हामीलाई आवाजले साथ दिँदैन होइन गाउन पनि आउँदैन यस्तै छ आजको बसैबाट हामी छुटौँ है त
1: हुन्छ
0: हस् त नमस्ते उहाँ हुनुहुन्थ्यो पूजा फुयालजी हुनुहुन्थ्यो उहाँले पनि होइन कार्यक्रममा भर्खरै मात्रै उपस्थित भए सुनेको थिएँ खासै त्यस्तो गीत गाउन चाहिँ आउँदैन भनेर सुनिसक्नु भएको छ तपाईँको लागि चाहिँ मैले छोटो मात्रै होइन प्रयास गरेको छु तर कतिपय मान्छे होइन साथी सँगेर हाँस्नु पनि भयो होला यस्तो आवाजमा पनि गीत गायो भनेर त त्यस्तो लागेको छैन होला पक्कै पनि होइन अब छ भने पनि म सुधार्ने प्रयास गर्छु होइन तर यस्तो होइन सबै मान्छेलाई चाहिँ सबै कुरा आउँछ पर्फेक्ट हुन्छ सबै कुरामा भने पनि छैन होइन त्यही भएर तपाईँको लागि अब जो साथीहरूलाई चाहिँ होइन कति गीत गाउन इच्छा चाहना हुन्छ तर पनि हामीले चाहिँ गाउन सकिरहेका छैनौँ आवाजले साथ दिँदैन हाम्रो मेरो पनि त्यस्तै छ होइन गीत गाउन मन लाग्छ आवाजले साथ दिँदैन खासै गीत पनि आउँदैन त्यस्तै छ यसरी नै हाम्रो जिन्दगानी चलाउनु पर्छ होइन अब नआउने मान्छेहरू त धेरै हुन्छ तर ना आउँदैन भनेर पछि पनि हट्नु हुँदैन जस्तो आउँछ त्यस्तै हामीले गर्नुपर्ने हुन्छ भन्दै पनि हाम्रो कार्यक्रमको समय पनि सकिन पो लागिसकेछ होइन कति छिटै यस्तै छ होइन तपाईँसँग रमाइलो गर्ने इच्छा चाहना हुँदाहुँदै पनि कहिलेकाहीँ चाहिँ हामीलाई होइन समयले पनि साथ दिँदैन धेरै साथीहरूको आवाजमा आज मिठो गीत सुन्ने समर्को थियो हाम्रो साथी हुनुहुन्थ्यो विवस कुलुङजीले चाहिँ मिठो गीत गाउनु भएको छ उहाँलाई विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु र धेरै साथीहरूले चाहिँ होइन सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीहरू सँगलाई सम्झना गर्नुभएको छ अब चाहिँ हामी फोन चाहिँ लिँदैनौ समय कम छ तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ बेलिया छमीजी हुनुहुन्छ नमस्ते हजुर भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ राई सफल आयुषजीले पनि रमला साम्पाङ राई सुशीला विश्वकर्मा अनि सुस्मिता मगरलाई पनि मिस यु है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ राजकली मगरजी हुनुहुन्छ हेलो जोडले नमस्ते है सुन्दैछु भारतबाट घर चाहिँ उदयपुर विनोद पियोग राईलाई जन्मदिनको अनमोल शुभकामना भन्दै अब बस्ने गीत मार्फत चाहिँ साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ विवस कुलुङ पृथक प्यारी बुनु अमिना सुनवार रञ्जना बाहिङ राई टिकाराम सुनवार त्यसै गरी सुनिता कुलुङ भाइ अर्जुन लक्ष्मण मगर प्याकुली गीता लिम्बु धनु गजमेर सबै सबैलाई भन्नुभएको छ राज्यलाई पनि विशेष धन्यवाद त्यसै गरी विनोदजीलाई पनि हाम्रो तर्फबाट चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना छ हजुरलाई र त्यसै गरी हुनुहुन्छ अर्को साथी टिकाराम सुनवारजी हुनुहुन्छ दर्शन नमस्कार है म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामेछाप करबाई हाल चाहिँ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ भन्नुभएको छ उहाँले पनि धेरै साथीहरूलाई सम्झना गर्नुभएको छ मीडिया प्रेमी निर्मला अनिम सुना कन्दङमा जीवन सुब्बा विमला मगर कविता कतानी राजकले मगर दिपराज कोटा मनोज भुजेल भूमिका राई घायल अभिरमान सुनवार मुना मुखिया प्रेमकला आचार्य फलफल अपेक्षा सेन्टिका आइडु मौसम रामलाल सुमन त्यसै गरी हुनुहुन्छ लक्ष्मण मगर सम्झना सुनवार तारा सुनवार लक्ष्मण किराती भागी राई निसा अधिकारी अनिस रिता राई दिल दुखी रिया जमिन्दार बाबुको इमान्दार छोरो बुधवीर तामाङ रमला साम्पाङ राई सुनिता सुनवार कुपिलाज सामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै आजको बसाईबाट छुटिन्छु भन्नुभएको छ टीकारामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि मैले वाचन गरिसकेको छु अब चाहिँ हामी पनि छुटिनुपर्ने हुन्छ र तपाईँले आजको बसाईमा होइन एकदमै मिठो गीत सुनाउनुहुन्छ भन्ने आशा थियो तर केही छैन हाम्रो साथीहरूले होइन आउनुभयो जो साथीलाई इच्छा चाहना छ उहाँले चाहिँ गीत गाउनुभयो विशेष धन्यवाद उहाँलाई चाहिँ भन्न चाहन्छु कतिपय साथीहरूले चाहिँ होइन काममा व्यस्तता भएर पनि कार्यक्रममा चाहिँ होइन अलिक कमै उपस्थित हुनुभएको हो कोही पनि जस्तो लाग्छ यो समय त्यस्तै हुन्छ हामीलाई पनि त्यस्तै हो कतिपय कार्यक्रममा अब उपस्थित हुन मनमुता हुँदै पनि हामी कामको व्यस्तताले गर्दाखेरि कार्यक्रममा सहभागिता हुन सक्दैनौं अन्य व्यवसायमा तपाईँको सहभागिता पूर्ण रूपमा हुनेछ हामीलाई यस्तै मिठा रमाइला चलचित्र गीतहरू पनि सुनाउनेछ भने चाहिँ आशा लिँदै हामी अब चाहिँ छुट्नुपर्ने हुन्छ तिनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज हजुरको न्यूज .com अनि धेरै माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो र फोन गर्ने साथी मिठो गीत सुनाउने साथी सम्पूर्णलाई अनि एसएमएस मार्फत
2: आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुहुने साथीलाई पनि मनैदेखि एकै मिष्टमा धन्यवाद व्यक्त गर्दछु। कार्यक्रममा अवधि भरबजेका मिठा रमाइला चलचित्रका गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र यतिन्जेलसम्म मलाई प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै फेरि पनि तपाईँको माझमा एकदमै मिठो गीत छोड्दै आजको व्यवसाय चिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: Kajaria Tiles, your world-class luxury.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 0445410106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
6: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
8: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
9: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
8: जिल्ला अस्पताल रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: ये तपाईं दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043, 9863023422।
1: Kajaria Tiles, your world-class luxury.
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कठरबोट, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: Kajaria Tiles, your world-class luxury.
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98472793। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world class luxury.
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896299998।
7: Kajaria Tiles, your world class luxury।
4: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लाइज रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगा।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: Kajaria Tiles, your world-class luxury.
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको यात्रा तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले आपसी मतभेदहरू समाधान गर्न विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीतिक सम्वादको अपरिहार्यता रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको बडापत्र लगायत अन्तर्राष्ट्रियकरणमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनु भएको छ। सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनीतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न उहाँले विश्व समुदायसँग आग्रह गर्नुभएको छ। उत्थान जल पूर्वाधार र नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढ़ाउनुपर्ने तथा प्रविधि र प्राविधिक नव प्रवर्धनमा पहुँच पुर्याउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। बागलुङको बरिगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगकर्ता प्रयोगतर्फ अघि बढ़ाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। बडीघाट गाउँपालिका 2 किरिङ दी खोला लघु जलविद्युत आयोजनबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि प्रहरीले कड़ा कार्यवाही अभियान चलाएको छ। पछिल्लो 24 घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा 2200 चालकहरू ट्राफिक कार्यवाहीमा परेका छन्। यसरी नियम मिस्नेहरूमाथि गरिएको कार्यवाहीबाट राज्य कोषमा 20,39,000 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सड़क अनुशासन कायम राख्न र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सक्रियता बढ़ाएसँगै ठूलो संख्यामा चालकहरू कार्यवाहीको दायरामा आएका हुन्। कार्यवाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अनि विविध ट्राफिक नियम पालना नगर्ने 1,072 जना रहेका छन्। यसबाहेक ट्राफिक प्रहरीले निषेधित क्षेत्रमा हर्न बजाउने 178 जना, मादक पदार्थ सेवन मापसी गरेर सवारी चलाउने 168 जना र नियम विपरीत राइड सेयरिङ गर्ने 155 जना चालकलाई कार्यवाही गरेको छ। तीव्र गतिमा सवारी साधन हुक्याउने 152 जना र संकेत बत्ती ट्राफिक लाइट उल्लंघन गर्ने 137 जना पनि प्रहरीको फन्दामा परेका छन्। सड़क व्यवस्थापनमा चुनौती थप्ने अन्य ससाना नियम उल्लंघनकर्ताहरूलाई पनि प्रहरीले छाडेको छैन। एकतर्फी सड़कमा सवारी चलाउने 113 जना, लेन अनुशासन पालना नगर्ने 102 जना र सड़क पेटीमा जथाभावी सवारी साधन पार्किङ गर्ने 123 जना चालकहरू कार्यवाहीको भागीदार बनेका छन्। तीव्र गतिमा सवारी साधन हुक्याउने 152 जना र संकेत बत्ती ट्राफिक लाइट उल्लंघन गर्ने 137 जना पनि प्रहरीको फन्दामा परेका छन्। सड़क व्यवस्थापनमा चुनौती थप्ने अन्य ससाना

नगरपालिका पाँच रञ्जित फुरबाट ठूलो मात्रामा लागू औषध गाँजा सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका एक बस्ने 31 वर्षीय महाप्रसाद लिम्बू र मोरङ लेटाङ नगरपालिका पाँच बस्ने 47 वर्षीय बलबहादुर लिम्बू रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब परीक्षक प्रवक्ता तथा सूचना अधिकारी डम्बर बहादुर पुरीले जानकारी दिनुभएको छ। उनीहरूले प्रयोग गरेको गाड़ीबाट करिब 141 किलो गाँजा फेला परेको हो। प्रहरी चौकी विशनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र यादव सहितको कमानमा खटिएको प्रहरी टोलीले धरानबाट लहान्तर फचाँदै गरेको को 1-6-26-67 नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाएर लुकाएको 14 फोका गाँजा फेला परेको। गाँजा फेला परेपछि चालक महाप्रसाद लिम्बू र गाड़ीमा सवार बल बहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस वर्ष भारतमा मनसून औसत मितिभन्दा 6 दिन अघि नै भित्रिने अनुमान गरिएसँगै नेपालमा पनि मनसून केही दिन चाँडै आउन सक्ने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार भारत केरलामा मनसून प्रवेश गरेको सामान्यतया 12-13 दिनपछि नेपालमा मनसून भित्रिने गर्दछ। नेपालमा मनसून भित्रिने सरदर मिति जुन 13 तारीक भए तापनि भारतमा मे 22 देखि मे 30 को बीचमै मनसून आइपुग्ने संकेत देखिएकाले नेपालमा पनि स्वयं अनुरूप अलि चाँडै मनसून शुरू हुन सक्ने सम्भावना छ। यद्यपि मौसमविदहरूका अनुसार हाल यस विषयमा अध्ययन र अनुगमन जारी रहेकाले नेपालमा मनसून भित्रिने एकल मिति भने अहिले तय भइसकेको छैन। यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षामा देशका धेरैजसो भूभागमा सरदरभन्दा कम पानी पर्ने र गर्मी बढ़ी हुने प्रक्षेपण गरेको छ। विभागको जलवायु विज्ञान महाशाखाका अनुसार यसपालि मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ भने देशभरिको अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढ़ी रहने देखिन्छ। विशेष गरी लुम्बिनी कर्णालीको दक्षिणी भूभाग, मधेसको पूर्वी भूभाग र प्रदेशको दक्षिणी भूभागमा 15-65% सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। नेपालमा जेठ 18 असोज 14 चार महिनालाई मनसून अर्थात बर्खायामको अवधि मानिने गरिन्छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, इजरायल र लेबनान बीच युद्धविराम 45 दिनका लागि थप भएको छ। अघिल्लो महिनादेखि लागू भएको युद्धविरामलाई थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका हुन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमतिबारे जानकारी दिनुभएको हो। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: हावा हुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने?

0: कमजोर संरचना अग्ला रूख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
0: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
0: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: Kajaria Tiles, your world-class luxury.
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
4: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
6: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
6: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765279636 9817475446 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
7: वाउ देव पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायो
1: हेर न तोसीमा हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने
0: हजुर तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ सावधान उस्तै देखिने स्पियर पार्ट होइन पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन् बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9860584530 048590530 एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप
3: कजारिया टाइल्स योर वर्ल्ड क्लास लक्जरी
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम गाउँ खाने कथामा। आज पनि उपस्थित भइसकेको छु म तपाईँको साथमा। सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.radio.org.np का साथ ही हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ र तपाईले यो कार्यक्रम विभिन्न माध्यम लगइन गरेर सुन्न सक्नुहुनेछ। कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँलाई म जानकारी गराउन चाहन्छु। तपाईँले यो कार्यक्रममा साताको साथै दिन सुन्न पाउनुहुनेछ। आजको बसाई चाहिँ रहेको छ गाउँ खाने प्रश्नको लिएर आएका छौं हामीले गाउँ खाने प्रश्नहरू। तपाईँले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र 0848 40 0026 फोन गरेर सहभागिता भएर चाहिँ तपाईँ कार्यक्रममा उपस्थित हुन सक्नुहुनेछ। कार्यक्रममा अवधि भने मिठा रमाइला आधुनिक गीत संगीतहरू राख्नेछौं र तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौं। यो दिउँसोको समय छ, तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, उकाली ओह्राली गर्दै हुनुहुन्छ होला, मिलापातमा हुनुहुन्छ होला, गोठालो गर्दै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत धनले गर्ने माएर होइन एकदमै मिठो गीत राखेका थियौं। प्रमोद खरेलको आवाजमा रहेको थियो मिठो गीतबाट हामीले कार्यक्रम गाउँ खाने कथाको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्। आजको बसाइमा एकदमै सजिला प्रश्नहरू लिएर आएका छौं। तपाईँ जो साथीहरूलाई गाउँ खाने कथाप्रति इच्छा चाहना जिज्ञासा छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ 0440400026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी आउनु भएको छ जस्तो लागिरहेको थियो, उहाँलाई विशेष धन्यवाद। टेलिफोन सम्पर्कमा पनि केही समस्या हो या होइन त्यस्तो पनि लागिरहेको छ, कहिलेकाहीँ चाहिँ फोन आउँदा आउँदै पनि बिचमा डिस्कनेक्ट हुन्छ। यो समस्याको बावजुद होइन तपाईँसँग हामी फोन लाग्छ भने तपाईँले प्रयास गर्नुहोस्, हामी कुराकानी गर्ने चमर्कोमा छौं र साथै रमाइला प्रश्नहरू पनि तपाईँको माझमा हामी राख्ने नै छौं, तपाईँले उत्तर दिनुपर्ने हुन्छ। यदि तपाईँले गाउँ खाने कथाको प्रश्नको चाहिँ उत्तर मिलाउनु भयो भने आफ्नो साथीसँगले पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। कार्यक्रम अवधिभर मिठा रमाइला आधुनिक गीत संगीत नै कार्यक्रम अवधिभर बस्नेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट नै आफ्नो साथीसँगै सम्झना सन्देश पठाउन सक्नुहुनेछ। उहाँहरूलाई पनि तपाईँ एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्तजन साथीसँगीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ र आउनुहोला 0440400026 माध्यम भएर भन्न पनि चाहन्छ। तपाईँ यो समय कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भन्ने आशा लिएका छौं, सुनेर साथ दिनुहोला भन्न पनि चाहन्छु। जो साथीहरूलाई चाहिँ गाउँ खाने कथाप्रति रुचि छ भने आउन सक्नुहुनेछ र हामी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि जोडिएका छौं। जो साथीहरूले चाहिँ आफ्नो साथीसँगलाई सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ आउनुहोला भन्दै यति बेला हामी फेरि अर्को मिठो गीततर्फ लाग्छौ भन्दै थिए। साथी आउनु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? दिपकजीको खबर के छ? आरामै हुनुहुन्छ दिपकजी?
1: आराम भनौँ कि के भनौँ, खै
0: के भएर हजुरलाई के भएको छ त भन्नुहोस् त?
1: मेरो त लामो समयदेखिको
0: दिपकजी
1: हजुर
0: अस्वस्थ हुनुहुन्छ, ठिकै छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम त सुन्ने काम त हो नि, मेरो अरू केही गर्न सक्दिनँ।
0: हो र, हामीलाई ठिकै छ, अब सुनेर साथ दिनुहोस्। हामीले चाहिँ आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है हजुरलाई?
1: थाहा छ।
0: हामी कार्यक्रममा गाउँ खाने कथा तिरै लागौँ है त। कालो मुसो दली बस्थे दुवै गालाभरि, जति पिट्यो उति बढी कराउँथे मोरे के हो? कालो मुसो दली बस्थे दुवै गालाभरि, जति पिट्यो उति बढी कराउँछे मोरी के हो?
1: मादल
0: भन्नुहुन्छ? ल, हजुरले मिलाउनु भएको छ, हजुरलाई विशेष धन्यवाद। आफ्नो साथी सङ्गीलाई सम्झना गर्नुहोस् है त।
1: मलाई दिपक सुनार भनेर चिन्ने नचिन्नेको बाँकी दिन सुन्छु।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो दिपक सुनवारजी हुनुहुन्थ्यो, अलि अस्वस्थ पनि हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। उहाँले शीघ्र स्वास्थ्य लाभको कामना छ होइन। आज साथीहरूले आज सजिलो प्रश्नहरू रहेका छन्, आउन सक्नुहुनेछ। तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस् होइन, आफ्नो साथीसँगलाई पनि सम्झना गर्न पाउनुहुन्छ। तपाईँले मिलाउनु भयो भने चाहिँ कार्यक्रममा नि एकदम मिठा गीतहरू बस्नेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ है भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हजुर नमस्कार, खाडदेवीबाट विक्रम
0: सेवा। विक्रमजी, आवाजबाटै काफी छ, हामीहरू खाडदेवीबाटै बोल्नु भएको हो भन्ने कुरा थाहा हुन्छ है त। के छ अनि हजुरको खबर?
2: ठिकठाक हजुर, ठिकठाक।
0: कार्यक्रम त अब नसुन्ने कुरा भएन होइन, के छ त्यताको मौसम सुनाउनुहोस् न त नि।
2: मौसम चाहिँ अब सुरुवात होला जस्तो छ पानी पर्नलाई, आज अहिलेसम्म त राम्रै गर्मैले थियो, अहिले चाहिँ अब पानी पर्ला पर्ला जस्तो भइरहेको छ। सबै ठिकै छ,
0: अरू सबै ठिक छ है?
2: हजुर हजुर।
0: अनि अब खाजा त बाँकी नै छ कि खानु भयो त?
2: खाजा अब एकैछिन पछाडि खाने, अब करिब पानी पर्नलाई त्यस्तो अब पछि पनि जाने होला फेरि, अनि सुन्न पाइदिने रेडियो भनेर चाहिँ अब रेडियो कार्यक्रम नसकेसम्म चाहिँ म खाजा खान नजाने भन्ने
3: अठोट लिएर बसिरहेको छु।
0: ठिक छ, कति धेरै माया गर्नुहुन्छ है विक्रमजी, यो माया सास्तोबाट कति खुसी लाग्छ क्या, सधैँभरि होइन सल्लाह सुझाव पनि दिनुहुन्छ, एकदमै कार्यक्रमलाई पनि निरन्तर सुनेर साथ दिनुहुन्छ, एकदमै खुसी लाग्छ। आजको अवस्थामा पनि हामी कुराकानी गर्न सफल भयौँ, खुसी लाग्यो, कार्यक्रमतर्फ लागौँ है। एकदमै सजिलो छ प्राय जस्तो, तपाईँले ठ्याक्कै मिलाउनुहुन्छ होला है। तर यो पुरानै होइन, धेरै हामीले सुनिराखेका पनि हो, पहिला पनि सुनेकै हो, अहिले एकदमै पुरानो होइन गाउँ खाने कथा छ, पक्कै पनि मिलाउनुहुन्छ। नौतले घरको झ्याल न ढोका, यसको उत्तर के हुन्छ? एकदमै सजिलो छ, हाम्रो घरतिर चाहिन्छ पनि पाइन्छ है, घरभन्दा पनि बाख बारीतिर चाहिँ लगभग पाइन्छ, हामीले त्यो कुनै समय त इम्पोर्टेन्ट पनि हुन्छ, त्यो चाहिन्छ होइन, धेरै अग्लो हुन्छ क्या त्यसको चाहिँ। हजुर हो भन्नुहुन्छ, मलाई सोध्नुहुन्छ हो कि भनौँ कि बाँसै भन्नुहुन्छ। ल मिलेको छ, हजुरलाई विशेष धन्यवाद, साथीलाई सम्झनुहोस् है त अब
3: यो कहिलेकाहीँ त कस्तो कन्फ्युज हुन्छ साथीहरूलाई सम्झिनु पर्दा चाहिँ विशेष गरी हजुरहरूलाई है, हजुरहरू नभए त केही कुरामा सम्भव छैन त्यो मनोरञ्जन लिन पाएको छ, अनि बसिकन सेवा भनेर चिन्नु नचिन्नु सबैलाई भन्दै खुसी हजुर, धन्यवाद।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो खाडा देवीबाट विक्रम शिवाजी हुनुहुन्थ्यो, उहाँले पनि होइन मिठा कुराकानीको साथमा गाउँ खाने कथाको प्रश्नको चाहिँ उत्तर पनि दिएर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं, त्यसपछि हामी छोटोमा व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: Kajaria Tiles, your world-class luxury.
4: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
5: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ
6: अर्थतन्त्र मापनका लागि
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
8: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
9: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
9: ए हो र भन्या अनि फाइदा होला र है
7: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली 20 बजारमै लोड गरे पनि भयो
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
7: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540-40239
9: कति रे 98540 अनि
7: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
10: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
10: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
0: विराज किसानको साथी
3: Kajaria Tiles, your world-class luxury.
4: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
11: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98840-087-828 98-27-87-22 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
3: Kajaria Tiles, your world-class luxury.

0: कार्यक्रम का हामीले एकदमै मिठोकी त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं तपाईँको माझमा, होइन एकदमै रमाइलो प्रश्नहरू लिएर तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला, कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। आउनुहोला। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ, आउनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम अवधिभरि मिठा गीतहरू पनि बज्नेछ, होइन एकदमै रमाइला गाउँ खाने कथाको प्रश्नहरू पनि लिएर आएका छौ, आउनुहोला पनि भन्न चाहन्छु। र हामीलाई चाहिँ साथीहरूले पनि होइन कमेन्ट पठाउनु भएको छ, सुन्दै हुनुहुन्छ, उहाँको कमेन्टलाई पनि स्थान दिनेछु। हुनुहुन्छ राई असफल आयुष जी हुनुहुन्छ, हेलो दर्शन हजुर म युएबाट हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी नवीन बिसीजी हुनुहुन्छ, हेलो दिदी नमस्ते के छ खबर, म पनि सुन्दैछु है कार्यक्रम बन्दै हुनुहुन्छ, नवीनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी भावना मकरजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस म पनि सुन्दैछु है इण्डियाबाट, मिस यु अल फ्रेण्ड भन्नुभएको छ, सम्पूर्ण साथीहरूलाई सम्झना छ भनिदिनुहोस्। उहाँले इण्डियामा रहेर चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सालुबाट, विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, हेलो दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर हो खुलडुङ्गा पोकली घर भए हाजिर यादबाट कार्यक्रम सुन्दैछु, धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीलाई र विशेष गरी चाहिँ मेरो रञ्जित काले साथीलाई चाहिँ धेरै धेरै सम्झना माया छ है भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु, नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्कार हजुर, यो आवाज भालखोप देखि हो?
1: हजुर हजुर,
0: अनुष्काजी बोल्नुभयो।
1: हजुर हजुर,
0: के छ अनि अनुष्काजीको खबर, आराम हुनुहुन्छ?
1: हजुर आरामै छु दिदी।
0: मेरो पनि खबर एकदम ठिक छ, म पनि आरामै छु भन्नु पर्छ। अनि खाजा लिनुभयो?
1: खाजा भइसक्यो दिदी। हजुर
0: मेरो चाहिँ बाँकी छ, अब केही समयपछि हुन्छ, हजुरको भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ है त। एकदमै सजिलो छ भन्नुहुन्छ होला, आउनेलाई थाहा पनि हुन्न, थाहा पनि दिन्न, आयो भने नली पनि जान्न, के हो यसको उत्तर? आउनेलाई थाहा पनि दिन्न, आयो भने नली पनि जान्न, आउनेलाई थाहा पनि दिन्न, आयो भने नली पनि जान्न, यो चाहिँ भूकम्प होइन अर्कै रहेको छ भन्छ नि, उखान पनि छ क्या, यो हामीले देख्दैनौँ होइन, त्यसलाई देख्न पनि सक्दैनौँ क्या, त्यो पनि होइन, यसलाई चाहिँ कसरी दिउँ भने त्यो हामीले देख्न सक्दैनौँ, हाम्रो अब त्यो समय अगाडि पनि हुनसक्छ त्यो घटनाहरू होइन, एकदम समय पुगेर पनि हुनसक्छ, त्यसलाई कसैले रोक्न पनि सक्दैन, चेक्न नै सक्दैन आएपछि क्या, त्यो पनि मिलेन भन्नुपर्छ है। अर्कै छ के भने, मै भन्यौँ त अनुष्काजी, यसको उत्तर चाहिँ रहेको छ काल है, ल कसैले देखिन्छ त, अनि नली पनि अब देख्दा नि देख्दैन, नली आयो भने लिएर पनि जान्छ, हामीले थाहा नै हुँदैन होइन, ल ठिक छ, आजको बसैमा आउनुभयो, अन्य बसैमा फेरि पनि अब यस्तै प्रश्न आयो भने पक्कै पनि दिनुहुन्छ भने आजको बसैबाट हामी छुटौँ है त। हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो भालखोपदेखि अनुष्का तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि प्रयास गरेर छुटिसक्नु भएको छ, फालो तपाईँको के समय बाँकी छ फटाफट फोन गर्नुहोला, र आफूलाई मनपर्ने साथीहरूको नाम पनि लेखेर पठाउन सक्नुहुनेछ, तपाईँले हजुरको रेडियो एक रेडियो एक मेगा सर्च गर्नुहोला नेपालीबाट, त्यहाँ कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ, र आफ्नो साथीसँग पनि सम्झना सन्देश पठाउनुहोला, अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव छ भने पनि पठाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु, नमस्कार।
2: नमस्कार,
0: हाम्रो ज्ञान बहादुरजी बोल्नुभयो, के छ हजुरको खबर, आराम हुनुहुन्छ? रुगाखोर्की अनि घाँटी दुखिरहेको छ, ठिक छ, अनि खाजा लिनु भएको छ कि छैन त?
2: पठाउनु हुन्छ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, शीघ्र स्वास्थ्य लाभको कामना छ। यो होइन अस्वस्थ भएर पनि हामीलाई कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदमै खुसी लागेको छ ज्ञानजी। हामी कार्यक्रमतर्फ लागौं। चाबीको बट्टाभित्र सुनको डल्लो के हो, यसको उत्तर के हुन्छ? चाबीको बट्टाभित्र सुनको डल्लो अब त्यो हामीले प्रायः जस्तो हाम्रो शरीरलाई पनि एकदम चाहिन्छ होइन, त्यो हामीले दैनिक रूपमा अब कसरी भन्यो भने ठ्याक्कै मैले त्यो भन्यो भने तपाईँले भन्नुहुन्छ हाम्रो घर वरिपरि हाम्रो घरमै पाइन्छ भन्नुपछि त्यसलाई चाहिँ पाल्नुपर्छ क्या, अनि त्यसले चाहिँ हामीलाई
3: के भन्नुभएको
2: चाँदीको बट्टाभित्र होइन, चाँदीको बट्टाभित्र चाहिँ सुनको डल्लोले के सेतो कलरको हुन्छ क्या, प्रायःसम्म घरमा धेरै हुन्छन् होइन, अब त्यसलाई मैले हिंसु दिन पनि मैले जानिनँ कि त्यो ठ्याक्कै चाहिँ के हुन्छ भने मैले नि भने ल
3: हजुर
2: अन्डा रहेको छ है त, यसो गेस गर्नुहोस् त हो कि होइन, चाँदीको बट्टा चाहिँ सेतो हुन्छ होइन बाहिर, अनि भित्र त्यसको रानी हुन्छ नि पहेँलो कलरको हुन्छ होइन सुन्नको जस्तो, ल ठिक छ। अनि बसाइमा चाहिँ होइन यो प्रश्न आयो भने फेरि पक्कै पनि हजुरले हामीलाई एन्सर मिलाउनुहुन्छ है त, ल आजको बसाइबाट हामी छुटौँ। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो ज्ञानबहादुर परिजी हुनुहुन्थ्यो, उहाँले पनि फ्रेस गरेर सुरिसक्नु भएको छ। कतिपय अब हिम्स दिँदाखेरि नमिले ठ्याक्कै होइन नमिले खालको पनि हुन्छ होइन। पालो तपाईँको थोरै समय बाँकी छ, आउनुहोला हामी तपाईँसँग कुराकानी गर्छौँ होइन, छोटो मिठोमा कुराकानी, त्यसपछि हामी कार्यक्रमतर्फ लाग्नेछौँ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
4: नमस्कार दर्शन म्याम।
2: नमस्कार दर्शन हजुर, हाम्रो यो आवाज काठमाडौँदेखि बुद्धजीको हो। बल्ल तल्ला है, मुस्किल पर्छ है कार्यक्रममा फोन लगाउन,
4: श्रोताहरूको माया हो म्याम।
2: अब कहिले काहीँ यस्तो हुन्छ होइन, धेरै अब कहिले काहीँ चाहिँ हाम्रो नेटवर्कले पनि साथ नदिँदाखेरि चाहिँ फोन, कति साथीहरूले चाहिँ फोन लागेन लागेन भने हामीलाई होइन पर्सनल म्यासेज पनि गर्नुहुन्छ, अब कहिले काहीँ यस्तै हुन्छ। ठिक छ, समयले साथ दिएको छ। आज हामी अन्तिममा भए पनि हजुरसँग कुराकानी गर्न पायौँ, के छ हजुरको खबर सुनाउनुहोस्, अनि काठमाडौँतिरको खबर के छ, खाजा खानु भयो कि बाँकी छ त भन्नुहोस् न।
4: खाजा खानु त बाँकी नै छ भन्नु पर्दा, काठमाडौँमा अलिक गर्मी परेको हिजोदेखि नै, अब गर्मी त अब क्रमिक रूपमा बढ्दै जान्छ पक्कै पनि, अब पहिलो यो वर्षको पहिलो गर्मीको महसुस गर्दैछु
2: पक्कै पनि। हिजोदेखि हाम्रो यता रामेछापतिर पनि एकदम चर्को घाम लागेको छ होइन, आज त झन् धेरै चर्को चर्को घाम लागिरहेको छ, गर्मी पनि महसुस भइरहेको छ बुद्धजी। यता पनि ठिकै छ, अब मौसम भनेको यस्तै हुन्छ, कहिले चिसो कहिले गर्मी होइन, यसरी नै हामीले अब यो समस्याको बावजुदबाट होइन हामी चलिराखेका छौँ। हामी कार्यक्रम तर्फै लागौँ त।
4: हुन्छ, यो अब आउट गर्ने गीत है
2: हजुर, गीत चाहिँ हामी आज चाहिँ गाउँ खाने प्रश्नहरूको उत्तर दिनु पर्ने हुन्छ ल, एकदम मिठो गीत पनि भन्छ अब केही समयपछि है त। ठिक छ, घरमा एउटी सानी नानी छन् हेर्दा मान्छे, घरमा एउटा नानी छन् हेर्दा मान्छे सानी छन्, खानु पिउनु केही छैन, दिनभरि गीत गाउँछिन्, के हो?
4: रेडियो
2: भन्नुहुन्छ
4: रेडियो
2: मोबाइल मिलेको छ है हजुरलाई, विशेष धन्यवाद। साथसङ्गीलाई छोटो भिडियोमा सम्झना गर्नुहोस् है त,
4: चार बजीको हाम्रो नेवारी सो जाँदैछ, अहिलेसम्म दुईटा बहिनी भनौँ न हाम्रो आजी बहिनीहरूको फोन अब रिसिभ भइरहेको छैन, सायद बाटोमा आउँदै हुनुहुन्छ कि, किनभने 3:45 हामी स्टुडियोभित्र सिसक्नुपर्छ, त्यसैको तरामा छु, चाँडै मलाई सम्पर्क गर्नु, चाँडै रेडियो आइपुग्नु भन्न चाहन्छु। ओके भाइ
2: भाइ, हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो बुद्ध बज्र चारीजी हुनुहुन्थ्यो काठमाडौँदेखि, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै मिठा होइन रमाइलो कुराकानी हुन्छ, अनि हाँस्नु पनि पर्छ कुनै समय होइन,
0: गाउँखाने प्रश्न कथाको प्रश्नको बसाईमा छौँ आजको बसाईमा आउनुहोला पनि भने अब एकजना साथीसँग हामी कुराकानी गर्छौँ र उहाँलाई पनि प्रश्न सोध्नेछौँ र त्यसपछि हामी पनि छुटिनेछौँ। एकदमै मिठा गीतहरू पनि बज्नेछ। तपाईँको इच्छा चाहन समय मिल्छ भने तपाईँले सहभागिता जनाउनलाई थोरै समय बाँकी छ। हामी तपाईँसँग कुराकानी गर्छौँ र प्रश्न पनि सोध्नेछौँ। पक्कै पनि आउनुहोला पनि भन्न चाहन्छु। 0840 40 00 24 को माध्यम भएर त्यसै गरी हुनुहुन्छ सुमित या त सुनवार किराजी हुनुहुन्छ, उहाँले पनि नमस्ते हजुर, म रामेछाप देउराली हाल चाहिँ काठमाडौँबाट सुमित या त सुनवार किराज हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सुमितजीलाई पनि विशेष धन्यवाद। त्यति बेला अन्तिम साथी हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
5: नमस्कार दिदी।
0: नमस्कार हजुर, हाम्रो रमिलाजी हो। के छ, आरामै हुनुहुन्छ?
5: म त आरामै छु, तपाईँ सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै छु भन्नुपर्छ है त।
5: हजुर।
0: अनि खाजा लिनुभयो?
5: मेरो भइसक्यो, तपाईँ खानुभयो?
0: मेरो चाहिँ बाँकी छ, अब केही समयपछि हुन्छ। यता खारादेवीतिर हुनुहुन्छ कि शङ्खसभातिर हुनुहुन्छ?
5: म त गइदिएको नि, अब
0: गइदिएको, हामीलाई छोडेर गइदिएको है।
5: राम्रोसँग बस्नु ल तपाईँहरू।
0: म त अब त्यतै आउने हो, तपाईँको पछि पछि लागेर छोडेर जाने मान्छेलाई कहाँ भुत्किन दिनु।
5: हुन्छ हुन्छ, आउनु आउनु क्या, तपाईँको मान्छेहरू होला फेरि।
0: ओहो, रुज्नुहुन्न हो? अब म त आएपछि त मेरो मान्छे सँगसँगै पो आउने, एक्लै त कहाँ आउनु, फेरि मलाई कसैले लगिदियो भने के गर्नु।
5: तपाईँको मान्छे आउनुहुन्छ अनि बिचरा, फेरि तपाईँ अरूसँग बस्यो भने गाह्रो हुन्छ।
0: हुँदैन, त्यो आफ्नो मनको कुरा हो, आफ्नो मन स्वच्छ सफा छ भने पनि त्यो कसैले केही गर्न सक्दैन। मान्छेले बाहिर भनेको मान्छेको मुख थुन्न सकिन्न, मान्छेले त राम्रो प्रगति गरेको देख्दैनन् कतिपय मान्छेहरूले, कतिपय मान्छेले राम्रै भन्छ, यस्तै छ यो संसार त होइन। यस्तै हुन्छ, त्यही भएर हामीले भनेको पछि लाग्नु हुँदैन, नराम्रो हरकत पनि गर्नु हुँदैन, हाम्रो आफ्नो मन सफा स्वच्छ निश्चय राख्नुपर्छ। कहिले पनि हामीलाई कुनै मान्छेले होइन लालछना लगायो भने पनि केही फरक पर्दैन, त्यसको नतिजा उनीहरूले नै भोग्नेछन् कि। ल ठिक छ, कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, प्यारे मान्छेसँग अन्तिममा भए पनि कुराकानी गर्न पायौँ, हामी कार्यक्रम तर्फै लागौँ।
5: ए हुन्छ दिदी।
0: ल, टेक्दा लठी, चुस्दा मिठी, थुक्दा कपास, यसको उत्तर के हुन्छ?
5: त्यो उखु हो।
0: उखु होइन होला? हो,
5: मलाई अगाडि सोधेकोहरू नि सबै आएको थियो, म सुनेको थिएँ नि त। प्यारी मान्छेको खबर के रहेछ, आउनु भएको थियो कि छैन रहेछ भनेर।
0: हो, ल ठिक छ, आइहाल्छु नि। हजुरको माया, हजुरको आवाज सुन्नलाई हामीलाई कति आतुर छ, जुनसुकै ठाउँमा भए पनि हतार हतार गरेर पनि आउने हो होइन। अब समय त्यस्तै भयो भने मात्रै हामी उपस्थित हुन सक्दैनौँ होला, नत्र त भने हजुरको मायाले हामीलाई डोड्याउँदै ल्याउँछ नि यो स्टुडियोसम्म। ल ठिक छ, आफ्नो ख्याल गर्नुहोला, सानो मान्छेहरूको नि ख्याल गर्नुहोला, सधैँभरि खुसी भनेर बस्नुहोला, समय मिल्दाखेरि हामीलाई यसरी नै यो आवाज सुन्न पाइरहोस् होइन, सुन्न दिनुहोला भन्न चाहन्छु। अनि साथीसँगलाई सम्झना गर्नुहोस् ल त।
5: पहिला प्रथम दिदी तपाईँको लागि प्राविधिक दाई, खानादेवीमा मम्मी बुबा अनि आन्टी अङ्कल बहिनीहरू दाईहरू सम्पूर्णलाई, साथीहरू सम्पूर्णलाई भन्दैछु।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, हाल चाहिँ अहिले शङ्खसभा होइन बाट चाहिँ उहाँले सम्झना गर्नुभएको थियो, खुसी लाग्यो, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ होइन, तपाईँसँग धेरै कुराकानी गर्न मन हुँदा पनि हामीले पनि धेरै प्रश्नहरू पनि लिएर आएका छौँ, त्यही बाँकी नै छ, अर्को बसाइमा पक्कै पनि हामी सोध्ने नै छौँ होइन। कुनै शब्द भन्दा पनि कुनै क्वेसनहरू चाहिँ दोहोरिएको पनि हुन्छ, हामीले चाहिँ होइन कहिले चाहिँ भाग्यमा पर्छ नि होइन, चिठा परेको जस्तै सजिलो पर्ने हुन्छ, कसलाई अप्ठ्यारो पर्ने हुन्छ, यसमा नदुखाउनु होला, प्रयास गर्नु, प्रयास गरिसकेपछि हामी एकदम सफलता प्राप्त गर्न सक्छौँ होइन भन्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ, केही मेसेजहरू बाँकी छ र त्यसपछि मिठो गीत सँगसँगै हामी पनि बिदा लिनेछौँ। त्यसै गरी हुनुहुन्छ अनिसा सुनवारजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बिरजाहानले बुझी हुनुहुन्छ, हेलो हजुर सेवार है नमस्ते, केही साथीहरूलाई अब बस्ने गीत सुनाउनु पर्दा विनोद टेकेन्द्र, सुमन आसन लिम्बू, तारा शंकर, अभिषेक मगर भन्दै मलाई चिने नचिने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ। बिरजाहानजीलाई पनि विशेष धन्यवाद। र आजको विषयमा हामीले होइन धेरै प्रश्नहरू सोध्यौँ, हामीले धेरैजना साथीसँग पनि कुराकानी गर्न सफल भयौं। दीपक सुनवार हुनुहुन्थ्यो, विक्रम सेवा, अनुष्का तामाङ, ज्ञान बहादुर प्रहरी बुद्ध वज्राचार्य अनि रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद। अनि कार्यक्रम अवधिभर बजेका मिठा र मायाला गीतका सर्जक श्रष्टालाई पनि विशेष धन्यवाद। र तपाईँ जहाँ भएर जुनसुकै ठाउँमा रहेर हामीलाई सुनेर साथ दिनुभयो अनि कार्यक्रममा सहभागी जनाउनुभयो, फेसबुक पेजबाट आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, सम्पूर्णलाई पनि एकै मुष्टमा धन्यवाद व्यक्त गर्न चाहन्छु। र प्रविधि संयोजनमा एकजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई गाउँ खाने कथाबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग 2 नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सड़क खण्ड विस्तारको काम अन्तिम चरण पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा दौबिसे तथा नारायणघाट बुटौल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरण पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। अनुसार अहिले फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणको काम मात्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगत वर्षामा जस्तै बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको उहाँले बताउनुभयो। जेठ 15 गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाई छ। नारायणघाट बुटौल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मिति भन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकाले 6 दिन अघि नै मनसून प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसून भित्रने बताएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रदा नेपालमा आइपुग्ने मिति जून 13 तारीक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रष्ट भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसून औसत मिति भन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाई छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशोर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल बनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानून मस्यौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 आवासीय सुविधासहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 61 बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बाल बालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्यापसन अन्तर्गत 10 र एनप्यापसन अन्तर्गत 3 विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बाल बालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै एमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको

0: नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-333-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आफ्नो नाम दुरूपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले विज्ञप्ति निकालेर दैलेख जिल्लाको दुल्लु नगरपालिका नम्बर 12 का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राजकोषीय कर्मचारीलाई भय र त्रास सूचना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन्। घटना सार्वजनिक भएपछि प्रकाश खड्कालाई तत्काल कानूनी दायरामा ल्याई आवश्यक कार्यवाही अघि बढ़ाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागु औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरुवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागु औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकी लगत्तै रूसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्नो चिनियाँ समकक्षी शी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ़ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा भनिएको छ। पुटिन र शीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ। भ्रमणले युक्रेन रूस द्वन्द्व लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकिँदा 1 विकेट गुमाएर 174 रन बनाएको छ। नेपाल जीत नजिक पुगेको छ। नेपालसँग 99 बल बाँकी छ भने 22 रनको खाँचो छ। त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जीतको नजिक पुग्दै गएको छ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पछि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड़। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने स्त्रीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
5: हजुरको रेडियो 102.1 MHz।
6: Kajaria Tiles, your world-class luxury.
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: Kajaria Tiles, your world-class luxury.

0: पौडी खेल्न छ।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
3: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
4: Kajaria Tiles, your world-class luxury

0: हजुर को रेडियो 102.1 मेगा
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिट सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: Kajaria Tiles, your world-class luxury.
8: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
9: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
9: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ
8: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: Kajaria Tiles, your world-class luxury.
10: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
9: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
10: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-343-05 0484-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: Kajaria Tiles, your world class luxury।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: Kajaria Tiles, your world class luxury।
9: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
9: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
11: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
12: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
11: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
12: त्यसो भए ध्यान दिएर सुन्ने,
13: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा, र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
12: सुन्नु भए त
11: मजाले सुने, अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
14: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world class luxury.
2: Mangalsutra jhumkara pauju ka

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसर्ग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
3: Kajaria Tiles, your world-class luxury.
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403 98 0845403 98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: Kajaria Tiles, your world-class luxury.
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट
4: सजिलो मासिक किस्ता सुविधा
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस् हावा हुरी चलेको बेला के गर्ने
6: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
4: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
6: हावा हुरी चलेको बेला के नगर्ने
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
6: बिजुलीको तार लत्रिएको छ भने नछुने
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगै रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप प्रतामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। रामेछापको दुर्गम हिमाली गाउँपालिकामा कुण्ड पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ। गाउँपालिकाले 2082 साल चैत्र 12 भित्र सबैवटालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य लिएको थियो। सोही लक्ष्य अनुसार 7 वडामा रहेका 155 जना जन्मदेखि 15 महिनासम्मका बाल बालिकाले पाउनुपर्ने सबै नियमित खोप प्राप्त गरेका छन्। त्यस्तै 16 देखि 59 महिनासम्मका 468 जना बाल बालिकाले 15 महिनाभित्र लगाउनु पर्ने सम्पूर्ण खोप पूरा गरेको सुनिश्चित भएपछि गत चैत्र 18 गते सबैवटा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनवारका अनुसार दुर्गम बस्तीका घर घरमा पुगेर बाल बालिकालाई खोपको पहुँचमा ल्याउने काम निरन्तरको प्रयास पछि मात्र सफल भएको उहाँले महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य कर्मी जनप्रतिनिधि र अभिभावकको भूमिका निर्णायक भएको उल्लेख गर्दै अब यो उपलब्धिलाई निरन्तर कायम राख्नु मुख्य चुनौती भएको बताउनु भएको छ। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनवारले यो उपलब्धि समुदायको साझा प्रयासको प्रतिफल भएको भन्दै बताउनु भएको छ। कुनै समय सामान्य स्वास्थ्य सेवा समेत कठिन रहेकोमा खण्डमा सबै बाल बालिका खोप सेवामा समेट्नु ठूलो सफलता भएको उहाँको भनाइ थियो। स्वास्थ्य मन्त्री थापा मगरले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई समान रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। सिन्धुलीको सिन्धुलीमाढीमा एक विशेष कार्यक्रमका बीच 30 दिने निशुल्क बिल्डिङ इलेक्ट्रिसियन तालिमको उद्घाटन गरिएको छ। 30 दिने निशुल्क तालिमको शुक्रबार कमलमाई नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख मंजू देवकोटाले उद्घाटन गर्नुभएको रोजगारी सेवा केन्द्र कमलमाई नगरपालिका सिन्धुलीको आयोजनामा गरिएको तालिममा नगरबाट छनौट भएका 12 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। तालिम आउँदो 30 गते समापन हुनेछ। 30 दिने निशुल्क बिल्डिङ इलेक्ट्रिसियन तालिमले सहभागीहरूलाई सुपयुक्त बनाई स्वरोजगार बन्न मदत पुग्ने विश्वास लिएको कार्यवाहक नगर प्रमुख मंजू देवकोटाले जानकारी दिनुभएको छ। ओखलढुङ्गा जिल्लाको मानीभन्जाङ गाउँपालिकामा बाँदर धपाउन गएकी एक महिला मृत फेला परेकी छन्। शुक्रबार दिउँसो बारीमा बाँदर धपाउन गएकी स्थानीय चेत कुमारी थापा मगर अपराह चार बजे बारीको भित्तामा कोल्टी परेको अवस्थामा मृत फेला परेकी हुन्। घटनाबारे प्रहरी चौकी निसंखेलाई जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक विनोद कुमार खा थारूको कमानमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक ईश्वर कार्कीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 3 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेपसहित 7 जना पक्राउ परेका छन्। जेठ 1 गते राति 9:30 बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगत बहादुर राईको कमानमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। चीनबाट भोटेकोशी 3 बोकचेन हुँदै अरनीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा भेफेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 9 वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेफ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिनुभएको छ। राईका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी 4 का वर्ष 35 का गणेश खड्का, वर्ष 46 का हिमाल खड्का, वर्ष 24 का विकास बिक, वर्ष 48 का रामबहादुर बिक, वर्ष 17 का विशाल रकपाल, वर्ष 37 का मंगल बहादुर थामी र 12 विषय नगरपालिका 5 का वर्ष 42 का कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइराखिएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाको मलुङ गाउँपालिका विरूद्ध हेलो सरकारमा उजुरी परेको छ। मलुङ गाउँपालिका 6 भालुङका स्थित कालिका उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर कटुवालले गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष उत्तम कुमार राई, शिक्षा शाखा प्रमुख सरस्वती पौडेल र मलुङ 6 स्थित चम्पादेवी बोर्डिङ स्कूल
स्कूल विरूद्ध प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा सरकारी विद्यालयलाई कमजोर बनाउने उद्देश्यले निजी बोर्डिङ स्कूललाई गैर कानूनी रूपमा कक्षा सञ्चालनको अनुमति दिएको आरोप लगाइएको छ। पत्र अनुसार 2018 सालदेखि सञ्चालनमा रहेको कालिका उच्च माभि हाल उच्च माध्यमिक तहसम्म सञ्चालनमा रहेको र आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति भएको नमूना विद्यालयका रूपमा रहेको उल्लेख गरिएको छ। उजुरीकर्ताले गाउँपालिकाले सरकारी विद्यालयको हित विपरीत आर्थिक चलखेल गरेर निजी बोर्डिङ स्कूललाई अपग्रेड कक्षा सञ्चालन गर्न अनुमति दिएको दावी गरेका छन्। यसले कालिका उच्च माभि जेएसए माभि मोलुङ 7 तथा शिवदुती माभि मोलुङ 5 लगायतका सरकारी विद्यालयमा नकारात्मक असर परेको आरोप पनि पत्रमा उल्लेख छ। उजुरीमा निजी विद्यालयलाई प्राथमिकता दिँदा सरकारी विद्यालयका विद्यार्थी संख्या घट्ने, न्यून आय भएका परिवारका बालबालिका शिक्षामा असर पर्ने तथा राज्यको लगानी खेर जाने अवस्था सिर्जना भएको उल्लेख छ। उजुरीकर्ताले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत उक्त बोर्डिङ स्कूलको अपग्रेड प्रक्रिया तत्काल रोक्न, घटनाको छानबिन गर्न र दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। उक्त उजुरीको बदार्थ शिक्षा विज्ञान तथा 7 तथा शिवदुती माभि मोलुङ 5 लगायतका सरकारी विद्यालयमा नकारात्मक असर परेको आरोप पनि पत्रमा उल्लेख छ। उजुरीमा निजी विद्यालयलाई प्राथमिकता दिँदा सरकारी विद्यालयका विद्यार्थी संख्या घट्ने, न्यून आय

पटनामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता 2082 को उपाधि सिद्ध चरण नगरपालिकाले जितेको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित मानेभन्ज्याङ गाउँपालिका खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा सिद्ध चरण नगरपालिका प्रथम बनेको, जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको आयोजना र मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा ओखलढुङ्गाका 8 स्थानीय तहका खेलाड़ीहरूको सहभागिता रहेको थियो। विभिन्न खेल विधामा भएको प्रतिस्पर्धापछि सिद्ध चरण नगरपालिकाले 8 स्वर्ण, 4 रजत र 10 कास्य पदक सहित कुल 22 पदक जित्दै प्रथम स्थान हासिल गरेको थियो। त्यसै गरी सुनकोशी गाउँपालिकाले 7 स्वर्ण, 8 रजत र 5 कास्य सहित 20 पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने आयोजक मानेभन्ज्याङ गाउँपालिका 5 स्वर्ण, 1 रजत र 4 कास्य सहित 10 पदक जितेर तेस्रो बनेको छ। खिचदम्बा गाउँपालिका 9 पदक सहित चौथो, लिखु गाउँपालिका 10 पदक सहित पाँचौं, मलुङ चम्पा देवी र चिसङगढ़ी गाउँपालिकाले समान 7-7 पदक प्राप्त गरेका छन्। प्रतियोगिताको उद्घाटन पूर्व सांसद तथा नेपाली कंग्रेसका नेता रामहरि खतौडाले गर्नुभएको थियो। समापन समारोहमा जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराई र गाउँपालिका अध्यक्ष जनेन्द्र रुम्दालीले विजेता खेलाड़ी तथा टोलीलाई मेडल, ट्रफी र प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो। यद्यपि उपविजेता बनेको सुनकोशी गाउँपालिकाले भने ट्रफी र पुरस्कार बुझ्न अस्वीकार गरेको छ। सुनकोशीले राष्ट्रपति रनिङ सिल अन्तर्गत छात्र भलिबलमा पराजित भएपछि चम्पादेवी गाउँपालिकाका खेलाड़ी सुरेश पिकको उमेर मापदण्ड र कार्यविधि विपरीत रहेको आरोप लगाउँदै उजुरी गरेको थियो। जन्मदर्तामा उमेर सचाइएको भन्दै जितबदर गर्न माग गरिए पनि आयोजक पक्षले खेलाड़ी योग्य रहेको निर्णय गरेपछि पाएको ट्रफी, मेडल र प्रमाणपत्र बुझ्न अस्वीकार गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङले जानकारी दिनुभएको छ। सर्लाहीको हरिपुरमा इटा निकाल्ने क्रममा थिचिएका 3 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। हिजो बेलुका हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा रहेको कृष्ण इटा उद्योगमा इटा निकाल्ने क्रममा इटाको चाङले थिचेर 3 जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको गोडेता नगरपालिका 7 रामबनका 50 वर्षीय फिताई मनसुर, गोडेता नगरपालिका 9 का 35 वर्षीय शम्भु राउत र भारतको लखिमपुरका 35 वर्षीय अंगत कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायक प्रेक्षक सरोज राईले जानकारी दिनुभएको छ। घाइते भएका मलङ्गवा नगरपालिका 7 का 32 वर्षीय तुलसी महत्वको प्रादेशिक अस्पताल मलङ्गवामा र मलङ्गवा नगरपालिका 7 का 52 वर्षीय सत्यनारायण महत्वको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। र गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीहरूको सर्वा गर्दा बागमती प्रदेशका 5 जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। बागमतीको काभ्रे, सिन्धुली, चितवन, रामेछाप र नुवाकोटका प्रहरी प्रमुखहरू फेरिएका छन्। जसअनुसार काभ्रे फलाञ्चोकमा प्रहरी परीक्षक एसपी रविन कार्की आउनुहुने भएको छ भने सिन्धुलीमा रविन्द्र बहादुर सिंहलाई पठाइएको छ। एसपी कार्कीलाई काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर 2 काभ्रे फलाञ्चोकको प्रहरी प्रमुखमा सरुवा गरिएको हो। कार्की यसअघि रौतहट र दोलखाको प्रहरी प्रमुख भएर जिम्मेवारी सम्हाल्नु भएको थियो। सिन्धुलीमा खटाइएका सिंहलाई भने प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा गरी पठाइएको हो। यस्तै चितवनको प्रहरी प्रमुखमा एसपी रामेश्वर पौडेललाई जिम्मेवारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी प्रमुखमा डीएसपी सन्तुलाल प्रसाद जयसुवा र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी इकबाल हवारीलाई पठाइएको छ। हवस्त, अपरान्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महात्मा खबरबाट बिदा हुन्छु। नमस्कार।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: Kajaria Tiles, your world-class luxury.
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
8: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
8: थप जानकारीको लागि टोल फ्री नम्बर 1178। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
11: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
12: ओ प्रकाश।

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: सस्तोमै पोशाक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओरालीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी। प्राविधिकबाट मिठो साथ मिलेको छ आम्री हाँसीली रसिली सबैकी प्यारी मान्छे सम्झना खड्कीको पनि साथमा तपाईँहरू हुनुहुन्छ। के गर्दै हुनुहुन्छ होइन? 4 बजिसकेको छ, एकदमै आज त तपाईँहरूको प्रतीक्षाको घडी सकिसकेको छ। आज धेरै साथीहरूले हामीलाई पर्खेर बस्नु भएको छ किनभने आज एकदमै विशेष दिन छ होइन। मलाई थाहा छ तपाईँहरू धेरै कति बेला 4 बज्ला कति बेला कार्यक्रम उकालीबाट अलि आउँला भनेर पर्खाईमा बस्नु भएको थियो। आज विशेष दिन भएको भएर पनि तपाईँहरूलाई थाहा नै छ हामी हप्ताको 6 दिन मात्रै कार्यक्रम लिएर उपस्थित भइरहेका थियौं भने सोही क्रमलाई इन्ड गर्दै अहिले भने 7 दिन तपाईँहरूमा आज उपस्थित भइसकेका छौ। आज भने विशेष दोहोरी रहनेछ होइन, आज भने दोहोरी गाउनु पर्ने हुन्छ। पहिलो प्राथमिकता दोहोरीलाई दिनेछौ। अन्य तपाईँहरू अन्य प्रतिभा छ भने पनि हामीसँग आएर गर्न सक्नुहुन्छ होइन, देखाउन सक्नुहुन्छ। पक्कै पनि हामीले तपाईँहरूको प्रतिभा पनि सुन्नेछौ पक्कै पनि, तर पहिलो प्राथमिकता भने हामीले दोहोरीलाई दिनेछौ। तपाईँहरूले आज एकदमै रमाइलो गर्नुहुनेछ होइन, आज एकदमै घम्सी हुनेछ पक्कै पनि। तपाईँहरू एकदम प्रतीक्षामा हुनुहुन्छ आजको होइन, आज विशेष छ कार्यक्रम उकाली ओरालीमा एकदमै नयाँ तरिकाले कार्यक्रम गइरहेको छ भनेर तपाईँहरू एकदमै खुसी पनि हुनुहुन्छ जस्तो लाग्छ होइन। आज भने म धेरै बोल्दिनँ किनभने आज त गीत सुन्ने दिन हो, आज हामी गीतबाट नै मनोरञ्जन लिन पर्ने हुन्छ। आज भने तपाईँहरूले गाउनु पर्ने हुन्छ लाइछौ बेसन चिन्नी नसक्ने रहिसकेसन, अथवा लाइछौ बेसन चिन्नी नसक्ने आइसकेसन, एकदमै मिठो भाकामा होइन दोहोरी गाउनु पर्ने हुन्छ तपाईँहरू थाहा नै छ। तपाईँहरू आउन सक्नुहुन्छ, तपाईँहरूको लागि हामीले स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ 0848 40 00 26। तपाईँहरू सोही नम्बरमा फोन गरेर तपाईँहरू हामीमा आज उपस्थित हुन सक्नुहुन्छ। तपाईँहरू देश तथा विदेश जहाँ रहेर पनि हामीलाई सजिलै सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz पनि हामीलाई सुनेर मनोरञ्जन लिइराख्नु भन्ने भएको छ भन्ने आशा गरेका छौं। फेसबुक लाइभतिर पनि धेरै नै साथीहरूले कमेन्ट गरेर होइन एकदमै रमाइलो मानिराख्नु भएको छ। तपाईँहरूको रमाइलोलाई आज विशेष रमाइलो गराउने दिन भनेर हामी जुटिरहेका छौँ होइन। के कस्तो हुन्छ त्यो त अब हाम्रो सुरुवात हो होइन। तपाईँहरूलाई लाग्छ मलाई आशा छ तपाईँहरू एकदमै मिठो गीत लिएर गीत गाएर आउनुहुन्छ भन्न चाहन्छु होइन। तपाईँहरूको लागि एउटा छोटो टुक्का पनि छ।

छौ बेसना चिन्नानी न सकने एकदमै रमाइलो हुने वाला छ आज होइन मलाई चाहिँ आउँदैन तर तपाईँहरूले भने अवश्य पनि गाउनुहुन्छ भन्ने मलाई आशा छ भन्दै तपाईँहरू भने आउन सक्नुहुन्छ यति बेला भने एउटा कार्यक्रमको शुभारम्भ मेरो मिठो गीत सुन्छौ तपाईँहरू भने फटाफट आउँदै गर्नुहोला

0: लाई सकेसन चिन्नी नसक्ने आइसकेसन निकै नै मिठो होइन हामीले तपाईँहरूलाई दोहोर्याउन सहज होस् भनेर नै सही गीत राखेका छौँ कार्यक्रमको शुरूआतमा नै होइन आज एकदमै रमाइलो हुनेवाला छ होइन तपाईँहरू सही गीतमा सही लहेमा आएर हामीसँग दोहोरी खेल्नु पर्ने हुन्छ दोहोरी भनेको कुरा होइन जे जस्तो पनि भन्न पाइन्छ होइन जुन सम्बन्धले अगाडि बढ्न नि पाइन्छ जे गर्न नि पाइन्छ जससँग जिस्किन पनि पाइन्छ मस्किन पनि पाइन्छ रिसाउन पनि पाइन्छ गाली गर्न पनि पाइन्छ सो त्यो कुराहरूलाई चाहिँ तपाईँले दोहोरीमै सीमित राख्नुहुन्छ भन्ने आशा पनि छ होइन केही कुराहरू दोहोरी भन्ने बित्तिकै आजभोलि मैले भन्दा धेरै तपाईँहरूले बुझ्नु भएको छ होइन आजभोलि दोहोरी नसुन्ने प्राय कम हुनुहुन्छ सो तपाईँहरू बुझ्ने हुनुहुन्छ र बुझ्नुहुन्छ पनि भन्न चाहन्छु यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
1: हेलो हेलो
0: कोही साथी हुनुहुन्थ्यो उहाँ भने छुटिसक्नु भएको छ होइन अब तपाईँको पालो एकदमै तयारी अवस्थामा रहेर आउनुहुन्छ होइन आज तपाईँहरू धेरै मभन्दा धेरै ऊ भएर आउनुहुन्छ क्या पर्फेक्ट भएर आउनुहुन्छ होइन म त अब सिकिया नि छैन केही छैन है तपाईँहरू त पुरै एकदम तयारी अवस्थामा आउनुहुन्छ मलाई थाहा छ यति बेला भने अर्को साथी हुनुहुन्छ खै उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि कसको नमस्कार
2: हजुर म धनु गजमेर बोल्दैछु है ओभलडुङ्गाबाट
0: के छ हाम्रो धनुजीको हाल खबर
2: मेरो एकदमै ठिकै छ हजुर हजुरको के छ
0: मेरो पनि एकदमै ठिकै छ धनुजी अरू सबै ठिकै छ है
2: सन्चै हुनुहुन्छ नि
0: एकदमै ठिक छु
2: हजुर हजुर खाजा
0: भने भइसक्यो धनुजी तपाईँको भयो
2: मेरो पनि भइसक्यो भन्नुपर्छ है त
0: ठिकै छ आज भने हामी धेरै कुराकानी गर्दैनौँ धनुजी तपाईँलाई थाहा नै छ होइन आज के दिन हो कस्तो दिन हो भनेर तपाईँले दोहोरी गाउनुहुन्छ कि अरू केही गर्नुहुन्छ
2: दोहोरी गाउँछु म त
0: दोहोरी गाउनुहुन्छ होइन हामी कुन सम्बन्धमा रहेर दोहोरी गाउन सक्छौँ
2: हामी अब हजुरलाई कुन कुन साइनो लाएर दोहोरी गाउन मनहुन्छ अब
0: तपाईँले सुरु गर्नुहोस् तपाईँले जस्तो तरिकाले गाउनुहुन्छ म सोही अनुसार गाउन तयार
2: दिदी बहिनी भएर गाउन त
0: दिदी बहिनी भएर गाउने तपाईँले सुरु गर्नुहुन्छ कि मैले सुरु गरौँ
2: गाउनु न सुरु गर्नु न

0: एलाई छौ बेसना चिन्न नि नसक्ने आइछ फेसना। सुरु गर्नुस् तानुजी।
1: हुन्छ।

0: फेरि फर्काउनु पर्ने हो कि सक्काउनु पर्ने हो?
1: फर्काउनु न,
0: हामी दुई दुई टुक्का मात्रै भनेको थियौँ धनुजी, फर्काउँ कि के गरौँ?
1: फर्काउनु न, म एउटा फर्काउँछु अनि त्यहाँबाट छोडिदिउँ।

0: पेसना धनुजी
1: हजुर
0: अहा निकै नै मिठो कुराकानी होइन दिदी बहिनी बिच कहिले काहीँ यस्तो पनि हुन्छ कि होइन त अहा निकै नै रमाइलो भयो होइन दोहोरी एकदमै मिठो रमाइलो पनि भयो होइन हामीलाई त एकदमै रमाइलो लाग्यो अब सुन्ने दर्शकहरूलाई पनि एकदमै मनोरञ्जन लिनुभएको छ भन्ने आशा राख्दै अर्को शनिबार पुनः हाम्रो धनुजीसँग एकदम रमाइलो खालको दोहोरीमा फेरि भिडन्ता गर्ने आशा राख्दै अहिलेको लागि भने छुटौँ है त नमस्कार अहँ धनुजी आउनु भएको थियो होइन धनुजीको र मेरो दोहोरी खासै रोकिएला जस्तो थिएन तर समय अनुकूल होइन अब के गर्नु हामी समय अनुसार चल्नु पर्ने हुन्छ हामी धनुजीसँग मात्रै दोहोरी गाएर हुँदैन हामीसँग धेरै साथीहरू दोहोरी गाउने गाउने गाउने भनेर एकदम पर्खाइमा बस्नु भएको छ होइन हामी उहाँहरूसँग पनि दोहोरी गाउनु पर्ने हुन्छ तपाईँहरू पनि आउँदै गर्नुहोला 048 40 40 00 26 यति बेला भने अर्को कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
2: नमस्कार
0: विक्रमजी के आरामै हुनुहुन्छ
2: एकदम आराम हजुर हाम्रो पुस्तक बत्ती गएर जात्रै भन्नाले
0: हजुर खाजा खानु भयो नि है विक्रमजीले हाम्रो विक्रमजीले पनि पक्कै दोहोरी नै गाउनुहुन्छ होइन त
2: एकदम
0: कुन सम्बन्धमा गाउन चाहनुहुन्छ हाम्रो विक्रमजीले त हाम्रो यो त भइहाल्यो कुन सम्बन्धमा भने चाहिँ मैले नै सुरु गर्न पर्ने हो
2: तपाईँ उठाउनु
0: ठिकै छ विक्रमजी म आफै सुरु गरेँ है त

0: があるんです。विक्रम जी
1: हजुर हजुर
0: तपाईले पुनः गाउनु त तपाईको मैले टुक्का नै सुनिन
1: ए गीत गाउनु पाउने नाचि हो लाउ जानु जति फुलै छैना सेलै छु छु मधु नि नपत्रि आइ छ छैना सेलै छु छु छैना दिल नि नपत्रि आइ छ छैना

ये आफन्तनी शत्रु झैं बन्छन् कि घरबारे केटी लेख

Thank you.

0: आइरहेको छ फेसमा विक्रमजी फर्काउन सक्नु भएन कि समयले ख्याल गर्नुभयो तपाईँलाई विशेष धन्यवाद छ विक्रमजी होइन आउनुभयो निकै नै रमाइलो कुराकानी भयो निकै नै रमाइलो घम्साघम्सी पनि भयो होइन अब दोहोरी हो दोहोरीमा जस्तो शब्दहरू पनि युज हुन्छ होइन जस्तो शब्दहरू पनि प्रयोग हुन्छ जुन सम्बन्धले पनि हामी अगाडि बढ्नु पर्ने हुन्छ तर दोहोरी भनेको दोहोरीमै सीमित रहन्छ तपाईँहरूलाई थाहा भएकै कुरा हो हामीसँग यस्तै रमाइला दोहोरी गाउन तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन 048 40 40 0026 तपाईँहरूको लागि एकदमै खुल्ला तपाईँहरू आउन सक्नुहुन्छ हामीसँग धेरै समय पनि छैन तपाईँहरूलाई थाहा नै छ हामीसँग थोरै समय छ तर थोरै समयमा पनि हामीले तपाईँहरूलाई धेरै मनोरञ्जन दिने आशाले तपाईँहरूमा आज पुनः शनिबार पनि फेरि कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ होइन कार्यक्रम हाम्रो शनिबार चाहिँ हुन्थेन तर तपाईँहरूलाई एकदमै रमाइलो होस् तपाईँहरूलाई रेडियो सुन्ने हौसला अझै धेरै मिलोस् होइन रेडियो सुन्न मन अझै धेरै लागोस् हाम्रो रेडियोलाई धेरै माया गरिदिने श्रोताहरू हुनुहुन्छ अझै धेरै श्रोताहरू बढ्नुभयो भने हामीलाई धेरै खुसी मिल्छ भनेर नै हामीले नयाँ नयाँ कार्यक्रमहरू लिएर आएका हौ तपाईँहरूमा यति बेला भने अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
1: नमस्कार हजुर
0: आहा नमस्कार कहाँदेखि कसको नमस्कार
1: म बोल्दै थिएँ त सुन्नु सुन्नुभएको थियो कमला विशी है
0: अहँ के छ हाम्रो कमलाजीको हालखबर मेरो पनि एकदमै ठिकै छ नि कमलाजी आज भने तपाईँ मसँग पहिलोचोटि कुराकानी गर्नुभयो तपाईँलाई विशेष स्वागत छ होइन एकदमै रमाइलो दिनको सुरुवात गर्नुभयो त तपाईँले ठिक छ निकै नै कुराकानी त हाम्रो अन्य दिन पनि भइहाल्छ आज भने कार्यक्रमतर्फ नै जाउँ है तपाईँले दोहोरी गाउनुहुन्छ कि अरू केही
1: हुन्छ म दोहोरी नै गाउँछु नि त
0: कुन कस्तो सम्बन्धमा दोहोरी गाउन सक्नुहुन्छ
1: कस्तो सम्बन्ध
0: सुरु गर्नुहोस् न त तपाईँले

0: कमला आज आउनु भएको थियो होइन, निकै नै रमाइलो तरिकाले गम्छा गम्छी होइन, पीडा कतिपय दोहोरीहरू सबै दोहोरीहरू रमाइला मात्रै हुँदैनन् होइन, कति दोहोरीहरू त हामी गाउँदा गाउँदै पनि रुने खालको पनि हुन्छ होइन, तपाईँहरूलाई सोही दोहोरीहरू पनि हामी सुनाउने नै छौँ होइन। अब मिल्न पर्यो होइन, सबै कुरा मिल्न पर्यो, कतिपय कुराहरू सधैँभरि रमाइलोको लागि मात्रै दोहोरी हुँदैन, कतिपय पीडाहरूको बारेमा नै दोहोरी हुन्छ, तर सबै दोहोरीमा भनिएका शब्दहरू सत्य पनि हुँदैनन् होइन, त्यो पनि बुझ्नु होला पनि भन्न चाहन्छु होइन, ए फल्नले यस्तो भनेको थिएँ के हो भनेर फेरि घरतिर कुरा पनि चल्ला होइन, त्यो चाहिँ नहोस्, किनभने दोहोरी भने दोहोरी नै हुन्छ, दोहोरीमा जस्तो अब उहाँ र म दिदी बहिनी भनेर दिदी बहिनी एकअर्कामा पीडा सेयर गर्न, अब कहिले श्रीमान श्रीमतीको कुरा मिल्दैन, त्यो झगडा होला कहिले के होला होइन, यस्तै भइरहेको छ दोहोरी भन्ने कुरा, यस्तै नै हो होइन, यस्तै यस्तैमा रमाइलो रमाइलो हुँदै जाने हो। हाम्रो सम्झना आजीले पनि एकदमै आनन्द लिइराख्नु भएको छ होइन दोहोरी सुनेर, तपाईँहरू पनि पक्कै पनि एकदमै आनन्द लिइराख्नु भएको छ, कतिपय शब्दहरूले तपाईँलाई अलिकति मनमा हानेको पनि होला, जे छ जस्तो छ होइन, दोहोरी हो यसलाई सत्यमा नलैजानु होला होइन, दोहोरी हो दोहोरीमै सीमित राखिदिनु होला पनि भन्न चाहन्छु, तपाईँहरू आउन सक्नुहुन्छ हामीसँग अब भने समय छैन भन्न पनि चाहन्छु होइन, अब 4:51 भइसक्यो, हामी तपाईँहरूसँग पुनः अर्को शनिबार पनि यस्तै मिठा मिठा दोहोरी लिएर तपाईँहरूमा आज उपस्थित हुने नै छौँ। यति बेला भने मलाई फेसबुकतिर पनि जानुपर्ने हुन्छ होइन, फेसबुकतिर पनि धेरै साथीहरू हुनुहुन्छ हामीलाई माया गर्ने, हामीलाई धेरै कमेन्टहरू गर्ने होइन, हामीलाई सल्लाह सुझाव दिने हाम्रो प्यारा प्यारा साथीहरू हुनुहुन्छ धेरैजना, उहाँहरूको पनि कमेन्ट पढ्नुपर्ने हुन्छ, मैले सोही कमेन्ट पनि पढ्न जाँदैछु होइन, तपाईँहरू हामीले सकभर त एकजना साथीलाई लिने प्रयास गर्छौँ, यदि भएन भने चाहिँ माफ गरिदिनु होला पनि भन्न चाहन्छु। सौरभजी हुनुहुन्छ, हेलो गुरुसिस, गुड आफ्टरनुन, म बागसोर नगरपालिका 8 मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी सरलाई सम्झना चाहन्छु, अनि आज विशेष धन्यवाद। नमस्कार सन्चै हुनुहुन्छ हजुर, खाना खानुभयो हजुरले, लाउथे माया भन्ने गीत बजाइदिनु न भन्नुभएको छ, तपाईँको गीत अवश्य नै बजाउनेछौँ, प्रयासमा जुट्नेछौँ, यदि भएन भने चाहिँ माफ गर्नुहोला। विष्णु आचार्यजी हुनुहुन्छ, मिस यु भन्नुभएको छ, धेरै धेरै धन्यवाद। बाबुरामजी, दिदी हजुर नमस्ते, म बाबुराम मगर हो ओखलढुङ्गाबाट भन्नुभएको छ, पोखरेली घर भइहाल भन्नुभएको छ, रञ्जित कालले धेरै माया भन्नुभएको छ, रामजीले पानी परेर हैरानु भयो भन्नुभएको छ, ख्याल राख्नुहोला, नमस्ते नमस्कार, म सिन्धुलीबाट भन्नुभएको छ हाम्रो जीले पनि, यति बेला भने कोही साथी सम्पर्कमा हुनुहुन्छ हामीले उहाँलाई स्वागत गरौँ, किनभने आज हामीले दोहोरीतिर नै पहिलो प्राथमिकता दिने भनेर हामीले पहिले नै भनिरहेका छौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि कस्तो नमस्कार? के भन्नुभयो? सपना भन्नुभयो? के छ हाम्रो सपनाजीको हालखबर? भइसक्यो भन्नुपर्छ, तपाईँको सानो आवाज एकदमै सानो सुनेको छु नि मैले सपनाजी, म त ठुलै बोल्या छु है, ठिक छ, अब केही समस्या होला आज भने हामी दोहोरी नै होला है, अहँ भइहाल्छ सपना, चाहिँ सुरु गर्नुहोस्।
1: हुन्छ,
0: निकै नै मिठो सुनाउनु भयो सपनाजी, तपाईँलाई विशेष धन्यवाद छ होइन, आगामी बसाइमा पनि मिठो कुराकानी अवश्य नै हुनेछ हाम्रो सपनाजीसँग, आजको लागि भने छुट्टी भयो त। नमस्कार सपनाजी, आउनु भएको थियो होइन, उहाँले नि निकै नै मिठो सुनाएर गइसक्नु भएको छ, आज एकदमै रमाइलो भयो लाग्छ मलाई होइन, म त एकदम आनन्द एकदम मनोरञ्जन लिए, नजानी नजानी पनि टुक्काहरू फर्काइरहे होइन, के कस्तो टुक्काहरू फर्काए त्यो आफैलाई पनि थाहा छैन होइन, मलाई चाहिँ यो गाउने बेलामा चाहिँ मैले यताउता कतै पनि सम्झिन्न होइन, ठ्याक्क गीतमा मात्रै रहेर चाहिँ गाउँछु होइन, यस्तै हो, कहिले के भन्यो होला कहिले के भन्यो होला, मात्र गीतमा मात्र यो भनेर बुझिदिनुहुन्छ हाम्रो प्यारा सम्पूर्ण साथीहरू आमा बुवा हजुरबा हजुरआमा सबैजनाले थाहा छ भन्दै अब हामी कार्यक्रम कालीबुढालीको बसाईबाट बिदा हुने बेला भइसकेको छ। आफ्नो ख्याल राख्नुहोला, कतै पानी परिया छ भनेर हामीलाई सूचना गरिराख्नु भएको छ। आफ्नो ख्याल राख्नुहोला, बाहिर ननिस्किनु होला होइन, घर परिवारलाई पनि ख्याल राख्नुहोला पनि भन्न चाहन्छु भन्दै आज कार्यक्रममा हामीसँग दोहोरी भिन्नता गर्नको लागि धनु विक्रम कमला सपना तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद। एकदमै मिठो मिठो दोहोरीहरू गाउन पाइयो, तपाईँहरू आगामी दिनहरूमा पनि आउनुहुन्छ भन्ने आशा छ। तपाईँहरूले आफ्नो साथीहरू होइन आफ्नो आफन्तीहरू कसैले सक्नुहुन्छ भने पनि उहाँहरू समक्ष पनि हाम्रो भिडियोहरू पठाइदिन सक्नुहुन्छ होइन, हामी फेसबुक लाइभमा छौँ, सेयर गरेर उहाँहरूसित पठाइदिएर अर्को शनिबार पनि पुनः तपाईँहरूमा आज हामी आउने नै छौँ। आफ्ना आफन्तीहरू लाई पनि जानकारी दिन सक्नुहुन्छ पनि भन्न चाहे भन्दै अर्को शनिबार फेरि तपाईँहरूसँग घम्सा घम्सी लिएर अवश्य नै आउने नै छु भन्दै आजको कार्यक्रम कालीबुढालीको उपसाईबाट वेद मलाई यतिन्जेलसम्म प्राविधिकबाट मिठो साथ दिने हाम्रो प्यारी सम्झना खड्कीले होइन धेरै माया होइन अनि धेरै धेरै धन्यवाद। उहाँले मलाई हरेक कुराहरूमा सपोर्ट गर्नुहुन्छ, खुसी लाग्छ होइन भन्दै तपाईँहरूलाई पनि सबैलाई धेरै माया, आफ्नो ख्याल राख्नु भन्दै एउटा मिठो गीत सुपारी राम्रो म त के राम्रो छु र है मायाको हेराइ हो राम्रो भन्ने एकदमै मिठो गीत तपाईँहरूकोमा आज छोड्दै आजको बसाईबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु। नमस्कार, बाई बाई।

0: अहिले साँझको 5 बज्यो। हजुरको रेडियो 102.1 मेगा।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: Kajaria Tiles, your world-class luxury.
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।

0: तपाईको मन जित्छ बारम्बार
1: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु हो ए भाउजू कति राम्रो स्वाको

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाको हतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
0: ए काका काकी, के को गन्थन मन्थन हो?
2: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854040305, 0484043305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
6: Kajaria Tiles, your world-class luxury.
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको

0: व्यावसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
3: कसरी फलिरहेछ, तपाईँको देशमा छन् छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
4: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब कहाँ फेरि हतदाम बस्यो त्यति बस्ने,
3: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या, यो बिचौलियाले अलिकति धेरै खेलाइने।
5: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
6: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
7: गत वर्ष तोरेका तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
2: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
3: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ चामलसँग ल्याएर वजन गर्ने, मेरो काम त्यो थियो। किसानको सुविधा ल्याउनु पर्छ यो देशमा, किसान उभर नलाग्नु देशको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
2: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
5: कार्यक्रम कृषि सवाल।
9: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हामीले स्वास्थ्यको कुरा, खानपानको कुरा त गर्दै नै छौँ, डाक्टर यन्दर गैरीसँग गरेको कुराकानीलाई विशेष महत्व दिएका छौँ भने, आजदेखि नै नेपालमा चाहिँ नेपाल भूमि बैङ्क लिमिटेड आएको छ र विशेष गरी भूमिको व्यवस्थापनको लागि चाहिँ यो बैङ्क

0: अगाडि बढेको छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ र यसको एउटा सामान्य प्रोमो पनि हामीले तयार पारेका थियौं। त्यो प्रोमो पनि आजको श्रृंखलामा राख्ने प्रयास गरेका छौं।
1: समय आफ्नो गतिसँगै बित्दैछ। तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन, वा पछ्याइ र संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि? अब चिन्ता छोड्नुहोस्। माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इकोसिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरिफाट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514 30081, 98514 30081।

0: फेर्सी र स्वास्थ्यका कुराहरूलाई पनि सँगसँगै जोड्ने प्रयासमा हामी आजको श्रृङ्खलामा केन्द्रित हुने प्रयास गर्दैछौँ। र हामीले हुन त पछिल्लो समयमा विभिन्न कारणले गर्दा विषाक्त खानपान, विषादीको अत्यधिक प्रयोग, रसायनको प्रयोगको कारणले गर्दा चाहिँ अत्यधिक मात्रामा पछिल्लो समयमा विभिन्न खालका रोगहरूको समस्याबाट हामी पीड़ित हुनु परेको त्यो यथार्थ हामी सँगै छ। र हाम्रै पुस्ताहरू धेरै रोगी भएका छन् विभिन्न कारणले गर्दा। र यो समयमा हामीले पक्कै पनि अर्ग्यानिक चिजहरू, जैविक पद्धतिबाट उत्पादन गरिएका चिजहरू चाहिँ सेवन गर्नुपर्छ भन्ने कुराहरू ल्याउँदै गर्दा पनि विकल्प नहुँदा बाध्यता छन् जनताहरू विषाक्त चिजहरू खानको लागि। यद्यपि प्रयासरत पछिल्लो समयमा चाहिँ उपभोक्ताहरू पनि चनाखो भएको अवस्थामा चाहिँ हामीले एउटा खानपानका कुराहरूलाई ध्यान दिनुपर्ने कुराहरू, हामीले कस्ता चिजहरू कसरी खाने एउटा पाटोबाट, र हामी रोगी भइसकेका छौँ भने चाहिँ अब चाहिँ यसलाई कसरी सुधार्ने, हाम्रो एकपटक पाएको जीवनलाई कसरी हराभरा बनाउने, कसरी फलाउने, कसरी फुलाउने, र हामी कसरी सन्तुष्ट हुने, स्वास्थ्यको हिसाबले हामी कसरी स्वस्थ रहने भन्ने विषयलाई हामी सँगसँगै उठाउने प्रयास स्वरूप चाहिँ आज हामीले लामो समयदेखि चाहिँ प्राकृतिक चिकित्साको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तित्व अर्थात डाक्टर यमजन गैरीलाई नै स्टुडियोमा निम्त्याएका छौँ। र उहाँको अनुभव सुन्दा मात्रै पनि हामीलाई स्वास्थ्यको क्षेत्रमा लाग्नको लागि एउटा रोग लाग्ने नदिने केही विकल्पहरू पनि छन्, केही उपायहरू पनि छन्, हामीले यो उपायको कुरा, र हामी रोगी भइसकेका छौँ भने पनि विकल्पहरू छन् है, हामीले यो चाहिँ अवलम्बन गर्नु पर्यो, यो चाहिँ पद्धतिलाई अवलम्बन गर्नु पर्यो भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलामा दिने प्रयास स्वरूप चाहिँ आज हामीले प्राकृतिक चिकित्सा र सँगसँगै हामीले खानपानका कुराहरूमा पनि केन्द्रित हुँदैछौँ। र हामीले खाँदा कसरी खाने, के खाने, र हामीले कसरी चाहिँ सही चिज खाने भन्ने खालको सन्दर्भ पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गर्दैछौँ। आजका अतिथि अर्थात् डाक्टर यञ्जन गैरी योग तथा चिकित्सक संघका समेत उपाध्यक्ष हुनुहुन्छ, केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। सँगसँगै उहाँ चाहिँ हिमालयन प्राकृतिक अस्पताल मध्य मानेश्वरमा रहेको छ, यसका समेत संस्थापक फाउन्डर हुनुहुन्छ भने काठमाडौँ प्राकृतिक अस्पताल वसुन्धरामा रहेको छ, यसका समेत मेडिकल डाइरेक्टर हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ। लामो समयदेखि यो क्षेत्रमा चाहिँ काम गर्दै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्दछौँ। डाक्टर नमस्कार, यहाँलाई स्वागत
1: छ। नमस्कार
0: डाक्टर साहब, यो प्राकृतिक चिकित्सा भनेको चाहिँ के रहेछ? अलिकति यो आयुर्वेद र प्राकृतिक चिकित्साको चाहिँ एउटै हो कि भन्ने खालको जनमानसमा चाहिँ एउटा भ्रम पनि देखिया छ, फरक हो या एउटै हो?
1: के छ भने प्राकृतिक चिकित्सा र सुरुमेद पनि सुन्नु, प्राकृतिक चिकित्सा र आयुर्वेद भनेको चाहिँ नितान्त दुईटा प्रिन्सिपल, दुईटा सिद्धान्त, फरक सिद्धान्त बोकेका पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धतिहरू हुन्। विशेष गरी प्राकृतिक चिकित्साको नाता प्राकृतिक चिकित्सा भनेको विशुद्ध औषधिविहीन चिकित्सा पद्धति हो, जुन चिकित्सा पद्धतिले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। र यसमा चाहिँ पञ्चमहाभूत सिद्धान्तमा प्राकृतिक चिकित्सा आधारित रहेको हुन्छ। पञ्चमहाभूत भनेको पृथ्वी, आप, तेज, वायु, आकाश, यिनै पृथ्वी प्राकृतिक स्रोत र साधनहरूबाट चाहिँ रोगको निदान गर्ने कुनै पनि उपचार पद्धतिलाई हामी प्राकृतिक उपचार, प्राकृतिक चिकित्सा अथवा प्राकृतिक उपचार पद्धति भन्ने गर्दछौँ।
0: डाक्टर, जस्तो पछिल्लो समयमा मैले अगाडि पृथ्वीमा पनि जोडे, विभिन्न खालका रोगहरू विभिन्न कारण छन्, हाम्रो खानपान, रहन सहन, हाम्रो बसाइ सहर केन्द्रित लगायत विभिन्न खालका रोगहरू चाहिँ पछिल्लो समयमा अझै बढी रोगहरू आएका छन्, र हरेक घरमा एउटा न एउटा रोगीको संख्या बढ़िया छ, एउटा अलिक ठूलो रोग, दीर्घ रोग हामीले जुन भन्ने गर्छौँ, यो समस्या हुँदै गर्दा चाहिँ पछिल्लो समयमा यहाँहरू जस्ता व्यक्तिहरू लाग्नु भएको छ विभिन्न खालका पद्धति विकल्पहरू खोज्ने क्रममा चाहिँ प्राकृतिक चिकित्सा पद्धति चाहिँ सही छ है भन्ने खालको सन्देश दिनुभएको छ, वर्षौंदेखि ठिक नभएकालाई उपचार पनि गर्दै आउनु भएको छ, यहाँहरूको सफल देखिया छ, सार्थकता पनि देखिया छ। यद्यपि यो विभिन्न कारणले गर्दा रोग लाग्दै गर्दा चाहिँ एउटा रोग नलाग्ने विकल्प किन भन्दा आज जनमानसले त्यही नै खोजेको अवस्था छ, अर्को चाहिँ रोग लागिसकेको छ भने चाहिँ सही पद्धति उपचार के चाहिँ हुन सक्छ त, साँच्चीकै निर्मूल चाहिँ कसरी हुन्छ त भनेर आज जनमानसले यो खोजेको अवस्था पनि छ। यो अवस्थालाई निर्मूल पार्नको लागि यहाँहरूकै भाषामा भन्दा प्राकृतिक चिकित्सा नै सही विकल्प छ, पहिलो विकल्प हो भनेर यहाँले भन्नुभएको छ, यो विषयलाई अलिकति प्रश्न दिनु छ, सबैले बुझ्ने गरेको।
1: अब मेन चाहिँ रोग के कारणले लाग्छ र निरोगी निरोगी कसरी बन्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो असिमजी। अव्यवस्थित जीवनशैली, बढ्दो तनाव र अव्यवस्थित भोजन नै रोगको प्रमुख कारण हो, र यसलाई सही तरिकाले यसलाई निरोगी बन्नको लागि रोगको प्रमुख कारण चाहिँ यी तीन चिज छन् भने रोगलाई चाहिँ रोगीबाट निरोगी बन्नको लागि, दीर्घजीवी बन्नको लागि, स्वस्थ बन्नको लागि चाहिँ व्यवस्थित खानपान, व्यवस्थित जसलाई हामी व्यवस्थित भोजन भन्छौँ, तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैली, हामीले दिनानुदिन गर्ने हाम्रो जीवनशैली नै महत्वपूर्ण हाम्रो स्वास्थ्य उपचारलाई अथवा स्वास्थ्यलाई निरोगी बन्नको लागि चाहिँ महत्वपूर्ण भूमिका चाहिँ हाम्रो दैनन्दिन गर्ने हामीले क्रियाकलापले चाहिँ महत्वपूर्ण भूमिका हुन्छ। यसै क्रममा चाहिँ प्रायोग तथा प्राकृतिक चिकित्साले चाहिँ तपाईँको चाहिँ स्वास्थ्यका मूल चारवटा आयाममा रहेर काम गरेको हुन्छ, जुन चारवटा आयाम भनेको हामीले प्रिभेन्सन, प्रमोसन, क्युरेटिभ र रिहेबिलिटेटिभ यो चारवटा एस्पेक्ट अफ हेल्थ जुनलाई हामीले हेल्थको चारवटा एस्पेक्ट छ यी चारवटा एस्पेक्ट अफ हेल्थलाई नै कभर गरेर जस्तै रोग लाग्नै नदिने रोग लागिसक्यो भने निदान गर्न सकिँदैन भने त्यसलाई चाहिँ हेल्दी बनाउने र त्यो चाहिँ क्योर गर्ने रोगलाई निर्मूलन गर्ने र अङ्गभङ्ग भइसकेकोलाई चाहिँ रिहेबिलिटेसन गर्ने पुरा स्टप गर्ने यो चारै चिज चाहिँ प्राकृतिक चिकित्साले चाहिँ एकदम राम्रोसँग चाहिँ उपचार गर्न सकिन्छ प्राकृतिक चिकित्साका सिद्धान्तहरूबाट प्राकृतिक चिकित्सामा भनेका सिद्धान्तहरू भोजनका सिद्धान्तहरू होस् अथवा प्राकृतिक चिकित्सा उपचार पद्धतिका सिद्धान्तहरूबाट चाहिँ हामीले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन सकिन्छ भन्ने नै यिनै चारवटा एस्पेक्ट अफ हेल्थमा चाहिँ प्राकृतिक चिकित्साले काम गर्ने हुँदाखेरि नै हामीले सर्वोत्कृष्ट चिकित्सा पद्धति हो र हामी चाहिँ रोगीलाई निरोगी बनाउन सक्छौँ भनेर चाहिँ हामीले अहिले उपचारहरू लिइरहेका छौँ जुन उपचार सफल पनि भएका छन् कति पटक तपाईँहरूले पनि हेर्नुभएको छ बिरामीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्नुभएको छ असिमजीले त्यहाँ बिरामीहरूका कुराहरू पनि हजुरले सुन्नुभएको छ हामीले त्यहाँ चाहिँ केमिकलयुक्त औषधिहरूबाट लिएर आउनु खाइरहनु भएकोहरूलाई हामीले चाहिँ औषधि छुटाएका पनि छौँ र हामीले छुटाउने क्रममा चाहिँ एउटा भ्रम के छ भने प्राकृतिक चिकित्साका नाममा एउटा भ्रम पनि छ यो कुरा हामीले उजागर गर्नु पनि छ के छ भने एलोपेथी मेडिकेसन आधुनिक चिकित्सा पद्धतिबाटलाई नै हामीले बाइकट गरेर जान खोजेको होइन हाम्रो लागि आधुनिक चिकित्सा पद्धति वैकल्पिक चिकित्सा पद्धति हो भने वैकल्पिक चिकित्सा उनीहरूको लागि हामी वैकल्पिक चिकित्सा पद्धति हौ त्यही कारणले गर्दाखेरि हामीले हाम्रो तर्फबाट रिजल्ट दिइसकेपछि बिरामीलाई सही खानपान सही तपाईँको चाहिँ तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैलीमा चाहिँ यसरी बस्न सकिन्छ है भनेर बिरामीहरूलाई अथवा चाहिँ साधकहरूलाई हामीले चाहिँ गाइड गरिसकेपछि उहाँहरूको शरीरमा आएको उहाँको चाहिँ स्वास्थ्यमा आएको परिवर्तनले चाहिँ औषधिहरू रोक्नुपर्ने अवस्थामा कति बिरामीहरू पुग्नुहुन्छ ती बिरामीहरूलाई हामीले सम्बन्धित चिकित्सक जो चिकित्सकले उहाँहरूलाई चलाउँदा उहाँहरूकै उहाँहरूमा यो डाटा लिएर गइसकेपछि उहाँहरूले नै यसको चाहिँ फाइनल गर्ने हो हामीले नै बिचमा चाहिँ छुटाउनु यो खानै हुन्न प्रेसरको औषधि खानै हुन्न सुगर औषधि खानै हुन्न भन्दैनौँ हामीले ती औषधि पनि खानुहोस् र जीवनशैलीलाई नै सही बाटोमा चाहिँ लिएर अगाडि बढौँ त्यो गर्दा गर्दै चाहिँ औषधिको चाहिँ ट्यापरिङ चाहिँ सम्बन्धित चिकित्सकले नै गर्नुहुन्छ भनेर हामीले यसरी नै उहाँहरूलाई काउन्सिलिङ गर्छौँ र प्राकृतिक चिकित्साका नाममा चाहिँ यहाँ बजारमा चाहिँ यो खानै हुन्न यो गर्नै हुन्न यो चिकित्सा पद्धति त्यो चिकित्सा पद्धतिभन्दा पनि एउटा मानव स्वास्थ्यको लागि चाहिँ रोगीलाई निरोगी कसरी बनाउने भन्ने हामी चाहिँ पूर्ण केन्द्रित रहेका छौँ एउटा चाहिँ एउटा प्राकृतिक चिकित्साको रूपमा हामीले चाहिँ अहिले चाहिँ त्यसरी नै अस्पतालहरू सञ्चालन गरिरहेको छ
0: डाक्टर जसो यहाँकै भनाइलाई आधार मान्दा अहिले अरू धेरै विकल्पहरू छन् र यसमध्येमा सही विकल्प चाहिँ प्राकृतिक चिकित्सा पद्धति नै हो भन्न सकियो हामीले पनि
1: के छ विकल्प के छ भने अब त्यसको चाहिँ रोगको कन्डिसन हेरेर हुन्छ यदि मान्छे दीर्घकालीन रोगी छ भने प्राकृतिक लाइफ स्टाइल म्यानेजमेन्ट गरेर अथवा उसको स्ट्रेस म्यानेजमेन्टहरू गरेर उसको जीवन पद्धतिलाई नै परिवर्तन गर्न सकिने जस्तो दीर्घकालीन उच्च रक्तचाप मधुमेह होस् अथवा मोटोपनाका समस्याहरू हुन् र पोस्टरल डिसअर्डर जस्तै नखाइसकिने समस्याहरू हुन् ती कुराहरूलाई चाहिँ हामीले चाहिँ इमर्जेन्सी म्यानेजमेन्टको आधारपछि चाहिँ हामीले चाहिँ दीर्घकालीन रोगहरूबाट ग्रसित मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सा पद्धति सबभन्दा राम्रो विकल्प हो भने यदि कसैको लागि चाहिँ एक्सिडेन्ट भयो हात खुट्टा फ्र्याक्चर भयो त्यसको लागि चाहिँ आधुनिक चिकित्सा पद्धति चाहिँ त्यसको फेरि प्रमुख चिकित्सा पद्धति भन्छ चिकित्सा पद्धतिको रोग पनि बिरामीको रोग अनुसार चाहिँ कुन चिकित्सा पद्धतिले बढी कुन काममा गर्छ र हामीले चाहिँ डाटा बेसिसमा र थ्योरी र रिसर्चका आधारमा चाहिँ हामीले उपचार गर्ने हुँदाखेरि हामीले बिरामीको डिजिजमा चाहिँ डिपेन्ड गर्छ यो कुन चाहिँ उपचारमा चाहिँ कुन चाहिँ डिजिजमा चाहिँ हामी सक्सेस छौँ र अहिलेसम्मको अवस्थामा चाहिँ हामी दीर्घकालीन रोगमा चाहिँ अहिलेसम्म हामी कम्युनिकेबल र एक्युट कन्डिसनमा बाहेक लङ टर्म जस्तो क्रोनिक डिसअर्डरहरूमा अथवा चाहिँ पेटका समस्याहरू मुटुका समस्याहरूमा दीर्घकालीन रोगहरूमा चाहिँ हामीले अहिलेसम्म राम्रो
0: सफल पनि हुनुभएको छ डक्टर अब अर्को प्रसङ्ग जस्तो हामीले हेर्दा चाहिँ पछिल्लो समयमा मैले अगाडि थोरै मात्र जोडेको थिएँ पृष्ठभूमिमा चाहिँ विषाक्त खानपान रसायनको अत्याधिक प्रयोग विषादीको प्रयोगको कारणले गर्दा हाम्रो अवशेषहरू केही मात्रामा रहँदै गर्दा यति नै अवशेष रह्यो यतिलाई रोग लाग्यो भन्ने तथ्याङ्क त छैन यो खोज्न पनि गाह्रो हुन्छ यद्यपि पछिल्लो समय हेर्ने भने 3 दशक 8 दशकको आकलन गर्ने हो भने चाहिँ विषाक्त खानपान विषादी रसायनको प्रयोगले गर्दा अत्याधिक मात्रामा रोगीहरूको संख्या बढेको छ र यसको निदान पनि विशेष गरी पछिल्लो समयमा प्राकृतिक चिकित्साहरूले बिस्तारै निदान सल्भ गर्दै गएको अवस्था पनि छ यद्यपि बिग्रिसकेको हुनाले सल्भ गर्न अलिक गाह्रो पनि छ होला यो विषाक्त खानपानको कारणले भएका रोगहरूलाई अब न्यूनीकरण गर्ने उपाय के हुन सक्छन्
1: अब विशेष गरी के छ भने विषाक्त त अहिलेसम्म नेपालमा मापन गर्ने कुराहरू एकचोटि बजारमा हल्ला पनि आएका थिए यति मात्राको विदेशहरूमा त तपाईँको विषाक्त कति छ के छ कुनमा कति विषाक्त छ भन्ने चाहिँ मापन हुन्छ त्यसको लागि मेजरमेन्ट हुन्छ अहिलेसम्म त हाम्रोमा चाहिँ कुनै पनि छैन र बढ्दो चरम व्यापारीकरणले गर्दाखेरि नै हाम्रो मानव स्वास्थ्यलाई ख्याल नगरिकन चाहिँ व्यापारीकरणले गर्दाखेरि नै अहिले तपाईँको चाहिँ हरेक चिजमा चाहिँ रिफाइन्डका कुराहरू, अब तपाईँको चाहिँ खानेकुराहरूमा केमिकलयुक्त कुराहरू, हाइब्रिडका कुराहरू, हिजोका दिनमा तपाईँले हामीले खाने फलफुलहरूमा आउने टेस्ट र अहिलेको फलफुलहरूमा आउने टेस्ट, हिजोका दिनमा हामीले खाने चाहिँ मुला, काँक्रो अथवा तपाईँले खाने टमाटरहरू जुन नर्मल कुराहरू छन्, यसमा युज भएका पेस्टिसाइड्सहरू अथवा इन्सेक्टिसाइड्सहरू र व्यापारीकरणलाई भोलि त्यसलाई चाहिँ एक किलोलाई दुई किलो कसरी बनाउने भन्ने एउटा चाहिँ नयाँ नयाँ कुराहरूले चाहिँ गर्दाखेरि नै यो प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ मानव स्वास्थ्यमा चाहिँ यसले अभियसली असर गरेको छ। तिनै कारणले गर्दाखेरि हिजोका डाटाहरू, हिजोका दिनमा अथवा हाम्रा सिनियरहरूले पढेका आधारमा अथवा हिजोका दिनमा किताबहरूमा चाहिँ डाटाहरू के थियो भने उच्च रक्तदाब, मधुमेह, सुगर अरू जस्ता मधुमेह भन्छौँ अथवा थाइरोइडका समस्याहरू चाहिँ के थिए, यी अनेका चाहिँ संसारमै नन कम्युनिकेबल डिज अहिले साइलेन्ट किलरका रूपमा चाहिँ सबभन्दा बढी नन टप 10 डिजिजहरूमा रोगहरू जसले चाहिँ मान्छेको ज्यान लिने गर्दछ, ती रोगहरूमा अहिले चाहिँ तपाईँको चाहिँ कुनै दीर्घकालीन रोगहरू नै आएका छन्। यो किन आएका छन् भन्दा यी बढ्दो चरम हाम्रो खानपानको अव्यवस्थित खानपानले गर्दाखेरि नै आएका छन्, विषादीयुक्त खानाले गर्दा आएका छन्। हामी हिजोका दिनमा खान नपाएर चाहिँ रोगी हुन्थ्यौँ अथवा मर्थ्यौँ भने अहिले खाना नजानेर रोगी भएका छौँ, खाना नजानेर हामी चाहिँ रोगी भएर अस्पतालका बेडमा पुगेका थियौँ पुगेछौँ। हिजोका दिनमा हामी स्वस्थकर खाना खान्थ्यौँ भलै, र अहिले हामीले चाहिँ के छ भने यी कुराहरूलाई न्यूनीकरण गर्न अत्यन्त जरुरी छ। पहिलो कुरा त जबसम्म स्वास्थ्यमा स्वास्थ्य अथवा चाहिँ अब यो नेपाल सरकारको भनौँ, नेपाल सरकारको स्वास्थ्य नीति होस् अथवा त्यसको चाहिँ अब खाद्य नीति होस्, यिनीहरूमा परिवर्तन गर्न जरुरी छ। किन जबसम्म त्यहाँ चाहिँ स्वास्थ्यले नै नेपाल सरकारले अथवा चाहिँ एउटा सरकारले नै नीतिगत रूपमा परिवर्तन गर्दैन भने एउटा व्यक्ति एउटा संस्थाले चाहिँ त्यो भनेको चाहिँ सानो समूहमा सानो चाहिँ दुई चारजना मान्छे, दुई चार सय मान्छेलाई चाहिँ गाइड गर्न सकिन्छ, सिङ्गो समाजलाई नै गाइड गर्न सकिँदैन। र यसमा चाहिँ ठुला कुराहरू व्यापारका कुराहरू छन्, बिजनेसका कुराहरू छन्, ती कुराहरूलाई न्यूनीकरण गर्नु भन्दा पनि एउटा मानव स्वास्थ्यले आफ्नो घरभित्र के गर्न सक्छ त भन्दाखेरि तपाईँको चाहिँ खानाहरूलाई व्यवस्थित खाने, टाइममा खाने, तपाईँको चाहिँ टाइममा खाने हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खाने, र ती सागसब्जीहरू पनि खाँदाखेरि चाहिँ राम्रोसँग धोइपखाली गरेर त्यसलाई चाहिँ राम्रोसँग चाहिँ प्युरिफिकेसन चाहिँ सबभन्दा त्यसलाई चाहिँ शुद्धिकरण गर्ने प्रक्रिया नुन पानीमा सर्टेन टाइममा भिजाएर हुन्छ कि है तातो पानीले धोएर हुन्छ कि राम्रोसँग धोइपखाली गरेर खाने, तर चाहिँ तपाईँको धुँदै नधोइकन अलिअलि धोएका कुराहरू पनि जुन हामीले बजारमा चाहिँ हाम्रो चाहिँ बिक्री वितरणलाई राखिएका छन् ती हाइजेनिक छैनन्, ती कुराहरूलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ भने आफ्नो स्वास्थ्यको लागि चाहिँ आफू नै डाक्टर बन्नु नै सबभन्दा उत्तम विकल्प छ अहिलेको लागि, किनभने नीतिगत कुराहरूले गर्दाखेरि हामीले बजारमा अरूले मेरो स्वास्थ्य चाहिँ रक्षा गरिदिन्छ कि भन्ने कुरामा भन्दा पनि तपाईँ हामी चाहिँ हाम्रो स्वास्थ्य रक्षा कसरी हुन्छ र हामीले आफ्नो डाक्टर आफै कसरी बन्ने भन्ने महत्त्वपूर्ण कुरा हो। र यसमा चाहिँ भोजनको सबभन्दा उत्कृष्ट भोजन नै कि हाम्रो भान्सालाई नै हामीले चाहिँ के औषधालय बनाउन जरुरी छ, भान्सालाई औषधले बनाउनको लागि हाम्रो चाहिँ मरमसलाहरू कस्तो किसिमको प्रयोग गरिरहेको छ, तेल कस्तो किसिमको प्रयोग गरिरहेको छ, तपाईँको चाहिँ हाम्रो चाहिँ हामीले दिनदिन खाने चाहिँ तरकारीहरू कस्ता ठाउँबाट आएछन्, हामीले कसरी किनेर ल्याइएछ, कसरी प्रशोधन गरेका चिजहरू खाइएछ भन्ने कुरा नै महत्त्वपूर्ण कुरा, यी कुराहरूलाई हामीले चाहिँ म्यानेज गर्न सकियो भने धेरै थोरै मात्रामा चाहिँ हामी स्वस्थ रहन सक्छौँ।
0: जस्तो दर्शक यहाँले भन्दै गर्दा भान्सा नै औषधले हुनु पर्यो,
1: हो भान्सा नै औषधालय हुनु पर्यो र आफ्नो स्वास्थ्यको चिकित्सक, आफ्नो स्वास्थ्यको डाक्टर आफै हुनु पर्यो, यी दुईटा कुरामा हामीले चाहिँ महत्त्वपूर्ण कुरा रहेका छन्। यी कुराहरू भनेको चाहिँ डाक्टर बनेर अरूलाई चेक जाँच गर्ने, अपरेसन गर्ने अथवा चाहिँ औषधि प्रिस्क्राइब गर्ने ती डिफ्रेन्ट कुरा भए, आफ्नो स्वास्थ्यको रक्षा गर्नको लागि आफ्नो चिकित्सक, आफ्नो स्वास्थ्य परामर्शदाता आफै बनौ र घरमा भान्सा चाहिँ शुद्ध रह्यो, भान्सामा हाइजेनिक कुरा आयो भने त्यो एउटा घर परिवार नै
0: निकै महत्त्वपूर्ण
1: स्वस्थ रहन सक्छ।
0: जस्तो डाक्टर साहब यो चाहिँ खोजी सबैले गर्नु आवश्यक छ र यो आजको आवश्यकता पनि यही छ, यद्यपि विभिन्न कारणले गर्दा कतिपय बाध्यता छ, कतिपय अवस्थामा अनियोल छ, कतिपय अवस्थामा ठगिएको अवस्था छ र कुन चिज कस्तो छ भन्ने कुरा हामीलाई सही ज्ञान पनि छैन, बाध्यता पनि हुन सक्छ, यद्यपि भएसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका अथवा जैविक उत्पादनलाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ, अर्को कुरा चाहिँ भान्सा नै सुधार्नुपर्छ डाक्टर साहबले पनि भन्नुभएको छ। अब अर्को प्रसङ्ग, जस्तो कुनै न कुनै कारणले गर्दा हाम्रो रोगी भएका छौँ, हाम्रो विभिन्न कारणले एउटा यो विषाक्त खानपान लगायतका अन्य कुरा पनि जोडिन सक्छन्, धेरै कुराहरू हुन्छन्, हामीले पल पलमा फेर्ने सासदेखि लिएर हामीले पिउने पानीदेखि लिएर हरेक कुराहरू चाहिँ स्वास्थ्यसँग जोडिएका विषय हुन्छन्, यसलाई हामीले सुधार्नुपर्छ, अबदेखि सुधार्नु गर्ने कुरा एउटा पाटो हो हामीले भन्दै गर्दा, अर्को पाटोबाट हेर्दा चाहिँ हामी रोगी भइसकेका छौँ, अब यसलाई सुधार्ने कसरी, र यहाँहरू जस्ता व्यक्तिहरू लाग्दै गर्दा यहाँहरू सफल हुनुभएको छ, अन्तिममा विरक्तिएका व्यक्तिहरूलाई अथवा जीवनदेखि निराश भएका व्यक्तिहरूलाई उपचार गरेर प्राकृतिक चिकित्सा पद्धति पद्धतिलाई अवलम्बन गराएर चाहिँ सुधार गर्ने काम र नवजीवन दिने काम पनि गर्नुभएको छ। कतिपय अवस्थामा हामी त्यहाँ पुग्दा बिरामीहरूको सन्तुष्टि, उहाँहरूको नवजीवन, उहाँहरूले नयाँ जीवन पाएको शुरूआत गरेको महसुस गर्दै गर्दाको क्षण अहिले हामीले शब्दबाट व्यक्त गर्न पनि सक्दैनौँ। यद्यपि यो प्रयासमा यहाँहरू सफल देख्नु भएको छ है।
1: हो, धन्यवाद असिनजी, तपाईँले चाहिँ जुन प्रोत्साहन गर्नुभयो, किनभने हाम्रो पब्लिक अवेरनेस र गभर्मेन्टको पोलिसीले गर्दाखेरि नै प्राकृतिक चिकित्सा अलि कान्छो चिकित्सा पद्धति भएको कारणले गर्दाखेरि नै पब्लिक अवेरनेस मान्छेमा छैन। हामी यस्तो देशमा छौँ जहाँ चाहिँ चिकित्सक भनेको आधुनिक चिकित्साका चिकित्सा आधुनिक चिकित्सा क्षेत्रका चिकित्सकहरू र ठुल्ठुलो अस्पतालहरू जुन बिल्डिङहरू नै चिकित्सालयहरू हुन् भन्ने चाहिँ एउटा अवधारणा थियो। हिजोका दिनमा त्यो अवधारणा एकदम थियो भने आजका दिनमा त्यो अवधारणा अलिक घटेर मान्छेले चाहिँ आफ्नो स्वास्थ्यको, हिजोका दिनमा मान्छेको चाहिँ कसरी चाहिँ आफ्नो चाहिँ लाइफ कसरी चलाउने, कसरी खाने, कसरी चाहिँ अब त्यो डे टु डे एक्टिभिटीमा चाहिँ आफ्नो कहाँबाट इन्कमको सोर्सहरू खोल्ने भन्ने कुरामा थियो भने आजको दिनमा मान्छेहरू के छ भने त्यो लेभलभन्दा नेपालीको क्रय शक्ति बढेको कारणले होस् अथवा नेपालीहरूको एजुकेसनको लेभल बढेको कारणले होला, अहिले प्राकृतिक चिकित्सा अथवा अल्टरनेटिभ कुनै पनि स्वास्थ्य आफ्नो मानव स्वास्थ्य आफ्नो स्वास्थ्यको लागि चाहिँ यसमा के छ कसो मिसा छ भलै फलो गरौँ नगरौँ त्यो क्वेसनहरू चाहिँ अहिले चाहिँ होइन यस्तो पानी खानुपर्छ उस्तो स्वास्थ्यको आर्टिकलहरू पनि बढी सेयर हुने के यो पब्लिक हेर्दा सानो कुरा लाग्छ। यी पब्लिकहरू जागरूक भएकै कारणले गर्दाखेरि हाम्रो जस्तो देशमा र हाम्रो चिकित्सा पद्धतिको लागि उन्नति र प्रगति अहिलेसम्म पाउनु जति जुन लेभलमा छ प्राकृतिक योग चिकित्सा प्राकृतिक चिकित्सा त्यो नितान्त म नेपाल सरकारलाई त्यसको क्रेडिट दिन चाहन्न तपाईँको यहाँबाट, किनभने उहाँले नीतिगत रूपमा चाहिँ यो चिकित्सा पद्धतिहरूलाई चाहिँ उजागर गर्न केही पनि काम गर्नुभएको छैन। नीति निर्माणकर्ताहरूले यहाँबाट सुन्नुभयो होला, उहाँलाई दुःख लाग्ला, उहाँले जबसम्म चाहिँ आधुनिक चिकित्सा पद्धतिको चाहिँ साइड बाई साइडलाई प्यारलली चाहिँ अल्टरनेट सिस्टम अफ मेडिसिन वैकल्पिक एकका एक एउटा चिकित्सा पद्धति अर्को चिकित्सा पद्धतिको अल्टरनेटिभ हो, कुनै पनि चिकित्सा पद्धति चाहिँ तपाईँको चाहिँ यो ठुलो यो सानो भन्ने हुँदैन। रोग लागिसकेपछि एउटा बिरामीलाई चाहिँ रोगीबाट निरोगी हुनु महत्त्वपूर्ण कुरा हो। त्यही भएर हाम्रो चिकित्सा पद्धतिबाटलाई चाहिँ नीतिगत रूपमा चाहिँ सरकारले अहिलेसम्म हेरेको अवस्था छैन। जनकी तपाईँहरू जस्तो मिडिया जसले बुझ्नु भएको छ, मिडियामा पनि तपाईँको चाहिँ मिडियाका पत्रकार कर्मीहरूले चाहिँ जुन पब्लिकमा लगिदिनु भएको छ, बिरामी टु मेन बिरामी टु बिरामी नै हामीले चाहिँ यसको चाहिँ एउटा आउनुहुन्छ सन्चो हुनुहुन्छ उहाँले अर्कोलाई ल्याउनुहुन्छ, त्यसरी नै हामी अगाडि बढेका छौँ। जो र पब्लिककै सपोर्टको कारणले आज प्राकृतिक चिकित्सा आजको अवस्थामा आएको छ र भोलिको अवस्था नै पब्लिकले नै प्रेसर दिएर नेपाल सरकारले चाहिँ पोलिसीमै चेन्ज गर्छ भन्ने मलाई लाग्दछ। तर अहिलेसम्म नीति निर्माणकर्ताहरूले चाहिँ यसमा चाहिँ ध्यान दिएको, यसमा चाहिँ प्राकृतिक चिकित्सा चाहिँ नेग्लेक्ट रूपमा हेर्नुभएको अवस्था छ। त्यो कारणले गर्दाखेरि पनि कता कता दुःख लाग्छ, तर चाहिँ हाम्रा खुट्टाहरू चाहिँ प्राकृतिक चिकित्सा योग चिकित्साको लागि चाहिँ निरन्तर अगाडि बढिरहनेछन् तपाईँहरूको साथले गर्दाखेरि होइन। र मानव स्वास्थ्यलाई रक्षा गर्नको लागि चाहिँ अब हिजोका दिनमा जस्तै अहिले कोभिडकै कुरा आयो, कोभिडकै कुरामा अहिले कोरोना भाइरसको कुरामा हामीले के गर्यौँ त होइन, कोरोना भाइरस डब्ल्युएचओको एउटा पोर्टलको फलो गरेछौँ, तर अन्तिममा त हामीले खानपान नै कुरा गरेछौँ, लाइफ स्टाइलकै कुरा गरेछौँ, डिस्टेन्स मेन्टेन गर्ने नै कुरा गरेछौँ, शुद्ध शाकाहारी भोजनकै कुरा गरेछौँ भने होइन, योग चिकित्सा प्राकृतिक चिकित्साको चाहिँ भोजन चिकित्सा अन्तर्गतको कुराले पनि त राजसिक तामसिक सात्विक चारवटा डायटको चाहिँ प्रोटोकल जस्तै कन्स्ट्रक्टिभ र डिस्ट्रक्टिभ डायट भन्छ होइन, ती कुराहरूलाई चाहिँ यही कुराले हामीले यताबाट जान्छौँ भने मोडर्न मेडिसिनले ब्यालेन्स डायटको कुरा गर्छ, अनि कुरा त एउटै नै हो होइन। यी कुरालाई चाहिँ मान जरासम्म पुर्याउन जरुरत छ सुपरफिसियल लेभलमा। अहिलेसम्म चाहिँ यो तपाईँको चिकित्सा चाहिँ अप्पर क्लास फ्यामिली र मिडल क्लास फ्यामिलीसम्म पुगेको अवस्था छ, अझै लोवर क्लासको फ्यामिलीमा चाहिँ पुगेको अवस्था छैन, किनभने उहाँहरू डे टु डे काम हुने। यसमा चाहिँ मेन अहिले प्राकृतिक चिकित्सा एउटा ड्रब्याक मैले कहाँनिर देख्छु भने आफ्नो चिकित्सा पद्धतिमा, यसमा चाहिँ पैसा खर्चिलो छैन, समय खर्चिलो छ, र हामी नेपालीहरूलाई जुन दिनानुदिन काम गर्नुपर्ने मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सामा टाइम दिन खर्चिलो हुँदाखेरि चाहिँ कति मान्छेहरूले चाहिँ चाहेर पनि प्राकृतिक चिकित्सा चाहिँ अप्नाउन सक्नुभएको अवस्था छैन। भोलिका दिनमा भलै हामीले चाहिँ यसलाई अझै पुरस्कृत गर्दै प्राकृतिक तवरले चाहिँ उहाँहरूलाई कसरी गाइड गर्ने कुराहरूमा अगाडि बढ्छौँ।
0: निकै महत्त्वपूर्ण विषय रहेछ, जस्तो यहाँले भन्दै गर्दा अलिकति हामीले धेरै बिरामीहरू नवजीवन पाएका उदाहरणहरू हामी पनि साटेका छौँ, कुनै दिन हामीले फेरि पनि प्रसारण गरौँ त्यस्ता विषयहरू। यद्यपि त्यहाँ जाँदै गर्दा चाहिँ अन्तिममा विरक्तिर जाने अरू उपचार पद्धतिबाट चाहिँ अथवा विशेष गरी एलोप्याथिकबाट चाहिँ ठिक नभएर अथवा निराश भएर अन्तिम विकल्पहरूमा गएका व्यक्तिहरू पनि ठिक भएर निको भएर फर्किँदै गर्दा चाहिँ अन्तिम विकल्प रूपमा मात्रै हेरियो कि प्राकृतिक चिकित्सा पद्धतिलाई पछिल्लो समयमा भन्ने पनि लाग्छ।
1: हो असिनजी, एकदम सही कुरा, अघि नै मैले जोड्न खोजेको कुरा चाहिँ बुझेका मान्छेहरूले यसलाई फर्स्ट प्रायोरिटीमा राख्नु भएको छ। पहिला हामीसँग कन्सल्ट गरेर हामीले पनि के छ भने हामी गिभ इन टेक गर्छौँ, हामीले पनि बुझेका मान्छेहरूलाई हामीले सक्ने कुरा हामीबाट गर्छौँ, नसक्ने कुरा सँगसँगै प्यारलली आधुनिक चिकित्सा पद्धतिसँगै जानुपर्छ। उहाँहरूको अहिले तत्कालको लागि चाहिँ इन्स्टेन्ट म्यानेजमेन्टको लागि आधुनिक चिकित्सा पद्धति सँगसँगै लाइफ स्टाइल म्यानेजमेन्ट र प्राकृतिक चिकित्सालाई चाहिँ सँगसँगै अगाडि लगाएर प्राकृतिक चिकित्साले आधुनिक चिकित्सा पद्धतिलाई चाहिँ बाट दिएका मेडिसिनहरूलाई ट्यापरिङ गर्दै हाम्रो चिकित्सा पद्धतिबाट चाहिँ निर्मूल भएका रोगहरू धेरै छन्। र अघि नै भन्नुभयो धेरै चाहिँ न्युरोलोजिकल डिसअर्डर पक्षघात भइसकेपछि अस्पतालबाट चाहिँ रिहेबिलिटेसनको लागि आउने बिरामीहरूले चाहिँ हाम्रोबाट पुनर्जीवन पाउनु भएको छ। एक दोस्रो कुरा कस्तो हो भने स्टेन्ट हालिसकेका लापिसा मुटुका बिरामीहरू जसले चाहिँ स्टेन्ट हालिसक्नु भएको छ, लामा औषधि पोकाहरू खाइरहनु भएको थियो, उहाँहरूलाई चाहिँ पूर्ण रूपमा हामीले औषधिमा हामी मेडिसिनमा हामी चाहिँ म सबैलाई यहीँबाट के भन्न चाहन्छु, यदि कोही स्वच्छ प्राकृतिक चिकित्सा पद्धति अप्नाएको चिकित्सक छ भने उसले कहिले पनि अर्काको औषधि घटा यो घटा भन्दैन, उसले आफ्नो औषध चिकित्सा पद्धतिलाई चाहिँ प्रायोरिटी दिएर त्यसबाट चाहिँ उहाँहरूलाई चाहिँ स्वास्थ्यमा सुधार दिएर अनि बल्ल अरू चिकित्सा पद्धति सम्बन्धित चिकित्सकहरूले घटाउनुहुन्छ भनेर नै हामी रिफर गर्छौँ। हामी आफै पनि त्यो प्रेसर कुकर नखानुहोस् यो नखानुहोस् त्यो भन्दैनौँ, किनभने हरेक चिकित्सा पद्धतिको आफ्नै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ र अन्तिम गोल भनेको मानव स्वास्थ्य हो। त्यसरी नवजीवन पाउने व्यक्तिहरू धेरै हुनुहुन्छ, जो विशेष गरी प्यारालाइसिस भएका बिरामीहरूको पुनर्स्थापना चाहिँ र हड्डी खिएर नहाच्यातिएका समस्याहरू हुन् होइन, तपाईँको अपरेसनै डक्टरले चाहिँ अपरेसनका डेट लिएर अपरेसनको डेट लिएर अनि म पैसा छैन भनेर भर्ना भएका बिरामी चाहिँ पछि थाहा पाएर आएर सन्चो भएर उपचार गरेर गएका बिरामीहरू पनि हामीसँग हुनुहुन्छ। सुगरका बिरामीहरू वर्षौँदेखि चाहिँ तपाईँको चाहिँ सुगरका बिरामीहरू चाहिँ हाम्रै अन्डरमा बसेर चाहिँ खानपानहरूबाट चाहिँ इन्सुलिन घटाएर औषधिमा मात्रै आउनुभएका बिरामीहरू पनि हुनुहुन्छ र तपाईँको चाहिँ हाम्रो फास्टिङ उपवास थेरापी हुन्छ। हामी शरीरलाई नै सर्भिसिङ गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। सर्भिसिङ शब्द सुन्दाखेरि तुच्छ लाग्ला, हामी गाडीहरूलाई सर्भिसिङ बाइकलाई सर्भिसिङ गर्छौँ भने एउटा हामी नयाँ गाडी सोरुमबाट किनेर त ती तिन महिनामा सर्भिसिङ गर्नुपर्छ, 5,000 किलोमिटर गुडेपछि मोबिल चेन्ज गर्नुपर्छ भन्ने हाम्रो सबकन्सियस माइन्डमा चाहिँ हुन्छ भने जुन जिन्दगी हो जुन जिन्दगीले भरि हामी चाहिँ पाइला चाल्दै अगाडि बढ्ने हो, 70, 80, 90, 100 वर्ष छ यही जिन्दगीले हामीलाई अगाडि लाने हो भने हाम्रो कर्तव्य बन्छ कि बन्दैन, हामीमा त्यो सोच आउनुपर्छ कि पर्दैन, हामीले आफ्नो शरीरलाई सर्भिसिङ गर्नु जरुरी छ कि छैन, हो त्यो सर्भिसिङ गर्ने चिकित्सा पद्धति अहिलेसम्म संसारमा कुनै छ भने त्यो भनेको नितान्त औषधिविहीन चिकित्सा पद्धति, त्यो भनेको प्राकृतिक चिकित्सा पद्धति।
0: डाक्टर अब हुन त यहाँ योगसँग विज्ञ पनि हुनुहुन्छ, योग तथा प्राकृतिक चिकित्सक संघ जुन यहाँहरूको योग तथा चिकित्सक संघको समेत उपाध्यक्ष हुँदै गर्दा चाहिँ यो पनि सँगै जोडिन्छ
1: प्राकृतिक चिकित्सा भन्ने बित्तिकै त्यसको चाहिँ विभिन्न अघि भने पञ्च महाभूत सिद्धान्तमा आधारित चिकित्सा पद्धति भएको भएर विभिन्न थेरापीहरू चाहिँ जोडिन्छ। योगको पनि हामी विशेष गरी योग चिकित्साको पाटो थेरापीको पाटोलाई बढी फोकस गर्छौँ। हामी योग गरेर हामी कहाँ योगको पनि के छन् अहिले परिभाषा तपाईँले मार्केटमा धेरै देख्नु भएको छ, योगबाट सुगर सन्चो हुने औषधि छुट्याइदिने होइन, चौरमा गराएका योगका पछाडि नलाग्नु जानु। तपाईँ योग के को लागि गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण कुरा, यदि तपाईँ योग स्वास्थ्य बनाउन लाग्नु भएको छ भने चिकित्सकको निगरानीमा योग गर्नु पर्यो, यदि तपाईँ चाहिँ स्वास्थ्य बनाउन होइन तपाईँ चाहिँ एउटा चाहिँ मोक्ष पाउनको लागि समाधि पाउन हिँड्नु भएको छ नि गुरु कहाँ जानु पर्यो, यदि तपाईँ कसैलाई पब्लिक अवेरनेसको लागि जानुभएको छ नि फिलोसफर कहाँ जानु पर्यो, योगका पनि विभिन्न पाटाहरू छन्। योग भन्ने बित्तिकै अहिले नेपालमा गलत बुझाइ के छ भने योग भनेको अष्टाङ्ग योगभित्रको आसन र प्राणायाम, बिहान उठेर एक्सर्साइज गर्ने आसन विभिन्न आसनहरू गर्ने र सास लिने फाल्ने त्यो मात्रै योग हो भन्ने बुझाइ चाहिँ अहिले चाहिँ बढी मान्छेहरूमा छ। योग भनेको योग इज सेल्फ आर्ट एन्ड साइन्स, यो ठुलो आर्ट एन्ड साइन्स हो, यसलाई बुझ्न धेरै समय लाग्छ, हामी नै अहिले पनि निपुण छौँ, हामी पनि अहिले पूर्ण छैनौँ, हामी पनि अहिले अपूर्ण छौँ होइन। योगको साधन हामी के को पाटोलाई गर्यो, मैले चाहिँ मेरो सबैलाई यति अनुरोध हो योग तपाईँ के को लागि गर्दै हुनुहुन्छ, योग तपाईँ शान्त कुल कामको लागि हुनु भएको छ नि त्यही अनुसारको बाटो सघाउनु पर्यो, योगबाट तपाईँको चाहिँ ग्यास्ट्रिक सञ्चो गराउनु भयो भने हाम्रो आफ्नो अस्पतालमा आउनु पर्यो होइन, योगबाट तपाईँ चाहिँ भोलि समाधि प्राप्त गर्ने हो भने गुरुको लाइनबाट जानु पर्यो, फर वाट यु आर डुइङ त्यो सब के को लागि तपाईँ योग गर्दै हुनुहुन्छ। योग फेरि र बजारमा भन्नेहरूलाई के छ भने यो प्राकृतिक चिकित्सामा साइड इफेक्ट छैन, यो सस्तो लोकप्रियताको लागि नभन्नु, साइड इफेक्ट भनेको तपाईँले खाने बासमती चामलमा पनि छ, त्यसलाई जाँड बनाउने कि त्यसलाई पुलाउ बनाउने भनेको तपाईँको हातको कुरा हो।
0: निकै महत्त्वपूर्ण विषय रहेछ, समय सकिसकेको छ, अन्तिम खण्डमा के भन्न चाहनुहुन्छ आम नागरिकलाई यो बुझिँदै गरेर सँगसँगै चाहिँ स्वास्थ्य लाभ दिने कुराहरू केही छन् भन्न सक्छ?
1: विशेष गरी सानो कुरामा तीन चारवटा कुरामा चाहिँ आफ्नो आफ्नो स्वास्थ्यको आफ्नो परिवारको स्वास्थ्यमा सबभन्दा पहिला ध्यान दिउँ, किनभने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आफ्नो परिवारको स्वास्थ्य दियो भने त सिङ्गो समाज स्वस्थ हुन्छ, एउटा सिङ्गो समाज स्वस्थ हुँदै हुँदै तपाईँको राष्ट्र स्वस्थ हुने हो, र आफ्नो रोगको अघि नै भने आफ्नो रोगको आफ्नो स्वास्थ्यको परामर्शदाता आफै भनौँ, आफ्नो किचनलाई आफ्नो भान्सालाई औषधालय बनाऊ र तपाईँको दैनिक रूपमा चाहिँ सरसर्ती बुझ्नेको हरियो सागसब्जी प्रशस्त खाऊ, फलफुलहरूलाई बढी जोड दिउँ, होइन हाई फाइबर डाइटहरू भन्छौँ जस्तै रेसादार चिजहरू हुन्छन् ती कुराहरूलाई जैविक अर्ग्यानिक सके पोसिबल भएसम्म अर्ग्यानिक खानेकुराहरू खाऊ, बजारबाट ल्याएका कुराहरूलाई राम्रोसँग प्रशोधित गरेर धोइ पखाली गरेर खाऊ, सकिन्छ भने चिनी मैदा होइन सेतो भातलाई कम गरौँ, होइन ग्लुटेन फ्री खानाहरू खाऊँ, गहुँ मकै कोदो फापरबाट बनेका कुराहरूलाई बढी प्रोत्साहन गरौँ, होइन अनि फास्ट फुड फास्ट डेट भन्छ होइन जिब्रोको लागि नखानुस्, आफ्नो मानव स्वास्थ्यको लागि खानुहोस् भन्दै म तपाईँ अब तपाईँले यत्रो प्लेटफर्म दिनुभयो यहाँबाट कमसेकम पाँचजना मान्छेहरूले पनि आफ्नो जीवन पद्धति सुधार्न सक्नुभयो भने त्यो नै हाम्रो लागि काफी हुनेछ, हामीलाई ठुलो मास चाहिएको छैन, हामी थोपा थोपा गर्दै अगाडि बढेको छ, तपाईँहरू आम श्रोताको चाहिँ र तपाईँहरू जस्तो एउटा मिडिया जो हिजोको दिनमा पनि तपाईँले विभिन्न मिडियाबाट चाहिँ यो चिकित्सा पद्धतिलाई प्रोत्साहन गरिरहनु भएको छ, यसरी नै भोलिका दिनमा सबैबाट साथ पाइयो भने एक दिन यो चिकित्सा पद्धतिले देशलाई लिड गर्नेछ, यही नै भन्न चाहन्छु।
0: हुन्छ दर्शक, निकै महत्वपूर्ण विषय र आम नागरिकलाई प्रत्यक्ष असर राख्ने र स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
2: समय आफ्नो गतिसँगै बित्दैछ, तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन वा बुझाएर संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिदै पो छ कि? अब चिन्ता छोड्नुहोस्, माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाँट जडीबुटी काठमाडौँ, सम्पर्क नम्बर 98514 30081, 98514 30081।
0: हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग डाक्टर योञ्जन गैरी हुनुहुन्थ्यो, विशेष गरी आज हामीले प्राकृतिक चिकित्साको नेपालको अहिलेको अवस्था कस्तो छ र साँच्चीकै हामीले प्राकृतिक चिकित्साको विषयमा किन चाहिँ बुझ्न आवश्यक छ, भान्सा नै औषधले के अर्थमा छ र हामीले भान्सालाई सुधार्यौँ भने चाहिँ कसरी स्वस्थ बन्न सक्छौँ र हाम्रो बिग्रिसकेको स्वास्थ्यलाई कसरी सुधार्न सक्छौँ र हामीले स्वास्थ्यलाई अथवा हामी रोगी छौँ भने हामी निरोगी कसरी हुने र निरोगी छौँ भने अझै दीर्घजीवी कसरी बन्ने भन्ने खालको महत्वपूर्ण विषयमा आज हामीले कृषि स्वास्थ्यसँग जोडिएर चाहिँ आज हामीले छलफल गर्दैथ्यौँ कार्यक्रम समृद्ध कृषिमा। आजको श्रृङ्खलाको समय यति नै, यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर्यानको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854145775 9841690669 9864147188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
8: सम्पर्क नम्बर 0845410143 9863023422।
9: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: Kajaria Tiles, your world-class luxury.
7: Hajurku Radio, 102.5 FM.

0: No! No! No!
1: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44,
4: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896625998।
11: Kajaria Tiles, your world class luxury।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि। Kajaria Tiles, your world class luxury।

नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महतो। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यापरतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्र मन्त्रीको आग्रह। काठमाडौँ महानगरले सुकुम्बासी बस्तीका 14 जना बाल बालिकालाई होस्टेल पठायो। देशको सीमा जोगाउन जत्तिकै विभिन्न जातजातिका भाषा संरक्षण गर्नुपर्ने आवश्यक रहेकोमा रामेछाप सरकारवालाहरूको जोड। रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक र साफ। महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको घोषणा।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904660 9896692998।
6: हजुरको रेडियो 102.1 MHz।
1: अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री सुशील खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले आपसी मतभेदहरू समाधान गर्न, विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीतिक संवादको अपरिहार्यता रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको बड़ा पत्र लगायत अन्तर्राष्ट्रिय कानूनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनु भएको छ। सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनैतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्ट विकास उन्मुख राष्ट्रलाई कृषि विशेष सहयोग गर्न उहाँले विश्व समुदायसँग आग्रह गर्नुभएको छ। उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढ़ाउनु पर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्धनमा पहुँच पुर्याउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। यसका साथै कमजोर अर्थतन्त्र भएका देशहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपतकालीन सहायता तथा ऋण राहतका उपायहरू तत्काल सुनिश्चित गर्न उहाँले आग्रह गर्नुभएको छ। सुकुमासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुमवासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा आएको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा बसिरहेका मध्ये 10 वर्ष भन्दा माथिका 14 बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधासहित निशुल्क पढ्ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 61 जना बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बाल बालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न गएका छन्। महानगरले प्याप्सन अन्तर्गतका 10 वटा र एनप्याप्सन अन्तर्गतका 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा बसिरहेका मध्ये 10 वर्ष भन्दा माथिका 14 बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधासहित निशुल्क पढ्ने

विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनु भएको छ। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ बुटवल सभा खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभएको छ। नागडुङ्गा नौविश तथा नारायणगढ बुटवल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। रामेछापका सरकारवालाहरूले देशको सीमा जोगाउन जतिको विभिन्न जात जातिका भाषा संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताएका छन्। शनिबार सदरमुकाम मन्थलीमा आयोजित सरकारी कामकाजमा भाषा ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी योजनाबारे अन्तर्क्रियामा सरकारी कामकाजमा भाषा ऐनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका हुन्। नेवा दे दबु संघीय समितिले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले बहुभाषिक समाजको पहिचान जोगाउन राज्यका सबै तह सक्रिय हुनुपर्नेमा जोड़ दिएका छन्। बागमती प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले बागमती प्रदेशमा 2081 वैशाख 24 गतेदेखि प्रदेश सरकारी कामकाजको भाषा हिन्दी कार्यान्वयनमा आएको जानकारी दिनुभएको छ। नेपालमा 124 भाषा रहेको उल्लेख गर्दै उहाँले ती भाषाको संरक्षणका लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनु भएको छ। भाषा आयोगका सदस्य मातृका प्रसाद पोखरेलले भाषा संरक्षण सम्बन्धी ऐन कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय सरकारसँगै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। बागमती प्रदेशमा बहुसंख्यकले बोल्ने तामाङ र नेपाल भाषाको संरक्षण सम्वर्धन र विकासका लागि प्रदेश सरकारी कामकाजको भाषा 2080 जारी भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार ऐन कार्यान्वयनले सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउने, नागरिकको पहुँच वृद्धि गर्ने तथा बहुजातीय र बहुभाषिक समाजविद एकता र सामाजिक सद्भाव सुदृढ गर्ने अपेक्षा गरिएको छ। खानदेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले देशको सीमा जोगाउन जत्तिकै मातृभाषा जोगाउनु पनि आवश्यक रहेको बताउनु भएको छ। भाषा संरक्षणका लागि सरकारी कामकाजमै भाषाको प्रयोग बढ़ाउनु पर्ने उहाँको भनाइ थियो। रामेछापको दुर्गम हिमाली गाउँपालिका माकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभू कुमार शाहले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ। गाउँपालिकाले 2082 चैत्र 12 भित्र सबैवटालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य लिएको थियो। सो लक्ष्य अनुसार 7 वडामा रहेका 155 जना जन्मदेखि 15 महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै नियमित खोप प्राप्त गरेका छन्। त्यस्तै 16देखि 59 महिनासम्मका 468 जना बालबालिकाले 15 महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेको सुनिश्चित भएपछि गत चैत्र 18 गति नै सबैवटा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनवारका अनुसार दुर्गम बस्तीका घर घर पुगेर बालबालिकालाई खोपको पहुँचमा ल्याउने काम निरन्तरको प्रयासपछि मात्र सफल भएको उहाँले महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य कर्मी जनप्रतिनिधि र अभिभावक को भूमिका निर्णायक भएको उल्लेख गर्दै अब यो उपलब्धिलाई निरन्तर कायम राख्नु मुख्य चुनौती रहेको बताउनु भएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

घासा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: व्यावसायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट फोन गरेको भन्दै दैलेखा एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 वीरेन्द्र चोक घर भई अहिले काठमाडौँ बस्ने 22 वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। खड्काले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै दैलेखको दुलुर नगरपालिका वडा नम्बर 13 वडा सचिव कमल भण्डारीलाई टेलिफोन गरेर अमर्यादित भाषामा धम्काएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको जनाएको थियो। खड्काले एउटा सिफारिश पत्र बनाइदिन भन्दै शुरूमा आग्रह गरेका थिए। भण्डारीले प्रक्रिया अनुसार हुने बताएपछि उनले अपशब्द बोलेका थिए। ओखलढुङ्गा जिल्लाको मानीभञ्जाङ गाउँपालिकामा बाँदर धपाउन गएकी एक महिला मृत फेला परेकी छन्। शुक्रबार दिउँसो बारीमा बाँदर धपाउन गएकी स्थानीय चेत कुमारी थापा मगर अपरान्ह 4 बजे बारीको भित्तामा कोल टिपरेको अवस्थामा मृत फेला परेकी हुन्। घटनाबारे प्रहरी चौकी निसंख्यलाई जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक विनोद कुमार थारूको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक ईश्वर अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको र घटनाको बारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकोले 6 दिन अघि मनसून प्रवेश हुने सम्भावना देखिएको। विभागले मे 26 को 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसून भित्रिने बताएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रदा नेपालमा आइपुग्ने मिति जून 13 दिन हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकोले अहिले प्रश्न भन्न सक्ने अवस्था हुँदैन। गएको वर्ष नेपालमा मनसून औसत मितिभन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 29 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगतै रूसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चीनिया समकक्ष शी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्नेबारे छलफल गर्ने रूसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणले युक्रेन रूस द्वन्द्व लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ। समाचारको अन्त्यमा खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फाले भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरेको छ। एन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन नेउपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाडीले पहिलो पटक स्थान बनाएका छन् भने 3 खेलाडीले पुनरागमन गरेका छन्। अनिताभ लम्जल र बिर्सना चौधरी पहिलो पटक समेटिएका हुन्। यस्तै गीता राणा, सबिना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन्। नियमित खेलाडी सरस्वती हमा नेपाल र मनमाया दमाई बाहिरिएका छन्। भारतको गुवामा हुने सात च्याम्पियनसिपमा नेपाल समूह एमा छ। यस समूहमा श्रीलंका र भूटान छन्। र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेटको मार भेटाएको हो। नेपालका कुशल भोटेलले शतक सहित 119 रन बनाउनुभयो। यस्तै आसिफ शेखले 58 रन बनाउनुभयो। आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अभिजित 20 रन बनाउनुभयो। त्यसअघि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। अमेरिकाका समित पटेलले 83 र सिहन जय सूर्यले 50 रन बनाउनु भयो। नेपालका दिपेन्द्र सिंहहरूले 4 विकेट लिनुभएको छ। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालीमा नेपाल 26 खेलमा 20 अङ्क सहित सातौं स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप।

यसरी हाला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको छ। स्कटल्याण्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। कीर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक।

नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्र मन्त्रीको आग्रह। काठमाडौँ महानगरले सुकुम्बासी बस्तीका 14 जना बाल बालिकालाई होस्टेल पठायो। देशको सीमा जोगाउन जत्तिकै विभिन्न जात जातिका भाषा संरक्षण गर्नु पनि आवश्यक रहेकोमा रामेछापका सरकारवालाहरूको जोड। रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक र साथ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको घोषणा। हवस् त साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: Kajaria Tiles, your world class luxury.
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
2: धेरै समय मोबाइल चलाएपछि क्या हो?
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ. राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
3: बुझे.
2: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: Kajaria Tiles, your world class luxury.
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ. कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी.
6: हुर्केकै गिरिराज चल्ला 150मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्.
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स.
7: विराज, किसानको साथी.
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता.
7: प्रोप्राइटर जय मानन्दर. फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239. विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप.
1: Kajaria Tiles, your world-class luxury.
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
1: Kajaria Tiles, your world-class luxury.
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
11: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
11: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-243-55, 0848-541-106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटोडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 वटा टेलिभिजन तथा 44 वटा रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कारवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माथतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्लामा रहेको विभिन्न सरकारी तथा निजी विद्यालयका सवारी साधनहरूको यान्त्रिक अवस्था तथा चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम गत वैशाख 23 गते सम्पन्न भएको छ। चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा आयोजित उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवन, प्याप्सन भरतपुर, चितवन अटो मेकानिकल व्यवसाय संघ र कलेज अफ मेडिकल साइन्सको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत चितवन जिल्ला स्थित विभिन्न सरकारी तथा निजी विद्यालयका सवारी साधनहरूको यान्त्रिक परीक्षण, सवारी साधनको प्रदर्शन मापन तथा चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण समेत गरिएको थियो। यस अभियानले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षित यात्रा, सड़क सुरक्षा प्रवर्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। उक्त कार्यक्रममा 250 जना चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने 144 वटा सवारी साधनहरूको यान्त्रिक अवस्था परीक्षण तथा 173 वटा सवारी साधनको प्रदूषण मापन गरिएकोमा 54 वटा सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 बमोजिम आवश्यक कार्यवाही गरिएको थियो।
0: बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका अपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा। फरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा 2 जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको म्याङगङ गाउँपालिका 1 किमताङ बेसी बस्ने 36 वर्षीय धनबहादुर तामाङ भने धने तामाङ र सोही ठाउँका 24 वर्षीय माइला भने सोमबहादुर तामाङ रहेका छन्। नुवाकोटको म्याङगङ गाउँपालिका 1 किमताङ बेसी बस्ने 43 वर्षीय सोमराज तामाङ र उनका भाइ 36 वर्षीय सूर्यमान तामाङसँग पुरानो रिसिभीका कारण विवाद हुँदा धनबहादुर र सोमबहादुरले गत वैशाख 30 गते दाजुभाइलाई भरुवा बन्दुकले प्रहार गरी हत्या गरी फरार रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले किमताङ बेसी सोमजोङ खोला स्थितमा मृतक दाजुभाइलाई ढुङ्गाहरूले चेपिएर राखिएको अवस्थामा फेला पारेका थिए। अनुसन्धानमा खटिएको प्रहरी टोलीले फरार रहेका अभियुक्तहरूलाई खोजतलास गर्ने क्रममा थादिङको खनियाबास गाउँपालिका 5 भिरुवन स्थितबाट गत वैशाख 31 गते पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको साथबाट मोटरसाइकल 1 थान र भरुवा बन्दुक 3 थान समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। दारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा 2 जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको गैंडाकोट नगरपालिका 17 बस्ने 27 वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जा घर भई हाल कास्कीको पोखरा महानगरपालिका 15 बस्ने 28 वर्षीय सम्राट गुरूङ रहेका छन्। रूपन्देहीको सैनामैना नगरपालिका 6 घर भई हाल चितवनको भरतपुर महानगरपालिका 7 बुद्ध चोक स्थितमा रहेको सम्भव अटो ओर्सपमा काम गर्ने 30 वर्षीय आशिष खनालसँग ओर्सपमा आर्थिक कारोबारको विषयलाई लिएर विवाद हुँदा खनाललाई गत वैशाख 22 गते धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका उनीहरूलाई कास्कीको पोखरा महानगरपालिकामा रहेको अशोक होटलबाट लुकी छिपी बसेको अवस्थामा गत वैशाख 27 गते पक्राउ गरिएको हो। घाइते खनालको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा गत वैशाख 23 गते मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: 12.456 ग्राम खैरो हिरोइन जस्तो देखिने लागू पदार्थ सहित चार जनालाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका 16 बस्ने 31 वर्षीय रूपेश लामा, भरतपुर महानगरपालिका 17 बस्ने 29 वर्षीय आयुष महतो, सोही ठाउँका 26 वर्षीय सुदीप गुरूङ र खोटाङको खोतेहाङ गाउँपालिका 1 घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका 4 बस्ने 20 वर्षीय रोहन खत्री रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 15, शान्तिचोक, भरतपुर महानगरपालिका 9 सोमेश्वर र सिन्धुलीको कमलामाई नगरपालिका 9 विमान स्थित बीपी राजमार्ग सड़क खण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त लागु औषध खैरो हिरोइन जस्तो देखिने लागू पदार्थ, डिजिटल तराजु 1 थान, विभिन्न कम्पनीको मोबाइल 4 थान र नगद 9,800 समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: अस्थायी प्रहरी पोस्ट धुन्चे रसुवाले 436 थान भेप सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमा छोदिङबो गाउँपालिका 5 बस्ने 34 वर्षीय रविन्द्र श्रेष्ठ रहेका छन्। रसुवाको कोसाईकुण्ड गाउँपालिका 6 धुन्चे स्थितमा खटिएको प्रहरी टोलीले टिमुरेबाट काठमाडौँतर्फ आउँदै गरेको ना 6 ख 80 27 नम्बरको कन्टेनर डिब्बालाई चेकजाँच गर्ने क्रममा उक्त गाडीको अगाडि क्याबिनको भागमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त भेप बरामद गरेको हो। बरामद गरिएको भेप सहित गाडी र मानिसलाई आवश्यक कार्यवाहीको लागि रसुवा भन्सार कार्यालय टिमुरे रसुवा पठाइएको छ। अस्थायी प्रहरी पोस्ट धुन्चे रसुवाले 127 पीस यार्सा गुम्बा सहित एकजनालाई गत वैशाख 22 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका 8 स्थायी घर भई हाल भारत बस्ने 18 वर्षीय चन्द्रराम विश्वकर्मा भन्ने लखन राम विक रहेका छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका 6 धुन्चे बजार स्थितमा खटिएको प्रहरी टोलीले स्याफुबेसीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार विकलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त यार्सा गुम्बा बरामद गरेको हो। बरामद यार्सा गुम्बा र मानिसलाई आवश्यक अनुसन्धानको लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्से रसुवा पठाइएको छ।
1: प्रहरीले एसएलआर र 303 राइफलको 255 राउण्ड गोली फेला पारेको छ। गत वैशाख 25 गते काभ्रेको बनेपा नगरपालिका 8 स्थित बनेपा नाला जाने बाटो मुनि लक्ष्मी क्वालिटी ब्लक उद्योग पछाडि फुल्सामा माटो र खिया लागेको व्यवहारसी अवस्थामा गोली फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले एसएलआर राइफलको गोली 231 राउण्ड र 303 राइफलको गोली 24 राउण्ड गरी जम्मा 255 राउण्ड गोली बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: ओडा प्रहरी कार्यालय सानो पोखरा हेटौडाले 72.59 क्युफिट परिमाणको सालको काठ गत वैशाख 25 गते बरामद गरेको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका 5 क्याम्पा डाँडा स्थितमा खटिएको प्रहरी टोलीले चौखडाबाट बुद्धचोक तर्फ आउँदै गरेको 22/18/61 नम्बरको योगदा गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा काठ बरामद गरेको हो। बरामद काठसहित नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हेटौडा मकवानपुर पठाइएको छ।
1: जिल्ला प्रहरी कार्यालय रसुवाले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने 3 सवारी चालकहरूलाई गत वैशाख 15 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना 5 ख 62 22 नम्बरको कन्टेनर चालक नुवाकोटको बेलकोट गढी नगरपालिका 6 बस्ने 38 वर्षीय ईश्वर नेपाल, ग 2 ख 15/65 नम्बरको कन्टेनर चालक नुवाकोटको बेलकोट गढी नगरपालिका 5 बस्ने 40 वर्षीय ठाकुर अधिकारी र ग 1 ख 48/49 नम्बरको चालक सिन्धुपाल्चोक बलिफी गाउँपालिका 7 बस्ने 52 वर्षीय सिंह कार्की रहेका छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका 6 स्थित पासाङ लामु राजमार्ग सड़क खण्डमा चल्ने सवारी साधनहरूको चालकहरूको स्वास्थ्य तथा लागू पदार्थ सेवन परीक्षण गर्दा उनीहरूले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकोले आवश्यक कार्यवाहीको लागि पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।

0: सूचना प्रविधिको विकास एवं बढ़दो प्रयोगले एकातर्फ समग्र क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ भने यसको दुरूपयोगसँगै अपराधका नयाँ नयाँ शैली र प्रवृत्तिले व्यक्तिगत पारिवारिक सामाजिक तथा आर्थिक क्षेत्रहरूको सुरक्षा अझै चुनौतीपूर्ण हुँदै गएको छ।
1: विशेष गरी डिजिटल सुरक्षा भन्नाले मोबाइल कम्प्युटर र इन्टरनेट प्रयोग गर्दा व्यक्तिगत तथा संस्थागत जानकारी र डाटालाई सुरक्षित राख्ने प्रक्रिया हो। यसले ह्याकिङ ठगी भाइरस जस्ता जोखिमबाट बच्न मदत गर्नुका साथै व्यक्तिगत सुरक्षालाई थप मजबुत बनाउन मदत गर्दछ।
0: नेपालको बैंकिङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुनु र सामाजिक सञ्जालको प्रयोग बढ्नुले पनि डिजिटल सुरक्षामा जटिलता पैदा गरेको छ। यसमा विशेष गरी इन्टरनेट र इन्टरनेटसँग सम्बन्धित रहेर गरिने आर्थिक तथा सामाजिक गतिविधिहरू पर्दछन्।
1: इन्टरनेटको प्रयोग मार्फत कुनै पनि व्यक्तिको चरित्र हत्या गर्ने, हिंसा तथा यौनजन्य दुरूपयोग फैलाउने, अरूको परिचय अनाधिकृत रूपमा प्रयोग गर्ने, अरूको कम्प्युटर तथा नेटवर्कमा क्षति पुर्याउने, वित्तीय खाता वा कार्ड विवरण चोरी गर्ने, अनलाइन सपिङको नाममा ठगी गर्ने, चिठा पार्सल परेको भन्दै प्रलोभनमा पारी ठगी गर्ने जस्ता आपराधिक गतिविधिहरू बढ़िरहेका छन्।
0: पछिल्लो समयमा आम मानिसले धेरै प्रयोग गर्ने सामाजिक सञ्जालहरू फेसबुक, टिकटक, वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायत अनि इन्टरनेट र इन्टरनेटसँग सम्बन्धित एप्सहरूको प्रयोग गरी विभिन्न आपराधिक घटनाहरू हुने गरेका छन्। इन्टरनेटबाट हुने अपराध तथा डिजिटल ठगी जस्ता आपराधिक कार्य गर्नेको दर बढ़िरहेको हुँदा यसबाट बच्न हामीहरूले विशेष ध्यान दिनुपर्दछ। जस्तै
1: कुनै पनि सामाजिक सञ्जाल वा एप्लिकेशनको पासवर्ड राख्दा गोप्य र अनुमान गर्न नसकिने, जस्तै अक्षर अंक र स्पेशल क्यारेक्टर सम्मिलित टू स्टेप भेरिफिकेशन सहितको पासवर्ड राख्ने,
0: निजी विवरण कसैसँग नबाँड्ने, आफ्नो बैंक खाता वा व्यक्तिगत विवरण उपलब्ध गराउँदा सधैँ सावधान रहने,
1: अपरिचित व्यक्तिबाट प्रलोभन देखाई आउने इमेललाई नखोल्ने र प्रत्युत्तर नगर्ने,
0: साइबर क्याफे जस्ता धेरैले प्रयोग गर्ने स्थानबाट सकेसम्म इन्टरनेट ब्याङ्किङ जस्ता संवेदनशील कारोबार नगर्ने,
1: आफ्नो र आफ्नो परिवारको व्यक्तिगत विवरणहरू सकेसम्म गुगल तथा सामाजिक सञ्जालहरूमा पोस्ट नगर्ने,
0: अनलाइनमा भेटिएका नयाँ साथीहरूसँग कम्युनिकेट गर्दा सावधान रहने,
1: चिठा उपहार वा अन्य कुनै बहानामा आउने तथा आफू सुनिश्चित नभएका लिंक तथा मेसेजहरू नखोल्ने,
0: यदि कसैले मेसेन्जर तथा वाट्सएपबाट क्यूआर पठाएर पैसा मागेमा फोनबाट कन्फर्म नगरेसम्म मेसेजकै भरमा पैसा नपठाउने,
1: अनलाइनमा उपलब्ध साइटहरूको सत्यता र विश्वसनीयता जाँच गरेर मात्र प्रयोग गर्ने,
0: आफ्ना डिभाइसहरू नियमित अपडेट गर्ने र एन्टिभाइरस प्रयोग गर्ने,
1: अनलाइनमा छोटो समयमा धेरै फाइदा हुने भन्दै आउने लगानीको प्रस्तावहरूबाट सचेत रहने लगायतका सुरक्षात्मक कार्यहरू गर्नु पर्दछ।
0: इन्टरनेटबाट हुने अपराध र अनलाइन ठगी अहिलेको चुनौतीपूर्ण समस्याको रूपमा रहेकोले यस सम्बन्धी अनुसन्धान गर्न नेपाल प्रहरीको 77 जिल्ला प्रहरी कार्यालय र साइबर अपराध सम्बन्धी अनुसन्धान गर्न विशिष्टीकृत इकाइको रूपमा रहेको साइबर ब्युरो सक्रिय रूपमा रहेको छ।
2: विशेष गरी हामी साइबर ब्युरोको तर्फबाट चाहिँ सबैलाई म के भन्न चाहन्छु भने हाम्रो व्यक्तिगत जानकारीहरू गोपनीय राख्नु पर्यो। मैले अघि नै भने जस्तो दुई तहको पासवर्ड सिस्टम राख्नु पर्यो। त्यसै गरी अनलाइन सपिङ गर्दाखेरि विश्वासिलो अनलाइन सपिङ सेन्टरबाट सपिङ गर्नु पर्यो। त्यसै गरी हाम्रा कम्प्युटर अनि त्यसै गरी नेटवर्कहरू चाहिँ अपडेट गरिराख्नु पर्यो। र अर्को कुरा चाहिँ के भने यो सार्वजनिक वाइफाईहरू प्रयोग गर्दाखेरि चाहिँ विशेष गरी त्यस्ता ठाउँमा चाहिँ संवेदनशील मेसेजहरू आदान प्रदान नगरिकन अरू सामान्य कुराहरू मात्रै को लागि मात्रै सार्वजनिक वाइफाई प्रयोग गर्दाखेरि राम्रो हुन्छ। र अर्को कुरा चाहिँ शंकास्पद गतिविधिहरू देखिएमा, शंकास्पद लिङ्कहरू आएमा त्यस्ता लिङ्कहरूमा इन्टरटेन नगरिकन तुरन्तै नजिकको प्रहरीकाले वा साइबर ब्युरोमा सम्पर्क राख्न भन्ने म अनुरोध गर्न चाहन्छु।
1: नेपाल प्रहरीले अनलाइन ठगी तथा अपराध सम्बन्धी कसुरहरूको प्रभावकारी अनुसन्धान र नियन्त्रण गर्दै आइरहेको छ भने अन्य सेवा प्रदायक संस्थाहरूसँग सहकार्य गरी डिजिटल सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ।
0: वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सृजना गर्ने डिजिटल अभियान जस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप चुनौती थपिँदै गइरहेको छ र यसको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानको लागि नेपाल प्रहरी प्रधान कार्यालयमा उच्च प्रविधियुक्त रणनीतिक तथा भविष्योन्मुख संरचना आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एडभान्स एनालाइटिक्स सेलको समेत स्थापना गरिएको छ जसबाट नेपाल प्रहरी आधुनिक प्रविधिको प्रयोग गरी डिजिटल अपराधको नियन्त्रण गर्न सक्षम छ भन्ने कुरा प्रमाणित हुन्छ।
1: जबसम्म व्यक्ति स्वयं सचेत हुँदैन तबसम्म अनलाइनबाट हुने अपराध र ठगी नियन्त्रण गर्न सकिँदैन। तसर्थ आम नागरिकले अनलाइन तथा प्रविधिहरूको प्रयोग गर्दा विशेष सावधानी अपनाउन जरूरी छ। यदि यस्ता घटनाहरू भएमा भइरहेका वा हुन लागेको थाहा पाउनु भयो भने वा आफू पनि यस्ता घटनाहरूबाट पीड़ित हुनुहुन्छ भने नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन नम्बर 100 वा साइबर ब्यूरो भटाहिटीमा खबर गर्न सक्नुहुनेछ।
0: नेपाल प्रहरी आधुनिक प्रविधिको प्रयोग गर्दै अन्य साझेदार संस्थाहरूसँग समन्वय र सहकार्य गरी व्यक्ति, समाज र सिङ्गो मुलुककै डिजिटल सुरक्षालाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको छ।
3: सूचना प्रविधिको तीव्र विकाससँगै हाम्रो दैनिकी सहज, छरितो र प्रभावकारी बनेको छ। तर यसको दुरूपयोगको कारण साइबर अपराध, अनलाइन ठगी तथा गलत सूचना फैलाउने प्रविधि तीव्र रूपमा बढ्दै गएको छ, जसले व्यक्तिगत, पारिवारिक तथा सामाजिक सुरक्षामा गम्भीर चुनौती सिर्जना गरिरहेको छ। नेपाल प्रहरीले साइबर अपराध नियन्त्रण तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै देशभर सक्रिय रूपमा कार्य गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयहरू र साइबर ब्यूरो मार्फत यस्ता अपराधको प्रभावकारी अनुसन्धान तथा कार्यवाहीलाई तीव्रता दिएको छ। साथै आधुनिक प्रविधिमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एडभान्स्ड एनालाइटिक्स सेल AIAAC स्थापना गरी डिजिटल अपराध नियन्त्रणलाई अझ सशक्त र प्रेरणामुखी बनाइएको छ। यसका साथै विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै डिजिटल सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन भइरहेका छन्। यदि साइबर अपराध सम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन नम्बर 100 तुरन्त जानकारी गराउनु हुन अनुरोध गर्दछौ। सुरक्षित डिजिटल व्यवहार नै सुरक्षित समाजको आधार हो। धन्यवाद। जय नेपाल।
4: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौ। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, QR कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: Wow, देख पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायो?
3: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
4: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530। एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामे छाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world class luxury.
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 048-545-143, 98-63-23-422।
1: Kajaria Tiles, your world class luxury.
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
1: Kajaria Tiles, your world class luxury.
8: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
10: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world class luxury.
13: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
14: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
13: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
15: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
16: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
14: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
15: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
14: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
15: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
14: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
1: Kajaria Tiles, your world class luxury.
17: तन्नै पैसा कमाइएला भनेर 100-36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
18: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
17: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म कति खुसी छ हेर त।
19: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
20: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
15: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय, रामेछापको कोठा नम्बर 9, मन्थली, सम्पर्क नम्बर 0848-45-398-0848-45-398।
20: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
15: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। रामेछाप नगरपालिकाको अनुरोध।
14: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
15: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
0: अहिले साँझको 7 बजे।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 1 मा भएको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकारले राख्नु भएको मन्तव्य सहितको जवाफलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: तपाईँहरूको कन्फ्युजन बनायो, हामी जनप्रतिनिधि अलिकति बौद्धिक क्षेत्रमै कन्फ्युजन छ। अनुगमन समितिको समन्वय उपाध्यक्ष उपाध्यक्षले चाहिँ अनुगमन गर्दैन,
3: होइन। हाम्रो निश्चित क्षेत्र अधिकार छ, स्थानीय सरकार सञ्चालन ऐन 2074 जे जे दिएको छ त्योभन्दा बाहिर गएर हामी छौँ, होइन। म तपाईँलाई एउटा उदाहरण भन्छु, मैले खुर्कुटको शहरी विकास आयोजना शहरी विकास कार्यालयले गरेको कामको 50 मिटर वाल घर भरिएको थिएछ, निर्वाचित भइरहेको थियो, अनि ताकत पनि थियो जनप्रतिनिधिमा, अन्त त्यो केही अर्थ हुने रहेछ कि प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालित योजनाहरूमा मेरो अनुगमनको अधिकार जति हुन्छ तपाईँहरू सबैको उत्ति हो। एउटा नागरिकको हिसाबले गर्ने अनुगमन त पाइ नि सकेन, है। त्यो अहिले सडक बनिरहेको छ, अलिक कुरा आयो, है। मैले अस्ति हामीलाई फोन गरेर भने पर परतिर हालेको छ जाली, जाली त माटो माटोतिर हाल्ने हामीले देख्यौँ, किन हाल्नु भयो? त्यो त अलिकति 1200 मिटरलाई 1400 मिटर जाँदाखेरि हाम्रो भन्ने निस्किन्थ्यो नि त, है। भनेर हाकिमलाई रिक्वेस्ट गरेर अब हामीले गर्ने कि नागरिकका हिसाबले गर्ने ड्युटी चाहिँ हामीले गरिरहेछौँ, तर के छ भने त्यसलाई कामै रोक्ने अथवा भुक्तानी प्रोसेसमै उत्रने यो नसक्छ हुँदैन भन्ने चाहिँ हामीसँग हुँदैन, होइन। त्यो त प्रदेश सरकारले चाहिँ नै कार्यालय एउटा सञ्चालन, जस्तै सडक डिभिजन पूर्वाधार विकास कार्यालय भन्ने छ अहिले जिल्लामा, त्यहाँबाट सञ्चालित योजना हाले पनि हामीलाई थाहा हुँदैन, भुक्तानी त पुरै छोड्दैन। बरु अलिअलि गाँसिने चाहिँ उपभोक्ता समिति बनाउन आयो भने त्यो पनि होइन, यहाँ ढुङ्गाङ्गिटी चाहिने हुनाले उडा चाहिँ अलिअलि, नत्र गाउँपालिकासँग त्यसको लिङ्कै होइन। यो चाहिँ राष्ट्रिय स्तरकै समस्या हो, होइन। त्यसरी हाम्रो पालिकाको मात्र समस्या होइन, त्यसैले मैले हामीले गर्ने अनुगमन चाहिँ गाउँपालिका स्तरमा हामीलाई स्थानीय सरकार सञ्चालन ऐनले जे कार्यक्षेत्र दिएको छ त्यो अनुगमनमा चाहिँ हामीले कमी गरेका छैनौँ। र एउटा जुन अघि विशाल भाइले राख्नु हो त्यो चाहिँ दावाको साथ हुन्छ, होइन। प्रत्येक योजनामा क्वान्टिटीभन्दा बेसी र गुणस्तरहीन काममा गाउँपालिका सञ्चालन योजनामा एउटामा पनि भुक्तानी भएको थियो, गुणस्तर अलिकति कमजोर छ त्यसको लगत कट्टा गरेर दिएको छ हामी पुग्छ, होइन। कम्प्लेन पनि गाउँबाट आएको थियो, है। र मैले त अस्ति एउटा चाहिँ गाउँपालिका स्तरको सार्वजनिक सुनेर भने पनि 1.5 लाख होस् 1.5 करोड होस् तर मात्रै के भने गाउँपालिका सञ्चालित गाउँपालिकाले भुक्तानी दिने चाहिँ हुनु पऱ्यो। अब प्रदेशले गरेको काम सङ्घले गरेको काम त मैले भने नि नागरिक हैसियतमा तपाईँले जे गर्न सक्नुहुन्छ मैले पनि त्यो गरिरहेको छु नि। यो बाटोमा काम बेटेको अहिले बालुवाको कुरा आयो, मेटेरियल्सको कुरा आयो, मेटेरियल्स खराब भयो भने त्यहाँको इन्जिनियरलाई अथवा प्राविधिकलाई फोन गर्न सक्छु, होइन। यहाँको जिल्ला प्रशासन कार्यालयको सिडिओलाई फोन गर्न सक्छु, यहाँ यस्तो भयो सिडिओ साहब भनेर। म अस्ति म तपाईँलाई एउटा उदाहरण भन्छु, चुनावको चाहिँ नि अलिकति रङ पनि चढाएको थियो. विद्युतको त्यो आजाद चाहिँ राजमार्गको एउटा चाहिँ काम रहेछ. कुरेटारलाई फोन गर्छन्, सयचोटि फोन गर्छन्, तपाईँले अनुगम नगर्ने अनुगम समितिको संयोजक हो र के हो तपाईँको पारा भने के काम चाहिँ के हो त भने हाम्रो इन्जिनियरलाई सोधिन. त्यहाँ राम्रो कामै छैन. काम रहेछ सङ्घीय सडकको काम. त्यहाँ तपाईँले भगाउनु पर्यो होला. भत्काउनु त मेरो त्यो अधिकार छैन. अधिकार क्षेत्र म गएर हेरौँ, तपाईँले हेरे जस्तै हेर्न सक्छु त्यो. र यहाँ काम गलत भएको छ हाकिम साहब भन्नु. त्यहाँको सडकको हाकिमलाई फोन गर्नुपर्छ, सिडिओलाई फोन गर्नुपर्छ. म गएँ, गएँ, काम अलिअलि रेसियो चाहिँ अलिक नमिलेदेखि अलिक बढी नै हालेको छ त्यही मैले. अनि मैले सिडिओ साहबलाई भने, सिडिओ साहब यहाँ चाहिँ यस्तो यस्तो कुरो छ होइन, मान्छेबाट पनि कम्प्लेन आएको छ, त्यो चाहिँ त्यही त्यहाँ चाहिँ डिजी साहबलाई भनेर अलिक सुधारमा लाउनु पऱ्यो है भने. अब त्यहाँ कामदारहरूसँग मैले के भनेर, अनि मैले ठेकेदारलाई पनि फोन गरेर तपाईँको काम अलिक पब्लिकले गुनासो आयो, सुधार गर्नुहोस् है, सुझाव क्या, त्यो रोक्नुहोस् है भने त म सधैँ त्यो क्षेत्र अधिकार होइन. त्यसैले अनुगमन अनुगमन भन्दा कुन अनुगमन गाउँपालिकाको क्षेत्र अधिकार हो, कुन अनुगमन होइन भन्ने कुरा चाहिँ त्यसरी बुझिदिनुपर्छ. अब यहाँ पसलको कुरा एक दुईचोटि गरेको हामीले, तर स्थानीय सरकार सञ्चालन एनको परिधिले अहिले हामीसँग टेक्निकल म्यान पावर पनि छैन है. र हामीले अहिले गर्ने भनेको जिल्ला र गाउँपालिकाको संयुक्त अनुगमन, हामीले एकल अनुगमन गर्ने. जस्तै म एउटा उदाहरण भन्छु, यहाँ हाम्रो सोमनारायणजीको पसल छ एकछिन, अथवा यहाँ हाम्रो तीर्थदाईको पसल है. अब अनुगमन भने चाहिँ कहाँबाट सुरु हुन्छ कुरा भन्नुहुन्छ भने, हाम्रो एकीकृत पसल अहिले नेपाल सरकारले निर्देश गरेको कानुन नियम एन अनुसार त्यहाँ रक्सी पनि छ, त्यहाँ चुरुट पनि छ, त्यहाँ खाद्यान्न पनि छ, त्यहाँ तरकारी पनि छ, नुनदेखि सुनसम्म होइन. अब हामी सबैको लाइसेन्स छ त गाउँमा, सबै आइटम बेच्न लाइसेन्स छैन होइन, छैन त है. अनि तपाईँ खन्याहारबाट अनुगमन ठुलो सबै सटक लाउँछन् भन्नु उडा नलाएर के हाल्नु तपाईँ खाद्यान्न बेच्ने लाइसेन्स हो रक्सी बेच्दा एन अनुसार त्यहाँ रक्सी पनि छ, त्यहाँ चुरुट पनि छ, त्यहाँ खाद्यान्न पनि छ, त्यहाँ तरकारी पनि छ, नुनदेखि सुनसम्म होइन.

भयो। मैले यो अनुगमनको स्टार्टअप यहीबाट हुन्छ नि त, के केमा दर्ता छ, के बेच्नु पाउने अधिकार दिएको छ होइन, र त्योसँग करको दायरामा त्यो पसल आएको छ कि छैन। पहिला राज्यले सुरु त करबाट गर्छ नि, तपाईँ व्यवसायमा हुनुहुन्छ भने तपाईँ करको दायरामा हुनुहुन्छ हुनुहुन्न भन हेर्छ नि त डकुमेन्ट। अब एकचोटि खुरबाट अनुगमन गाडी म तपाईँलाई प्रश्न भन्नु है, म अनुगमन हिँड्नै सकिनँ, अरू गुणस्तर त्यो कस्तो क्वालिटी भने होइन क्या, अब कागजपत्र छैन सबै पर्छ, ल चलाउनुका ल सञ्चालन कति कोठाको बनायो हुन्छ कति कोठा त्यही मिल्दैन होइन। अब अर्को मेडिकल के आउँदो रहेछ, अब मेडिकल यो मात्रै पाडे जति मेडिकल छन्, फार्मेसी लाइसेन्स नभएकोले मेडिकल राख्नु पाउँदैन, पाउँदो रहेछ नेपालको बरु भने। अब हाम्रो सबै अभावहरूको मेडिकल छ, झोलै मेडिकल बन्द गर्दा पनि होइन फेरि अर्को समस्या हुने होइन। मैले भन्न सबै रोग्दा त मैले भन्न त, अब हामीले नियम कानुन चाहिँ युरोपियन कन्डिसनमा के अरे स्ट्यान्डर्डको बनाएको छौँ, विनियम के अरे एनहरू क्या, तर हाम्रो इन प्र्याक्टिस चाहिँ के छ त भने अहिले अनुगमन गर्न सुरु भयो नि त, हामी चाहिँ अनुवास त मेरो हुँदै हुन्छ, त्यो डुडेको दुइटै पत्र पर्नुहुन्छ, अब कागज पनि छैन उहाँले त्यो सामान दिएको लाइसेन्स होला छैन छ सुरु गर्नु त अनुगमन हो सबैको। मैले भने कुणिला झर त्यही छ, सेउटार भयो त्यही छ, अब मैले याद त भने खुरकुटमै त्यही छ त, तपाईँ कता सेउटार भइदिएन यहाँ होइन हो। त्यसरी मैले भनेको हो, हामीले एन कानुनहरू बनाउँदै हाम्रो ग्रामीण बस्ती छ, हाम्रो यस्तो समस्या छ, यो नियम कानुनले अलि हाम्रो ठाउँ हेरेर पनि अथवा हाम्रो समस्या हेरेर पनि बनाउनु पर्छ भन्ने नहुँदा चाहिँ समस्याहरू छ। अब मैले भने गाउँपालिकाको अनुगमन समितिले गर्न सक्ने सामान्य क्षेत्र अधिकारीहरूको काम हामीले गरेका छौँ, जस्तै अहिले तपाईँले यो गुणस्तरको कुरा भन्नुभयो, अब गुणस्तरीय हो होइन म्यानुफ्याक्चरिङ डेट त हेर्न सक्छौँ हामी सामान्य क्या, बाहिर आँखाले हेर्ने सामान्य, त्यसको भित्रको के छ त डेट भएकोमा, जस्तै डेट भएकै छ ल मान्नु, अब अस्ति एउटा जुगा भेट्यो हाम्रो उसका पठाउनु भएको थियो गोडेलो भेट्दैछ, डेट त छ, डेट अझै छ महिना युज गर्नु भन्ने नै छ, डेट कटे होइन तर फ्रुटीभित्र चाहिँ गोडेलो भेट्दैछ, मलाई फोटो पठाउनु है, अब प्याकिङ गर्दा पसेको भित्र गोडेलो पछिदिनु पछि हो कि होइन, अथवा त्यो त्यो त्यो फ्रुटीभित्रको कस्तो छ त क्वालिटी, त्यो ज्ञान त हामीसँग छैन, त्यो ज्ञान सम्बन्धी दक्ष प्राविधिक हाम्रो पालिका पनि छैन कि। मैले अस्ति खुरकुटको सामुदायिकको र ओल्डो दुईवटा अस्पताल अनुगमन गर्नु पऱ्यो भन्न त्यहाँबाट ज्यादै कम्प्लेन आयो, अनि स्वास्थ्यको टिम डाकेर जिल्लाको टिम डाकेर होइन। त्यसैले मैले तपाईँलाई भन्न खोजेको थियो भने अनुगमनको निश्चित दायरा छ गाउँपालिकाको, त्यो भित्रको अनुगमन हामीले गरेकै छौँ। मैले भने गाउँपालिकाबाट सञ्चालित कुनै पनि योजना कमजोर योजनालाई 1 लाख होस् जिल्ला होस् 1.5 करोड होस् हाम्रो कार्यकालमा भुक्तानी दिएको छैन, क्वान्टिटी बढाएर पनि दिएको छैन है, र त्यही भएर त हामी दावाको साथ के भन्न सकेका छौँ भन्नुहुन्छ भने अख्तियारमा परोस् सर्वोच्चमा परोस् जहाँ परोस् मुद्दा यो क्वान्टिटी बढाएर दिए अथवा कमसम क्वान्टिटीलाई भुक्तानी दिए। गाउँपालिका सञ्चालित योजना है, मैले भित्रभित्र भने सबै सोल्टहरू गाउँपालिकाको भन्न बुझ्नु भएन क्या, गोलन्जो गाउँपालिका त्यहाँबाट कटेपछि सिन्धुली जिल्ला हो, त्यहाँबाट अलिकति अगाडि गएपछि बागमती प्रदेश हो, त्यहाँबाट एउटा डाँडा कटेपछि नेपाल देश हो क्या यो, त्यसैले गाउँपालिकाले चाहिँ सबै अनुगमन झार्न बुझ्ने हानिदिनु पऱ्यो भनेर चाहिँ हुँदैन। त्यसरी गाउँपालिकाको क्षेत्र अधिकार भएको अनुगमनमा अनुगमनको कामहरू हामी गरिरहेछौँ होइन, त्यहाँ गलत हुन दिया छैन एउटा। अब अर्को यहाँ तपाईँहरूले चाहिँ यो अनुगमनको विषय मैले यति नै राखेँ र तपाईँले उठाउनु भएको फेरि यो अनुगमन नगर्ने भनेको चाहिँ होइन, के गर्ने सल्लाह गर पाँचजना भोलि नै 1 नम्बर वडाको सबै पसलहरूको अनुगमन गर्ने जिल्लाको संयुक्त सहायक सिडीको नेतृत्वमा हुन्छ, त्यो टोली पनि डाकिदिन्छु, हाम्रो भागिन साथ म हुन्छ, अरू अनुगमन समितिका साथीहरू स्वास्थ्यको जे छ त्यही हिँड्न होला ल गर्ने त

0: आज निर्णय गर्नु के छ एउटा युज अफ फोर्स हो मैले भन्नु खोजेको हो जब हामी अनुगमन गर्ने भन्ने कुरामा पुग्यौँ भने गरौँ त्यसमा चाहिँ कुनै आपत्ति होइन तर फेरि हाम्रो पसन्द चाहिँ सिल लाग्यो ताजो लाग्यो भोलि खुलाइदिनु पर्यो भन्नु चाहिँ भएन त्यो मेडिकल पनि ताजो लाग्यो अर्को पनि ताजो लाग्यो अर्को पनि ताजो लाग्यो सबै पसलको ताजा
1: लाग्छ
0: हो मैले भन्न सक्छु यसमा केही केही कानुनी प्राविधिक प्रब्लम छन् र यसको मतलब फेरि के छ भने अब डेट एक्सपायरै बेच्न दिने होइन यो यो देखेको चिज त हामी हामी सबै सचेत छौँ होइन गाउँपालिका पनि त्यसमा अनुगमन गर्छ हेर्छ र आयोजनाहरूमा जस्तै तपाईँले कुडुले बाटोको चिज जुन निकाल्नु भयो अब मलाई चित्त बुझेन त अस्ति चाहिँ पहर आउँदाखेरि मैले हामीसँग फोन गरेर ल हेर्दै हिसाब यो त किन आउनु पहरो छ त तपाईँ माटोमा त कोही गाडी पुगिहाल्यो होइन भन्यो अलिकति करेक्सन गरेको हुन्थ्यो अब यसरी साना ढुङ्गा हाले अथवा माटो जस्तै ढुङ्गा हाले त्यो त हामीले सायद सबैले अनुगमन गर्नु पऱ्यो त्यसलाई तर त्यो गाउँपालिकाले गरेन भन्ने होइन कि हामी सबै गाउँपालिकाको बासिन्दा हो त त्यसको क्षेत्राधिकारले सङ्घीय सरकारले त्यसलाई टेन्डर गरेको है सङ्घीय माननीयहरूले त्यसलाई हेर्न सक्ने हाम्रो अब घन्टीबाट त्यो जाम त गणनिर्दा हुनु पर्थ्यो आएर हेर्नु पर्यो तपाईँको कार्डले टेन्डर गरे है हामी यहाँ गर्ने गऱ्यौँ अब भनेर कार्कीलाई एकचोटि आएर हाम्रो बाटो हेरिदिनु पर्यो किनकि भोटालाई जिताएर पठाइसकेको छ उहाँले पनि आफ्नो कर्तव्य छ पुरा गर्नु पर्यो है र गाउँपालिकाको तर्फबाट गर्ने गाउँपालिकाले त्यसमा गर्छ र अनुगमनको विषयमा तपाईँले कहीँ त्यस्तो चाल पाउनुभयो भने गाउँपालिका सञ्चालित आयोजनाहरू चाहिँ यहाँ यस्तो कमी कमजोरी हो तपाईँले हेर्नु पर्यो भने सूचना दिनु पनि सक्नुहुन्छ म गोप्य राखौँला त्यो सूचना हाम्रो भनेर पनि सोधेको त कुनै आउट गर्दैन म धेरैवटा त्यसको छड्के पनि गर्न सकिन्छ है यो विषयमा यही राखेँ र अब अर्को चाहिँ नि यो ढुङ्गाको राजस्वको विषय चाहिँ यो कस्तो छ भन्छ नि कानुनी जटिलता मैले भनेको राजस्व उठ्दैन ठेका लाग्दैन होइन है तिनचोटि हामीले तिनचोटि खुलायौँ ढुङ्गा गिटीको ठेक्का लाग्छ छचोटि खुलायौँ अब यसको कारण के छ कारण पनि भन्छु है हाम्रो ढुङ्गा गिटीको ढुङ्गा बालुवाको रेट बढी बागमती प्रदेश हजुर यो उसको रेट निर्धारण गर्ने प्रदेश सरकारले हामीले होइन है पर घनफिट घनमिटर होइन पर घनफिट पहिला त 9 रुपियाँ चाहिँ अलिक घटाएर 7 रुपियाँ पऱ्यो ती तपाईँलाई उदयपुरको यो कटेर घोरमी पुग्नु भने 4 रुपियाँ छ अन्त मधेस विमान कट्नु भने 3 रुपियाँ छ पर घनफिट यहाँ हाम्रो 7 रुपियाँ छ अब त्यो भएपछि के हुन्छ नि भोलुम ठुलो आउँछ 40-50 लाख रुपियाँ चाहिँ ठेगाले बन्ड ग्यारेन्टी गरेर बैङ्क ग्यारेन्टी गरेर ल्याएर नहाल्ने भयो किनकि फेरि त्यो 3 महिना उठाउनु पर्ने असर सानो भयो होइन 3 महिना उठाउनु पाइँदैन है अनि असोजबाट तपाईँलाई बैशाखसम्म जेसम्म उठाइसक्नु पर्यो 50 लाख अथवा जति हाल्नु हुन्छ न्यूनतम त हाल्नै पर्यो हाम्रो न्यूनतम नै 50 लाख निस्किन्छ है त्यसैले त्यो रेट र व्यवहारमा भएको फरकले गर्दा टेन्डर लाग्दैन त 50 लाखमा लाएन 15 लाखमा लाइदियो नि त किन तुर्न पाइन् कानुनले है अब के गर्नु त आयोजनै सञ्चालन नगर्नु आयोजना पनि गर्नु अनि अस्ति सामान्य छलफल गरिदियो गत वर्ष हामीले 20 लाख लगभग 72-75 उठाएर छौँ राजस्वबाट क्या यो अमानतमा काटेर अब अडिट आएर के लेख्छ महालेखाले भने यसरी नलिनु यो कानुनी हुँदैन गैर कानुन काम गर्नु भएन भनेपछि लु नलिनु अब नलिएपछि के गर्नु भन्दा अब ठेगर साथीले मिलाउने अब पुलिसलाई लेख्यो पुलिस चिट लिएर के पुलिस पनि अब यहाँ लाइभ गर्नुवाला साथीले पुलिस पनि के रहेछ भन्नुहुन्छ अब बेलुका बैलोको व्यवस्था पनि हुन्छ पुलिसलाई अब हामीले काट्नु नमिल्नु अप्ठ्यारोमा हामी पर्या छौँ करको विषय फेरि हाम्रो पालिका मात्र पर्या भन्नु सबैतिर अब पुलिस टाइल गर्ने ट्राई गरेर फेरि हाम्रो आयोजना सम्पन्न अलिक ढुङ्गा छिरिक यो बााउन्डर नै उठाउन दिन्न भनेर पुलिसले चाहिँ लाठी लाइदियो यो ठेगाहरू कसरी काम गर्नु सक्छ यो खालको कानुन पालिका कानुनले पालेका अप्ठ्यारो भलै अब यहाँ हाम्रो एउटा दिदीले भन्नु यो ठेगादारलाई त कति मैले पनि भन्दै अब यो कर छुट होइन यसमा सामाजिक काम गर्नुपर्छ यहाँ ग्राभल गरिदिए पनि हो होइन कतै बाटो अलिकति सम्झिनु होइन त्यो कर बराबर हो त अलिकति केही केही सामाजिक काममा खर्च गरिदियो भने त्यो बाटो होइन काम छोड्छ अब त्यो अर्को बाटो छँदैछ भनेपछि यो विषय मैले ढुङ्गाको ब्रासको विषय राखेको थिएँ त्यसलाई होइन उनीहरूले व्यावहारिक रूपमा के गर्न सकिन्छ काम लाउने के गर्ने होइन गरेर पनि त्यसलाई हल गर्नु पऱ्यो बाटो पनि बढाउनु पऱ्यो थप काम पनि गर्नु होइन त उडाजी त अघि पनि कुरा गर्नुभएको छ र अब अर्को चाहिँ हाम्रो विशाल भाइले राख्नु भएको थियो होइन प्रत्येक आयोजनाको सार्वजनिक सुनाइ हुन्छ होइन तर कागजमा मात्रै होर्डिङ बोर्डै हुन्छ क्या होइन अब सार्वजनिक सुनाइ कस्तो हुन्छ नि एक लाखको योजना हुन्छ एकछिनलाई मान्नु अन्त त्यो कागजमै त हुन्छ त हाम्रो यहाँ ओडाभरिको यत्रो त्यो ओडाज्यूले फेसबुकदेखि लिएर गाउँपालिका प्रचार गरेको हामी जम्मा भए होइन 20-25 जना एक हप्ता प्रचार गरेको कार्यक्रममा 20-25 जना जम्मा आउँछ भनेपछि अब 1 लाखको सार्वजनिक सुने कतिजना जम्मा आउँछ मलाई भएको छैन जस्तो लाग्दैन भएको छ तर सापेक्ष 1 लाखको आयोजनासँग सम्बन्धित त 2-4 जना हो नि त्यो 2-4 जना माइनेज गर्छन् सही हिसाब गर्छन् अब सार्वजनिक नै गरेको छैन होइन उडाले एकदम गुमराहमा पार्न मलाई त्यो चाहिँ लाग्दैन होइन उहाँले अझ अरू धेरै उडाले फेरि मैले हाम्रो यहीँ आफ्नै उडाले चाहिँ भनेर फुर्कियाको पनि होइन उहाँले धेरै सार्वजनिक ढङ्गले पनि गर्नुहुन्छ हामीले अरू उडाको पनि देखाएको छौँ अब कहीँ कहीँ साथीहरूले उडालेर नै उनी माइनेट आफ्नै घरमा लेख्ने उपभोक्ता समिति बनाउनु पनि गर्ने कम्प्लेन आउँछ तर अहिलेसम्म 1 नम्बर उडाको चाहिँ सार्वजनिक सूचना गरेर उपभोक्ता समिति बनाउनु नै गरेको मैले चाहिँ पाएको छु होइन ठिक छ त्यसमा केही सुधार गर्नुपर्ने हुन्छ भने त्यसमा पनि हामी तयार रहनुपर्छ भन्ने लाग्छ अब अर्को यो तपाईँले राख्नुभएको शिक्षक शिक्षक समस्या चाहिँ मैले धेरै ठाउँमा भनेको छु ऊ हाम्रो ममता भाइले 2-4 चोटि इन्टरभ्यू पनि दिइसक्नु हाम्रो कार्यकालमा गर्न नसके गर्न चाहँदा चाहँदै गर्न नसकेको काम के हो भन्नुहोस् त मलाई कसरी सोध्नु नि मेरो जवाब भनेको शिक्षा क्षेत्रमा गर्न सकिएन अरू स्वास्थ्यमा बरु गाउँपालिका अस्पताल सञ्चालन गरियो आम विद्युती कर कम्प्लिट गरियो जति बाँकी थियो विद्युत अहिले हाम्रो सबै कुलन्दुरको सबै जे बस्तीमा विद्युत बोल्छ त्यो कम्प्लिट गरियो स्वास्थ्य चौकीहरू धेरै स्वास्थ्य चौकी हामी थपेका छौँ गाउँपालिका अस्पतालले सञ्चालन गरेका छौँ है सडकमा पनि अब हाम्रो ट्र्याक बाँकी छ भन्ने एक दुई घर कोही कहीँ छ नत्र बस्तीमै ट्र्याक पुगेन भन्ने छैन त्यो कम्प्लिट गर्यो है अब स्वास्थ्य खानेपानीको धेरै आयोजनाहरू अहिले पनि जुके पनि काली आम्प लगायत गाउँपालिकाभरि धेरै आयोजनहरू सञ्चालन गरिरहेको छ है धेरै विद्यालय भवनहरू बनाएको छ यी पनि स्वास्थ्य जोगी तपाईँको स्थिति तपाईँको देशमा थियो अहिले स्वास्थ्य जोगी कम्तीमा बनाएको छौँ अब आशातीत गर्नै नसकेको चाहिँ शिक्षा क्षेत्र हो यो कुरा कुनै लुकाउनु पर्ने ढाप्नु पर्ने विषय छैन अब यसको कारण के हो कारण हामी निर्वाचित भएर आएपछि बिग्रिया पनि होइन कारण हिजो हामीभन्दा अगाडि पुष्पजीको पालामा बिगारे पनि होइन कारण त्योभन्दा अगाडिको बौद्धिक व्यवस्थाले पञ्चायतले बिगारे पनि होइन कारण एउटै के छ मैले आफ्नै बुझाइदिनु आममा अघि पृथ्वीराज दाईले भन्नु पनि आममा निजी शिक्षाप्रतिको आकर्षण र सामुदायिक शिक्षा सरकारी शिक्षाप्रतिको विकर्ष एउटा कोबोल मान्छेले के गर्छ म गीति कुटेर गर्छु छोराछोरी चाहिँ पढेकोमा पढाउँछु आन क्या तपाईँ सुन्नु भएको थिएँ बरु गीति कुट्छु इट्टा बोक्छु तर छोराछोरी चाहिँ म बोर्डिङमै पढाउँछु भन्ने सङ्कल्प जुन आम नागरिकमा छ त्यो सङ्कल्प के हुनु पर्यो भने आममा क्या अब म एउटालाई दोहोलाएर माठलाई दोहोलाएर अभिभावकलाई दोहोलाएर विद्यार्थीलाई दोहोलाएर गाउँपालिकालाई दोहोलाएर शिक्षा मन्त्रीलाई दोहोलाएर पनि हुँदैन यो विषयले आममा निजी शिक्षा होइन म मेरो बच्चा सामुदायिकमा पढाउँछु म एउटा उदाहरण दिन्छु आफै उदाहरण दिन्छु त्यहाँ सिन्धुमा धेरै बोर्डिङहरू छ तर धेरै बोर्डिङका मान्छे विद्यार्थीहरू अहिले गौमतीमा जाने भनेर इन्द्रासनमा चाहिँ 1000 लगभग पुगिसक्यो भन्नुहुन्थ्यो अन्त के हुन्छ बोर्डिङ छोडेर स्कुलमा जान चाहन्छ तर त्यसको एउटै शर्त के छ भने त्यो स्तरको मापदण्डको पढाइ हामीले गर्दा सकिन्छ है त्यसैले यसमा चाहिँ के छ भन्नुहुन्छ भने यहाँ सरले राख्नु फेरि मैले सरलाई गाली गरेँ होइन गाली चाहिँ नगर्नु गाउँपालिकाले वास्ता गरेन के वास्ता गर्ने उहाँले भन्नु गाउँपालिकाले भवन कुनै सरकारले भवनहरू बनाएको थियो हो फर्निचर टन्न छ कम्प्युटर त ब्लास छ ड्रेस छ विद्यार्थीहरूलाई होइन अरू सिसिटिभी हालिदिएको छ यहाँको 9 सामुदायिक विद्यालयहरूसँग किन कम्पिटिसन गर्न सक्नु अरू उनीहरू कम्पिटिसन गर्न लाग्यो यही भित्र त फर्स्ट हुनु न पहिलो हुनु न अथवा दोस्रो हुनु न केले अहिले त 14 त रहेछ नि शिक्षक 10 कक्षा 14 शिक्षक 14 त पढाउनु नै छ नि भन्नु नि त होइन त्यसैले मैले यो कुरो कहाँ जोड्न खोजेको भन्नु अब यो मैले गाली गरेँ शिक्षक है उहाँले भाषण गर्दा के गर्नुहुन्छ खोइ हेर त गाउँपालिकाले के गरेको छ यो भवन सङ्घीय सरकारले बनाएको हामीले तलब सङ्घीय सरकारले खुवाएको गाउँपालिकाले गरेको खोइ ल्याउनुहोस् उहाँको आरोप त हो अब अभिभावक के हुन्छ अभिभावक चाहिँ नियमित विद्यार्थी पढौँ विद्यार्थीलाई टाइम होइन एक बारी आफूले अलि जा अलि पनि छ त्यो सत्य हो नि त एक बारी चाहिँ ल्याए भ्याइनस् भने आधी भारी चाहिँ काट्दा जान्छ तँलाई हतारै हुने हो
1: भने
0: दुईवटा मुठा ल्याउनु चाहिँ भ्याट
1: भन्नु
0: होइन
1: होइन
0: अनि अभिभावक र विद्यार्थीले शिक्षकलाई देखाइदिने शिक्षकले अभिभावक विद्यार्थी दोहोऱ्याउने अनि गाउँपालिकाले शिक्षकलाई दोहोऱ्याउने विद्यार्थीले अर्कोलाई दोहोऱ्याउने गरेर यो शिक्षा क्षेत्र सुधिँदैन अब लगानीको कुरा मैले तपाईँलाई पुरो एउटा निकालेँ मैले म त्यही डेटा भन्छु एउटा विद्यार्थीमा भौतिक पूर्वाधार बाहेक निकालेको मैले एउटा विद्यार्थीमा गाउँपालिकाको तर्फबाट हामीले वार्षिक 51,000 रुपियाँ लगानी गर्दछ एउटालाई हाम्रो टोटल 4500 कति थियो होइन अन्त इच्छु निकालेर हाम्रो कुल खर्च त्यो दिवा खाजा होला त्यो शिक्षकलाई तलब होला पाठ्यपुस्तकको पैसा होला है अनि बिल्डिङ बनाउने बाहेक एउटा विद्यार्थीलाई 51,000 रुपियाँ चाहिँ लगानी परेको छ राज्यको अब तपाईँले मर समायोजन विद्यालय समायोजन भन्नु अब यसमा पनि छ भने जटिलता छ क्या जटिलता कुरा त गर्दा यी म एक नम्बरको कुरा गर्छु यिनको सालमा सुने भयो अब सुन्नुहोस् अब कार्तिकीय र कटुजे मर्ज हुने लिस्टमा यहाँ धेरै त छोड्दै धेरै त यहाँ आएर पढ्छ अब कहाँ लाने त गर्नुहुन्छ विद्यार्थी 4 विद्यालय बन्द गर्नु नै भएन 1.5 घन्टा कटुजेबाट 1.5 घन्टा लाग्छ अर्को विद्यालय पुग्नु लाग्छ कार्तिकहरू पनि लाग्छ अनि राजनीति भयो राजनीति गरेको नभए कि पहिलाको फटा दल हुने नगर्ने भन्ने पनि आए नयाँ भन्ने त्यो पनि भन्छ है म हाम्रो अहिले सांसद जित्नुभयो उहाँलाई नै यहाँ ल्याएर यही प्रश्न सोध्ने होला त्यो कार्तिकीय र सिमलका काम मर्ज गर्नुहुन्छ विद्यार्थीहरू 4 छ उता 5 4-5 त्यस्तै होला हो अब हामीले गर्ने चाहिँ के हो भने अहिले पनि कार्यदल बनाएर हामी अहिले भन्नु जस्तै कम्तीमा यो चाहिँ मैले अहिले पनि भनेको कम्तीमा धेरै धेरैलाई यहाँ ल्याउने त्यति चाहिँ साह्रो काटिँ कार्तिकेर कटुन्छ अहिले त 15 सिमटर धार्नु सकिँदैन दसैँको कुरा तिर्न ला कम्तीमा धेरै धेरैलाई के गर्नु पऱ्यो यहाँ मज गर्नु मान्नु पऱ्यो यस्तै यस्तै गरी लजिलो नीति बनाएको छ हामीले र हामी चाँडै नै यो अब हाम्रो शिक्षा त्यो कार्यालय एउटा होमवर्क गरिरहेको छ चाँडै नै दरबन्दी मिलाएको प्रोसेस पनि गर्छौँ र यसपालिको अध्यक्ष उपाध्यक्ष कोषको विषयमा हाम्रो कुमार सरले राख्नुभयो यो निकाल्दै राख्दै के गरे भने यो हामीलाई नै अचम्म लाग्यो किन राख्यो किन निकाल्यो एउटा दिदीले भने त न त्यसले प्राप्ति दिइहाल्छ होइन केही दिएको छैन नि बरु 1.5 लाखको टनलै दिया भयो फलानु दिया टनल भनेर त तपाईँलाई तरकारी खान्थ्यो होला अब तै रोजगारीको सामान्य समस्या पनि हल हुन्छ कि अब भनिहाल्यो गरिदिउँ साथीहरूले भने गरौँ तर त्यसले आउटपुट पनि दिएन र यसपालि त अब तपाईँले सुन्नुभएकै छ बालन सरकारले दरबन्दी बिनाका कुनै राख्यो भने तिमीहरूले पनि तिर्नुपर्छ भनेर सर्कुलर पठाएर
2: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
2: हवस् त, अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा।
5: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
6: मध्य पहाड़ी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै विद्यार्थीलाई सतर्क रहन आग्रह।
7: खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
6: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 मा शानदार जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: सरकारको बेरुजु हरेक वर्ष बढ़दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ।
8: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढ़ेको छ। गाजर, लौका, हरियो प्याज, घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिँदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ। अनार 23% र अंगुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारण बारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले CIM-सँग भन्नुभयो,
9: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको गोलभेडा आउन कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेका छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, त्यो आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाण आउन सकेका छैन होइन। अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिहाल्छ। जस्तो भन्नुहोस् सिमी, बोडी, गिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
8: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ।
6: मल मास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा 100 र मर्समा चन्द्र मास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिव प्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
10: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
11: अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
10: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
11: कति समय लाग्छ होला? अब लगभग यति महिना यति दिन यति रात भन्ने
10: होइन। अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
6: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यका 95 शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सी विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएनसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण तिताल।
7: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाज पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जसले खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझ यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छेहरू चलाइरहेछन्। योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नु थियो पहिला गर्ने। अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो।
6: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिम को चौर जहारी क्षेत्र में आजदेखि 20 दिन का लागि यातायात सेवा पूर्ण रूप में बन्द गरिएको छ। सड़क डिवीजन कार्यालय चौर जहारी का अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूप में बन्द गरिएको हो। टाटा गांव स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड़ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूप में बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
12: होइन, त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाड़ी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाड़ी मैले तपाईँलाई अघि पनि भने, मध्य पहाड़ी बीचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाड़ीमा लिंक रोड मात्रैमा काम भइराखेको

0: उधौली पर्व मनाउने परम्परा रहेको छ।
1: प्रकृतिको पूजा किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
2: मेरो नाम दिलीप कुमार पुमागा राजा राई हो, होइन सर, घर चाहिँ के अरे खोटाङ चिसापानी डन्डे ढुङ्गे गाउँपालिका कुटा घोर्ले हो। बाली चाहिँ के अरे उठाउने काट्ने अनि थन्क्याउने अनि त्यसलाई चाहिँ फुलचित्रहरूले चढाउने यी चाहिँ क्रियाकलापहरू
1: एकदमै महत्वपूर्ण ठूलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो। प्रकृतिको पूजक भएको हुनाले किराँत समुदायले बीचमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि सन्का लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य, CIN, ललितपुर।
0: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ़दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़े पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
3: तराई मध्य क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ़दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ। बढ़दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
4: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या खोज्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको कमी देखेको सबै सरकार निकालेर
3: विद्यालयमा विद्यार्थीको चाप धेरै छ। उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी 9 स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल।
5: 5,000+ विद्यार्थी छन्, आन्तरिक स्रोतबाट हामीले लगभग 40 भन्दा बढी विद्यार्थी शिक्षकहरू आन्तरिक स्रोतबाट हामी भर्ना गरेका त्यो अवस्था छ र विद्यार्थीमा भर्ना हुने सवालमा इन्ट्रान्स लिने व्यक्तिमाथि वरपरका सेवा क्षेत्रका विद्यालयमा आज विद्यार्थीलाई हामीले इन्ट्रान्स दिएका छैनौँ।
3: लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेख्य रूपमा बढ़ेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी,
6: नगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। नगरपालिकाका हाली

0: तलाई भनपूर्ति गरेको छ, त्यसरी दरबन्दी मिलेको छ र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र शिक्षक संख्या बढ्ने केही विद्यालयहरू पनि छन्।
1: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर,
3: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समीर दासकोटा, यो मौनी फिल्मको यो रसिलो अङ्गुर।

0: पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ। अब कालो चस्मा लगाए मैया भन्ने पनि मेरो हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
1: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ्दो संयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ। आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
0: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समित बास्कोटा। अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समित बास्कोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग। अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अब कालो चस्मा लगाए मैया भन्ने पनि मेरो हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, र पनि हाम्रो निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिकको मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो। त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको।
5: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचायो र अहिले पनि त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न, यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो, एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौंला। तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको संघर्ष कस्तो थियो?
0: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदादेखि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर संगीतकारहरूलाई गायकहरूलाई भन्ने हिँड्ने खालको परिन म होइन। अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले संघर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन खरे कहिले मन छरा भन्ने गीत, अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बिरै कवि गगन बिरै साथी नै हुनुहुन्थ्यो। अनि यसमा मैले गीत लेखेँ, त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुर भन्ने गीत लेखेको त्यो पनि चल्यो। मेन त के भने डाइरेक्टर भन्दा नि म्युजिक डाइरेक्टर हाम्रो समीजित बास्कोटाजी होइन, उहाँले नै चाहिँ अल्ल सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो, मैले चाहिँ त्यसरी लेखेँ।
5: जस्तो गीतकै प्रसंगमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो, रसिलो अङ्गुर, त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ। एउटा गीतकारले समग्रमा एउटा संगीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ?
0: त्यो हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन, सिचुएसन त्यसपछि हामीले लेख्ने अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो, एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन। तर के पनि सिचुएसन चाहिँ अब कसैले कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ, कसरी गरी चाहिँ खालि गीतको यो सिचुएसनमा लेख्न पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ, यसरी लेख्ने हो। धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या, त्यो ट्युनिङलाई मैले लिरिक्स लेख्छु क्या। जस्तै कालो चस्मा लगाउँमै भने पनि मैले ट्युनिङमा लेखाएको गीत हो क्या, यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो, त्यसमा यो शब्द भर्ने हो क्या। फिल्मी लेखनमा चाहिँ प्रयास हो, अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या। जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू, यो टाइटल सङ घुम्टो, यिनीहरू सब मैले ट्युनिङमै लेखेको गीतहरू हो।
5: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो, कस्तो गर्नु भएको थियो सम्बोजित बास्कोटाज्यूले?
0: होइन, यसमा चाहिँ डमी एन्ड लेभिस केही पनि थिएन होइन, अनि त्यतिकै ट्युनिङ मात्रै थियो। अब अब यस्तो हुन्छ त्यसमा चाहिँ, अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कन्ठ भइसकेपछि अनि शब्द भन्यो। म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ, अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ यो रुकुम माइकोटलाई चाहिँ ठेगो बनाउँछु। अब रुकुम माइको त्यति अब युजरलाई त्यति मिठो ठेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ, तर अब के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम माइकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ, यो एक लाइन चाहिँ, यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ कि रुकुम माइकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ। अनि घर आएर चाहिँ रुकुम माइकोट आँखा नै राम्रो हो मन परेन एउटा भनेर यो हुक लाइन यो बनाएर अनि पछि लेखेको यो
5: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ। पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर, गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान्, गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन। अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा, आर्थिक रूपमा कमजोरी पनि भयो या गीत संगीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरे ठिकै गरे, मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनिएका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
0: अब यस्तो हो, अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा, त्यतिखेर म ल क्याम्पसमा ल बाचलर पढ्दै थिएँ, र अब त्योभन्दा पहिला त म खास त गिटार बजाउने मान्छे हो। अनि जब गीत लेख्न थालेँ, गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ। अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेँ कि होइन, होइन अहिले बच्यो फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर लेखाए पनि होइन मैले। अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो, त्यो धनी मान्छेलाई हुन्छ, अब राइटरलाई नै हुन्छ, इन्जिनियरलाई नै हुन्छ, डक्टरलाई नै हुनु सरकार छुट्टी पाटो भयो त्यो होइन। तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन, केही पनि छैन क्या।
1: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो, गोलभेडाको मूल्य वृद्धि 142%, गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी महँगियो। संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन्। वैदेशिक अध्ययनका नाममा ठगी बढ़दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। र अमेरिकालाई 9 विकेटले हराउँदै लीग दुईमा नेपालले शानदार जित निकालेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: Kajaria Tiles, your world-class luxury.
1: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: Kajaria Tiles, your world-class luxury.

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तब देशमा समस्या छैन नगरपालिकाले के गर्ने चिरसिले के गर्ने
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ हो पाँच रुपियाँ हटदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ
3: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर टमाटर ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा किसान उयो नलाग्ने देशमा लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा रेडियो खबर पालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्तेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ सेङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ हामीले स्वास्थ्यको कुरा खानपानको कुरा त गर्दै नै छौँ डाक्टर यन्दर गैरीसँग गरेको कुराकानीलाई विशेष महत्व दिएका छौँ भने आजदेखि नै नेपालमा चाहिँ नेपाल भूमि बैंक लिमिटेड आएको छ र विशेष गरी भूमिको व्यवस्थापनको लागि चाहिँ यो बैंक अगाडि बढेको छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ र यसको एउटा सामान्य प्रोमो पनि हामीले तयार पारेका थियौँ त्यो प्रोमो पनि आजको श्रृंखलामा राख्ने प्रयास गरेका छौँ
9: समय आफ्नो गतिसँगै बित्दैछ तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन वा पछ्याएर संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि अब चिन्ता छोड्नुहोस् माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरिफाट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 9854130081, 9854130081।

0: चाहिँ अत्यधिक मात्रामा पछिल्लो समयमा विभिन्न खालका रोगहरूको समस्याबाट हामी पीड़ित हुनु परेको तितो यथार्थ हामी सँगै छ र हाम्रै पुस्ताहरू धेरै रोगी भएका छन् विभिन्न कारणले गर्दा। र यो समयमा हामीले पक्कै पनि अर्ग्यानिक चिजहरू जैविक पद्धतिबाट उत्पादन गरिएका चिजहरू चाहिँ सेवन गर्नुपर्छ भन्ने कुराहरू ल्याउँदै गर्दा पनि विकल्प नहुँदा बाध्यता छन् जनताहरू विषाक्त चिजहरू खानको लागि। यद्यपि प्रयासरत पछिल्लो समयमा चाहिँ उपभोक्ताहरू पनि चनाखो भएको अवस्थामा चाहिँ हामीले एउटा खानपानका कुराहरूलाई ध्यान दिनुपर्ने कुराहरू हामीले कस्ता चिजहरू कसरी खाने एउटा पाटोबाट र हामी रोगी भइसकेका छौँ भने चाहिँ अब चाहिँ यसलाई कसरी सुधार्ने हाम्रो एकपटक पाएको जीवनलाई कसरी हराभरा बनाउने कसरी फलाउने कसरी फुलाउने र हामी कसरी सन्तुष्ट हुने स्वास्थ्यको हिसाबले हामी कसरी स्वस्थ रहने भन्ने विषयलाई हामी सँगसँगै उठाउने प्रयास स्वरूप चाहिँ आज हामीले लामो समयदेखि चाहिँ प्राकृतिक चिकित्साको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तित्व अर्थात डाक्टर यञ्जन गैरीलाई नै स्टुडियोमा निम्त्याएका छौँ र उहाँको अनुभव सुन्दा मात्रै पनि हामीलाई स्वास्थ्यको क्षेत्रमा लाग्नको लागि एउटा रोग लाग्ने नदिने केही विकल्पहरू पनि छन् केही उपायहरू पनि छन् हामीले यो उपायको कुरा र हामी रोगी भइसकेका छौँ भने पनि विकल्पहरू छन् है हामीले यो चाहिँ अवलम्बन गर्न पर्यो यो चाहिँ पद्धतिलाई अवलम्बन गर्न पर्यो भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलामा दिने प्रयास स्वरूप चाहिँ आज हामीले प्राकृतिक चिकित्सा र सँगसँगै हामीले खानपानका कुराहरूमा पनि केन्द्रित हुँदैछौँ र हामीले खाँदा कसरी खाने के खाने र हामीले कसरी चाहिँ सही चिज खाने भन्ने खालको सन्दर्भ पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गर्दैछौँ। आजको अतिथि अर्थात् डाक्टर यञ्जन गैरी योग तथा चिकित्सक संघका समेत उपाध्यक्ष हुनुहुन्छ केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ सँगसँगै उहाँ चाहिँ हिमालयन प्राकृतिक अस्पताल मध्य मानेश्वरमा रहेको छ यसका समेत संस्थापक फाउन्डर हुनुहुन्छ भने काठमाडौँ प्राकृतिक अस्पताल वसुन्धरामा रहेको छ यसका समेत मेडिकल डाइरेक्टर हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्दैछौँ। लामो समयदेखि यो क्षेत्रमा चाहिँ काम गर्दै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्छ हामी उहाँलाई स्वागत गर्छौँ। डाक्टर नमस्कार यहाँलाई स्वागत छ।
1: नमस्कार
0: डाक्टर। यो प्राकृतिक चिकित्सा भनेको चाहिँ के रहेछ अलिकति यो आयुर्वेद र प्राकृतिक चिकित्साको चाहिँ एउटै हो कि भन्ने खालको जनमानसमा चाहिँ एउटा भ्रम पनि देखिया छ फरक हो या एउटै हो
1: के छ भने प्राकृतिक चिकित्सा र सुरुमेले पनि सुन्नु प्राकृतिक चिकित्सा र आयुर्वेद भनेको चाहिँ नितान्त दुईटा प्रिन्सिपल दुईटै सिद्धान्त फरक सिद्धान्त बोकेका पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धतिहरू हुन् र विशेष गरी प्राकृतिक चिकित्साको नातामा प्राकृतिक चिकित्सा भनेको विशुद्ध औषधिविहीन चिकित्सा पद्धति हो जुन चिकित्सा पद्धतिले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ र यसमा चाहिँ पञ्च महाभूत सिद्धान्तमा प्राकृतिक चिकित्सा आधारित रहेको हुन्छ। पञ्च महाभूत भनेको पृथ्वी आप तेज वायु आकाश यी नै पृथ्वी प्राकृतिक स्रोत र साधनहरूबाट चाहिँ रोगको निदान गर्ने कुनै पनि उपचार पद्धतिलाई हामी प्राकृतिक उपचार प्राकृतिक चिकित्सा अथवा प्राकृतिक उपचार पद्धति भन्ने गर्दछौँ।
0: डाक्टर जस्तो पछिल्लो समयमा मैले अगाडि पनि जोडेँ विभिन्न खालका रोगहरू विभिन्न कारण छन् हाम्रो खानपान रहन सहन हाम्रो बसाई सहर केन्द्रित लगायत विभिन्न खालका रोगहरू चाहिँ पछिल्लो समयमा अझै बढी रोगहरू आएका छन् र हरेक घरमा एउटा न एउटा रोगीको संख्या बढेका छ एउटा अलिक ठुलो रोग दीर्घ रोग हामीले जुन भन्ने गर्छौँ यो समस्या हुँदै गर्दा चाहिँ पछिल्लो समयमा यहाँहरू जस्ता व्यक्तिहरू लाग्नु भएको छ विभिन्न खालका पद्धति विकल्पहरू खोज्ने क्रममा चाहिँ प्राकृतिक चिकित्सा पद्धति चाहिँ सही छ है भन्ने खालको सन्देश दिनुभएको छ वर्षौंदेखि ठिक नभएकालाई उपचार पनि गर्दै आउनु भएको छ यहाँहरूको सफल देखिया छ सार्थकता पनि देखिया छ यद्यपि यो विभिन्न कारणले गर्दा रोग लाग्दै गर्दा चाहिँ एउटा रोग नलाग्ने विकल्प किन भन्दा आज जनमानसले त्यही नै खोजेको अवस्था छ अर्को चाहिँ रोग लागिसकेको छ भने चाहिँ सही पद्धति उपचार के चाहिँ हुन सक्छ त साँच्चीकै निर्मूल चाहिँ कसरी हुन्छ त भनेर आज जनमानसले यो खोजेको अवस्था पनि छ यो अवस्थालाई निर्मूल पार्नको लागि यहाँहरूकै भाषामा भन्दा प्राकृतिक चिकित्सा नै सही विकल्प छ पहिलो विकल्प हो भनेर यहाँले भन्नुभएको छ यो विषयलाई अलिकति प्रश्न दिनुहोस् सबैले बुझ्ने गरेर
1: अब मेन चाहिँ रोग के कारणले लाग्छ र निरोगी कसरी बन्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो असिमजी। अव्यवस्थित जीवनशैली बढ्दो तनाव र अव्यवस्थित भोजन नै रोगको प्रमुख कारण हो र यसलाई सही तरिकाले यसलाई निरोगी बन्नको लागि रोगको प्रमुख कारण चाहिँ यी तीन चिज छन् भने रोगलाई चाहिँ रोगीबाट निरोगी बन्नको लागि दीर्घजीवी बन्नको लागि स्वस्थ बन्नको लागि चाहिँ व्यवस्थित खानपान व्यवस्थित जसलाई हामी व्यवस्थित भोजन भन्छौँ तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैली हामीले दिनानुदिन गर्ने हाम्रो जीवनशैली नै महत्त्वपूर्ण हाम्रो स्वास्थ्य उपचारलाई अथवा स्वास्थ्यलाई निरोगी बन्नको लागि चाहिँ महत्त्वपूर्ण भूमिका चाहिँ हाम्रो दैनन्दिन गर्ने हामीले क्रियाकलापले चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ। यसै क्रममा चाहिँ प्रायोग तथा प्राकृतिक चिकित्साले चाहिँ तपाईँको चाहिँ स्वास्थ्यका मूल चारवटा आयाममा रहेर काम गरेको हुन्छ जुन चारवटा आयाम भनेको हामीले प्रिभेन्सन प्रमोसन क्युरेटिभ र रिहेबिलिटेटिभ यो चारवटा एस्पेक्ट अफ हेल्थ जुनलाई हामीले हेल्थको चारवटा एस्पेक्ट छ यी चारवटा एस्पेक्ट अफ हेल्थलाई नै कभर गरेर जस्तै रोग लाग्नै नदिने रोग लागिसक्यो भने निदान गर्न सकिँदैन त्यसलाई चाहिँ हेल्दी बनाउने र एक्चुअली चाहिँ क्योर गर्ने रोगलाई निर्मूलन गर्ने र

0: अरू अङ्गभङ्ग भइसकेकालाई चाहिँ रिहेबिलिटेसन गर्ने पुरा स्टप गर्ने, यो चारवटा यो चारै चिज चाहिँ प्राकृतिक चिकित्साले चाहिँ एकदम राम्रोसँग चाहिँ उपचार गर्न सकिन्छ। प्राकृतिक चिकित्साका सिद्धान्तहरूबाट प्राकृतिक चिकित्सामा भनेका सिद्धान्तहरू, भोजनका सिद्धान्तहरू होस् अथवा प्राकृतिक चिकित्सा उपचार पद्धतिका सिद्धान्तहरूबाट चाहिँ हामीले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन सकिन्छ भन्ने नै यिनै चारवटा एस्पेक्ट अफ हेल्थमा चाहिँ प्राकृतिक चिकित्साले काम गर्ने हुँदाखेरि नै हामीले सर्वोत्कृष्ट चिकित्सा पद्धति हो र हामी चाहिँ रोगीलाई निरोगी बनाउन सक्छौँ भनेर चाहिँ हामीले अहिले उपचारहरू दिइरहेका छौँ, जुन उपचार सफल पनि भएका छन्। कति पटक त तपाईँहरूले पनि हेर्नुभएको छ, बिरामीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्नुभएको छ अश्विनजीले, त्यहाँ बिरामीहरूका कुराहरू पनि हजुरले सुन्नुभएको छ। हामीले त्यहाँ चाहिँ केमिकल युक्त औषधिहरूबाट लिएर आउनु खाइरहनु भएकोलाई हामीले चाहिँ औषधि छुटाएका पनि छौँ र हामीले छुटाउने क्रममा चाहिँ एउटा भ्रम के छ भने प्राकृतिक चिकित्साका नाममा एउटा भ्रम पनि छ, यो कुरा हामीले उजागर गर्नु पनि छ। के छ भने एलोपेथी मेडिकेसन आधुनिक चिकित्सा पद्धतिबाटलाई नै हामीले बाइकट गरेर जान खोजेको होइन। हाम्रो लागि आधुनिक चिकित्सा पद्धति वैकल्पिक चिकित्सा पद्धति हो भने वैकल्पिक चिकित्सा उनीहरूको लागि हामी वैकल्पिक चिकित्सा पद्धति हौ। त्यही कारणले गर्दाखेरि हामीले हाम्रो तर्फबाट रिजल्ट दिइसकेपछि बिरामीलाई सही खानपान, सही तपाईँको चाहिँ तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैलीमा चाहिँ यसरी बस्न सकिन्छ है भनेर बिरामीहरूलाई अथवा चाहिँ साधकहरूलाई हामीले चाहिँ गाइड गरिसकेपछि उहाँहरूको शरीरमा आएको उहाँको चाहिँ स्वास्थ्यमा आएको परिवर्तनले चाहिँ औषधिहरू रोक्नुपर्ने अवस्थामा कति बिरामीहरू पुग्नुहुन्छ। ती बिरामीहरूलाई हामीले सम्बन्धित चिकित्सक जो चिकित्सकले उहाँहरूलाई चलाउँदा उहाँहरूकै उहाँहरूमा यो डाटा लिएर गइसकेपछि उहाँहरूले नै यसको चाहिँ फाइनल गर्ने हो। हामीले नै बिचमा चाहिँ छुटाउनु, यो खाने हुन्न, प्रेसरको औषधि खाने हुन्न, सुगर औषधि खाने हुन्न भन्दैनौँ। हामीले ती औषधि पनि खानुहोस् र जीवनशैलीलाई नै सही बाटोमा चाहिँ लिएर अगाडि बढौँ। त्यो गर्दा गर्दै चाहिँ औषधिको चाहिँ ट्यापरिङ चाहिँ सम्बन्धित चिकित्सकले नै गर्नुहुन्छ भनेर हामीले यसरी नै उहाँहरूलाई काउन्सिलिङ गर्छौँ र प्राकृतिक चिकित्साका नाममा चाहिँ यहाँ बजारमा चाहिँ यो खाने हुन्न, यो गर्ने हुन्न, यो चिकित्सा पद्धति, त्यो चिकित्सा पद्धतिभन्दा पनि एउटा मानव स्वास्थ्यको लागि चाहिँ रोगीलाई निरोगी कसरी बनाउने भन्ने हामी चाहिँ पूर्ण केन्द्रित रहेका छौँ। एउटा चाहिँ एउटा प्राकृतिक चिकित्साको रूपमा हामीले चाहिँ अहिले चाहिँ त्यसरी नै अस्पतालहरू सञ्चालन गरिरहेका छौँ।
1: डाक्टर जोसु, यहाँकै भनाइलाई आधार मान्दा अहिले अरू धेरै विकल्पहरू छन् र यसमध्येमा सही विकल्प चाहिँ प्राकृतिक चिकित्सा पद्धति नै हो भन्न सकियो हामीले पनि।
0: के छ विकल्प के छ भने अब त्यसको चाहिँ रोगको कन्डिसन हेरेर हुन्छ। यदि मान्छे दीर्घकालीन रोगी छ भने प्राकृतिक लाइफ स्टाइल म्यानेजमेन्ट गरेर अथवा उसको स्ट्रेस म्यानेजमेन्टहरू गरेर उसको जीवन पद्धतिलाई नै परिवर्तन गर्न सकिने, जस्तो दीर्घकालीन उच्च रक्तचाप, मधुमेह होस् अथवा मोटोपनाका समस्याहरू हुन् र पोस्टरल डिसअर्डर जस्तै नखाचापिने समस्याहरू हुन्, ती कुराहरूलाई चाहिँ हामीले चाहिँ अब इमर्जेन्सी म्यानेजमेन्टको आधारपछि चाहिँ हामीले चाहिँ दीर्घकालीन रोगहरूबाट ग्रसित मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सा पद्धति सबभन्दा राम्रो विकल्प हो भने, यदि कसैको लागि चाहिँ एक्सिडेन्ट भयो, हात खुट्टा फ्र्याक्चर भयो, त्यसको लागि त आधुनिक चिकित्सा पद्धति चाहिँ त्यसको फेरि प्रमुख चिकित्सा पद्धति भन्छ। चिकित्सा पद्धतिको रोग पनि बिरामीको रोग अनुसार चाहिँ कुन चिकित्सा पद्धतिले बढी कुन काममा गर्छ र हामीले चाहिँ डाटा बेसिसमा र थ्योरी र रिसर्चका आधारमा चाहिँ हामीले उपचार गर्ने हुँदाखेरि हामीले बिरामीको डिजिजमा चाहिँ डिपेन्ड गर्छ, यो कुन चाहिँ उपचारमा चाहिँ कुन चाहिँ डिजिजमा चाहिँ हामी सक्सेस छौँ र अहिलेसम्मको अवस्थामा चाहिँ हामी दीर्घकालीन रोगमा चाहिँ अहिलेसम्म हामी कम्युनिकेबल र एक्युट कन्डिसनमा बाहेक लङ टर्म जस्तो क्रोनिक डिसअर्डरहरूमा अथवा चाहिँ पेटका समस्याहरू, मुटुका समस्याहरूमा, दीर्घकालीन रोगहरूमा चाहिँ हामीले अहिलेसम्म राम्रो
1: सफल पनि हुनुभएको छ। अब अर्को प्रसङ्ग, जस्तो हामीले हेर्दा चाहिँ पछिल्लो समयमा मैले अगाडि थोरै मात्र जोडेको थिएँ पृष्ठभूमिमा चाहिँ विषाक्त खानपान, रसायनको अत्यधिक प्रयोग, विषादीको प्रयोगको कारणले गर्दा हाम्रो अवशेषहरू केही मात्रामा रहँदै गर्दा यति नै अवशेष रह्यो, यतिलाई रोग लाग्यो भन्ने तथ्याङ्क त छैन, यो खोज्न पनि गाह्रो हुन्छ। यद्यपि पछिल्लो समय हेर्ने भने 3 दशक 4 दशकको आकलन गर्ने भने चाहिँ विषाक्त खानपान, विषादी रसायनको प्रयोगले गर्दा अत्यधिक मात्रामा रोगीहरूको संख्या बढेको छ र यसको निदान पनि विशेष गरी पछिल्लो समयमा प्राकृतिक चिकित्साहरूले बिस्तारै निदान सल्भ गर्दै गएको अवस्था पनि छ। यद्यपि बिग्रिसकेको हुनाले सल्भ गर्न अलिक गाह्रो पनि छ होला। यो विषाक्त खानपानको कारणले भएका रोगहरूलाई अब न्यूनीकरण गर्ने उपाय के हुन सक्छन्?
0: अब विशेष गरी के छ भने विषाक्त त अहिलेसम्म नेपालमा मापन गर्ने कुराहरू एकचोटि बजारमा हल्ला पनि आएका थिए, यति मात्रा जुन विदेशहरूमा त तपाईँको विषाक्त कति छ, के छ, कुनमा कति विषाक्त छ भन्ने चाहिँ मापन हुन्छन्, त्यसको लागि मेजरमेन्ट हुन्छ। अहिलेसम्म त हाम्रोमा चाहिँ कुनै पनि छैन र बढ्दो चरम व्यापारीकरणले गर्दाखेरि नै हाम्रो मानव स्वास्थ्यलाई ख्याल नगरिकन चाहिँ व्यापारीकरणले गर्दाखेरि नै अहिले तपाईँको चाहिँ हरेक चिजमा चाहिँ रिफाइन्डका कुराहरू, अब तपाईँको चाहिँ खानेकुराहरूमा केमिकलयुक्त कुराहरू, हाइब्रिडका कुराहरू, हिजोकै दिनमा तपाईँले हामीले खाने फलफुलहरूमा आउने टेस्ट र अहिलेको फलफुलहरूमा आउने टेस्ट, हिजोका दिनमा हामीले खाने चाहिँ मुला काँक्रो अथवा तपाईँले खाने टमाटरहरू जुन नर्मल कुराहरू छन्, यसमा युज भएका पेस्टिसाइड्सहरू अथवा इन्सेक्टिसाइड्सहरू र व्यापारीकरणलाई भोलि त्यसलाई चाहिँ एक किलोलाई दुई किलो कसरी बनाउने भन्ने एउटा चाहिँ नयाँ नयाँ कुराहरूले चाहिँ गर्दाखेरि नै प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ मानव स्वास्थ्यमा चाहिँ यसले अभियसली असर गरेको छ। तिनै कारणले गर्दाखेरि हिजोका डाटाहरू हिजोका दिनमा अथवा हाम्रा सिनियरहरूले पढेका आधारमा अथवा हिजोका दिनमा किताबहरूमा चाहिँ डाटाहरू के थियो भने उच्च रक्तचाप, मधुमेह, सुगर, जस्ता मधुमेह भन्छौँ अथवा थाइरोइडका समस्याहरू चाहिँ के थिए, यी भनेका चाहिँ संसारमै नन कम्युनिकेबल डिजिज, अहिले साइलेन्ट किलरका रूपमा चाहिँ सबभन्दा बढी नन टप 10 डिजिजहरूमा रोगहरू जसले चाहिँ मान्छेको ज्यान लिने गर्दछ, ती रोगहरूमा अहिले चाहिँ तपाईँको चाहिँ यिनै दीर्घकालीन रोगहरू नै आएका छन्। यी किन आएका छन् भन्दा यी बढ्दो चरम हाम्रो खानपानको अव्यवस्थित खानपानले गर्दाखेरि नै आएका छन्, विषादीयुक्त खानाले गर्दा आएका छन्। हामी हिजोका दिनमा खान नपाएर चाहिँ रोगी हुन्थ्यौँ अथवा मर्थ्यौँ भने अहिले खान नजानेर रोगी भएका छौँ, खान नजानेर हामी चाहिँ रोगी भएर अस्पतालका बेडमा पुगेका छौँ पुगेछौँ। हिजोका दिनमा हामी स्वस्थकर खाना खान्थ्यौँ भलै, र अहिले हामीले चाहिँ के छ भने यी कुराहरूलाई न्यूनीकरण गर्न अत्यन्त जरुरी छ। पहिलो कुरा त जबसम्म स्वास्थ्यमा स्वास्थ्य अथवा चाहिँ अब यो नेपाल सरकारको भनौँ, नेपाल सरकारको स्वास्थ्य नीति होस् अथवा त्यसको चाहिँ अब खाद्य नीति होस्, यिनीहरूमा परिवर्तन गर्न जरुरी छ। किन जबसम्म त्यहाँ चाहिँ स्वास्थ्यले नै नेपाल सरकारले अथवा चाहिँ एउटा सरकारले नै नीतिगत रूपमा परिवर्तन गर्दैन भने एउटा व्यक्ति एउटा संस्थाले चाहिँ त्यो भनेको चाहिँ सानो समूहमा सानो चाहिँ दुई चारजना मान्छे दुई चार सय मान्छेलाई चाहिँ गाइड गर्न सकिन्छ, सिङ्गो समाजलाई नै गाइड गर्न सकिँदैन। र यसमा चाहिँ ठुला कुराहरू व्यापारका कुराहरू छन्, बिजनेसका कुराहरू छन्, ती कुराहरूलाई न्यूनीकरण गर्नु भन्दा नि एउटा मानव स्वास्थ्यले आफ्नो घरभित्र के गर्न सक्छ त भन्दाखेरि तपाईँको चाहिँ खानाहरूलाई व्यवस्थित खाने, टाइममा खाने, तपाईँको चाहिँ टाइममा खाने हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खाने, र ती सागसब्जीहरू पनि खाँदाखेरि चाहिँ राम्रोसँग धोइ पखाली गरेर त्यसलाई चाहिँ राम्रोसँग चाहिँ प्युरिफिकेसन चाहिँ सबभन्दा त्यसलाई चाहिँ शुद्धिकरण गर्ने प्रक्रिया नुन पानीमा सर्टेन टाइममा भिजाएर हुन्छ कि है तातो पानीले धोएर हुन्छ कि राम्रोसँग धोइ पखाली गरेर खाने, तर चाहिँ तपाईँको धुँदै नधोइकन अलिअलि धोएका कुराहरू पनि जुन हामीले बजारमा चाहिँ हाम्रो चाहिँ बिक्री वितरणलाई राखिएका छन् ती हाइजेनिक छैनन्, ती कुराहरूलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ भने आफ्नो स्वास्थ्यको लागि चाहिँ आफू नै डाक्टर बन्नु नै सबभन्दा उत्तम विकल्प छ अहिलेको लागि, किनभने नीतिगत कुराहरूमाले गर्दाखेरि हामीले बजारमा अरूले मेरो स्वास्थ्य चाहिँ रक्षा गरिदिन्छ कि भन्ने कुरामा भन्दा पनि तपाईँ हामी चाहिँ हाम्रो स्वास्थ्य रक्षा कसरी हुन्छ र हामीले आफ्नो डाक्टर आफै कसरी बन्ने भन्ने महत्त्वपूर्ण कुरा हो। र यसमा चाहिँ भोजनको सबभन्दा उत्कृष्ट भोजन नै कि छ, हाम्रो भान्सालाई नै हामीले चाहिँ के औषधालाई बनाउन जरुरी छ, भान्सालाई औषधले बनाउनको लागि हाम्रो चाहिँ मरमसलाहरू कस्तो किसिमको प्रयोग गरिएको छ, तेल कस्तो किसिमको प्रयोग गरिएको छ, तपाईँको चाहिँ हाम्रो चाहिँ हामीले दिनदिन खाने चाहिँ तरकारीहरू कस्ता ठाउँबाट आएछन्, हामीले कसरी किनेर ल्याइएको छ, कसरी प्रशोधन गरेका चिजहरू खाइएछ भन्ने कुरा नै महत्त्वपूर्ण कुरा हुन्छ। यी कुराहरूलाई हामीले चाहिँ म्यानेज गर्न सकियो भने धेरै थोरै मात्रामा चाहिँ हामी स्वस्थ रहन सक्छौँ।
1: जस्तो डाक्टर यहाँले भन्दै गर्दा भान्सा नै औषधले हुनु पर्यो,
0: हो भान्सा नै औषधालय हुनु पर्यो र आफ्नो स्वास्थ्यको चिकित्सक आफ्नो स्वास्थ्यको डाक्टर आफै हुनु पर्यो, यी दुईटा कुरामा हामीले चाहिँ महत्त्वपूर्ण कुरा रहेका छन्। यी कुराहरू भनेको चाहिँ डाक्टर बनेर अरूलाई चेक जाँच गर्ने, अपरेसन गर्ने अथवा चाहिँ औषधि प्रिस्क्राइब गर्ने ती डिफ्रेन्ट कुरा भयो, आफ्नो स्वास्थ्यको रक्षा गर्नको लागि आफ्नो चिकित्सक आफ्नो स्वास्थ्य परामर्शदाता आफै बनौ र घरमा भान्सा चाहिँ शुद्ध रह्यो, भान्सामा हाइजेनिक कुरा आयो भने त्यो एउटा घर परिवार नै
1: निकै महत्त्वपूर्ण
0: स्वस्थ रहन सक्छ।
1: जस्तो डाक्टर यो चाहिँ खोजी सबैले गर्नु आवश्यक छ र यो आजको आवश्यकता पनि यही छ, यद्यपि विभिन्न कारणले गर्दा कतिपय बाध्यता छ, कतिपय अवस्थामा अनियोज छ, कतिपय अवस्थामा ठगिएको अवस्था छ र कुन चिज कस्तो छ भन्ने कुरा हामीलाई सही ज्ञान पनि छैन, बाध्यता पनि हुन सक्छ, यद्यपि भएसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका अथवा जैविक उत्पादनलाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ, अर्को कुरा चाहिँ भान्सा नै सुधार्नुपर्छ डाक्टरले पनि भन्नुभएको छ। अब अर्को प्रसङ्ग, जस्तो कुनै न कुनै कारणले गर्दा हाम्रो रोगी भएका छौँ, हाम्रो विभिन्न कारणले एउटा यो विषाक्त खानपान लगायतका अन्य कुरा पनि जोड्न सक्छन्, धेरै कुराहरू हुन्छन्, हामीले पल पलमा फेर्ने सासदेखि लिएर हामीले पिउने पानीदेखि लिएर हरेक कुराहरू चाहिँ स्वास्थ्यसँग जोडिएका विषय हुन्छन्, यसलाई हामीले सुधार्न पर्छ अबदेखि सुधार्न गर्ने कुरा एउटा पाटो हो हामीले भन्दै गर्दा, अर्को पाटोबाट हेर्दा चाहिँ हामी रोगी भइसकेका छौँ अब यसलाई सुधार्ने कसरी, र यहाँहरू जस्ता व्यक्तिहरू लाग्दै गर्दा यहाँहरू सफल हुनुभएको छ, अन्तिममा विरक्तिएका व्यक्तिहरूलाई अथवा जीवनदेखि निराश भएका व्यक्तिहरूलाई उपचार गरेर प्राकृतिक चिकित्सा पद्धतिलाई अवलम्बन गराएर चाहिँ सुधार गर्ने काम र नवजीवन दिने काम पनि गर्नुभएको छ, कतिपय अवस्थामा हामी त्यहाँ पुग्दा बिरामीहरूको सन्तुष्टि, उहाँहरूको नवजीवन, उहाँहरूले नयाँ जीवन पाएको सुरुवात गरेको महसुस गर्दै गर्दाको क्षण अहिले हामीले शब्दबाट व्यक्त गर्न पनि सक्दैनौँ, यद्यपि यो प्रयासमा यहाँहरू सफल देख्नु भएको छ है।
0: हो, धन्यवाद असिनजी। तपाईले चाहिँ जुन प्रोत्साहन गर्नुभयो किनभने हाम्रो पब्लिक अवेरनेस र गभर्नमेन्टको पोलिसीले गर्दाखेरि नै प्राकृतिक चिकित्सा अलि कान्छो चिकित्सा पद्धति भएको कारणले गर्दाखेरि नि पब्लिक अवेरनेस मान्छेमा छैन. हामी यस्तो देशमा छौँ जहाँ चाहिँ चिकित्सक भनेको आधुनिक चिकित्सकका चिकित्सा आधुनिक चिकित्सा क्षेत्रका चिकित्सकहरू र ठुल्ठुलो अस्पतालहरू जुन बिल्डिङहरू नै चिकित्सालयहरू हुन् भन्ने चाहिँ एउटा अवधारणा थियो. हिजोका दिनमा त्यो अवधारणा एकदम थियो भने आजका दिनमा त्यो अवधारणा अलिक घटेर मान्छेले चाहिँ आफ्नो स्वास्थ्यको हिजोका दिनमा मान्छेको चाहिँ कसरी चाहिँ आफ्नो चाहिँ लाइफ कसरी चलाउने कसरी खाने कसरी चाहिँ अब त्यो डे टु डे एक्टिभिटीमा चाहिँ आफ्नो कहाँबाट इन्कमको सोर्सहरू खोल्ने भन्ने कुरामा थियो भने आजको दिनमा मान्छेहरू के छ भने त्यो लेभलभन्दा नेपालीको क्रय शक्ति बढेको कारणले होस् अथवा चाहिँ नेपालीहरूको एजुकेसनको लेभल बढेको कारणले होला अहिले प्राकृतिक चिकित्सा अथवा अल्टरनेटिभ कुनै पनि स्वास्थ्य आफ्नो मानव स्वास्थ्य आफ्नो स्वास्थ्यको लागि चाहिँ यसमा के छ कसो मिसा छ त्यो भले फलो गरौँ नगरौँ त्यो क्वेसनहरू चाहिँ अहिले चाहिँ होइन यस्तो पानी खानुपर्छ उस्तो स्वास्थ्यको आर्टिकलहरू पनि बढी सेयर हुने के यो पब्लिक हेर्दा सानो कुरा लाग्छ यी पब्लिकहरू जागरूक भएकै कारणले गर्दाखेरि हाम्रो देशमा र हाम्रो चिकित्सा पद्धतिको लागि उन्नति र प्रगति अहिलेसम्म पाउनु जति जति जुन लेभलमा छ प्राकृतिक योग चिकित्सा प्राकृतिक चिकित्सा त्यो नितान्त म नेपाल सरकारलाई त्यसको क्रेडिट दिन चाहन्न तपाईँको यहाँबाट किनभने उहाँले नीतिगत रूपमा चाहिँ यो चिकित्सा पद्धतिहरूलाई चाहिँ उजागर गर्न केही पनि काम गर्नुभएको छैन. नीति निर्माणकर्ताहरूले यहाँ सुन्नुभयो होला उहाँलाई दुःख लाग्ला उहाँले जबसम्म चाहिँ आधुनिक चिकित्सा पद्धतिको चाहिँ साइड बाई साइडलाई प्यारलली चाहिँ अल्टरनेट सिस्टम अफ मेडिसिन वैकल्पिक एकका एक एउटा चिकित्सा पद्धति अर्को चिकित्सा पद्धति अल्टरनेटिभ हो कुनै पनि चिकित्सा पद्धति चाहिँ तपाईँको चाहिँ यो ठुलो यो सानो भन्ने हुँदैन. रोग लागिसकेपछि एउटा बिरामीलाई चाहिँ रोगीबाट निरोगी हुनु महत्वपूर्ण कुरा हो. त्यही भएर हाम्रो चिकित्सा पद्धतिबाटलाई चाहिँ नीतिगत रूपमा चाहिँ सरकारले अहिलेसम्म हेरेको अवस्था छैन. जनकी तपाईँहरू जस्तो मिडिया जसले बुझ्नु भएको छ मिडियामा पनि तपाईँको चाहिँ मिडियाका पत्रकार कर्मीहरूले चाहिँ जुन पब्लिकमा लगिदिनु भएको छ बिरामी टु मेन टु मेन बिरामी टु बिरामी नै हामीले चाहिँ यस्तो एउटा आउनुहुन्छ सन्चो हुनुहुन्छ उहाँले अर्कोलाई ल्याउनुहुन्छ त्यसरी नै हामी अगाडि बढेका छौँ. जसलाई पब्लिककै सपोर्टको कारणले आज प्राकृतिक चिकित्सा आजको अवस्थामा आएको छ र भोलिको अवस्था नै पब्लिकले नै प्रेसर दिएर नेपाल सरकारले चाहिँ पोलिसीमै चेन्ज गर्छ भन्ने मलाई लाग्दछ. तर अहिलेसम्म नीति निर्माणकर्ताहरूले चाहिँ यसमा चाहिँ ध्यान दिएको यसमा चाहिँ प्राकृतिक चिकित्सा चाहिँ नेग्लेक्ट रूपमा हेर्नुभएको अवस्था छ. त्यो कारणले गर्दाखेरि पनि कता कता दुःख लाग्छ तर चाहिँ हाम्रा खुट्टाहरू चाहिँ प्राकृतिक चिकित्सा योग चिकित्साको लागि चाहिँ निरन्तर अगाडि बढिरहनेछन् तपाईँहरूको साथले गर्दाखेरि होइन. र मानव स्वास्थ्यलाई रक्षा गर्नको लागि चाहिँ अब हिजोका दिनमा जस्तै अहिले कोभिडकै कुरा आयो कोभिडकै कुरामा अहिले कोरोना भाइरसको कुरामा हामीले के गर्यौँ त होइन कोरोना भाइरस डब्ल्युएचओको एउटा प्रोटोकल फलो गरेछौँ तर अन्तिममा त हामीले खानपानलाई नै कुरा गरेछौँ लाइफ स्टाइलकै कुरा गरेछौँ डिस्टेन्स मेन्टेन गर्ने नै कुरा गरेछौँ शुद्ध शाकाहारी भोजनकै कुरा गरेछौँ भने होइन योग चिकित्सा प्राकृतिक चिकित्साको चाहिँ भोजन चिकित्सा अन्तर्गतको कुराले पनि त राजसिक तामसिक सात्विक चारवटा डायटको चाहिँ प्रोटोकल जस्तै कन्स्ट्रक्टिभ र डिस्ट्रक्टिभ डायट भन्छ होइन ती कुराहरूलाई चाहिँ यही कुराले हामीले यताबाट जान्छौँ भने मोडर्न मेडिसिनले ब्यालेन्स डायटको कुरा गर्छ कुरा त एउटै नै हो होइन. यी कुरालाई चाहिँ मान जरासम्म पुर्याउन जरुरत छ सुपरफिसियल लेभलमा. अहिलेसम्म चाहिँ योग तपाईँको चिकित्सा चाहिँ अप्पर क्लास फ्यामिली र मिडल क्लास फ्यामिलीसम्म पुगेको अवस्था छ. अझै लोअर क्लासको फ्यामिलीमा चाहिँ पुगेको अवस्था छैन किनभने उहाँहरू डे टु डे काम हुने. यसमा चाहिँ मेन अहिले प्राकृतिक चिकित्सा एउटा ड्रब्याक मैले कहाँनिर देख्छु भने आफ्नो चिकित्सा पद्धतिमा यसमा चाहिँ पैसा खर्चिलो छैन समय खर्चिलो छ र हामी नेपालीहरूलाई जुन दिनानुदिन काम गर्नुपर्ने मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सामा टाइम दिन खर्चिलो हुँदाखेरि चाहिँ कति मान्छेहरूले चाहिँ चाहेर पनि प्राकृतिक चिकित्सा चाहिँ अप्नाउन सक्नुभएको अवस्था छैन. भोलिका दिनमा भले हामीले चाहिँ यसलाई अझै पुरस्कृत गर्दै प्राकृतिक तवरले चाहिँ उहाँहरूलाई कसरी गाइड गर्ने कुराहरूमा अगाडि बढ्छौँ.
1: निकै महत्वपूर्ण विषय रहेछ. जस्तो यहाँले भन्दै गर्दा अलिकति हामीले धेरै बिरामीहरू नवजीवन पाएका उदाहरणहरू हामी पनि साटेका छौँ. कुनै दिन हामीले फेरि पनि प्रसारण गरौँला त्यस्ता विषयहरू. यद्यपि त्यहाँ जाँदै गर्दा चाहिँ अन्तिममा विरक्तिर जाने अरू उपचार पद्धतिबाट चाहिँ अथवा विशेष गरी एलोप्याथिकबाट चाहिँ ठिक नभएर अथवा निराश भएर अन्तिम विकल्पमा गएका व्यक्तिहरू पनि ठिक भएर निको भएर फर्किँदै गर्दा चाहिँ अन्तिम विकल्पको रूपमा मात्रै हेरियो कि प्राकृतिक चिकित्सा पद्धतिलाई पछिल्लो समयमा भन्ने पनि लाग्छ.
0: हो असिनजी एकदम सही कुरा. अघि नै मैले जोड्न खोजेको कुरा चाहिँ बुझेका मान्छेहरूले यसलाई फर्स्ट प्रायोरिटीमा राख्नु भएको छ. पहिला हामीसँग कन्सल्ट गरेर हामीले पनि के छ हामी गिभ इन टेक गर्छौँ. हामीले पनि बुझेका मान्छेहरूलाई हामीले सक्ने कुरा हामीबाट गर्छौँ नसक्ने कुरा सँगसँगै प्यारालले आधुनिक चिकित्सा पद्धतिसँगै जानुपर्छ. उहाँहरूको अहिले तत्कालको लागि चाहिँ इन्स्टेन्ट म्यानेजमेन्टको लागि आधुनिक चिकित्सा पद्धति सँगसँगै लाइफ स्टाइल म्यानेजमेन्ट र प्राकृतिक चिकित्सालाई चाहिँ सँगसँगै अगाडि लगाएर प्राकृतिक चिकित्साले आधुनिक चिकित्सा पद्धतिलाई चाहिँ बाट दिएका मेडिसिनलाई ट्यापरिङ गर्दै हाम्रो चिकित्सा पद्धतिबाट चाहिँ निर्मूल भएका रोगहरू धेरै छन्। र अघि नै भन्नुभयो धेरै चाहिँ न्युरोलोजिकल डिसअर्डर पक्षघात भइसकेपछि अस्पतालबाट चाहिँ रिहेबिलिटेसनको लागि आउने बिरामीहरूले चाहिँ हाम्रोबाट पुनर्जीवन पाउनु भएको छ। एक दोस्रो कुरा कस्तो भने स्टेन्ट हालिसकेका लापिसा मुटुका बिरामीहरू जसले चाहिँ स्टेन्ट हालिसक्नु भएको छ, लामा औषधि पोकाहरू खाइरहनु भएको थियो, उहाँहरूलाई चाहिँ पूर्ण रूपमा हामीले औषधिमा हामी मेडिसिनमा हामी चाहिँ म सबैलाई यहीँबाट के भन्न चाहन्छु, यदि कोही सच्चा प्राकृतिक चिकित्सा पद्धति अप्नाएको चिकित्सक छ भने उसले कहिले पनि अर्काको औषधि घटा यो घटा भन्दैन, उसले आफ्नो औषधि चिकित्सा पद्धतिलाई चाहिँ प्रायोरिटी दिएर त्यसबाट चाहिँ उहाँहरूलाई चाहिँ स्वास्थ्यमा सुधार दिएर अनि बल्ल अरू चिकित्सा पद्धति सम्बन्धित चिकित्सकहरूले घटाउनुहुन्छ भनेर नै हामी रिफर गर्छौँ। हामी आफै पनि त्यो प्रेसर नखानुहोस् यो नखानुहोस् त्यो भन्दैनौँ, किनभने हरेक चिकित्सा पद्धतिको आफ्नै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ र अन्तिम गोल भनेको मानव स्वास्थ्य हो। त्यसरी नवजीवन पाउने व्यक्तिहरू धेरै हुनुहुन्छ, जो विशेष गरी प्यारालाइसिस भएका बिरामीहरूको पुनर्स्थापना चाहिँ र हड्डी खिएर नहाच्यातिएका समस्याहरू हुन् होइन, तपाईँको अपरेसनै डक्टरले चाहिँ अपरेसनका डेट लिएर अपरेसनको डेट लिएर अनि म पैसा छैन भनेर भर्ना भएका बिरामी चाहिँ पछि थाहा पाएर आएर सन्चो भएर उपचार गरेर गएका बिरामीहरू पनि हामीसँग हुनुहुन्छ। सुगरका बिरामीहरू वर्षौँदेखि चाहिँ तपाईँको चाहिँ सुगरका बिरामीहरू चाहिँ हाम्रै अन्डरमा बसेर चाहिँ खानपानहरूबाट चाहिँ इन्सुलिन घटाएर औषधिमा मात्रै आउनुभएका बिरामीहरू पनि हुनुहुन्छ र तपाईँको चाहिँ हाम्रो फास्टिङ उपवास थेरापी हुन्छ। हामी शरीरलाई नै सर्भिसिङ गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। सर्भिसिङ शब्द सुन्दाखेरि तुच्छ लाग्ला, हामी गाडीहरूलाई सर्भिसिङ बाइकलाई सर्भिसिङ गर्छौँ भने एउटा हामी नयाँ गाडी सोरुमबाट किनेर त 3-3 महिनामा सर्भिसिङ गर्नुपर्छ, 5,000 किलोमिटर गुडेपछि मोबिल चेन्ज गर्नुपर्छ भन्ने हाम्रो सबकन्सियस माइन्डमा चाहिँ हुन्छ भने जुन जिन्दगी हो जुन जिन्दगीले भरि हामी चाहिँ पाइला चाल्दै अगाडि बढ्ने हो, 70, 80, 90, 100 वर्ष चाहिँ यही जिन्दगीले हामीलाई अगाडि लाने भने हाम्रो कर्तव्य बन्छ कि बन्दैन, हामीमा त्यो सोच आउनुपर्छ कि पर्दैन, हामीले आफ्नो शरीरलाई सर्भिसिङ गर्नु जरुरी छ कि छैन, हो त्यो सर्भिसिङ गर्ने चिकित्सा पद्धति अहिलेसम्म संसारमा कुनै छ भने त्यो भनेको नितान्त औषधिविहीन चिकित्सा पद्धति, त्यो भनेको प्राकृतिक चिकित्सा पद्धति।
1: डाक्टर अब हुन त यहाँ योगसँग विज्ञ पनि हुनुहुन्छ, योग तथा प्राकृतिक चिकित्सक सङ्घ जुन यहाँहरूको योग तथा चिकित्सक सङ्घको समेत उपाध्यक्ष हुँदै गर्दा चाहिँ यो पनि सँगै जोडिन्छ
0: प्राकृतिक चिकित्सा भन्ने बित्तिकै त्यसको चाहिँ विभिन्न अघि भने पञ्च महाभूत सिद्धान्तमा आधारित चिकित्सा पद्धति भएको भयो, विभिन्न थेरापीहरू चाहिँ जोडिन्छ। योगको पनि हामी विशेष गरी योग चिकित्साको पाटो थेरापीको पाटोलाई बढी फोकस गर्छौँ। हामी योग गरेर हामी कहाँ योगको पनि के छन् अहिले परिभाषा तपाईँले मार्केटमा धेरै देख्नु भएको छ, योगबाट सुगर सन्चो हुने औषधि छुट्याइदिने होइन, चौरमा गराएका योगका पछाडि नलाग्नु हेर्नुहोस्। तपाईँ योग के को लागि गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण कुरा, यदि तपाईँ योग स्वास्थ्य बनाउन लाग्नुभएको छ भने चिकित्सकको निगरानीमा योग गर्नु पर्यो, यदि तपाईँ चाहिँ स्वास्थ्य बनाउन होइन तपाईँ चाहिँ एउटा चाहिँ मोक्ष पाउनको लागि समाधि पाउन हिँड्नुभएको छ नि गुरु कहाँ जानु पर्यो, यदि तपाईँ कसैलाई पब्लिक अवेरनेसको लागि जानुभएको छ नि फिलोसफर कहाँ जानु पर्यो, योगका पनि विभिन्न पाटाहरू छन्। योग भन्ने बित्तिकै अहिले नेपालमा गलत बुझाइ के छ भने योग भनेको अष्टाङ्ग योगभित्रको आसन र प्राणायाम, बिहान उठेर एक्सर्साइज गर्ने आसन विभिन्न आसनहरू गर्ने र सास लिने फाल्ने, त्यो मात्रै योग हो भन्ने बुझाइ चाहिँ अहिले चाहिँ बढी मान्छेहरूमा छ। योग भनेको योग इज सेल्फ आर्ट एन्ड साइन्स, यो ठुलो आर्ट एन्ड साइन्स हो, यसलाई बुझ्न धेरै समय लाग्छ, हामी नै अहिले पनि निपुण छौँ, हामी पनि अहिले पूर्ण छैनौँ, हामी पनि अहिले अपूर्ण छौँ होइन। योगको साधना हामी के को पाटोलाई गर्यो, मैले चाहिँ मेरो सबैलाई यति अनुरोध हो योग तपाईँ के को लागि गर्दै हुनुहुन्छ, योग तपाईँ शान्त कुल कामको लागि हुनु भएको छ नि त्यही अनुसारको बाटो सघाउनु पर्यो, योगबाट तपाईँको चाहिँ ग्यास्ट्रिक सन्चो गराउनु भयो भने हाम्रो त अस्पतालमा आउनु पर्यो होइन, योगबाट तपाईँ चाहिँ भोलि समाधि प्राप्त गर्ने हो भने गुरुको लाइनबाट जानु पर्यो, फर वाट यु आर डुइङ, त्यो सब के को लागि तपाईँ योग गर्दै हुनुहुन्छ योग फेरि। र बजारमा भन्नेहरूलाई के छ भने यो प्राकृतिक चिकित्सामा साइड इफेक्ट छैन, यो सस्तो लोकप्रियताको लागि नभन्नु, साइड इफेक्ट भनेको तपाईँले खाने बासमती चामलमा पनि छ, त्यसलाई जाँड बनाउने कि त्यसलाई पुलाउ बनाउने भनेको तपाईँको हातको कुरा हो।
1: निकै महत्त्वपूर्ण विषय रहेछ, समय सकिसकेको छ, अन्तिम भन्नुमा केही भन्न चाहनुहुन्छ आम नागरिकलाई बुझिने गरेर सँगसँगै चाहिँ स्वास्थ्य लाभ दिने कुराहरू केही छन् भन्न सक्छ?
0: विशेष गरी सानो कुरामा 3-4 कुरामा चाहिँ आफ्नो आफ्नो स्वास्थ्यको आफ्नो परिवारको स्वास्थ्यमा सबभन्दा पहिला ध्यान दिउँ, किनभने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आफ्नो परिवारको स्वास्थ्य दियो भने त्यो सिङ्गो समाज स्वस्थ हुन्छ, एउटा सिङ्गो समाज स्वस्थ हुँदै हुँदै तपाईँको राष्ट्र स्वस्थ हुने हो। र आफ्नो रोगको अघि नै भने आफ्नो रोगको आफ्नो स्वास्थ्यको परामर्शदाता आफै भनौँ, आफ्नो किचनलाई आफ्नो भान्सालाई औषधालय बनाऊ र तपाईँको दैनिक रूपमा चाहिँ सरस्वती बुझ्ने कुरा हरियो सागसब्जी प्रशस्त खाऊ, फलफुलहरूलाई बढी जोड दिउँ, होइन हाई फाइबर डाइटहरू भन्छौँ जस्तै रेसादार चिजहरू हुन्छन् ती कुराहरूलाई जैविक अर्ग्यानिक सके पोसिबल भएसम्म अर्ग्यानिक खानेकुराहरू खाऊ, बजारबाट ल्याएका कुराहरूलाई राम्रोसँग प्रशोधित गरेर धोई पखाली गरेर खाऊ, सकिन्छ भने चिनी मैदा होइन सेतो भातलाई कम गरौँ, होइन ग्लुटेन फ्री खानाहरू खाऊ, गहुँ मकै कोदो फापरबाट बनेका कुराहरूलाई बढी प्रोत्साहन गरौँ, होइन अनि फास्ट फुड फास्ट डेट भन्छ होइन जिब्रोको लागि नखानुस्, आफ्नो मानव स्वास्थ्यको लागि खानुहोस् भन्दै म तपाईँ अब तपाईँले यत्रो प्लेटफर्म दिनुभयो यहाँबाट कमसेकम 5 मान्छेहरूले पनि आफ्नो जीवन पद्धति सुधार्न सक्नुभयो भने त्यो नै हाम्रो लागि काफी हुनेछ, हामीलाई ठुलो मास चाहिएको छैन, हामी थोपा थोपा गर्दै अगाडि बढेको छ, तपाईँहरू आम श्रोताको चाहिँ र तपाईँहरू जस्तो एउटा मिडिया जो हिजोको दिनमा पनि तपाईँले विभिन्न मिडियाबाट चाहिँ यो चिकित्सा पद्धतिलाई प्रोत्साहन गरिरहनु भएको छ, यसरी नै भोलिका दिनमा सबैबाट साथ पाइयो भने एक दिन यो तपाईँको चिकित्सा पद्धतिले देशलाई लिड गर्नेछ, यही नै भन्न चाहन्छु।
1: डाक्टर निकै महत्त्वपूर्ण विषय र आम नागरिकलाई प्रत्यक्ष असर राख्ने र स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
2: समय आफ्नो गति सँगै बित्दै छ, तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन वा पछ्याएर संरक्षणको अभावै तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि? अब चिन्ता छोड्नुहोस्, माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सृजना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाँट जडीबुटी काठमाडौँ, सम्पर्क नम्बर 98514-30081 98514-30081।
1: हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग डाक्टर यञ्जन गैरी हुनुहुन्थ्यो, विशेष गरी आज हामीले प्राकृतिक चिकित्साको नेपालको अहिलेको अवस्था कस्तो छ र साँच्चै हामीले प्राकृतिक चिकित्साको विषयमा किन चाहिँ बुझ्न आवश्यक छ, भान्सा नै औषधले के अर्थमा छ र हामीले भान्सालाई सुधार्यौँ भने चाहिँ कसरी स्वस्थ बन्न सक्छौँ र हाम्रो बिग्रिसकेको स्वास्थ्यलाई कसरी सुधार्न सक्छौँ र हामीले स्वास्थ्यलाई अथवा हामी रोगी छौँ भने हामी निरोगी कसरी हुने र निरोगी छौँ भने अझै दीर्घजीवी कसरी बन्ने भन्ने खालको महत्त्वपूर्ण विषयमा आज हामीले कृषि स्वास्थ्यसँग जोडिएर चाहिँ आज हामीले छलफल गर्दैथ्यौँ कार्यक्रम समृद्ध कृषिमा। आजको श्रृङ्खलाको समय यति नै, यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खला असीम सापको माझबाट बिदा हुन अनुमति माग्छु। नमस्कार।
3: हजुरको रेडियो 102.1 MHz।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लग्जरी।
9: मंगल सूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु हो।

0: गहना आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
8: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
7: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
8: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
9: Kajaria Tiles, your world-class luxury.
10: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
11: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
9: Kajaria Tiles, your world-class luxury.
12: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
8: सूचना
15: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्ग।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: Kajaria Tiles, your world class luxury.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 047-590-4664, 98692-65998।
3: Kajaria Tiles, your world class luxury.
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ।

0: अस्पताल जाने रोड रामेछाप बजार रामेछाप।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: Kajaria Tiles, your world-class luxury.
1: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
0: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगा।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
7: Kajaria Tiles, your world-class luxury.
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
11: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
12: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
13: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: Kajaria Tiles, your world-class luxury.
0: हजुरको रेडियो 102।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले आपसी मतभेदहरू समाधान गर्न, विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीति सम्वादको अपरिहार्यता रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानूनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनु भएको छ। सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनैतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न उहाँले विश्व समुदायसँग आग्रह गर्नुभयो। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा बसिरहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बाल बालिकालाई होस्टल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवश्यक सुविधासहित निशुल्क पढ्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ।

लामा निर्माणलाई पत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ पटोल सडक खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सडक विभागका महानिर्देशक डाक्टर विजय जयश्रीले जानकारी दिनुभएको छ। रामेछापका सहरू कारवालाहरूले देशको सीमा जोगाउन जत्तिकै विभिन्न जात जातिका भाषा संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताएका छन्। शनिबार सदरमुकाम मन्त्रीमा आयोजित सरकारी कामकाजमा भाषा ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी योजनाबारे अन्तर्क्रियामा सरकारी कामकाजमा भाषा ऐनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका हुन्। नेवा दे दबु संघीय समितिले आयोजना गरेको कार्यक्रममा कार्यक्रमका सहभागीहरूले बहुभाषिक समाजको पहिचान जोगाउन राज्यका सबै तह सक्रिय हुनुपर्नेमा जोड़ दिए। बागमती प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले बागमती प्रदेशमा 2081/24 प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनमा आएको जानकारी दिनुभएको छ। नेपालमा 124 भाषा रहेको उल्लेख गर्दै उहाँले ती भाषाको संरक्षणका लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो।

रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप्सन स्थित गाउँपालिका बनेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकाले पूर्ण खोप्सन स्थितताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै उमाकुण्ड औपचारिक रूपमा पूर्ण खोप युक्त गाउँपालिका घोषित भएको हो। मुलुकका विभिन्न जिल्लाबाट लागू औषध सहित 26 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पछिल्लो 24 घण्टामा काठमाडौँ सहित मोरङ, रूपन्देही, झापा, कैलाली, कञ्चनपुर, सुनसरी, धनकुटा र मकवानपुरबाट 26 जना पक्राउ परेका हुन्। शुक्रमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 चोरपाटी बेसी गाउँबाट दोलखाका 107 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा दोलखा घरबाई, काठमाडौँ गौशाला पिङ्गला स्थान बस्ने 47 वर्षीय पेम्बा तामाङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका नगरपालिका 6 बेसी गाउँ बस्ने 23 वर्षीय अनिल केसी, 44 वर्षीय बसन्त तिमल सिन्हा, स्वयंनगरपालिका 8 बस्ने 37 वर्षीय विक्रम ठकुरी, 25 वर्षीय प्रज्वल मैनाली, 35 वर्षीय देवेन्द्र अर्याल, सोलुखुम्ब घर भई काठमाडौँ चुनिखेल बस्ने 50 वर्षीय प्रशान्त राई रहे उनीहरूको साथबाट लागू औषध खैर हिरोइन जस्तो देखिने पदार्थ 12 ग्राम 640 मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा बजेट खर्चको दबाव बढ़ेको छ। चालू आर्थिक वर्षको 10 महिनामा 34.6% बजेट मात्रै खर्च गरेको बागमती सरकारले 2 महिनामा 65.4% खर्च गर्नुपर्ने दबाव बढ़ेको। आर्थिक वर्ष सकिन अब 2 महिना मात्र बाँकी रहँदा सरकारले कुल 34.6 अर्थात 22,98,25,52,860 रूपियाँ मात्रै खर्च गरेको छ। सरकारले दैनिक जीवनसँग जोड़िएका चिनी लगायतका अत्यावश्यक उपभोगी वस्तुहरू अनावश्यक रूपमा संचित नगर्न नागरिकलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र मूल्य स्थिर राख्न सरकार क्रियाशील रहेको स्पष्ट पारेको हो। भागलुङको बडीघाट गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा फरेर चुलो बाल्न थालिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट फोन गरेको भन्दै दैलेखा एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 वीरेन्द्र चोक घर भई अहिले काठमाडौँ बस्ने 22 वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। खड्काले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लुर नगरपालिका वडा नम्बर 13 का वडा सचिव कमल भण्डारीलाई टेलिफोन गरेर मर्यादित भाषामा धम्काएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आजै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको जनाएको थियो। ओखलढुङ्गा जिल्लाको मानेभञ्जङ गाउँपालिकामा बाँदर थपाउन गएकी एक महिला मृत फेला परेकी छन्। शुक्रबार दिउँसो बारीमा बाँदर थपाउन गएकी स्थानीय चेत कुमारी थापा मगर अपरान्ह 4 बजी बारीको भित्तामा कोल्टे परेको अवस्थामा मृत फेला परेकी हुन्। राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो घरबली बिहान 9 बजेको हजुरको समाचार मनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुटराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırlık Ravaz, Hazırlık Saat Yuhu, Hazırlık Radio X'e Dwi Thaplo 1 MHz, Namaskar. Hazırlık Radio X'e Dwi Thaplo 1 MHz ko Ratrikalan Prastuti Karikrami SMS Duhuri ko Parkhaima Rahanu Bhayeka, Basnu Bhayeka, Tapai Tamam Tamam Adaraniya Srota Manharuma, Ratrikalan Lok Sangeet Ka Vivadan Sahit, Hardik Swagat Garna Chahanchu, Ma Karikram Prastuta Tapai Committee Ko Duk Duki, Bakhat Sauda Bada 15 Lagi Kansam Chito, Srutaj Mahat, उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई अझ विशेष बनाउनको लागि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको एफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। रातको समय छ, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो थकाइलाई भुलाउने कोसिस हामी गर्छौँ पनि भन्न चाहन्छु। साथसाथै यति बेला होइन खाना खाँदै हुनुहुन्छ होला, खाना खाइसक्नुभयो होला, अनि साथसाथै खाना खाइवरी बस्दै हुनुहुन्छ होला पनि भन्न चाहन्छु। यति बेला सुन्दै हुनुहुन्छ होला भन्ने आशा छ, सुनेर साथ दिनु होला पनि भन्न चाहन्छु। साथसाथै म्यासेजहरू पठाएर पनि साथ दिनु होला पनि भन्न चाहे भने यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। ढिला नगरीकन कार्यक्रमको यति बेला तपाईँको माझमा एउटा गीत राखेर

कार्यक्रमे समस्त हरियाणीहरू भइराखेको छ, राख्ने एउटा गीत राख्ने कोसिस गर्दैछु म कार्यक्रमको शुरूआतमा। कुलन र विकानी साथसाथै विष्णुमाझीको सुमधुर आवाजमा गीत छ नजावै सानो पन्धेरीमा, यो गीत राख्छु। त्यसपछि आउँछु म रेडियो सुन्दै गर्नलाई, मेसेजहरू पनि पठाउँदै गर्नलाई त

नजावेसन फन्देरीमा आफ्नो छायाले पनि छल गर्छ भन्छन् होइन. नजावेसन भन्नुहुन्थ्यो आकुलन रवि कर्ण विष्णुमाझी कस्तुमधुर आवाज मिलेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु. आवाजमा म श्रुराज महचु. साथमा तपाईँ हुनुहुन्छ तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस थ्योरी होइन. हामी हप्ताको साथै दिन आउँछ यहाँहरूलाई थाहा नै छ. मैले पनि राख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा पनि हुन चाहन्छु. साथसाथै म्यासेजहरू पनि पठाइराख्नु भएको छ. म्यासेजहरू पनि पठाउनु होला पनि हुन चाहन्छु. यति बेला केही म्यासेजहरू छन्, म म्यासेजहरू वाचन गर्न चाहन्छु पनि हुन चाहे. तपाईँको माझमा केही म्यासेजहरू प्राप्त भएका छन् सर, वाचन गर्नेछु पनि भन्न चाहन्छु. सोनाकन्दमा हुनुहुन्छ सेवाहरू नमस्कार शुभरात्रि चार्ज श्री राज सर भन्नुहुन्छ. मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ. यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु हेर्दैछु. रातको बेला मायाको कुराहरू मात्रै सुन्न मनपर्छ. मिठो मिठो मायाका कुराहरू सुनाउनुहोस् ल भन्नुहुन्छ. अप्सरा खड्का, अन्जिता ठकुरी, अप्सरा बस्नेत, त्यस्तै गरेर सुनिता भण्डारी, श्रीराज महदेवमान देवान, एमजरेल अनि टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, त्यस्तै समीर सहयोगी, हिम्मत खड्की, कालो बिरमान, त्यस्तै गरेर अन्जान थुनु, विशेष जिमी, कमल पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सिन्चुरी, विनिता गिरी, हिराबहादुर लगाई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. प्रकाशले सुन्नुहुन्छ कार्यक्रम सुन्दैछु है, कति बेला कार्यक्रम आउँछ भनेर सुनिर बसेको थिएँ भन्नुहुन्छ होइन, पर्खिबसेको थिएँ भन्नुहुन्छ. नाउँथे माया घातै घाता भयो भन्ने गीत राखिदिनुहोस् है भन्नुहुन्छ. नेपालतिर पानी परेको छ छैन भन्नुहुन्छ, परेको छैन हजुर. दाई हजुरको 12 बजेको कार्यक्रम त आउन छोड्यो त भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै रोमन मोक्तान तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, भोजपुर घर भइहाल्छ, सात समुद्र होइन, सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. सम्झना सन्देश राख्नु पर्दाखेरिमा हजुरको लागि, भोजपुरमा हुनुहुने घर परिवारको लागि, साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु है. बजनी गीत भन्नुहुन्छ भने लाक्पा शेर्पा हुनुहुन्छ. हेलो नमस्ते श्रीराज सर, म लाक्पा शेर्पा ओखलडुङ्गाको लिखु गाउँपालिका वडा नम्बर 9 16 1 घर भइहाल्छ सगरमाथाको क्याम्प होइन 6200 मिटरबाट सुन्दैछु है भन्नुहुन्छ. मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छ है. सके पनि मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. उहाँ माथि पुगेर होइन बेस क्याम्पमा पुगेर अब कति 8000 होइन, ठिक छ, अझै बाँकी छ. बिस्तारो बिस्तारो जाँदै हुनुहुन्छ जस्तो भयो है, चढ्दै हुनुहुन्छ जस्तो छ. सगरमाथा शिखरमा शिखरमा चढ्दै हुनुहुन्छ जस्तो छ, ठिक छ. 6200 मिटरबाट हामीलाई सुन्नुहुन्छ रहेछ अनि म्यासेज पठाउनु भयो, विशेष रूपमा धन्यवाद. मिलन घायल मुटुले पनि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. एलिसा लिम्बू हुनुहुन्छ, ताँस्तर घर भइहाल्छ काठमाडौँबाट, एलिसा लिम्बू हो भन्नुहुन्छ. कान्छी चन्द्र बुर्जामा घर मुटु दिल सराई प्यारी मान्छे, सरू छेत्री, काल बिरमान सुनवार, दादा ढकाल, धर्मराज कुमार प्रजा, गगन तेरथुमे, दादा आशिष नन्बस मायालु, अमिना सुनवार, इटराम चौधरी, त्यस्तै गरेर राज खले मगर, हरपल रोशनी किराती, हर फान कुलुङ, त्यस्तै गरेर भूविश्रेष मगर, राजकालीको टेमी सिंह, शमशेर लिम्बू, किराती, अर्पण कुलुङ, त्यस्तै सुशीला विश्वकर्मा, खड्का योङहाङ, रञ्जित राईमनको साथी जीवन कार्की, किराती अञ्जना लगायत सबैमा सञ्जना माया शुभरात्रि साई भन्नुहुन्छ. पनि कल्पना साम्पाङ हुनुहुन्छ, भोजपुर घर आल्ची काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. मिल्छ भने क्षतिज पारी उनको बस्तीमा पनि गीत राखिदिनुहोस् ल भन्नुहुन्छ. अनि बाबा विनोद साम्पाङ, त्यस्तै गरेर विनोद वियोग बान्तुवा, दुईजनालाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ. भने दिलपाल शर्मिला राई, मामुञ्जना त्रिपारी साम्पाङ, दुईजनालाई चाहिँ गेटोल सुन भन्नुहुन्छ. रञ्जित राई, त्यस्तै गरेर स्नेह चामिङ, सोनाखन्दुमा एमपिबी बस लिम्बू, त्यस्तै गरेर सानो सम्झना रमला साम्पाङ, घाला ब्रमान सुनवार, ढकाल धर्मराज, दादा गणेश श्रेष्ठ, दादा रामकुमार थापा, दादा इटराम चौधरी, दादा माधव ढुङ्गेल, त्यस्तै गरेर दादा हिक्मत साई, एम चामिङ लगायत सबैमा सम्झना माया छ है, शुभरात्रि छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर म्यासेज पठाउनु भएको छ, म प्रेम तिमी पुजारी यसै भन्दिन म प्रेम तिमी पुजारी यसै भन्दिन म फुल तिमी हजारी यसै भन्दिन म हिजो थियौ आज छैन भोलिको आशै छैन सुरु भयो प्रेम बजारी यसै भन्दिन म प्रेम तिमी पुजारी यसै भन्दिन म फुल तिमी हजारी यस्तै भन्दिन म हिजो थियो आज छैन भोलिको आशै छैन
सुरुभयो प्रेम बजारी यस्तै भन्दिनमा भन्नुहुन्छ। नाम सेवाला जोर कार्यक्रम सुन्दैछु सुन्दर वस्तुजीबाट भन्नुहुन्छ। अनि सचनारायण हुन्छ, दादा मलाई चाहिँ एउटा चिठी लेख्न मन लाग्छ भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्ने प्रयास गर्छु। लाखपा शेर्पा हुनुहुन्छ, फोटो सेयर गरेको छु है हजुर हेर्नु भन्नुहुन्छ, हो ठिक छ पठाउनु भएको छ होला, हेर्छु म है लाखपाजी आमा थि डाँडाको है, ठिक छ अब पुग्नु पर्ने हो खासमा म पनि, के कारणले रोकिराखेको छ थाहा छैन है लाखपाजीसँगै जानुपर्छ जस्तो लागिरहेको छ मलाई, ठिक छ यति बेलामा क्षतिज पारी उनको वास्तवमा गीत राख्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई, म्यासेजहरू पठाउँदै गर्नलाई त

त्यति पारियनको बस्तीमा होइन क्षतिज पारियनको बस्तीमा तपाईँको माझमा राखेको कार्यक्रममा समाज दोहोरियनीहरू भइराखेको छ. आवाजमा मस्तुराजमा छ अनि साथमा तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गरिरहेको छ. भन्न चाहे म्यासेजहरू पठाउनुहोस् सर्ट एन्ड सिटमा मिठो मिठो गरी वाचन गरिरहेको छु. आवाज यस्तो भयो भने जो रमाइलो मानेर सुन्दै हुनुहुन्छ भन्ने चाहिँ आशा छ मलाई. यो रातको समयमा मैले सधैँ भन्ने गरेको छु होइन, बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पिर चिन्ता व्यथाहरूलाई बोलाउने कोसिस म गर्छु भनेर कस्तो हुँदैछ कार्यक्रम सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु. नम्बर 048 40 006 है. तपाईँले म्यासेजहरू पठाएर पनि सामाजिक सञ्जाल फेसबुकमा म्यासेजहरू पठाएर पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ. यति बेला भन्नुहुन्छ कला गला अनि संस्कार संस्कृति र रीतिरिवाजलाई सधैँ नै जोगाइराखौं. बाहिरको परिवेशमा रमाउँदै आफ्नो पहिचानलाई मेटाउन नखोजौं. आफ्नो मेटाएर अरूको अगाल्न नखोजौं. आफ्नोलाई साथमा उच्च राख्दै अरूकोलाई पनि सम्मान गर्दै अगाडि बढौं. सम्पूर्ण गीत संगीत र लोक पारखी मनहरूलाई सदैव सम्मान उस्तै छ. जय गीत जय संगीत देवीन किशोर अन्जान प्रवासी भन्नुहुन्छ. पक्कै पनि मैले पनि भन्ने यही गरेको छु. हाम्रा रीतिरिवाजहरू केही संस्कृतिहरूमा फेरबदल गर्नुपर्ने होला, परिमार्जन गर्नुपर्ने होला. त्यसलाई परिमार्जन गरौं तर चटक्कै माया चिना मारौं कि होइन. केहीलाई हुन्छ नि केही अब हामीले देख्दा देख्दै हुनसक्छ केही नराम्रा रीतिरिवाज हुनसक्छन्, चालचलन हुनसक्छन्, तिनीहरूलाई बरु कसरी हुन्छ परिमार्जन गर्नतर्फ लागौँ. तर चटक्कै माया मारेर यो त हो भनेर होइन, अनि हाम्रो अर्को बाहिरको कल्चरलाई चाहिँ मानेर हामीले नेपाली कल्चरहरू होइन बिर्स्यौँ भने हामी के हामी रहँदैनौँ नि होइन. हामी अरू भनिहाल्छौँ नि. कमला हुने हुनुहुन्छ, काली कमला हुने लिम्बु ताप्लेजिङ घर भइहाल्छ, कुवेतबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. साथीहरू सम्झिनु पर्दाखेरि मिडिया प्रेमी निर्मला हुने एमडीआर सन्देश गुरुङ, खुसी यमुना विष्ट, सृजना विश्वकर्मा, अतीत अञ्जन राई, काला बिरमान सुनवा, रत्नबहादुर थापा, अरूण भण्डारी, छेमनिर दोष खड्का सुब्बा, जीवन सुब्बा, युक्त प्रसाद श्रेष्ठ, बसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, मुना मुखिया, कुमार प्रजा, ढकाल धर्मराज, अर्पल रोशनी, छत्रयाम्फू, अमित किरात, नम्रता शेर्पा, तिलक चाम्पाङ, पूर्वली आकाश राई, त्यस्तै दिपराज वालिङ, टेकबहादुर पुमा लगायत सबैमा सम्झना माया छ है भनिदिनुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर यति बेलाको समय म्यासेज पठाउनु भएको छ. दुर्गा लामगादी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है. रामेछाप नगरपालिका हिम गंगा चार तारापानी बसेरीबाट सबैमा सम्झना माया भन्न चाहन्छु भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. निर्दोष हुनुहुन्छ, नमस्ते आरजी पास्तर घर होइन मेकलाङसिंह दुई घर भइहाल्छ, बिरानो देश कतारबाट छ्याम निर्दोष भन्नुहुन्छ. घर परिवार सबैमा सम्झना माया छ है भन्नुहुन्छ. भने समीक्षा जोशी, त्यस्तै अङ्किता सुनवार, लिम्बुनी पविना, त्यस्तै दिलदुखिरी आफू संस्कृति लामा, कमलाउने अभागी सृजना माया राई, पूर्वली खुसी ममता पया, कल्पना छेत्री, सरिता याक्थुमा, त्यस्तै गरेर रुबिना थामी राई, अनिता अभागी सृजना लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ. दिलसा राई हुनुहुन्छ, दिलसा राई ग्रिन सिटी लामबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. मित्र आले, मनकी कान्छी फुल माया राई, हरपल माया, हरपल की माया, अनिसा राई, मुटु अलिसा लिम्बू, मायालु सरू छेत्री, त्यस्तै प्रतिमा स्पर्श, डियर विपना राई, दादा शमशेर लिम्बू, दादा जीवन पवेन, दादा ढकाल धर्मराज, दादा आशिषन बस्नेत, त्यस्तै प्यारो मान्छे सन्जु शेर्पा सन्जु, त्यस्तै गरेर नाना प्रज्ञा गुरुङ, भावना मगर, नाना लक्ष्मी बान्तुवा, प्यारी नाना जुनिता चामिङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. दादा विवश गुरुङ पृथकलाई पनि शुभरात्री है भन्नुहुन्छ. झापाली हिरो राजकालीकोटे भन्नुहुन्छ, बिर्तामोड चापा गर्दै अहिले सिआईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ. सबैमा सम्झना माया छ है भन्नुहुन्छ. त्यस्तै माया पनि हुनुहुन्छ, मन्त्री नौ पुरानो गाउँ सिमला घर भइहाल्छ, दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. बज्ने गीत चाहिँ हजुरको लागि, मामु बाबाको लागि, बुनु आयुषापुरी, अञ्जितापुरी, छोरी दृश्यपुरीलाई समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यति बेला म एउटा चिठी लेख्न मन लाग्छ, बलगीत राख्न चाहन्छु, विष्णु माझी अनि राजन ठकुरीको सुमधुर आवाजमा गीत, त्यसपछि आउँछ है. रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला.

یکی تفاید و از مراکه جون مایلو درداری رو که مایلو دیکن امان لازه کلی کنی مایلو و نسیز استوانی سکی اینه نچهانده نچهانده منو نکی کسری بس نزانسه کسری اونسه دسپسی اندسپسی دی منو نه بلنا کوزیو اندسپسی ببین نکره رو गर्दै जाँदाखेरि म बोल्छु यसरी बोल्छु त्यसरी बोल्छु भनेर विभिन्न कुराहरू अप्नायो त्यसपछि भुल्न नसक्ने होइन याद आइराख्ने साथसाथै विभिन्न कुराहरूले सताइराख्ने कुराहरू खेलिराख्ने होइन हुन्छ नि के हुँदैन कार्यक्रम एसएमएस दोहोरियन यहाँ राखेको छ आवाजमा म श्रीराज म छु एकदमै चिसो छ दादा हजुर अनि गाह्रो पनि छ हजुरको फेसबुकमा मैले फोटो अपलोड गरिदिएको छ है भन्नुहुन्छ ठिक छ फेसबुकतिर पठाउनु भएको छ भन्नुहुन्छ है भिडियो कल पनि गर्नुभएको रहेछ क्या अरे ठिक छ म हेर्ने कोसिस गर्छु लाग्पाजी ठिक छ खुसी लाग्यो होइन पठाउँदैन हुन्छ ठिक छ कविता कतानी हुन्छ मितिनी सम्झना भन्दिनुहुन्छ कविता कतानी हुनुहुन्छ सबैमा सम्झना मिठो सम्झना छ भन्दिनुहुन्छ सानो कमला शुभरात्रि सबैमा भन्नुहुन्छ राई सबैलाई सुन्नुहुन्छ सम्झना सबैमा भन्दै हुनुहुन्छ त्यस्तै गरेर राजवीर है काइला हुनुहुन्छ इटरी घरबाई मलेसियाबाट ड्युटीमा बसेर कार्यक्रम सुन्दैछ है सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला छेत्री कान्छ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है शुभरात्रि प्यारी बान्तवा सोफिया राई भन्नुहुन्छ खोटाङदेखि सुरेश थापा है भन्नुहुन्छ यति बेला तपाईँको सुन्दर मुहार हेर्न बसेको खोइ कता बेपत्ता श्री सर भन्नुहुन्छ म लाइभमा छैन आज भिडियो लाइभतिर है सुनिता कुलुङ हुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ आज मलाई खेमसन छोरीको छाती चिरिन्छ भन्ने गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ त्यस्तै गरेर रमन मुक्तन तामाङ नानाहरू सुनु सुनिता राई अनि प्यारीहरू सपना तामाङ त्यस्तै गरेर होइन अमृता मोक्तान अनि सुमिता याखा लिम्बुखी माइनीमा शेर्पा त्यस्तै गरेर माल राई सानु कमला सरु छेत्री लक्ष्मी छेत्री भूमिका राई राजकाली मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे भन्दै पछि छुट्नुपर्छ जस्तो लाग्यो तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रमको कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला नम्बर 0848 40 00 26 साथसाथै म्यासेज मार्फत पनि तपाईँले सर सल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु हप्ताको सातै दिन कार्यक्रम आउँछ यहाँहरूलाई थाहा छ कि नै होइन अन्य साथीभाइ आफन्तलाई पनि भनिदिनुहोस् ल यो कार्यक्रमको बारेमा सुन्न भनिदिनुहोस् मन परिराखेको छ भने पनि भन्न चाहन्छु अनि साथसाथै आज भिडियो लाइभमा छैन अडियो लाइभ मार्फत यहाँहरूको माझमा आइरहेको छु पनि भन्न चाहन्छु सधैँ आइरहँदाखेरि पनि गाह्रो हुन्छ जस्तो लाग्यो है भिडियो लाइभमा कति हेर्नु यसलाई भन्ने जस्तो पनि लाग्न सक्छ जस्तो लागिरहेछ त्यो बारेमा यति बेला अडियो लाइभमा छ अडियो लाइभ मार्फत उपस्थित भएको छ अब चाहिँ छुट्नुपर्छ जस्तो पनि लाग्यो झालटोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला रातको समय छ 10:51 गइसकेको छ कोही कसैलाई के भन्नु थियो कि सम्झाउनु थियो कि होइन औषधि लिनु बिर्सिनु भयो कि यी कुराहरूमा ध्यान दिनुहोस् रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोस् पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टकाईबाट बस्नुहोस् गर्मी छ पनि भन्न चाहन्छु है त्यस्तै गरेर अन्य कुराहरू अब के भन्नु र है त्यसो सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिँदै अन्तिममा खेम सन्चरी अनि कमला पोखरेलको सुमधुर आवाज मलाई गीत छ सेन्टिमेन्टल गीत छ छाती चिरिन्छ यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत छुट्न चाहन्छु हवस् त नमस्कार शुभरात्रि मिठो सपनीको कामना गरे त

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित अकबरे खुर्सानी डल्ले खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए। चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखा मार्फत कृषि समूह कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए। गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि चारवटा कृषि फार्म छनौट गरी कार्यक्रम अगाडि बढ़ाइएको छ। छनौटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग तालिम बेउबीजन मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: kurtarmak. Compton Brand ka air cooler, ceiling fan, stand fan, mixer ra iron ko kharidma exciting offer paunu hos. Har ek 15 din ma Compton ko mixer ra bumper lock drama, mightya double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksa sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर वित्तीय अनुशासनमा चुनौती 7.5 खर्ब नाग्यो बेरुजू एक वर्षमै थपियो 88 अर्ब शीर्षकको खबर आजको हिमालय टाइम्सको मुख्य खबरका रूपमा छापिएको छ प्रत्येक वर्ष हिसाब नखुलेको रकम थपिँदै जाँदा सरकारको बेरुजुको आकार बढ़दै गएको छ महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को 63 औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको बेहिसाब रकमको आकार बढ़दै जाँदा वित्तीय अनुशासनमा चुनौती बढ़ेको औंल्याइएको छ महालेखा परीक्षक तोयम रायले नेपालको संविधानको धारा 294 को एक बमोजिम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको प्रतिवेदन अनुसार कार्यालयले गत आर्थिक वर्ष संघीय प्रदेश स्थानीय तह र अन्य संस्थाहरूमा समेत गरी कुल 94.5 करोड़ रूपियाँको लेखा परीक्षण सम्पन्न गरेको थियो लेखा परीक्षणबाट उक्त एक आर्थिक वर्ष 81-82 मात्रै 88.9 करोड़ रूपियाँ बेरुजू थपिएको छ महालेखा परीक्षकको पछिल्लो विवरण अनुसार संघीय प्रदेश स्थानीय तह र विभिन्न समितिहरूको यस अघिको बाँकी अध्यावधिक बेरुजू 6.67 अर्ब 8.11 करोड़ रूपियाँ बराबरको रहेको थियो पछिल्लो आर्थिक वर्षको बेरुजू थपिँदा हालसम्म सरकारको कुल औद्योगिक बेरुजू 7.55 अर्ब 17.22 करोड़ रूपियाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको छ विगतका वर्षहरूमा देखिएको बाँकी बेरुजू र यस वर्षको थप रकम समेत जोड्दा नेपालको कुल औद्योगिक बेरुजू 7.5 खर्ब माथि नागेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ महालेखाको तथ्याङ्क अनुसार संघीय सरकारी कार्यालयहरूको बेरुजू सबैभन्दा बढ़ी अर्थात 3.78 अर्ब 53.64 करोड़ रूपियाँ रहेको छ स्थानीय तहको बेरुजू पनि 2.20 अर्ब रूपियाँ रहेको छ संघीय मन्त्रालयहरू मध्ये अर्थ मन्त्रालयको बेरुजू सबैभन्दा बढ़ी देखिएको छ संघीय सरकारी निकायको कुल बेरुजू अर्थ मन्त्रालयको हिस्सा 70.36% अर्थात 3.76 अर्ब 33 करोड़ रहेको छ यस्तै स्थानीय तहहरूमा सफ्टवेयर खरिद तथा उपयोगमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ
3: सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा गोर्खापत्र खबर लेख्छ खोलानाला नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अथवा अतिक्रमणमा परेको पाइएको छ सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाट मिचेर अतिक्रमण गरिएको हो अनाङ नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ सिंहदरबारतिरबाट मात्र एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग को प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा भएको पाइएको हो कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ
2: सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका 4 महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक एक जेठमा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा तत्कालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै 25 वैशाखमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेता उल्लेखित 4 आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत 24 वैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतको आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउने छैन। यस्तै भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीश द्वय हरिप्रसाद फियाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले जारी गरेको हो। यता पूर्व न्यायाधीश कृष्ण जंग राय माझी भन्छन् जब बलियो जनमतसहित सरकार आउँछ त्यो अलि निरंकुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ, यसमा न्यायिक हस्तक्षेप र निरपेक्षण अदालतले नै गर्ने हो। यता पूर्व न्यायाधीश फोरमका पूर्व अध्यक्ष टोप बहादुर सिंह भन्छन् कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने नै अदालतले हो, अदालत आफै खोजेर जाँदैन, कसैले रिट ल्याए संविधान र कानून हेरेर निर्णय दिन्छ, अहिले भएको यही हो। यथा वरिष्ठ अधिवक्ता विपिन अधिकारीको मत छ एउटा पक्षको मात्रै कुरा सुनेर अदालतले निर्णय गर्दैन, अर्को सुनवाईमा इजलासलाई कारण बुझाउन सके अन्तरिम आदेश खारेज हुन सक्छ, सरकार भर्सेस अदालत भयो भन्न मिल्दैन।
3: स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडि मात्र स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वड़ाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान धान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्र संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको जनसंख्या सीमाना र वड़ाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिन भित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि एको छ।
2: निर्वाचनको समीक्षा चल्दै एमाले नेतृत्व अध्यक्ष ओलीमाथि राजनैतिक दबाव बढ़दै शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो 1 बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरेको बैठक 2 दिन पछाडि धकेलिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज आइतबार पर्ने मदन आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो। बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ। गत मंगिर 27 देखि 3 गतेको पुषसम्ममा सम्पन्न 11 महाधिवेशनपछि एमालेको यो बैठक सचिवालयको पहिलो बैठक 8 बैठक हो। अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनैतिक घटनाक्रमका कारणले पनि लामो समयदेखि सचिवालय बैठक बस्न नसकेको बताइएको छ। कार्य विभाजन कि निर्वाचनको निर्मम समीक्षा ओलीलाई छाड्दै विश्वास पात्र युवा विद्रोह र विद्या भण्डारीको एमाले प्रवेश कम्युनिष्ट एकताको कार्ड र नेताहरूको आशंका लगायतका विषयहरू अहिले नेकपा एमालेभित्र पेचिलो रूपमा उठिरहेका छन्
3: अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै कान्तिपुर खबर लेख्छ अति कम विकसित मुलुक एलडीसीबाट विकासशील स्तरोन्नतिका लागि तोकिएको समय तीन वर्ष पर सर्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने पश्चिम एशियामा जारी तनावका कारण अर्थतन्त्रमा बढ़ेको जोखिम नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समयसीमा बढ़ाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोनी मुआगले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए नयाँ सरकार गठन भएको छ आर्थिक आधार तयार पार्न कम्तीमा दुईदेखि साढे दुई वर्ष लाग्ने देखिएको छ उनले भने निर्णय भइसकेपछि फेरि तल झर्न नपरोस् भनेर पनि समयपछि धकेल्न आग्रह गर्ने तयारी हो राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय तीन वर्ष सार्नेबारे सरकारलाई आफ्नो राय दिइसकेको छ
2: भारतले बढ़ायो नाकामा निगरानी प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकमा आजको अन्नपूर्णले खबर लेखेको छ